कुनै एकजना युवकले एउटी युवतीमाथि प्रेम गर्छ, युवती प्रति प्रेम गर्छ, कारणवश उसको युवती प्रति को जुन प्रेम हो त्यसले वैवाहिक स्वरूप ग्रहण गर्न सकेन, उसले ती युवतीलाई प्राप्त गर्न सकेन। अर्को कसैले ती युवती प्रति फेरि प्रेम गर्यो र उनलाई विवाह गर्ने कोशिश गर्यो। त्यतिखेर पहिलो युवकले यदि त्यो पछिल्लो युवकसँग झगडा गर्न थाल्यो, लडाई गर्न थाल्यो भने त्यतिखेर उसले गरेको प्रेम प्रेम नभएर आसक्तिमा बदलिएको हुन्छ, किनभने प्रेमले कहिल्यै पनि हिंसा गर्दैन। जहाँ प्रेमका नाममा हिंसा हुन्छ, झगडा हुन्छ, लडाई हुन्छ, त्यो प्रेम नभएर आसक्ति हो प्रेम हुन्छ। त्यसैले प्रेमको सबैभन्दा पहिलो संकेत भनेको अहिंसा हो। भगवान गौतम बुद्धमा अहिंसाको भावना प्रबल थियो, त्यसरी उहाँ अहिंसावादी विश्व नेता हुनुहुन्छ। अहिंसावादी चिन्तन भगवान गौतम बुद्धको जति प्रबल र सशक्त विश्वमा आजसम्म दोस्रो कसैको छैन। कीट पतङ्गदेखि गोठ बिरुवादेखि पशु पक्षीदेखि मनुष्य सबै सबैप्रति प्रेम गर्नुपर्छ भन्ने भगवान गौतम बुद्धको दर्शन छ। कसैको पनि हत्या गर्नु हुँदैन, कसैको पनि वध गर्नु हुँदैन। आज मानिसले कसैको हिंसा गरेर, कसैको वध गरेर बोल्न नसक्ने निरीह पशु प्राणीको काटमार गरेर भोजनका रूपमा तिनलाई ग्रहण गर्नु त अत्यन्त असभ्य र क्रूरताको पराकाष्ठा हो भन्ने भगवान गौतम बुद्धको बुझाइ छ। त्यसैले भगवान गौतम बुद्धले सोधे छुदे यही विषयमा जोड़ दिनुभयो, अहिंसाको विकास गर, प्रेमको विकास गर, तिमीलाई घृणा गर्नेहरूप्रति पनि प्रेम गर। प्रिय सज्जन, हामी विभिन्न परिवेशहरूसँग जोडिएका छौं, गाँसिएका छौं, आसक्त छौं, विभिन्न मानिसहरूसँग आसक्त छौं। हामीले यो मेरो यो तेरो भन्ने किसिमको भावना हृदयमा धारण गरिरहेका छौं। त्यसो भएका हुनाले सबैप्रति प्रेम गर्न सक्दैनौ, प्रेमका नाममा हाम्रो आसक्ति बढ़िरहेको छ। जब प्रेम आसक्तिमा बदलिन्छ अनि व्यक्ति व्यक्ति रहँदैन, व्यक्तिभित्रको पवित्रता रहँदैन, उभित्रको इमानदारी रहँदैन, सबैप्रति ऊ समान रूपमा व्यवहार गर्ने, सबैप्रति समदर्शी बन्न सक्दैन। यस्ता थुप्रै थुप्रै विकृतिहरू देखा पर्न थाल्दछन्। त्यसैले प्रेम पहिलो शर्त हो मनुष्यका निमित्त। मनुष्य भनेकै समाजमा मिलेर बस्ने प्राणी हो। मनुष्य भनेकै एकअर्काको दुःखका बेलामा सहयोग गर्ने सहयोगी प्राणी हो। मनुष्य भनेकै निरीह, कमजोर र बोल्न नसक्नेहरूको अभिभावक भन्नुपर्ने श्रेष्ठ प्राणी हो। हामीले यदि यी धर्महरूलाई निर्वाह गरेका छौं भने हामी मनुष्यको कोटिमा पर्दछौं प्रिय सज्जन, अन्यथा मनुष्य भएर पनि हामीले झगडा, लडाई, काटमार, हिंसा आदिमा समय खर्च गरेका छौं, मनभरि प्रतिशोधको कालकूट विष धारण गरेर बसेका छौं भने हामी शरीर मात्रका मनुष्य भएका हुन्छौं। हाम्रो वृत्ति, हाम्रो व्यवहार त्यसले हामीलाई पशुको कोटिमा पुर्याइरहेको हुन्छ। भगवान गौतम बुद्धले हामीलाई मनुष्य बन्न प्रेरणा प्रदान गर्नुभएको छ। हामी मनुष्यका रूपमा जन्मिएका छौं, मनुष्य भएरै मर्नु पर्दछ, सबैको साझा भएर मर्नु पर्दछ। कुनै एकजनाको, कुनै एउटा गाउँको, कुनै एउटा देशको मात्रै भएर हामीले हाम्रो मनुष्यतालाई पुष्पित फलित तुल्याउन सक्दैनौ। स्वाभाविक रूपमा जननी जन्मभूमिश्च स्वर्गात अपि गरिएसी भने जस्तै आफ्नो गाउँ, आफ्नो भूगोल, आफ्नो ठाउँ, देश यी सबै प्रिय हुन्छन्। जन्मजात रूपमा ती प्रति हामीभित्र प्रेम हुन्छ, तर जब व्यक्ति विराटको दिशामा अघि बढ्दछ, व्यापकको दिशामा अघि बढ्दछ, त्यसपछि ऊ व्यक्ति नभएर महामानव बन्न पुग्दछ, सबैको साझा बन्न पुग्दछ।
ऊ प्रकृति जस्तै बन्न पुग्दछ। आकाशको सूर्य सबै भूगोलहरूमा उदाउँछ, सबै भूगोलहरूमा अस्ताउँछ। धरतीमा चलिरहेको शुक्रशिर जुन बतास छ, त्यो बतास सबैतिर चलिरहेको हुन्छ। धरतीको कुना कुनामा माटो र पानीहरू हामीलाई सहयोगका लागि तयार भएर बसेका छन्। सबैका साझा हुन् आकाशको सूर्यको प्रकाश, सबैको साझा हो। आज पूर्वमा सूर्योदय भयो भने भोलि पश्चिममा सूर्योदय होला, तर एउटै सूर्य उदाउने गर्दछ पूर्वमा पनि पश्चिममा पनि। प्रिय सिचन, जब व्यक्ति विशिष्ट बन्दै जान्छ, व्यापक बन्दै जान्छ, ऊ सबैको साझा बन्दछ। ऊ भित्रको ऊर्जा सबैतिर पुग्ने किसिमको छ। प्रिय सिचन, यदि हामीलाई लाग्छ कि हामीसँग केही पनि छैन, हामी कमजोर छौं, हामी दुखी छौं, हामी अयोग्य छौं, हामी गर्न सक्दैनौं, त्यतिखेर हामी जन्मिएको गाउँ ठाउँका मानिसहरूले पनि हामीलाई चिन्न सक्दैनन्, गाह्रो पर्दछ। हामी अत्यन्त प्रबल ऊर्जा शक्ति लिएर जन्मिएका श्रेष्ठ प्राणी हौ हामी मान्छे। हामीसँगको योग्यताको कुनै बयान गर्न सकिँदैन, यति धेरै ऊर्जा छ, यति असीम शक्ति छ हामीसँग। सारा संसारलाई छुने, सारा ब्रह्माण्डलाई स्पर्श गर्न सक्ने त्यो शक्ति, त्यो ऊर्जा लिएर प्रत्येक मनुष्य जन्मिएको छ। गौतम बुद्ध त्यसका प्रमाण हुनुहुन्छ। विश्वका अन्य विशिष्ट साधक व्यक्तिहरू, विशिष्ट किसिमका राजनेताहरू त्यसका प्रमाण भएर बसेका छन्। प्रिय सज्जन, त्यसैले हामीले आफूभित्रको ऊर्जालाई विकसित गरौं, मनुष्यतालाई विकसित गरौं, प्रेम र अहिंसालाई विकसित गरौं, सबैप्रति करुणा व्यक्त गरौं, सबै आफ्ना हुन् भन्ने धारणाको विकास गरौं। हामी कोही पनि एकअर्कामा अपरिचित छैनौं, भेट नभएको हुन सक्दछ। हामी संसारका सबै मानिसहरू बसेर भलाकुसारी नगरेका हुन सक्दछौ, तर हाम्रो बाँच्ने प्रक्रिया एउटै छ। एउटै धरतीमा हामी हिँडिरहेका छौँ, बसिरहेका छौँ, गाइरहेका छौँ, नाचिरहेका छौँ। त्यसैले प्रिय सज्जन, सबैका निमित्त सोच्ने बानीको विकास गरौं। गौतम बुद्धले सबैका लागि सोच भनेर भन्नुभएको छ। जब तिमी सबैका लागि सोच्दछौ, त्यसपछि सबैले तिम्रा निमित्त पनि सोच्न सुरु गर्नेछ। प्रेम र अहिंसालाई जीवनको मूल सिद्धान्त बनाऊ, यसो भए भने तिमी सबैका प्रिय बन्न सक्दछौ, सबै तिम्रा निमित्त प्रिय बन्न सक्दछ। भगवान गौतम बुद्धका विविध सन्दर्भहरूसँगै, विभिन्न सन्देशहरूसँगै आजका निमित्त कार्यक्रम जीवन गंगा यही समाप्त हुन्छ। अर्को श्रृंखलामा फेरि हामी बस्नेछौ। तबसम्मका लागि

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास आजको कविता आजको कविता
1: आजको कविता आजको कविता
2: नमस्ते म कवि पुरुषोत्तम आचार्य कविताको शीर्षक पुँजीवाद यो कविता दलाल पुँजीवादी राज्य व्यवस्थाको विरूद्ध सम्पूर्ण समस्याको जड नै पुँजीवाद हो भन्ने लागेर लेखेको कविता कविता यसरी शुरू हुन्छ
3: हेर्दा कोमल रूपको नजरमा देखिन्छ यो सुन्दर छम्दा भित्र पुगेर सारौ दिने लाग

सुरका अमूल्य पसिना गरिदिन्छ सस्तो किनी लाखौ लाख सुकेर एक दुईमा मोटो बनी बस्छयो आफै मात्र पिएर पोषण मिठो बोसो थपी बस्छयो।

त भई सोच्दै न केही पनि मौका हेर्दछ मात्र कुन्तराले पैसा कमाऊ भनी मान्छे हैन कि वस्तु देख्दछ सबै सम्बन्ध।

0: 99.4 Radio Taha Center Studio Time.
1: It's 6 a.m.
2: हिजो जस्तो आज छैन, आज जस्तो भूमि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। थाह संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल जेठ 9 गते शनिबार, नेपाल सम्बत 1146, मे 23 तारीक सन् 2026।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: चार उपाध्यक्षले राजीनामा मागेपछि एमाले अध्यक्षमाथि नैतिक दबाव, अनुशासन मिचे कार्यवाही गर्ने ओलीको चेतावनी।
0: परराष्ट्र मन्त्री खनालको भारत भ्रमण स्थगित, सम्बन्ध सुधारको अवसर गुम्यो, विकासशील देशमा स्तरोन्नति गर्ने प्रक्रिया 3 वर्षलाई धकेलियो।
1: अब सार्वजनिक यातायातमा पनि ब्यागेज ट्याग अनिवार्य, नयाँ सवारी साधनको दर्तामा रोक।
0: भारतमा कक्रोच जनता पार्टीको तरंग, सामाजिक सञ्जालमा 6 दिनमै 2 करोड़ भन्दा बढ़ी फलोअर।
1: र आईसीसी लिग 2 क्रिकेटमा अमेरिका विरूद्ध नेपालको फराकिलो जीत।

0: प्रभु महालक्ष्मी बाटै जीवन बीमा गरौं।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो भारत संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: समाचार अब विस्तारमा। लामो समयदेखि ओली निकट मानिएका विष्णु पौडेल र पृथ्वी सुब्बा गुरूङ जस्ता नेताले नै राजीनामा मागेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि उच्च नैतिक दबाव परेको छ। शुक्रबार हिजो सचिवालय बैठकमा चर्काचर्की आरोप प्रत्यारोप र ध्रुवीकरण देखिएपछि एमालेभित्रको नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको बहस निर्णायक मोडतर्फ प्रवेश गरेको मानिएको छ। एकपछि अर्को नेताले राजीनामा मागेपछि ओली बैठकमा आक्रोशित बन्नुभएको थियो। चार उपाध्यक्षले चुनावी हार र पार्टी संकटको नैतिक जिम्मेवारी शीर्ष नेतृत्वले लिनुपर्ने भन्दै पार्टीलाई संकटबाट बचाएर पुनर्गठन र पुनर्जागरणको ढोका खोल्न भन्दै अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने माग गरेका छन्। पुरानै शैलीले अब पार्टी चल्दैन भन्ने इतर समूहका नेता वा तल्लो तहका कार्यकर्ताको सोचमा ओली पक्षधर नेताहरू नै उभिएका छन्। यसले आगामी केही समय एमालेभित्रको शक्ति संघर्ष थप पेचिलो हुने देखिएको छ। करिब छ घण्टा चलेको बैठकमा लगातार उठेको पुनर्गठन र नेतृत्व परिवर्तनको बहसले एमालेभित्र गम्भीर ध्रुवीकरण जन्माएको मात्र छैन, लामो समयदेखि दबिएको असन्तुष्टि अब खुला विद्रोहमा बदलिएको छ। पार्टी र आन्दोलन संकटमा परेको नैतिक जिम्मेवारी लिएर पदबाट राजीनामा दिई पार्टी पुनर्गठनको ढोका खोल्न उपाध्यक्ष विष्णु पौडेल सहित चार उपाध्यक्षले ओलीसँग माग गरे, जबकि पाँच मध्ये पहिलो वरियताका उपाध्यक्ष रामबहादुर थापा बादलले मात्रै ओलीको राजीनामा दिनुपर्ने कुनै कारण नै नरहेको भन्दै बचाउ गर्नुभएको थियो। उपाध्यक्ष पौडेलसहित पृथ्वी सुब्बा गुरूङ गोकर्ण विश्व र रघुजी पन्तले अध्यक्ष केपी ओलीले नैतिक जिम्मेवारी वहन गर्दै नेतृत्व परिवर्तनका लागि मार्ग खुला गर्नुपर्ने धारणा राख्दै राजीनामाको माग गरेका छन्। उनीहरूले पार्टीलाई वर्तमान संकटबाट बाहिर निकाल्न व्यापक पुनर्गठन अपरिहार्य रहेको उल्लेख गर्दै आवश्यक परे आफूहरू समेत जिम्मेवारी त्याग्न तयार रहेको संकेत दिएका छन्। महासचिव शंकर पोखरेलले पनि पुनर्गठनकै पक्षमा रहेका कारण ध्रुवीकरण अझ सघन रूपमा अघि बढ़ने बलियो सम्भावना देखिएको छ। उपाध्यक्षहरूले 21 फागुनको चुनावमा पार्टीले बेहोरेको क्षतिको नैतिक जिम्मेवारी लिएर पार्टीलाई पुनर्गठनको दिशामा लैजान आफूहरू तयार रहेको घोषणा समेत गरेका छन्। राजीनामा माग्ने पौडेल ओलीको विश्वास पात्र मध्ये एक हुनुहुन्छ। अर्का उपाध्यक्ष गुरूङले पनि सातौं महाधिवेशन यता निरन्तर ओलीको निकटस्थ सारथी बनेर निरन्तर साथ दिँदै आउनु भएको छ। लगातार राजीनामाको प्रसंग आएपछि बैठकको बीचमै आक्रोशित देखिएका ओलीले राजीनामा नदिने अडान राख्नुभयो। साथै पार्टीको नीति र नेतृत्व विरूद्ध बोलेर विपक्षीलाई बल पुर्याउनेहरूलाई कुनै पनि जिम्मेवारी नदिने बताएर अघोषित रूपमा कार्यवाहीको कड़ा चेतावनी दिनुभएको छ। आजको नयाँ पत्रिकामा विष्णु पौडेलसहित चार उपाध्यक्षले मागे ओलीको राजीनामा शीर्षकमा समाचार प्रकाशित छ।
4: परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण स्थगित भएको छ। भारतीय सरकारको निमन्त्रणामा मन्त्री खनाल जेठ 18 नयाँ दिल्लीमा आयोजना हुने पहिलो अन्तर्राष्ट्रिय बिग क्याट अलायन्स आईबीसीए शिखर सम्मेलनमा सहभागी हुने तय भएको थियो, तर भारत सरकारले उक्त सम्मेलन नै स्थगित गरेपछि मन्त्री खनालको भ्रमण पनि रोकिएको हो। हालका महिनामा नेपाल भारत सम्बन्धमा देखिएको उतार चढ़ावका बीच यो भ्रमणलाई प्रमुख द्विपक्षीय मुद्दामाथि भारतीय नेतृत्वसँग छलफल गर्ने अवसरका रूपमा हेरिएको थियो। खनालले गत चैत 27 मोरिससमा भारतीय समकक्षी एस जयशंकरसँग भेट गर्नुभएको थियो। नेपालमा रासोपा वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा शक्तिशाली सरकार गठन भएपछि बदलिएको राजनैतिक परिवेशमा द्विपक्षीय सम्बन्धलाई प्राथमिकतामा राख्ने विषयमा उनीहरूबीच छलफल भएको थियो। विभिन्न अफ्रिकी मुलुकका प्रतिनिधिहरू सहभागी हुने आईबीसीए सम्मेलनलाई हाल भारत सरकारले स्थगित गरेको छ। वक्तव्यमा सहभागी देश तथा सरकारवालासँग परामर्श गरेर सम्मेलनको नयाँ मिति घोषणा गरिने उल्लेख गरिएको छ। खनालको भ्रमण तयारीबारे जानकार अधिकारीहरूका अनुसार नेपाली पक्षले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर, वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल लगायतकासँग भेटका लागि अनुरोध गरेको थियो। शिखर सम्मेलनमा सहभागी हुने विभिन्न राष्ट्र प्रमुख, सरकार प्रमुख तथा मन्त्रीहरूसँग पनि भेटका लागि प्रयास भइरहेको थियो। मोरिससमा भएको भेटमा खनाल र जयशंकरले द्विपक्षीय संयन्त्र सक्रिय बनाएर सम्बन्धलाई प्राथमिकतामा राख्ने सहमति गरेका थिए। जयशंकरले भारतीय विदेश सचिव विक्रम मिश्रीलाई काठमाडौँ पठाउने तयारी भइरहेको जानकारी दिनुभएको थियो। भ्रमणको मिति समेत आदान प्रदान भइसकेको थियो, तर नेपालले भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाएर आफ्नो भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा पुनर्संचालन गर्ने निर्णयप्रति असन्तुष्टि जनाएपछि मिश्रीको नेपाल भ्रमण पनि स्थगित भएको थियो। यद्यपि काठमाडौँ र नयाँ दिल्लीबीच विभिन्न तहमा अनौपचारिक संवाद तथा सम्पर्क जारी रहेको नेपाल तथा भारत स्थित नेपाली अधिकारीहरूले बताएका छन्। भ्रमण भएको भए खनालले जयशंकरलाई नेपालको भ्रमणको निमन्त्रणा दिने तयारी गर्नुभएको थियो। जानकार स्रोतहरूका अनुसार जनकपुर अयोध्या रेलमार्ग निर्माण, भारतीय सहयोगमा पूर्व पश्चिम रेलमार्ग निर्माण, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि थप हवाई प्रवेश मार्ग लगायतका माग विषय एजेण्डामा समावेश थिए। मन्त्री खनालको भ्रमण स्थगित हुँदा द्विपक्षीय संवादको एउटा महत्वपूर्ण अवसर गुमेको पूर्व राजदूत विजय कान्त कर्णको टिप्पणी छ। द्विपक्षीय सम्बन्धमा देखिएका भ्रम हटाउन र विद्यमान असहजता अन्त्य गर्न दुई प्रधानमन्त्री बीच प्रत्यक्ष संवाद आवश्यक छ। यस्तो भेट बिना सम्बन्धमा कुनै ठूलो प्रगति हुने म देख्दिन, उहाँ भन्नुहुन्छ। यसका लागि प्रधानमन्त्री शाहले पहल गर्नुपर्ने उहाँको भनाई छ। परराष्ट्र मन्त्री खनालको भारत भ्रमण स्थगित, कान्तिपुरमा समाचार छ।
3: नेपाल सरकारले नेपाललाई अधिकम विकसित मुलुकी एलडीसीबाट हुने स्तरोन्नति प्रक्रिया तत्कालका लागि स्थगन गर्न औपचारिक पहल अघि बढ़ाएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले शुक्रबार आयोजना गरेको प्रेस ब्रिफिङमा यस्तो जानकारी दिनुभएको हो। यसअघि नेपाल आगामी 24 नोभेम्बर 2026 स्तरोन्नति हुने तय भएको थियो। नेपाल सरकारले यो मिति नोभेम्बर 2029 सार्न संयुक्त राष्ट्रसंघलाई अनुरोध गरेको प्रवक्ता छेत्रीले जानकारी दिनुभयो। प्रवक्ता छेत्रीका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक राजनैतिक परिस्थिति दृष्टिगत गर्दै यस्तो निर्णय लिइएको हो। उहाँका अनुसार 13 मे 2026 परराष्ट्र मन्त्रीले संयुक्त राष्ट्रसंघको कमिटी फर डेभलपमेन्ट पोलिसीलाई औपचारिक पत्राचार गरेर मिति सार्न प्रस्ताव गर्नुभएको छ। संयुक्त राष्ट्रसंघले अतिकम विकसित मुलुकको अवधारणा सन् 1960 दशकमा ल्याएको थियो। उक्त अवधारणालाई औपचारिकता दिँदै नोभेम्बर 18 सन् 1971 आयोजित महासभाले 25 मुलुकको सूची बनाएर औपचारिक शुरूआत गरेको थियो। नेपालले एकपछि अर्को अवरोध देखाउँदै स्तरोन्नतिको मिति पछाडि सार्दै आएको छ। अहिले नेपालको स्तरोन्नति मिति पछाडि सार्न प्रमुख 5 कारण भएको प्रवक्ता छेत्रीले प्रेस ब्रिफिङमा बताउनुभयो। क्षेत्रीय द्वन्द र विश्वव्यापी आपूर्ति श्रृंखलामा आएको अवरोध तथा विप्रेषण रेमिट्यान्स अप्रवाहमा भएको प्रभावका कारण नेपालको अर्थतन्त्रमा असर परेको साथै विश्व ब्याङ्कले 2026 नेपालको आर्थिक वृद्धि दर 2.3% सीमित रहने प्रक्षेपण गरेको अवस्था प्रमुख रहेका छन्। विभिन्न कारण अवलम्बन गरेको स्मूथ ट्रान्जिशन स्ट्राटेजी अपेक्षा गरिएभन्दा ढिलो कार्यान्वयन भएको उहाँले बताउनुभयो। प्रवक्ता छेत्रीले चौथो कारणका रूपमा कोरोना महामारीपछिको पुनरुत्थान पूर्ण रूपमा स्थिर हुन नसकिरहेका बेला भू राजनैतिक तनाव तथा जलवायु परिवर्तनका असरले सुधारोन्मुख अर्थतन्त्रमा थप चुनौती सृजना गरेको बताउनुभयो। आजको गोर्खापत्रमा समाचार प्रकाशित छ।
4: सार्वजनिक यातायातमा यात्रुको सरसामानको सुरक्षा सुनिश्चित गर्न अब बागेज ट्याग प्रणाली अनिवार्य हुने भएको छ। जेठ 15 लागू हुने गरी यो व्यवस्थाले बस तथा अन्य सार्वजनिक सवारीमा हुने झोला लगेज वा सामान हराउने, चोरी हुने तथा साटिने समस्या नियन्त्रण गर्ने अपेक्षा छ। यस सम्बन्धी सम्झौता पत्रमा हिजो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बीच हस्ताक्षर भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार यात्रुको सामानको सुरक्षा मजबूत बनाउन र आपराधिक गतिविधि नियन्त्रण गर्न यो प्रणाली लागू गर्न लागिएको हो। नयाँ व्यवस्था अनुसार यात्रुको सामानमा विशेष बागेज ट्याग लगाइनेछ, जसले सामान पहिचान गर्न र यात्रु तथा व्यवसायी दुवैलाई जिम्मेवार बनाउन सहयोग पुग्नेछ। महासंघका अध्यक्ष सरोज सिटौला बागेज ट्याग लागू गर्दा व्यवसाय र यात्रु दुवैलाई फाइदा हुने बताउनुहुन्छ। यसले सार्वजनिक यातायातलाई पनि थप व्यवस्थित बनाउँछ। उहाँले भन्नुभयो, यसको कार्यान्वयनका लागि हामीले गृह कार्य अघि बढ़ाइसकेका छौं। प्रणाली लागू भएपछि सार्वजनिक यात्रुको ब्याग राख्दा दुई प्रति ट्याग जारी गर्ने र त्यसमध्ये एउटा यात्रुलाई र अर्को झोलामा राख्नुपर्नेछ। गन्तव्यमा पुगेपछि यात्रुसँग भएको ट्याग र झोलाको ट्याग भिडाएर मात्र सामान दिनुपर्नेछ। यस्ता ट्यागहरू क्यूआर बारकोड तथा नम्बरमा आधारित बनाउने बारे व्यवसायले छलफल गरेका छन्। सार्वजनिक यातायातमा यात्रुका सामान हराउने तथा साटिने समस्या रहँदै आएको छ। यसरी सामान हराउँदा विगतमा यात्रु र सार्वजनिक यातायातका कर्मचारी बीच विवाद पनि हुने गरेको थियो। अब ट्याग हुने भएपछि यस्तो विवाद हुने छैन। यदि यात्रुको कुनै सामान हराएमा क्षतिपूर्ति दिनुपर्नेछ। अब सार्वजनिक यातायातमा बागेज ट्याग अनिवार्य, नयाँ पत्रिकामा समाचार छ।
3: आगामी आर्थिक वर्षको बजेट आउनै लागेका बेला सरकारले नयाँ सार्वजनिक सवारी साधनको दर्ता रोका गरेको छ। कति समयलाई भन्ने एकिनै नगरी दर्ता रोकाको निर्णय गरिएको हो। यातायात व्यवस्था विभागले बिहीबार प्रदेश यातायात मन्त्रालय र यातायात व्यवस्था कार्यालयहरूलाई नयाँ सार्वजनिक सवारी साधन दर्ता नगराउन परिपत्र गरेको छ। वायु प्रदूषण, इन्धनको मूल्य वृद्धि र ट्राफिक जाम नियन्त्रण गर्न भन्दै नयाँ सार्वजनिक सवारी दर्ता गर्ने कार्य तत्कालका लागि स्थगन गरिएको विभागले जनाएको छ। अहिले असामान्य परिस्थिति एवं चुनौती सम्बोधन गर्न सवारी तथा यातायात व्यवस्था ऐन अनुसार अर्को सूचना जारी नभएसम्म दर्ता स्थगन गर्ने निर्णय भएको विभागका निर्देशक मणिराम भूषालले बताउनुभयो। सार्वजनिक हित एवं नेपाल सरकारले सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले अर्को सूचना जारी नगरेसम्म तत्काल ऐनको दफा 14 बमोजिम गरिने दर्ता रोक्का गर्न आवश्यक देखिएको विभागले जनाएको छ। विभागले गरेको परिपत्रमा विद्युतीय सार्वजनिक सवारी साधनको समय दर्ता रोक्का गर्न भनिएको छ, जबकि दर्ता रोक्का गर्नुको कारण इन्धनको मूल्य वृद्धि र वायु प्रदूषणलाई देखाइएको छ। तर विद्युतीय सवारीका लागि इन्धन चाहिँदैन, यसले वातावरण प्रदूषण पनि गराउँदैन। जुन समस्या आएको भनेर विभागले दर्ता स्थगन गर्ने निर्णय गरेको छ, यसले समस्या समाधान हुन्छ त भन्ने प्रश्नमा निर्देशक भूषाल भन्नुहुन्छ, समाधान होला भनेरै यस्तो निर्णय गरिएको हो। हाम्रा सड़कमा कति सवारी साधन गुड्छन् चाहिने भन्दा बढ़ी छन् कि। आजको कान्तिपुरमा समाचार प्रकाशित छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: च्याउ बहुउपयोगी पोसिलो र औषधीय गुणले भरिपूर्ण खाद्य वस्तु हो। यो शाकाहारीहरूका लागि प्रोटिनको उत्कृष्ट स्रोत पनि हो। त्यसैले च्याउ खेती गरौं, समृद्ध बनौ, दैनिक च्याउ सेवन गरौं, स्वस्थ रहौं। तर वर्षायाममा जथाभावी जंगलमा उम्रिएका च्याउ विषालु पनि हुन सक्छन्। यस्ता च्याउ खाँदा ज्यानै जाने जोखिम समेत हुन्छ। त्यसैले जंगली च्याउहरूको उपभोग नगरौं, नगराउ, दुर्घटनाबाट बाँचौं र बचाऊ। व्यवसायिक किट विकास केन्द्र हरियर भवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: टेसो खुशीको कनेक्सन
2: यो हो खान संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार गएको प्रतिनिधि सभा निर्वाचनमा मध्य पहाड़ी जिल्लाका उम्मेद्वारको सबैभन्दा ठूलो चुनावी एजेण्डा थियो बाँदर नियन्त्रण वर्षौंदेखि बाँदरको शास्ती खेपिरहेका मतदाताको उम्मेद्वार समक्ष पहिलो माग नै यसको नियन्त्रण थियो मतदातासितको वाचा अनुरूप ती जिल्लाका सांसदले अहिले संसदमा बाँदर नियन्त्रणकै विषय उठाउन थालेका छन् तर नियन्त्रण विधिमा भने मत बाँझिएको छ केही सांसद बाँदर मारेरै भए पनि आतंक रोक्नुपर्ने पक्षमा उभिएका छन् केहीले मार्ने विषय अमानवीय भन्दै कड़ा आपत्ति जनाइरहेका छन् मध्य पहाड़ी जिल्लामा बाँदर आतंक कसरी चुलिएको छ भने यसले बाली नाली मात्र सखा पारेको छैन पुस्तौंदेखिको बस्ती नै उजाड बनाएको छ ताप्लेजुङको फुङलिङ तीन कार्तिकेमा लीलारामपुरीको घर अचेल सुनसान छ वहाँका पाँच छोरा मध्ये चारजना तराईको झापा र मोरङ बसाई झरे सरे एक छोरा गाउँमै क्यानेम झरे लीलारामका भाई तुलारामको व्यथा पनि उस्तै छ लीलाराम र तुलारामका छिमेकी नेत्रप्रसाद भट्टराईका अनुसार यो पलायनको मुख्य कारण नै रातो बाँदर र ढेडुको निरन्तर आतंक हो र यसरी बस्ती रित्तिएपछि कार्तिकेमा खेतीपाती हुन छोडेको छ धनकुटाबाट बसाई सरेका गाउँमध्ये अग्रपंक्तिमा आउँछ चौबिसे गाउँपालिकाको ओडा नम्बर चार यो ओडाका 90 घरबाट 276 जना बसाई सरी हिँडेका छन् केही वर्ष अघिसम्म 32 घर रहेको यो ठूलो गाउँ टोलमा अहिले एउटा मात्र घर बाँकी छ टंक देवानको पहिले शिक्षा स्वास्थ्य बाटोघाटो बिजुली जस्ता पूर्वाधारका खोजीमा स्थानीयहरू गाउँ छाड्थे तर विस्तारै गाउँमा विकास पुगे पनि अहिले बाँदरको बिजाई थाम्न नसकेर मानिसहरू बसाई सरिरहेका छन् बसाई सराईकै कारण त्यहाँको बाजथला बाँसपानी ठूला गाउँ गैरी गाउँ खानी गाउँ कटवाल गाउँ माने डाँडा लगायतका स्थान खाली बन्दै गएको वडाध्यक्ष लोकेन्द्र मगर बताउनुहुन्छ पूर्वी पहाड़ी जिल्लामा मात्र होइन मध्यपश्चिम र सुदूर पहाड़का जिल्लामा पनि बाँदरले बाली नाली मास्न थालेपछि गाउँलेहरू वैकल्पिक व्यवस्था र पेसा अँगाल्न जन्मथलो छाडिरहेका छन् सिन्धुली रामेछाप दोलखा साङजा पर्वत बागलुङ अर्घाखाँची गुल्मी दैलेख र बैतडीमा बाँदर प्रभावितहरू धमाधम गाउँ छोडिरहेका छन् यसले गर्दा गाउँहरू अब रित्तिँदैछन् उदयपुरको विकट पहाड़ी क्षेत्र ताप्ली गाउँपालिका पाँच भदौरेका चक्रबहादुर मगरान्तीले जीवनैभर पसिना बगाएर जोतेका खेतबारी अब आफू जन्मेको पुर्ख्यौली घर अन्तत चटक्कै छोड्नु पर्यो हरेक वर्ष मेहनतले कमाएको धान मकै कोदो फलफूल तरकारी बाँदरले आँखै अघि सखा पारिदिन थालेपछि उहाँ निरीह बन्नुभयो पाल्पाको रिब्दीकोट गाउँपालिकाको ख्वाहा देउराली कुसुम खोला ठिमुरेमा बगनासकाली गाउँपालिकाको चापपानी दर्लम डाँडा यामघा खानी गाउँ र रामपुर नगरपालिकाको गाँडाकोट माथागढ़ीको चिदीपानीमा पनि बाँदरले असाध्यै सताएको किसानको गुनासो छ बालीनाली सखा पार्ने विजय गर्ने अनि अन्नपात नष्ट पार्ने मात्र होइन बाँदर आक्रमणले बस्ती नै त्रसित बनेको छ बाँदरको हुल घरभित्रै पस्ने र धपाउन खोज्दा उल्टै झम्टने गरेको नमिठो अनुभव सुनाउनुहुन्छ धरानकी पञ्चमाया राई घरभित्रै पसेर खानेकुरा जुठो हालिदिने सरसमान च्यात्ने र फुटाउने जस्ता बाँदरको उपद्रोले सर्वसाधारण हत्तु हैरान भएका छन् बाँदरको विषयमा विद्यावारिधि गर्नुभएका मुकेश चालिसेले नेपालमा रातो परे र ढेरु गरी तीन प्रजातिका बाँदर पाइने अनि तीमध्ये रातो बाँदरले धेरै दुःख दिने गरेको बताउनु हुन्छ दुःख दिने रातो बाँदर नियन्त्रण गर्न दीर्घकालीन र प्रभावकारी उपाय खोज्नुपर्ने उहाँको सुझाव छ बाँदर गाउँतिर मान्छे शहरतिर शीर्षकमा कान्तिपुरमा समाचार छ
5: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने विरूद्धको सहकारी ठगीको मुद्दा यथावत कायम रहने भएको छ कास्की जिल्ला अदालतले सरकारी वकिल कार्यालयबाट दर्ता भएको निवेदन स्वीकार गर्दै लामिछाने विरूद्धको सम्पत्ति शुद्धिकरण र संगठित अपराध सम्बन्धी अभियोग कायम नरहने गरी अभियोग पत्र संशोधनको आदेश दिएको हो न्यायाधीश हिमलाल बेलवासीको इजलासले दुईवटा गम्भीर अभियोग हट्ने गरी अभियोग संशोधन गर्ने आदेश गरेको हो कास्की स्थित सूर्य दर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछाने विरूद्ध संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण समेतको पूरक अभियोग दायर भएको थियो कास्की अदालतमा पूरक अभियोग पत्र सहितको मुद्दा विचाराधीन रहेकै अवस्थामा तत्कालीन सह न्यायाधिवक्ता सविता भण्डारी बरालले अभियोग पत्र संशोधनका लागि कानूनी प्रक्रिया अगाडि बढ़ाउने निर्णय गर्नुभएको थियो आजको अन्नपूर्ण पोस्टमा समाचार प्रकाशित छ
4: काठमाडौँ तराई मधेस द्रुत मार्ग फास्ट ट्र्याकको म्याच चैत 2083 मात्र भए पनि यस अवधिमा काम सकिने छाँटकाँट छैन। उक्त समयभित्र काम नसकिने भएकाले कम्तीमा 3 वर्ष समय थप गर्नुपर्ने सरकारवाला निकायको सुझाव छ। अहिलेसम्म आयोजना निर्माणको भौतिक प्रगति 48% छ। मन्त्री परिषदले 2074 द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो। पछि भौतिक पूर्वाधार तथा यातायात हालको पूर्वाधार विकास मन्त्रालयले 2074 साउन 27 सेनालाई आयोजना हस्तान्तरण गरेको थियो। यसअनुसार 2081 भित्र काम सक्नुपर्ने थियो। उक्त समयभित्र काम सकिने अवस्था नभएपछि पहिलो पटक चैत 2083 लागि म्याथप गर्ने निर्णय भएको थियो। यो समयमा पनि काम नसकिने अवस्था देखिएपछि दोस्रो पटक म्याथप गर्ने तयारी हुँदैछ। म्याथप नगरी काम सकिने अवस्था नरहेको राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजङ थापाले बताउनुभयो। आयोजनाको लागत नबढे पनि समय नथपी काम सकिने अवस्था नरहेको उहाँले बताउनुभयो। द्रुत मार्ग निर्माणको समय 11 महिना बाँकी, भौतिक प्रगति 48% मात्रै। कान्तिपुरमा समाचार छ।
5: हुलाकी सड़क अन्तर्गत बाँके र दाङका बीचमा करिब 35 किलोमिटर खण्ड अधुरो छ। नेपालगंजदेखि बाँकेको राप्ती सुनारी 3 नारायणपुर र दाङको देवखुरी स्थित राजपुर गाउँपालिकासम्म सड़क निर्माण भए पनि बाँकी खण्ड विस्तारको काम रोकिएको छ। राष्ट्रिय सड़क सञ्जालसँग अहिलेसम्म नजोड़िएका राप्तीपारीका स्थानीय यही हुलाकी सड़क विस्तार हुने प्रतीक्षामा छन्। सड़क सञ्जालको पहुँच नहुँदा यहाँका नागरिकले राप्ती नदीमा हरेक वर्ष ढुंगा र झोलुङ्गे पुलबाट वार पार गर्नुपर्छ। राप्तीपारी क्षेत्रमा भरपर्दो सड़क निर्माण नहुँदा यहाँका स्थानीय घण्टौं समय पैदल हिँडेर गन्तव्यमा पुग्ने गरेका छन्। स्थानीयका अनुसार चुनावको समयमा उम्मेद्वारहरू राप्तीपारीका गाउँमा पुगेर सड़क र राप्ती नदीमा पक्की पुल बनाइदिने आश्वासन बाँड्छन्। चुनाव सकिएपछि जितेर गएका उम्मेद्वारहरू कहिले फर्किँदैनन्। राप्ती सुनारी एक चुनाव गाउँकी गीता खड्काले भन्नुभयो, हाम्रो गाउँदेखि झोलुङ्गे पुल रहेको भवानियापुर गाउँमा पुग्न 1.5 घण्टा र बर्दापुरको झोलुङ्गे पुल पुग्न 1 घण्टा जति पैदल हिँड्नुपर्छ। अलपत्र उलाकी सड़क मर्कामा नागरिक शीर्षकमा आजको नागरिक दैनिकमा समाचार छ।
4: हचुवाका भरमा गरिने निर्णयले नागरिकलाई कतिसम्म असर गर्छ भन्ने उदाहरण बनेको छ पूर्व पश्चिम विद्युतीय रेलमार्ग। सरकारले 6 वर्ष अघि शुरू गरेको यो आयोजनाले निजी सम्पत्ति रोक्का गर्दा नागरिकले दुःख मात्र पाएका छैनन्, सरकारप्रतिको विश्वास पनि टुटेको छ। रेलमार्ग निर्माणका लागि भन्दै सरकारले जेठ 2077 काँकडबेट्टा इनरुवा खण्डमा करिब 760 बिघा निजी जग्गा रोक्का गर्यो, जसले गर्दा आर्थिक वर्ष 2077-78 मंगिरमा कार्यालय स्थापना भएता नै कर्मचारी कामविहीन जस्तै बनेका छन्। उनीहरू रेलमार्ग प्रभावितको गुनासो मात्र सुन्दै आएका छन् तर प्रभावितले गरेको गुनासोको जवाब उनीहरूसँग छैन। झापाको दमकमा रेल आयोजना कार्यालय र इटहरीमा सम्पर्क कार्यालय स्थापना गरिएका छन्। सरकारले हचुवाका भरमा मुआवजा बिना जग्गा रोक्का गरी 33 अर्ब रूपियाँमा असार 2077 यो खण्डमा रेलमार्ग निर्माणको ठेक्का लगाएको थियो, तर 2077 भदौमै सो ठेक्का अघि बढ़न नसक्ने भन्दै रद्द गरियो। रेल विभागका सूचना अधिकारी तथा रेल आयोजना कार्यालय दमकका प्रमुखको अतिरिक्त जिम्मेवारी पाउनुभएका बोध भण्डारीका अनुसार रेलमार्गका नाममा कार्यालयबाट चालुतर्फ 1,92,06,924 रूपियाँ र पुँजीगततर्फ 1,65,06,37 रूपियाँ खर्च भएको छ। रेलमार्गको नाममा 6 वर्षदेखि नागरिकको 760 बिघा जग्गा रोक्का नयाँ पत्रिकामा समाचार छ।
6: नागरिकले नगदमा राख्न सक्ने नगद परिवर्तीय विदेशी मुद्रा सम्बन्धी जानकारी विदेशी विनिमय कारोबार गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत परिपत्रमा गरिएको व्यवस्था बमोजिम नेपाली नागरिकले विदेशमा रोजगारी वा विदेशमा व्यवसाय गरी आर्जन गरेको वा विदेश भ्रमणका लागि सतही सुविधा अन्तर्गत प्राप्त विदेशी मुद्रा मध्ये बचत हुन आएको विदेशी मुद्रा लगायत अन्य वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा भविष्यमा उपयोग गर्ने प्रयोजनका लागि अधिकतम अमेरिकी डलर 1,500 वा सो बराबरको परिवर्तीय विदेशी मुद्रासम्म नगदमा राख्न सक्छन्। यस्तो रकम जतिसुकै पटकको स्रोत भए तापनि कुल रकममा सो सीमा नाग्न हुँदैन। सम्बन्धित व्यक्तिले आफू विदेशबाट नेपाल आउँदा साथमा ल्याएको वा नेपालभित्र प्राप्त गरेको परिवर्तीय विदेशी मुद्रा उपयुक्त सीमाभन्दा बढ़ी भएमा 35 दिनभित्र सटही गर्नु वा नेपाल स्थित ब्याङ्कमा परिवर्तीय विदेशी मुद्राको खाता खोली राख्नुपर्दछ। विदेशी विनिमयको ज्ञान सुरक्षित आर्थिक व्यवस्थापनको पहिचान वित्तीय चेतनाका लागि नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा फोन नम्बर 01-5719-605 गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
7: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
9: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, स्वास्थ्य श्वासमै समस्या देखियो।
10: धूमपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
5: नेपाल परिवेशमा अब बाँकी समाचार। वसन्त ऋतुको आगमनसँगै हिउँका थुप्राहरू पग्लिन थाल्छन्, तर सगरमाथाको वैश भने यही सिजनमा चढ्छ। सन् 2026 वसन्त ऋतु सगरमाथाको इतिहासमै स्वर्ण अक्षरले अंकित भएको छ। यस वर्ष सर्वोच्च शिखरमा केवल हिउँ मात्र परेन, कृतिमानहरूको यस्तो वर्षा भयो कि चुचुरो आफै अचम्मित भयो। पर्यटन विभागले इतिहासकै सबैभन्दा बढ़ी 494 जना विदेशीलाई आरोहण अनुमति दिएको यस सिजनमा जेठ 6 गते बुधबार एकै दिन 274 जनाले शिखर चुमेर विश्वकै सबैभन्दा ठूलो एक दिने आरोहणको रेकर्ड बनाए। विश्वको सर्वोच्च शिखर सगरमाथामा कूटनैतिक र साहसिक क्षेत्रका थप दुईवटा ऐतिहासिक कृतिमान कायम भएका छन्। नेपालस्थित अमेरिकी दूतावासका पब्लिक अफेयर्स चीफ माइक हार्कर र भारत तिब्बत सीमा पुलिसका 11 जना महिला सुरक्षाकर्मीको टोलीले सगरमाथाको सफल आरोहण गरेका छन्। अमेरिकी कूटनीतिज्ञ माइक हार्कर जेठ 7 गति बिहान 9:10 सगरमाथाको चुचुरोमा पुग्न सफल भए। यससँगै उनी सर्वोच्च शिखर आरोहण गर्ने पहिलो बहालवाला अमेरिकी परराष्ट्र सेवाका अधिकारी बनेका छन्। नेपालतर्फको दक्षिणी रूट हुँदै भारत तिब्बत सीमा पुलिस आईटीबीपीका 11 भारतीय महिला सुरक्षाकर्मीले सगरमाथाको सफल आरोहण गरेर नयाँ इतिहास रचेका छन्। विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपाली भेटरन आरोहीहरू बीचको कृतिमानी प्रतिस्पर्धाले पर्वतारोहणको इतिहासमा नयाँ र स्वर्णिम अध्याय थपेको छ। सर्वाधिक 32 पटक सगरमाथा आरोहण गरेर विश्व कृतिमान कायम राखेका कामिरिता शेर्पा काठमाडौँ फर्किना साथ उनलाई पछ्याइरहेका अर्का प्रख्यात आरोही पासाङ दावा शेर्पाले 31 पटक सगरमाथाको सफल आरोहण गरे। अन्नपूर्ण पोस्टमा समाचार छ।
4: रौतहटका विभिन्न स्थानीय तहमा संचालित सामुदायिक विद्यालयमा शिक्षा ऐन विपरीत अयोग्य व्यक्तिहरूलाई प्रधानाध्यापक बनाइएको छ। राजनैतिक दल र जनप्रतिनिधिको संरक्षणमा योग्यता नपुगेका शिक्षकहरू वर्षौंदेखि भनसुनका आधारमा प्रवाहको जिम्मेवारीमा रहँदा जिल्लाको शैक्षिक गुणस्तर खस्किदो अवस्थामा पुगेको स्थानीय बताउँछन्। चन्द्रपुर नगरपालिका 2 महेन्द्र माध्यमिक विद्यालयमा प्राविह द्वितीय श्रेणीको शिक्षिका कमला थापालाई वडाध्यक्षको निकट भएकै कारण प्रवाह बनाइएको छ। चन्द्रपुर 1 बागमती माविमा पनि प्रावि दरबन्दीका शिक्षक डोलहरि नेपाललाई प्रहको जिम्मेवारी दिइएको छ। वृन्दावन नगरपालिकाको नेमधारी वासुदेव विद्यालयमा नगर प्रमुख विनोद प्रसाद कुर्मीको मौखिक आदेशमा अस्थायी अनुदान कोटामा शिक्षक धर्मेन्द्र सिंहलाई प्रह बनाइएको छ भने हर्षा 6 स्थित बतौ माविमा प्रावि तहका शिक्षक उपेन्द्र महतोले पनि मावि तहको प्रह चलाइरहेका छन्। शिक्षा ऐन विपरीत प्रधानाध्यापक नियुक्ति। अन्नपूर्ण पोस्टमा समाचार छ।
5: नेपालमा पछिल्लो वर्षमा नशाले रोगको प्रकोप तीव्र रूपमा बढ़दै गएको छ। मुटुरोग, मधुमेह, क्यान्सर, दम तथा मृगौला सम्बन्धी समस्याका कारण मृत्यु हुनेको संख्या वृद्धि भएको छ। अस्पतालमा उपचार गराउन आउने मध्ये अधिकांश नशाले रोगसँग सम्बन्धित हुने गर्छन्। प्रत्येक 5 वर्षमा हुने जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले नशाले रोग बढ़दै गएको देखाएको छ। आजको गोर्खापत्रमा समाचार छ।
4: उदयपुर सिमेन्ट उद्योगमा कार्यरत मजदूर तथा कर्मचारीले 13 महिनादेखि तलब भत्ता लगायतका कुनै पनि सेवा सुविधा नपाएपछि हिजो मूल डोकामै पत्रकार सम्मेलन आयोजना गरी अनिश्चितकालीन आन्दोलनमा उत्रिएका छन्। मजदूर नेता देवेन्द्र झाका अनुसार 2081 चैतदेखि हालसम्मको तलब भुक्तानी हुन बाँकी 8,80,53,000, संचय कोष दाखिला हुन बाकी 9,50,79,134 र नागरिक लगानी कोषमा दाखिला हुन बाँकी 3,69,66,222 रूपियाँ छ। उद्योगमा जीवनभर काम गरेपछि यसअघि नै अनिवार्य अवकाश प्राप्त गरेका तर सेवा सुविधा हालसम्म पनि नपाई मृत्यु पनि कतिपय व्यक्तिको भइसकेको छ। गोर्खापत्रमा समाचार छ।
5: बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटाले बागमती प्रदेशको प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको छ। प्रदेश सभाको बजेट अधिवेशनका रूपमा जेठ 11 गतेका लागि अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै 11 गते सोमबार दिउँसो 1 बस्ने गरी बैठक आह्वान गरेको छ। गोर्खापत्रमा समाचार छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। कक्रोच जनता पार्टी सीजेपीलाई इन्स्टाग्राममा सत्तारूढ़ भारतीय जनता पार्टी भाजपालाई भन्दा दुब्बर धेरैले फलो गरेका छन्। शुक्रबारसम्म सीजेपीआई सीजेपीलाई करिब 2.9 करोड़ फलो गरेका छन्। भाजपाको एकाउन्टमा भने 78 लाख फलोअर छन्। कक्रोच जनता पार्टीको नाममा वेबसाइट पनि खोलिएको छ। पार्टी खोलिएको 6 दिन मात्र भएको छ। वेबसाइटमा दिएको जानकारी अनुसार 72 घण्टामै पार्टीका 1 लाख भन्दा बढ़ीले सदस्यता लिएका छन्। यस्तै 2 जना लोकसभा सदस्य पनि पार्टीको बोर्डमा रहेको जानकारी दिएको छ। तृणमूल कंग्रेसका सांसद महुआ मेत्रा र कीर्ति आजादले पार्टीलाई समर्थन गरेको बताएका थिए। सीजेपीको वेबसाइटमा पनि सांसदद्वयले सीजेपीको सदस्यता सार्वजनिक रूपमै स्वीकार गरेको उल्लेख गरिएको छ। यति बेला भारतमा मे बी कक्रोच अर्थात म पनि कक्रोच अभियान चलाइएको छ। सीजेपीले आफूलाई अल्छी र बेरोजगारको आवाजका रूपमा प्रस्तुत गरेको छ। भारतीय प्रधान न्यायाधीश सूर्यकान्तले युवाहरूलाई अल्छी र कक्रोच भनेपछि प्रतीकात्मक रूपमा अभियानको नाम राखिएको हो। सीजेपीले यसलाई युवाका लागि युवाद्वारा बनाइएको युवाको राजनैतिक मञ्चका रूपमा दावी गरेको छ। केही दिनमा यस अभियानमा लाखौं युवा जोड़िएका छन्।
5: अब खेल समाचार। ईशान पाण्डे र रोहित कुमार पौडेलको शतकीय साझेदारीमा नेपालले आईसीसी विश्वकप लीग टूको त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा अमेरिकामाथि फराकिलो जीत रचेको छ। कृतिपुरमा हिजो भएको खेलमा शीर्ष ब्याटरले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले अमेरिकामाथि 122 रनको प्रभावशील जीतसँगै लीग टूको शीर्ष 4 ओभरमा सम्भावना कायम राख्यो। दुई ब्याटर शतक र दुई ब्याटर अर्धशतक नजिक रहँदा नेपालले विशाल लक्ष्य दियो। बलिङमा पनि साथ पाएपछि नेपाली टोलीले लीग टूको 11 जीत आत्मसात गर्यो। साथै ईशान र रोहितले 110 रनको बलियो शतकीय साझेदारी पनि महत्वपूर्ण रह्यो। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: चार उपाध्यक्षले राजीनामा मागेपछि एमाले अध्यक्षमाथि नैतिक दबाव, अनुशासन मिची कार्यवाही गर्ने ओलीको चेतावनी।
5: परराष्ट्र मन्त्री खनालको भारत भ्रमण स्थगित। सम्बन्ध सुधारको अवसर गुम्यो, विकासशील देशमा स्तरोन्नति गर्ने प्रक्रिया 3 वर्षलाई धकेलियो।
4: अब सार्वजनिक यातायातमा पनि बागेज ट्याग अनिवार्य, नयाँ सवारी साधनको दर्तामा रोक।
5: भारतमा कक्रोच जनता पार्टीको तरंग, सामाजिक सञ्जालमा 6 दिनमै 2 करोड़ भन्दा बढ़ी फलोअर।
4: र आईसीसी लीग टू क्रिकेटमा अमेरिका विरूद्ध नेपालको फराकिलो जीत।
5: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी भुवन पौडेललाई धन्यवाद। धर्मराज र रविन्द्र बिदा हुन्छौ। नमस्कार।
11: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। Texas International College announces registration open for +2 science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
12: Yerana, yesta manche ta bian bian noniske pani hune ni. Barkhar khutta na bhayeko manche le aljayo. Aile feri aankha na dekhne.
13: Aile ke bhanu bhayeko? Herda ta manche bujhne jasto hununcha. यसरी अर्कालाई भन्न पाइन्छ?
12: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्गाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
14: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
15: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
16: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
12: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ। बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
17: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
18: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
12: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ हप्ता कपडा, खाद्य सामग्री, खाना नस्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
19: हेलो
20: हेलो,
19: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
20: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी,
21: हजुर,
20: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
21: हेलो, भन्नुहोस् त।
19: हेलो हजुर,
21: हजुर,
19: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
21: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
20: ए नानी, के भन्ने रहेछ, के हो के भयो?
21: हेर्नुहोस् दा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
20: ल ल ल, म किन दिन्थे?
22: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
23: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
22: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
23: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
26: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
25: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
26: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
27: नेपाल सरकार, विज्ञापन बोर्ड।
28: सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि। हो र, होइन होला त्यस्तो त।
29: सोहिता, तिमीहरूको के खास कस कुरा आउँदैछ? के भयो भन त?
30: के भएन मिस,
29: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
30: हुन्छ।
31: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
27: नेपाल सरकार, विज्ञापन बोर्ड।
22: अब सुन्नुहोस् पूरा समाचार।
23: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
22: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
23: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
22: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
23: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
22: मद्यपान र धूम्रपान सेवन नगरौं।
23: स्वस्थ रहौं, सुखमय जीवन बिताउँ।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।
28: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
0: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
28: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर राम बहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
0: खै के गर्ने गर्ने दिदी,
1: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सक्ने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
27: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्कार, थाहा संचार नेटवर्कको द न्यूज प्लस कार्यक्रममा स्वागत छ। म रविन्द्र सुवेदी। यो कार्यक्रम काठमाडौँमा थाहा संचार नेटवर्क 99.4 मेगाहर्ज, हेटौडामा 99.6 मेगाहर्जका साथै देशभरका विभिन्न रेडियोबाट सुन्न सकिन्छ। साथै थाहा खबर .com र थाहा खबरको फेसबुक पेजबाट पनि यो कार्यक्रम सुन्न सकिन्छ। सरकार बजेटको तयारीमा जुटेको छ। हालै मात्र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ, पारित भएको छ, त्यसपछि प्री बजेट पनि छलफल भएको छ र यो छलफलका क्रममा विपक्षीहरूले, प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको खोजी गरेका छन्। संसदमा कतिपय सत्तारूढ दल राष्ट्रपाकै कतिपय सांसदहरूले पनि प्रधानमन्त्रीको उपस्थिति आवश्यक भएको भन्ने खालको धारणा राखे पनि खुलेर प्रधानमन्त्रीको आवाज, प्रधानमन्त्री चाहियो भनेर बोल्न सकेको अवस्था देखिएको छैन। हिजो मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले कोशी प्रदेश र मध्य प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गर्नुभएको छ। पार्टीका विषय, संसदका विषयहरूमा धारणा, गुनासो, निर्देशन लगायतका कुराहरू भएका छन्। अनि राज्यसभाका सांसदहरू बीच गुटबन्दीको प्रयास भएको भन्ने चर्चाहरू पनि छन्। आजको द न्यूज प्लस कार्यक्रममा यिनै विषयहरूमा रहेर कुराकानी गर्दैछौं। कुराकानीका लागि राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद प्रतिनिधि सभा सदस्य खगेन्द्र कर्ण हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। मानवजी नमस्कार।
1: नमस्कार,
0: कार्यक्रममा स्वागत छ यहाँलाई।
1: धन्यवाद।
0: हिजोको छलफलबाटै सुरु गरौं। तपाईँहरू सभापतिसँग भेट्नुभयो, संसदीय दलका नेतासँग अर्थात प्रधानमन्त्रीसँग भेट अलिक कमै भएको जस्तो देखिन्छ। यसो बाहिरबाट हेर्दाखेरि भित्रभित्र भेट्नुभएको छ भने चाहिँ त्यो गोप्य राखिएको होला। सभापतिसँग भेट गर्नुभयो र सभापतिसँगको भेटले प्रधानमन्त्रीसँगको भेटको आवश्यकतालाई बिर्सायो कि के महसुस भयो?
1: सर्वप्रथम त म तपाईँले एउटा कुरो क्लियर गर्नु, प्रधानमन्त्री आफ्नो काम गर्दै हुनुहुन्छ। उहाँले सही बुझे सुशासनको आयोजना योजनाहरू चाहिँ त्यसमा काम गर्दै हुनुहुन्छ। त्यसमा टाइम बाउन्ड गरेको छ। तपाईँहरूले त्यो सही बुझे पढ्नुभयो भने त्यो टाइम अनुसार काम गरिराख्नु भएको छ। त्यस कारण प्रधानमन्त्रीले चाहिँ यो राष्ट्रिय इस्युहरूमा, यो राष्ट्रको समस्याहरूको विषयमा काम गर्दै हुनुहुन्छ। संसद व्यवस्थापिका संसदमा हामी सांसदहरूले चाहिँ यो विधेयकमाथिका छलफलदेखि लिएर नीति कार्यक्रममा छलफलमा सबै सहभागी भएकै छौँ। पार्टीको जिम्मेवारीमा रहनुभएको देश सभापति रवि लामिछानेले हामीलाई हिजो बोलाउनु भएको थियो र यो विभिन्न इस्युहरूमा अधिवेशनदेखि लिएर हाम्रो अहिलेको क्षेत्रको इस्युहरू र राष्ट्रिय इस्युहरू यो विषयमा छलफलको लागि भएको थियो।
0: हजुर, जस्तो तपाईँले प्रधानमन्त्रीको सन्दर्भमा चाहिँ संसदमा हामीले काम गरेकै छौँ, उहाँ चाहिँ आफ्नो काममा व्यस्त हुनुहुन्छ भन्नुको अर्थ चाहिँ प्रधानमन्त्री संसदमा उपस्थित हुनु पर्दैन तर पर्दैन भन्ने विषय हो।
1: फेरि तपाईँले त्यसलाई बङ्ग्याउनु भयो, फेरि तपाईँले बङ्ग्याउनु भयो। प्रधानमन्त्री तपाईँले चाहिँ प्रधानमन्त्री संसदमा चाहिँ संसद शुरूआत भएको दिनदेखि नै उपस्थित हुनुभएको छैन कि संसदमा उपस्थित भएर अहिले चाहिँ उहाँ कार्यव्यस्ततामा हुनुहुन्छ? त्यो दुईटा पाटो त संसदमा उहाँ उपस्थित हुनुभएकै हो, होइन? त्यस कारणले चाहिँ प्रधानमन्त्री संसदमा उपस्थित हुनुहुन्न, अब फेरि आउनुहुन्न भन्ने कुरो चाहिँ तपाईँहरूले एउटा नेगेटिभ भाषा क्रिएट गर्नु भएको छ, त्यो गलत हो। प्रधानमन्त्री मैले भन्दैछु सही बुझे कार्ययोजनामा प्रधानमन्त्रीजी काम गर्दै हुनुहुन्छ, सरकारको सही दिन पनि भएको छैन। त्यस कारणले त्यो कार्ययोजनाहरूमा काम गर्दै गर्दाखेरि प्रधानमन्त्री यो बजेट सेसनपछि सँग पनि आउनुहुन्छ र यो बजेट, यो हामीले अहिले गरेको सुशासनका कामहरूको विषयमा संसदलाई पनि जानकारी गराउनुहुन्छ र प्रधानमन्त्री संसदप्रति एकदमै उत्तरदायित्व हुनुपर्ने हुन्छ र प्रधानमन्त्रीले गरेका कामहरू उहाँले जानकारी पनि गराउनुहुन्छ।
0: तपाईँले भनेको नेरेटिभ हामीले भनेको मिडियाले यस्तो बनाइरहेका भन्न खोज्नु भएको होला, होइन?
1: प्रधानमन्त्री फेरि त बङ्ग्याउँदै हुनुहुन्छ। मिडियाले होइन, मिडियाले होइन, हाम्रा केही सांसदहरूले जुन किसिमले चाहिँ प्रतिपक्षीहरूले चाहिँ जुन किसिमले भाषा निर्माण गर्दै हुनुहुन्छ म त्यो विषयमा भन्दैछु। मिडियालाई मैले चाहिँ दोषारोपण गर्दिनँ, मिडियाले किन दोषारोपण गर्छ?
0: यसो गरौँ, तपाईँ अब एकदम कस्ता प्रश्नहरू सोद्धाखेरि नबङ्ग्याएको हुन्छ त्यो चाहिँ पहिला जानकारी दिनुहोस् न। कसरी जस्तो प्रधानमन्त्री नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाब दिन संसदमा उपस्थित हुनु भएन, यो बीचमा विपक्षीहरूले प्रधानमन्त्रीको आवाज सांसदमा चाहिन्छ अथवा उहाँले जवाब दिनुपर्छ भने यो उनीहरूले भनिरहेको कुरा बङ्गिएको हो कि मैले यो सोधिरहेको कुरा बाङ्गो हो?
1: होइन होइन, यस्तो तपाईँले तपाईँको प्रश्न कस्तो थियो भने प्रधानमन्त्री संसदमा आउनु भएकै छैन जस्तो गरी प्रश्न आयो क्या?
0: तर जानुभएको छैन, यो दुइटै सन्दर्भमा जानुभयो त, नीति तथा कार्यक्रमको जवाब दिन जानुभयो? त्यसपछि उहाँ प्रश्नोत्तरमा सहभागी हुन जानुभयो प्रत्येक महिनाको पहिलो हप्ता।
1: सुन्नु न, हाम्रो चाहिँ नियावलीमा हाम्रो यो जुन नियावली छ पत्नी सभा नियावली 2079 जुन 38(1), 38(2), 38(3) जुन कुरो लेखिएको छ त्यस कारणले चाहिँ प्रधानमन्त्रीले चाहिँ के अरे कुनै मन्त्रीलाई चाहिँ पठाउन सक्नुहुन्छ कार्यव्यस्तताको कारणले उहाँले चाहिँ हाम्रो माननीय अर्थमन्त्रीलाई पठाउनु भएकै हो होइन र अर्थमन्त्रीले त्यहाँसम्म संसदमा उपस्थित भएर त्यसमा चाहिँ छलफलमा भाग लिनुभएकै हो। त्यस कारण त्यो प्रधानमन्त्रीले चाहिँ संसदप्रति चाहिँ जिम्मेवारी देखाउनु भएन भन्ने कुरो चाहिँ त्यो कुरो।
0: अनि यो नियमावलीमा भएको 56 नियम 56 चाहिँ के लेखेको छ? नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर भन्ने चाहिँ तपाईँहरू नियमावलीले हतियार बनाएर उहाँ आउनु भएन भन्न चाहिँ सक्नुहुन्छ। अनि त्यही नियमावलीमा भएको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम खै
1: होइन प्रश्नोत्तर कार्यक्रम जुन चाहिँ प्रधानमन्त्रीको त्यसोमा पनि तपाईँ 48 पनि जानु पर्यो 49 पनि जानु पर्यो होइन अब 3 दिन अगाडि नै चाहिँ प्रश्नहरू चाहिँ दिनुपर्ने लिखित रूपमा दिनुपर्ने सभामुखले त्यो प्रश्नहरू चाहिँ अस्वीकार पनि गर्न सक्ने त्यहाँ सभामुखका भूमिकाहरू पनि त लेखिएको होला नि त।
0: किन प्रयोग भएर ती कुराहरू
1: हजुर
0: तिनलाई चाहिँ किन कार्यान्वयनमा लगिएन?
1: होइन त्यो सभामुखको त्यसमा चाहिँ पर्ने हो नि त, त्यो सभामुखको क्षेत्राधिकारभित्र पर्ने कुराहरू चाहिँ त्यो चाहिँ सभामुखलाई अब चाहिँ त्यो क्षेत्राधिकार दिएको छ नियावलीले
0: किन लग्नु भएन? तपाईँहरूकै पार्टीबाट प्रतिनिधित्व गर्ने व्यक्ति सभामुख हुनुहुन्छ नि,
1: पार्टीको अब सभामुख कसरी पार्टीको अब सभामुख त सभाको सभामुख हुनुहुन्छ
0: नि, उहाँ कङ्ग्रेसबाट निर्वाचित भएको
1: होइन निर्वाचित अब निर्वाचित भइसकेपछि उहाँ सबैको सभामुख
0: हो। मैले भनेकै त्यही छु नि, तपाईँहरूकै पार्टीबाट प्रतिनिधित्व गरेर गएका व्यक्ति हुनुहुन्छ भन्ने यो सिधा प्रश्न हो कि बाङ्गो प्रश्न?
1: सुन्नु न, सभामुख पार्टीभन्दा माथि हुनुहुन्छ, सबैको सभामुख हो, त्यो राष्ट्रसभाको मात्रै होइन, त्यो काङ्ग्रेस एमाले सबैको सभाको सभामुख हो।
0: तर उहाँले त सरकारले लगेका विधेयकहरूलाई जबरजस्ती विपक्षीको विरोध हुँदाहुँदै नाराबाजीका बीच पारित गराउनु भएको छ, यसले गर्दाखेरि उहाँ सबैको होइन कि भनेर आरोप विपक्षीले लगाइरहेको सुनिन्छ नि त।
1: होइन विपक्षीले लगाउने आरोप एउटा हो,
0: सत्ता पक्षले गर्ने दावी एउटा हो, होइन सत्य त दुईटै होइन
1: उहाँसँग समन्वय गरेर नै सभा चलाउनु भएको छ।
0: तर समन्वय देखियो भने जबरजस्ती पेलेर जाने कुरा समन्वय हो?
1: होइन होइन सबैसँग समन्वय गर्नुभएको छ, सबैसँग समन्वय गरेर सभामुखले सभालाई अगाडि बढाउनु भएको छ। अब कतिपय विषयमा प्रतिपक्षीलाई चित्त नबुझेपछि प्रतिपक्षीले विरोध गरेर लोकतन्त्रमा चाहिँ त्यसलाई हामीले अन्य थालिनु हुँदैन, त्यस कारणले चाहिँ अब कतिपय विषय उहाँले चित्त बुझेको छैन होला प्रतिपक्षीलाई, तर चाहिँ सभामुखले सबैसँग समन्वय गरेर नि उहाँले पटक सबै
0: प्रतिपक्षले प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा जवाब दिनु पर्यो भने त्यो आवाज दबाइयो, प्रतिपक्षले प्रत्येक हप्ता प्रत्येक महिनाको पहिलो हप्ता जवाब दिनुपर्ने व्यवस्था छ भनेर व्यवस्था सम्झाइदिए, त्यो कुरालाई उल्लङ्घन गरेर गइयो अथवा त्यो आवाज दबाइयो भनेपछि समन्वय चाहिँ कहाँनिर भयो? के कुरामा समन्वय भयो? जे जे जेन्युन आवाजहरू हुन्, जे जे नियमावलीसँग जोडिएका हुन् अथवा परम्परासँग जोडिएका हुन्, मान्यतासँग जोडिएका हुन्, ती आवाजहरू मिचियो भने समन्वय चाहिँ कहाँ कहाँ के विषयमा भयो त्यो भनिदिनुहोस् न।
1: सभामुखले चाहिँ सबै दलका प्रमुख सदस्यहरूसँग समन्वय गरेर काम गरिरहनु भएको छ,
0: जस्तै एक दुईवटा उदाहरण दिनुहोस् न।
1: होइन होइन सभामा अब उहाँहरूले कुनै विषयमा चाहिँ बोल्न चाहनुहुन्छ भने यो हाम्रो यो संसदको नियमावली अनुसार सबैलाई सबै सांसदहरूलाई उहाँले विपक्षी सांसदहरूलाई पनि समेटेर नै उहाँले संसदमा आफ्नो आफ्नो आफ्नो अभिव्यक्ति राख्ने चाहिँ समय दिनुभएकै छ होइन, विधेयकमाथि छलफलको लागि चाहिँ उहाँहरूलाई आग्रह गर्नुभएकै छ। त्यस कारणले अब कतिपय विषयमा प्रधानमन्त्री नै उहाँहरूलाई चाहिने, अब मन्त्री चाहिँ भएर हुँदैन, प्रधानमन्त्री नै चाहिने, त्यो एउटा चाहिँ हाम्रो यो नियावलीभन्दा पनि विपरीत कतिपय कुराहरू चाहिँ प्रतिपक्षले उठाइसकेपछि सभामुखले सभा सञ्चालन गर्नुभयो।
0: फेरि तपाईँले अघि मलाई जहाँनिर बाङ्गो प्रश्न गर्नुभयो बाङ्गो बोल्नुभयो भन्नुभएको थियो, म त्यहीँनिर आएँ। सत्तापक्षलाई प्रधानमन्त्री संसदमा चाहिएको छैन?
1: सत्तापक्ष प्रतिपक्ष सबैलाई प्रधानमन्त्री चाहिएको छ, प्रधानमन्त्री देशको प्रधानमन्त्री हो।
0: तपाईँहरू प्रधानमन्त्रीले के सम्बोधन गर्नुहुन्छ? व्यवस्थापिकामा गएपछि उहाँको प्रस्तुति कस्तो रहन्छ?
1: प्रधानमन्त्री
0: जनताबाट चुनिएका सांसदले उठाएका सवालमा प्रधानमन्त्रीको जवाब कस्तो रहन्छ, कसरी इन्टरटेन गर्नुहुन्छ भन्ने विषयमा तपाईँले चासो वास्ता केही छैन?
1: प्रधानमन्त्री उचितमा उचित समयमा संसदमा उपस्थित भएर प्रधानमन्त्रीले जवाब दिनुहुन्छ। अब
0: यहाँ सवाल केमा हो भने उपयुक्त समय भनेको व्यवस्थापिका संसदमा प्रधानमन्त्रीले अहिलेसम्म सम्बोधन गर्नुभएको छैन, आम नागरिकले आफ्नो प्रधानमन्त्रीले राष्ट्रका पक्षमा राष्ट्रका विषयमा राष्ट्रको अर्थतन्त्रका विषयमा राष्ट्रको सुरक्षा चुनौतीहरूका विषयमा, राष्ट्रको आगामी यात्राका विषयमा प्रधानमन्त्रीले के भन्नुहुन्छ, उहाँको धारणा के छ भन्ने त सुन्न चाहन्छन् नि, होइन कि तपाईँहरू त्यस्तो सुन्न चाहनुहुन्न?
1: सुन्न चाहन्छन्, प्रधानमन्त्री बोल्नु पनि हुन्छ,
0: त्यसको लागि उपयुक्त समय भनेको कसरी आउँछ?
1: हाम्रो सभापतिले पनि त्यो कुरो भनिसक्नु भएको हुनाले प्रधानमन्त्री चाहिँ बोल्नुहुन्छ, प्रधानमन्त्री आउनुहुन्छ, बजेट सेसनपछि प्रधानमन्त्रीको संसदमा बोल्ने कार्यक्रम आउँछ।
0: अब यति प्रश्न गर्दाखेरि तपाईँलाई किन बाङ्गो लागेको सुरुमा?
1: होइन, तपाईँको प्रश्न कस्तो थियो भने प्रधानमन्त्रीज्यू संसदमै आउनु भएको छैन अहिलेसम्म भन्ने कुरो जस्तो,
0: विपक्षीले माग गर्दाखेरि प्रधानमन्त्रीज्यू आउनु भएको छैन, यो त फेरि सत्य कुरा हो नि, होइन?
1: शपथ संसदमा आएर खानुभयो, होइन, संसदको शपथ।
0: अब यस्तो
1: त्यसपछि पनि उहाँ नीतिका कार्यक्रम,
0: तपाईँ त्यो एन्टी करेन्ट कुरा नगर्नुहोस् माननीयज्यू। जुन करेन्ट इस्यु छ त्यो इस्यु भनेको प्रधानमन्त्रीले संसदमा आउनुपर्छ भनेर विपक्षीले आवाज उठाएका छन्, उहाँ आउनुभएको छैन भन्ने अहिलेको खास विषय हो। उहाँ कहिले जानुभयो, विगतमा जानुभयो, शुरूमा शपथ खान जानुभयो, नीति तथा कार्यक्रममा पहिला जानुभयो, पेश गर्नुभयो, पछि बीचमै हिँड्नुभयो भन्ने कुरा त अलिकति पुरानो भयो नि, होइन र?
1: पुराना होइन, तपाईँले जुन भनेको जुन अघिको प्रश्न थियो त्यो प्रश्नमा मैले चाहिँ के भन्यो भने प्रधानमन्त्रीजी संसदमै तपाईँले यस्तो आयो कि कुरो संसदमै टेक्नु भएको छैन कि भने जस्तो आएर मैले तपाईँलाई अलि चाहिँ स्मरण गराइदिएको मात्रै हो, अरू केही होइन। थाहा नलिनुहोस्,
0: अब चाहिँ सभापतिले तपाईँहरूसँग छलफल गर्नुभयो र यो छलफलमा धेरै विषय त बाहिर आएका छैनन्, ती तपाईँहरूले बोलेपछि बाहिर आउने होलान्। एक त सरकारको विषयमा नबोल्नुहोस्, धेरै आलोचना नगर्नुहोस् भन्नुभयो अरे भन्ने कुरा भयो, तर यो सेकेन्डरी सोर्स भएको कारणले के कति सत्य हो तपाईँले बताउनु होला। तर अर्को गम्भीर कुरा चाहिँ केही प्रदेशका सांसदहरू बीच गुटबन्दीको एउटा तयारी भएको विषय, यो अलिकति कन्सपिरेसीमा आधारित भएरै होला, यो विषय अलिक बढी चर्चामा आयो भन्ने छ। के छलफल गर्नुभयो खासमा सभापतिसँग हिजो?
1: होइन, हिजो सभापतिजीले हामीले बोलाउनु भएको थियो, त्यो मेन क्षेत्रको समस्याहरू, होइन, क्षेत्रमा के संगठनको अर्को एउटा संगठनको अर्को त्यहाँ समस्याहरू जुन देखियो, होइन, जस्तो तपाईँलाई अहिले सरकारले बोर्डरमा, हामी त अब बोर्डर क्षेत्रका यस प्रदेशका धेरै मान्यहरू बोर्डर क्षेत्रका हुन्छ, त्यस कारण बोर्डर क्षेत्रमा अहिले चाहिँ त्यो 100 रुपियाँवाला क्यापको जुन इस्यु आयो, होइन, त्यो इस्युमा चाहिँ त्यहाँ देखिएको अलिकति समस्याको विषयमा अन्तर्क्रिया जस्तो त्यहाँ सभापतिजीले गर्नुभयो, सोही मान्यजीसँग सोध्नुभयो के छ त्यहाँको अवस्था, अर्को क्षेत्रको समस्या के छ, होइन, र तेस्रो तपाईँको संगठनको विषयमा अहिले जुन अधिवेशन भइरहेको छ, अधिवेशनमा पनि अब हाम्रो पार्टीको अहिले आकर्षण बढेको हुनाले धेरै सदस्यताहरू लिनुभएको छ, त्यो नियमलाई कसरी व्यवस्थापन गर्ने, ती विषयहरूमा चाहिँ मूलत चाहिँ हाम्रो छलफल केन्द्रित थियो।
0: राष्ट्रपतिकै एकजना सांसद जो सिनियर हुनुहुन्छ, अनुभवी हुनुहुन्छ, जसले प्रधानमन्त्रीका सन्दर्भमा चुनाव अगाडि एकदमै पोजिटिभ कुरा गर्नुभएको थियो र त्यो होप दिनुभएको थियो अमरेश कुमार सिंह, उहाँले त सरकारको विरोध गरेको जस्तो सुनियो, तपाईँहरूको बीचमा छलफल हुँदाखेरि यो प्रसङ्ग पनि चल्यो होला?
1: होइन, टु द फ्याक्ट भन्दाखेरि हिजो त्यो प्रसङ्ग चलेन, हिजो त्यो हामी मैले उसको कति 12-13 जना थियो, होइन, अर्को क्षेत्रमा गइसक्नु भएको छ, अधिवेशन सुरु भएको हुनाले 12-13 जना, त्यो विषय चाहिँ त्यहाँ आएन,
0: तर त्यो विषय उहाँबाट नआए पनि अरू सांसदहरूमा पनि यो निराशा कहीँ न कहीँ छ, कतिपय यो विषयमा हामीले अब सुरुमा पनि छलफल गऱ्यौँ, तर केही न केही त छ नि, होइन, अरू सांसदहरूको मनमा पनि त्यो कुरा हिजो प्रस्तुत भयो कि भएन?
1: होइन, सांसदहरूको एउटै छ, सुशासनको विषयमा अब अहिले चाहिँ जुन किसिमले मधेसमा सुशासन, पहिला पनि तपाईँहरूलाई जानकारी होला, मधेसमा अलिकति विकृति विसङ्गतिको कुराहरू थियो, प्रहरी प्रशासनको कुराहरू थियो, त्यो विषयमा अहिले सरकारले गरेको काम हो सबैले प्रशंसा गर्नुभएको छ, होइन, हाम्रो सांसदहरूको अब हिजोको विषयमा दुईवटा कुरा, एउटा छोटी भन्सार हारित भएको छ, त्यो छोटी भन्सारको विषय अलिकति उहाँहरूले असन्तुष्टि जनाउनु भएको छ, र अर्को कुरो चाहिँ त्यो अहिले बोर्डरको इस्युमा चाहिँ 100 रुपियाँवाला जुन लाग्यो त्यसले गर्दा त्यहाँ जनतालाई अलिकति अप्ठ्यारो भएको छ, त्यो कुरोमा उहाँहरूले चाहिँ अलिकति असन्तुष्टि जनाउनु भएको छ, अरू विषयमा त सरकारले गरेको अहिले कामको सुशासनको पार्टमा गरेको कामको विषयमा उहाँहरूले खुलेर नै प्रशंसा त्यहाँ गर्नुभएको छ, होइन, त्यस्तो केही पनि त्यसका त्यहाँ चाहिँ अब इस्युजहरू आएको देखिएन, होइन, बाहिर चाहिँ यो यो अब तपाईँले भनेको हिजोको विषयमा दुईवटा कुरा, एउटा छोटी भन्सार हारित भएको छ, त्यो छोटी भन्सारको विषय अलिकति उहाँहरूले असन्तुष्टि जनाउनु भएको छ, र अर्को कुरो चाहिँ त्यो अहिले बोर्डरको इस्युमा चाहिँ 100 रुपियाँवाला जुन लाग्यो त्यसले गर्दा त्यहाँ जनतालाई

0: ඔබ සාපති ඒ පොල්ලා සමත මතේ ස්තර ලෙතිෙතු ඉසුරු කසයිටස්මයි
1: जस्तो सांसदहरूले उठाएको प्रश्न बाहिरबाट आउने केही नेपालीहरूले लाखौं मूल्य बराबरको एउटा मोबाइल सेट ल्याउँदाखेरि चाहिँ भन्सार तिर्नु पर्दैन तर सीमाका नागरिकहरूले 100 मूल्य बराबरको सामग्री ल्याउँदाखेरि सामान ल्याउँदाखेरि त्यो पनि दैनिक उपभोग्य अति आवश्यक वस्तु ल्याउँदाखेरि पनि भन्सार तिर्नुपर्ने विषयमा जुन गुनासो आएको छ केही सांसदले उठाएको विषय पनि हो यो विषय चाहिँ करेक्सन हुने आश्वासन पाउनु भयो तपाईँहरूले
0: अनि यो विषय त सरकारको विषय हो पार्टी सभापतिले त्यो विषयमा त हामीलाई चाहिँ सरकारसँग प्रधानमन्त्रीसँग कुरो गर्छु भन्ने भन्नुभयो होइन अब हामीले पनि कतिपय कुराहरू मैले जस्तो मेरै क्षेत्रमा चाहिँ जस्तो तपाईँको हात्ती यात्राकोदेखि लिएर चाहिँ तपाईँको त्यहाँ बदेलहरूको कारणले जनको धेरै क्षति त्यो किसानहरूको क्षति हुने अवस्था छ त्यस कारण त्यो इस्युज पनि म पनि उठाएको थिएँ होइन यस्तो इस्युज छ अलिकति तर त्यसमा चाहिँ निगोसिएट गरिदिनुहोस् होइन सर्पदंशका जस्तो सर्पदंश हुँदाखेरि त्यहाँ डक्टर छैन त्यो इस्युजहरू अलिकति अन्तर्क्रिया जस्तो त्यो कुराहरू चाहिँ हामीले त्यस्ता विकासका कुराहरू र संरक्षणका कुराहरूको विषयमा त्यहाँ कुरो हो होइन अब यो सम्बोधन गर्ने अब यसको विषयमा अब एउटा ब्रिजको काम चाहिँ हुन सक्छ होइन त्यो हामी सांसदहरूले पनि भनौँला सम्बन्धित मन्त्रीलाई भनेकै छौँ होइन सभापतिलाई पनि यो कुराहरू जानकारी भयो प्रधानमन्त्रीलाई पनि जानकारी छँदैछ त्यस कारणले यी कुराहरू चाहिँ हाम्रो चलिरहेकै छ त्यसमा त
1: अब तपाईँहरू महाधिवेशनमा जुट्नु भएको छ यो महाधिवेशनले के सन्देश दिन्छ कस्तो नेतृत्व स्थापित गर्छ नेतृत्व पुनर्गठन परिवर्तन लगायतका केही काम हुन्छन् कि तपाईँहरू अहिलेको नेतृत्वलाई लगभग नवीकरण गर्ने अवस्थामा पुग्नुहुन्छ के हो सिनारियो
0: सफल नेतृत्व अहिलेको नेतृत्व सफल नेतृत्व हो त्यस कारणले अहिले सफल नेतृत्वलाई नै हामीले चाहिँ अब तल अब हाम्रो वडा अधिवेशनहरू त सुरु छ वडा अधिवेशन नगर अधिवेशन र सफल नेतृत्व नै आउनुहुन्छ भन्ने कुरामा हामीले विश्वस्त
1: त्यो एउटा विश्वास त भयो तर प्रयास पनि के होला नि
0: प्रयास त्यस्तो अहिले अहिले अहिले के बिग्रिया छ र पार्टीमा सबै कुरो सफल अहिले यस्तो यस्तो बेलामा पनि पार्टी द्वितीयी बहुमत प्राप्त पार्टी त द्वितीयी बहुमत प्राप्त पार्टी बनाउनु भएको छ त्यस कारणले सफल नेतृत्व छँदैछ त्यो सफल नेतृत्वको कन्टिन्युटी निरन्तरताको हामीले चाहिँ त्यसमा एउटा चाहिँ हाम्रो अहिलेको सन्दर्भमा सफल नेतृत्वलाई अगाडि बढाउने भन्ने कुरो छ
1: पार्टीमा बालिन फ्याक्टर र रवि फ्याक्टरको चर्चा चल्ने गरेको छ यसले चाहिँ यही नेतृत्वलाई सहज रूपमा नवीकरण गर्न सकिने अवस्था पुनः अनुमति
0: अहिले त हामी राष्ट्रसत्ता पार्टी भएको छौँ अब यसमा ब्यालेन्स फ्याक्टर र यो फ्याक्टर भन्ने कुरै रहेन अब राष्ट्रसत्ता पार्टीभित्र हाम्रो पार्टी सभापति रवि लामिछानेजी हुनुहुन्छ र हामीले उहाँलाई अहिले सफल नेतृत्वको रूपमा लिएको छौँ अब हाम्रो निर्वाचनमा चाहिँ 21 सिटको पार्टीलाई चाहिँ अब 182 सिटको पार्टी बनाउनु भएको छ त्यस कारणले अहिले सफल नेतृत्व हामीसँग छ त्यस कारणले सफल नेतृत्वलाई नै अगाडि बढाउने र राष्ट्रपाको अहिलेको यति ठुलो ओज भएको लिडरसिप उहाँ रवि लामिछानेजी हुनुहुन्छ त्यस कारणले यसमा चाहिँ कुनै फ्याक्टरको कुरो छैन अहिले समग्र पार्टीको कुरो छ स्थानीय निर्वाचन पनि नजिकै छ त्यस कारणले यी कुराहरूमा हामी चाहिँ अहिले लागिरहेको लागि परेको छ
1: हस् हस् यो समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद उहाँहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद खगेन्द्र कर्ण पछिल्लो समसामयिक विषयमा रहेर कुराकानी गर्यौं यसअघि कार्यक्रमको समय सकिएको छ प्राविधिक साथी भुवन पौडेललाई धन्यवाद दिँदै म रविन्द्र सुवेदी बिदा हुन्छु नमस्कार।

के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुघाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुथोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, फोन नम्बर 071-562-459 र 98-645-78-232।

आदरणीय रोल्पा वासी आमा बुबा दाजुभाई दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैं सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैं दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिका पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले रोल्पा।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अपस्टेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परिमा सुफल मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9558-22-275, रेणुका रोका 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9585-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अपडेट प्रेस।

0: त्यही दादामा होला दाना हालिदेऊ नानी
1: खै यो त दादा त छैन कहिलेदेखि भन्दा छ दाना छैन कहाँबाट ल्याउने हो भनेर कि बुढाले सुन्ने काम नहुन्न भने
0: दिमाग खराब स्तरबाट दाना लिएर आऊ त
2: सबै चुल्लाले खाने दाना पाइने रहेछ
1: बुनु जाऊ है दाना लिनु
3: हजुर यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेट्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9894850571 र 9855724171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिबाङ चुडिखेत रोल्पा।

0: विचार र भावनासँग धेरै नजिक यो हो तपाईको मनको आवाज रेडियो जाजला 96.4 मेगाहर्ज।
1: के तपाईको हातको औलाहरू दुख्ने र सुन्निने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड कम्बर वा घुँडाको समस्याले सताएको छ? चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पैतला फुल्ने समस्या छ? अब चिन्ता नलिनुहोस्। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
2: हजुर, हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, हार जोर्नी तथा नसा च्यापिएको समस्याको परामर्श, युरिक एसिड जोर्नी जाम भएको, हड्डी खिएको समस्याको विशेष उपचार, साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार, छालामा चाउरी पर्ने, छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ। समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ बुद्ध हस्पिटलको नजिकै। थप जानकारीका लागि सम्पर्क 0825916770, 98478076770, 98578143123। समयमै उपचार गरौं, स्वस्थ जीवन बाँचौ। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ।
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
4: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
4: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
4: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियम को पालना गरो, सवारी दुर्घटना बाट आफू बचौ अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन न चलाओ, सेती क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरो, लेन अनुशासनको पालना गरो, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरो, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: एज सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ च्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।

0: समुदाय को लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज।
1: ल बाबु नानी हो सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरु के गर्नु पर्छ?
2: ओ अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत नै दिनुहुन्न, अनि दाँत किराले पनि खाछ।
1: अब के गर्ने रे? सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
3: हजुर, हाम्रा सेवाहरू
4: दाँत बाँध्ने,
3: दाँत सफा गर्ने,
4: दाँतमा सिमेन्ट भर्ने,
3: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
4: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
3: फिक्स दाँत लगाउने।
5: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
6: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
3: सम्पर्क नम्बर 98-67-67-67। एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुरुचोर बजार, रोल्पा, रुनिसा सुनचादी पसलको छेउमा।
5: साथै तार बाँध्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
7: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
8: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
7: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
8: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
7: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
8: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
7: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
8: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
8: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98-490-2754 र 98-79-93-412।
7: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
2: आइया मम्मी, दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
4: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
3: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
4: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
3: के न ठुलै समस्या होला भनेको त? जाबु, यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
4: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने,
4: थप जानकारी का लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अघाडी दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
3: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।

0: समुदाय को लागी सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज
1: मेरो लागि माइलका लागि त सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना जुँ बेला खेमरिदे गरम ओगोतिरी जेउ बेला सुनो थोरी कता अचुरी जेउ आउ बेला क वन जंगल ल भे लागिने मस्त ज सम्भावना पाए आउए गिने प्राकृतिक सम्पदा र त खेप्त ज सखेन्नाले वातावरण मिलेने ल खेप्ता असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकेन सुनो नाखार नामे ल भे लागिने सज जिमी किमी लापरवाही सुनो चाउसो खेलगेमा दुख जिन्दगी को ठेल नेला की नाते जन धने में खेता छेती ताऊ हो कोकाई
2: गेचो छानेला बन्न नेला की ने पूरा रंगे नौ पूरा ले चौसो खेल गिरी
1: वन जंगल सज मेरा आयु निबानी एमएल एमए ओ छानेला ली उसो तर पोतर राले पार जगे रहते
2: सलाई लाइटर सियाला ले सचांगने चीज राले जा बांगजा र यामा देने पोलो केने या इतो चीज र रहिजे वन जंगल याले के बाबा या
1: पिकनिक वन भोज बाको ने सचांसु छिनि नेले चौसो सै देखि छनाले वन जंगल ओसो छामि दैके बारीको चुरोद विधि ओरे बनै कोबा
2: नाङथाङ नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढालले च अनुगमन दिने व्यवस्था चौसङ्गी दुए
1: गेचो छानेला खोरेल चाउसी पोलिए हरिदे तरिम गाई गेज मेके लाइजु अब नजिरे बनाई गेम एल गेज मेके नलाए औलेम लायो के नाइए
2: वन जङ्गल छ जुडिसी घेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा र सताउँछु छिने ने चौसो सैलेकी खेले या
1: वन जङ्गल मेला जुगे माइए लागि किनि पाँचजना खानामा र मिलिदिए भनै सानो जन घेसे
2: बतास उचलिजु बेला त घिजिम्केको टल मेकी सताङ्गीले हेन अखेम छिन्ने ने चाउस घेसे
1: ने लागि नि मिताई गे भने गे पछि सोनो अरूले भने गे बच्छ या
2: के छ थामला पोयाल ने लागि किसन किनि गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय ल खबर दिए
1: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यो त सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हजिकिएमा, खोक्रो भई, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
2: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
3: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु, तर ठिक्क पर्ने घर भेटेकै छैन।
2: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्यो।
3: ल, अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
4: होइन, रात दिन खत खत के को झगडा हो यो?
3: हेर न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
4: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउ टोलमा सात दूर जग्गामा बनेको 2 तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
2: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
3: ओहो, साँच्ची यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
4: ल, सिधै फोन गर न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिल्यै फोन गर, नत्र फेरि छुट्ला।
5: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।

सञ्चालन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार

शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने

0: कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय चुलीचौर रोल्पा।
1: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चाय पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सचेको घरमा, तुलसीपुर दाङ।
1: र खोरहाईका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, खोरहाई दाङ।
2: सम्पर्क मोबाइल 98571 2105,
1: 98479802,
2: 98085
1: र 98103940.

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्राक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुठोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा मरिता मगरको तपाईलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। आज पनि एमाले सचिवालय बैठक बस्दै 12 जना नेताले बोल्ने कार्यसूची। रवि, जीवी र छविको संगठित अपराध र सम्पत्ति सुदृढीकरणको मुद्दा फिर्ता। लुम्बिनीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने। तापक्रम 40 डिग्रीको हाराहारीमा पुग्ने। आगामी 3 दिन सावधानी अपनाउन अपील। नेपाल पत्रकार महासंघ रोल्पाको 14 साधारण सभा सम्पन्न। 2 पत्रकार सम्मानित। पर्यटन प्याकेज निर्माणको लागि रोल्पा नगरपालिकाद्वारा अभिमुखीकरण कार्यक्रम सम्पन्न। रोल्पाको सुनिली स्मृतिमा स्वर्गीय बुद्धिराम विकको उपचारित संकलित रकम सहयोग रकम हस्तान्तरण तथा शोकाकुल परिवारलाई राहत वितरण। रूकुम पश्चिममा लुटपाट घटनाका योजनाकार चालक विक पक्राउ। 11,30,000 रकम बरामद। र अमेरिका र तेहरान बीच शान्ति वार्ताको तयारी तीव्र। पाकिस्तानी सेना प्रमुख असीम मुनीर तेहरानमा आईपीएल क्रिकेटमा हैदराबादले आरसीबीलाई हरायो।
1: बाजे के भयो, किन गालामा हात?
2: यहाँ दुखेको छ त, खाने दिन्न भा, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू।
5: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
6: नदुखाई दाँत निकाल्ने,
5: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9805014652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
0: अब समाचार शुरू गरौं। आज पनि एमाले सचिवालय बैठक बस्दै 12 जना नेताले बोल्ने कार्यसूची सम्बन्धी प्रसंगबाट। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ। हिजोको बैठकमा 5 उपाध्यक्षले समीक्षात्मक धारणा प्रस्तुत गरेपछि बैठक स्थगित भएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज 11:30 बजे बस्ने बैठकमा पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा छलफल हुने भएको छ। पार्टीका उपमहासचिव लेखराज भट्टले हिजोको बैठकमा अहिले को अवस्थासम्मको समग्र समीक्षा र निर्वाचनका बारेमा लामो छलफल भएको थियो। आजको बैठकमा 12 जना पदाधिकारीले बोल्ने सूची रहेको छ। त्यसपछि नेताहरूको कार्य विभाजनको विषय आज छलफल हुने बताइएको छ। बैठक गुण्डु स्थित अध्यक्ष निवासमै बस्नेछ। कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँगै गीतेन्द्र बाबु राई जीवी विरूद्धको सम्पत्ति सुदृढीकरण र संगठित अपराध कसुरलाई फिर्ता गर्न आदेश गरेको छ। तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीले स्वीकृति दिएपछि जिल्ला सरकारी वकिल कार्यालयले सम्पत्ति सुदृढीकरण र संगठित अपराध कसुर झिक्ने र सरकारी ठगी सम्बन्धी कसुरलाई यथावत राख्ने भन्दै जिल्ला अदालतमा निवेदन दिएका थिए। निवेदनमाथि हिजो न्यायाधीश हिमालय बेलवासेको इजलासले फैसला गर्दै रविसँगै जीवी राई र अरू प्रतिवादीहरूको पनि सम्पत्ति सुदृढीकरण र संगठित अपराधको कसुर झिक्ने निर्णयलाई सदर गरेको हो। पूर्व डीआईजी छविलाल जोशीको पनि मुद्दा फिर्ता भएको हो। तत्कालीन महान्यायाधिवक्ता भण्डारीले गएको पुस 30 गते रवि लामिछानेको हकमा मात्रै मुद्दा संशोधन गर्ने निर्णय गरेकोमा त्यसमा त्रुटि भएको बताउँदै माघ 2 गते जीवी राई सहित अरू प्रतिवादीको पनि अभियोग संशोधन गर्न अनुमति दिनुभएको थियो। जायरवालाका बचत रकम शीघ्र फिर्ता दिलाउनको लागि निवेदकले सम्पत्ति सुदृढीकरण र संगठित अपराध कसुर झिक्ने गरिदिएको निवेदनमा कुनै दुराशय नदेखेको भन्दै अदालतले यस्तो आदेश गरेको छ। आदेश दिँदा अदालतले चारवटा कारण दिएको छ। पहिलो, सरकारले शुरूमा संगठित अपराध र सम्पत्ति सुदृढीकरणको मुद्दा लगाएको थिएन। पीड़ितहरूको जाहेरीमा पनि यी दुवै कसुरको आरोप थिएन। दोस्रोमा यी दुई कसुर नझिके पीड़ित र पीड़क पक्षबीच मिलापत्रबाट बचत रकम फिर्ता पाउन सक्ने र प्रक्रिया झन जटिल बन्ने देखिएको उल्लेख छ। तेस्रो कारणमा ती दुई कसुर झिके पनि न्यायको मूल मर्म पनि भने पराजित नहुने अदालतको भनाइरहेको छ। चौथोमा मुद्दा कायम नगर्न भनेर निवेदन दिने अभियोजनकर्ताको दुराशय नदेखिएको पनि अदालतको आदेशमा उल्लेख रहेको छ। लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो बस्ने भएको छ। दिउँसो 1 बजे बस्ने बैठकमा विनियोजन विधेयक 2083 सिद्धान्त र प्राथमिकतामा पनि छलफल हुने कार्यसूची रहेको छ। शुक्रबारदेखि शुरू भएको छलफलमा 10 जना प्रदेश सभा सदस्यले भाग लिएका थिए। बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा सुन्ने समयमा आफ्ना धारणा राख्ने कार्यसूची समावेश रहेको छ। अब मौसम सम्बन्धी जानकारी। जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो लहर लू सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानीका लागि सार्वजनिक अनुरोध गरेको छ। विभागले देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार शुक्रबार साँझ जारी बुलेटिनमा आगामी 3 दिन लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका केही स्थानहरूमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा सोभन्दा बढ़ी रहने तथा थोरै स्थानहरूमा 40 डिग्री सेल्सियस वा सोभन्दा बढ़ी भई अत्याधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध गरेको हो। विभागका मौसमविद संजीव अधिकारीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका भूभागमा आगामी 3 दिनसम्म मध्यम तातो लहर तथा पहाड़ी भूभागमा तातो दिन हुने सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विशेष बुलेटिन मार्फत अनुरोध गरिएको बताउनु भएको छ। उहाँका अनुसार सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा यही मिति 6 गतेदेखि नै अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा सोभन्दा बढ़ी मापन गरिएको छ। साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका केही स्थानहरूमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस भन्दा माथि मापन गरिएको छ। प्रभावित जिल्लाहरूमा विभागका अनुसार सतर्कता अपनाउनु पर्ने जिल्लाहरूमा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् भने अत्याधिक अध्यावतिक गर्नुपर्ने जिल्लाहरूमा बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रूपन्देही र कपिलवस्तु रहेका छन्। विभागले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तै थकाई लाग्ने, कमजोरी हुने, बढ़ी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउटिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने भएकाले सोबाट बस्न पनि अनुरोध गरेको छ। विभागले तातो हावा तथा तातो लहरबाट बस्न बढ़ी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढ़ी नजाने, सर्को घाममा बाहिर ननिस्किने, हल्का लुगा सुतीको कपड़ा लगाउने, बाहिर निस्कदा टाउको छोप्ने, टोपी लगाउन भनेको छ। यस्तै नियमित पटक पटक पानी तथा झोल पदार्थ, जूस, शर्बत आदि प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्य कर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत अनुरोध गरेको छ। विभागले मौसम पूर्वानुमान महाशाखाबाट दैनिक जारी हुने मौसम पूर्वानुमान बुलेटिन, नियमित रूपमा अध्यावधिक मौसम सूचनाको जानकारी लिन पनि अनुरोध गरेको छ। तपाईले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि नेपाल पत्रकार महासंघ रोल्पाको चौधौ साधन सभा सम्पन्न, दुई पत्रकार सम्मानित, पर्यटन प्याकेज निर्माणको लागि रोल्पा नगरपालिकाद्वारा अभिमुखीकरण कार्यक्रम सम्पन्न लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
7: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिनको पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
8: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
7: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
8: लौ लौ, मेरो हुनेवाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइन भन्नु नि।
7: हजुर, हाम्रा सेवाहरू।
8: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, पाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बंगारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
7: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
8: थप जानकारीका लागि डाक्टर अमिर हुसैन सम्पर्क नम्बर 9851904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
7: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
9: घर घरको आवाज, गाउँ सहरको आवाज, हरेक मनमुटुमा गुन्जि रहने रोल्पाली आवाज, यो हो तपाईँको मनको आवाज। रेडियो साझा 96.4 MHz।
0: रेडियो जलजलाको समाचार प्रभातमा तपाईलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको 14 साधारण सभा शुक्रबार हिजो लिबाङमा सम्पन्न भएको छ। पत्रकारिताको व्यावसायिक विकास संचार क्षेत्रका चुनौती तथा संगठनको आगामी कार्यदिशाबारे छलफल गर्दै साधन सभा सम्पन्न भएको हो। नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष खुबिना सुनारी मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका उपप्रमुख कर्मलाल परियार प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा बोल्दै उहाँले लोकतन्त्र सुदृढीकरण सुशासन प्रबन्धन तथा नागरिकलाई सही सूचना प्रवाह गर्न पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ। उहाँले पत्रकारिता क्षेत्रलाई अझ जिम्मेवार मर्यादित र जनमुखी बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको छ। नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक सभापति काशीराम डागी विशिष्ट अतिथिका रूपमा रहनु भएको थियो। उहाँले रोल्पामा पत्रकारिताको विकास क्रम विगतका चुनौती र वर्तमान अवस्थाबारे चर्चा गर्दै पत्रकारलाई सत्य निष्पक्ष र जिम्मेवार पत्रकारितामा केन्द्रित हुन आग्रह गर्नुभएको छ। साधारण सभामा महासंघका सल्लाहकार मानसिंह विश्वकर्मा पूर्व अध्यक्ष नवीन लोचन मगर लगायत संचारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा संगठनको प्रगति विवरण आगामी योजना तथा पत्रकारिता सम्बन्धी समसामयिक विषयमा समेत छलफल गरिएको बताइएको छ। त्यसैबीच साधन सभाको अवसर पारेर पत्रकारिता क्षेत्रमा योगदान पुर्याएको भन्दै दुई पत्रकार दयाराम डागी र भरत विश्वकर्मालाई सम्मान गरिएको छ। विक्रमसम्म 2051 सालदेखि निरन्तर पत्रकारितामा सक्रिय रहँदै आउनुभएका दयाराम डागी हाल जनआस्थासँग आबद्ध हुनुहुन्छ। रोल्पामा लामो समयदेखि पत्रकारिता गर्दै आउनुभएका उहाँलाई जिल्लाका ज्येष्ठ पत्रकार मध्ये एक मानिन्छ। पत्रकारिता मार्फत समाजमा विभिन्न सवाललाई उजागर गर्दै सूचना प्रवाहमा योगदान पुर्याएको भन्दै उहाँलाई सम्मान गरिएको हो। यस्तै युवा पत्रकार भरत विश्वकर्मा समेत सम्मानित हुनुभएको छ। विक्रमसम्म 2069 सालदेखि पत्रकारितामा सक्रिय विश्वकर्मा कारोबार दैनिक तथा रेडियो सभ्यता रोल्पासँग आबद्ध हुनुहुन्छ। छोटो समयमै पत्रकारितामा सक्रिय भूमिका निर्वाह गर्दै सूचना सम्प्रेषणमा योगदान पुर्याएको भन्दै उहाँलाई सम्मान गरिएको महासंघले जनाएको छ। कार्यक्रम नेपाल पत्रकार महासंघ रोल्पाका उपाध्यक्ष भरत नेपालीको स्वागत मन्तव्यबाट शुरू भएको थियो। कार्यक्रमको सञ्चालन महासंघका सचिव तिलक घरती मगरले गर्नुभएको थियो। रोल्पा नगरपालिकाको आयोजनामा पर्यटन प्याकेज निर्माणको लागि पर्यटन तथा संस्कृति क्षेत्रसँग सम्बन्धित सरकारवालाहरूको सहभागितामा एक वृहत अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नगरभित्र रहेका पर्यटकीय सम्भावना बोकेको क्षेत्रहरूलाई पहिचान गरी तिनीहरूको कसरी उचित प्रबन्धन र विकास गर्न सकिन्छ भन्ने ठूलो उद्देश्यका साथ शो कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ। रोल्पा नगरपालिका नगर प्रमुख सुरेन्द्र थापा घरतीको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्यको उपस्थिति रहेको थियो। कार्यक्रमको औपचारिक सञ्चालन रोल्पा नगरपालिकाका प्रशासन शाखा प्रमुख रश्मी नेउपानीले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू स्थानीय व्यवसायीहरू होमस्टेका प्रमुख तथा प्रतिनिधिहरू पत्रकार र नागरिक समाजका अगुवाहरूको बाक्लो उपस्थिति रहेको थियो। नगरपालिकाको पर्यटन व्यावसायिक र योजना बद्ध रूपमा अगाडि बढ़ाउन कार्यक्रममा विज्ञ तथा अधिकारीहरूबाट विभिन्न प्रस्तुतिकरणहरू गरिएका थिए। कार्यक्रममा रोल्पा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरेले जानकारी दिनुभएको थियो। उहाँका अनुसार नगरपालिकाले स्थानीय तहमा उपलब्ध प्राकृतिक ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरूलाई समेटेर एकीकृत पर्यटन प्याकेज बनाउने लक्ष्य राखेको छ। दिगो पर्यटन विकासको लागि स्थानीय सरकारले नीतिगत र संस्थागत व्यवस्थापनमा जोड़ दिने उहाँले उल्लेख गर्नुभएको छ। त्यसै गरी नाटाका पूर्व अध्यक्ष सागर अधिकारीले जानकारी दिनुभएको थियो। उहाँका अनुसार रोल्पामा साहसिक सांस्कृतिक र युद्ध पर्यटनको प्रचुर सम्भावना रहेको छ। अन्तर्राष्ट्रिय र राष्ट्रिय बजारमा रोल्पाको पर्यटनलाई ब्रान्डिङ गर्नको लागि प्याकेज टूर ट्राभल एजेन्सीहरूसँगको समन्वय अनिवार्य रहेको उहाँले स्पष्ट पार्नुभएको थियो। कार्यक्रममा नाटकका वर्तमान अध्यक्ष चन्द्रबहादुर थापाले जानकारी गराए अनुसार उहाँका अनुसार पर्यटकलाई आकर्षित गर्न ग्रामीण पर्यटन र होमस्टेको प्रबन्धन आवश्यक रहेको उहाँको भनाई रहेको छ। रोल्पा जिल्लाको सुनिल स्मृति गाउँपालिका वडा नम्बर 4 बागमा निवासी जुझारू युवा एवं खेलकुद क्षेत्रका उदयमान व्यक्तित्व स्वर्गीय बुद्धिराम विकको उपचारका लागि देश तथा विदेशबाट संकलन गरिएको आर्थिक सहयोग रकम एक विशेष कार्यक्रमका बीच शोकाकुल परिवारलाई हस्तान्तरण गरिएको छ। सुनिल स्मृति गाउँपालिका वडा नम्बर 4 का वडाध्यक्ष स्थानीय बुद्धिजीवी भद्र भलादमी टोलवासी तथा स्थानीय संचारकर्मी अर्थात पत्रकारहरूको रूहभरमा उक्त बाँकी रहेको रकम पीड़ित परिवारलाई हस्तान्तरण गरिएको हो। लामो समयदेखि स्वास्थ्य समस्या झेल्दै आउनुभएका भूमि स्थान युवा क्लबका भरपर्दो खेलाड़ी बुद्धिराम विकको यही जेठ महिनाको 6 गते उपचारकै क्रममा अस्पतालमा असामयिक र दुखद निधन भएको थियो। उहाँको निधनले सिंगो बागमा गाउँ र खेलकुद क्षेत्र स्तब्ध बनेको छ। मृतक स्वर्गीय बुद्धिराम विका प्रति बचाउ अभियान टीम र स्थानीयवासीले हार्दिक श्रद्धांजलि अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्। मृतक स्वर्गीय बुद्धिराम विकाको पारिवारिक आर्थिक अवस्था अत्यन्तै कमजोर र दयनीय रहेको थियो। अचानक आइलागेको ठूलो स्वास्थ्य संकट र अस्पतालको अत्यन्तै महँगो उपचार खर्च बेहोर्न उहाँको विपन्न परिवार पूर्ण रूपमा असमर्थ भएपछि उहाँको अमूल्य जीवन रक्षाको लागि गाउँका युवाहरूले एउटा वृहत मानवीय अभियानको थालनी गरेका थिए। सामाजिक अभियन्ता चन्द्र महराको एकल संयोजन तथा नेतृत्वमा यो पवित्र सहयोग संकलन अभियानको बीजारोपण गरिएको थियो। यस अभियानलाई पूर्ण रूपमा सफल बनाउनको लागि स्थानीय युवा तथा अभियन्ताहरू शेर सिंह शेर्पाइली जीवी बस्नेत पूर्ण सुनार कार्तिक बस्नेत यज्ञ बहादुर बुढाथोकी काशीराम बिगा दोड सुनार जुमान सुनार लगायतका व्यक्तिहरू को सक्रिय र चौतर्फी पहल कदमी रहेको थियो। अभियानका अभियन्ताहरूले सामाजिक सञ्जाल अर्थात फेसबुक व्यक्तिगत सम्पर्क र विभिन्न माध्यमहरूबाट देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमाझ आर्थिक सहयोगका लागि जोरदार अपील गरेका थिए। यस विषयमा जानकारी दिँदै अभियान का मुख्य संयोजक चन्द्र महराले भन्नुभयो, हाम्रो एउटै मात्र उद्देश्य गाउँका एउटा हुनार युवा खेलाड़ीको ज्यान जोगाउनु थियो। उहाँको आर्थिक अवस्था यति कमजोर थियो कि औषधि किन्ने सम्मको हैसियत परिवारको थिएन। त्यसैले हामीले यो मानवीय संकटमा मलम लगाउनको लागि अभियान शुरू गरेका थियौं। उहाँले भन्नुभएको छ, अभियन्ताहरूको निरन्तरको प्रयास र सामाजिक सञ्जालको व्यापक उपयोगका कारण यो अभियान छोटो समयमै देश तथा विदेशमा रहेका मनकारी नेपालीहरूमा पुग्न सफल भयो। वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया, कतार, साउदी अरब, दुबई, कुवेत लगायतका खाड़ी मुलुकहरू तथा युरोप र अमेरिकामा रहेका नेपालीहरूले समेत यस अभियानलाई स्वतस्फूर्त रूपमा आर्थिक सहयोग पठाएका थिए। त्यसैले देश भित्र रहेका स्थानीय नागरिक, सरकारी कर्मचारी, व्यापारी र विभिन्न संघ संस्थाहरूले पनि गच्छे अनुसारको रकम प्रदान गरेर यो मानवीय कार्यमा बलियो साथ दिएका थिए। त्यस अभियान सञ्चालन गर्ने क्रममा जम्मा 287 जना मनकारी सहयोगी दाताहरूले यस अभियानमा आफ्नो तर्फबाट आर्थिक योगदान पुर्याएका थिए। सबै क्षेत्रका दाताहरूबाट संकलन भएको रकम 5,72,231 रूपैयाँ जमा हुन आएको अभियान सचिवालयले जनाएको छ। गत मंगलबार रूकुम पश्चिमको 8 विस्फोट नगरपालिका 1 रोकाजा स्थित भित्र सड़कमा चालकलाई कुटपीट गरी पैसा लुटपीट गरी अज्ञात समूह फरार रहेको भन्ने घटनामा चालककै संलग्नता रहेको पाइएको छ। बोलेरो जीप चालक 8 विस्फोट नगरपालिका 1 फिलिङ्गेका मुकेश विकनै उक्त घटनाको योजनाकार रहेकाले प्रहरीले शुक्रबार हिजो विकलाई पक्राउ गरेको छ। चालक विकनै घटनाको योजनाकार देखिएपछि पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभएको छ। उहाँका अनुसार गत मंगलबार राति करिब 7:30 बजे 8 विस्फोट नगरपालिका 9 राडीबाट खेततर्फ जाँदै गरेको गाड़ी तोड़फोड गरी चालकलाई कुटपीट गरी दुईवटा मोबाइल फोन र नगद रहेको झोला लुटिएको घटना सार्वजनिक भएको थियो। घटनापछि प्रहरीले चालक मुकेश विकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा चालकले नै योजनाबद्ध रूपमा आफ्ना केही साथीहरूसँग मिलेर लुटपाटको नाटक रचेको खुलेको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभएको छ। चालक आफैले 8 विस्फोट नगरपालिकामा कार्यरत नगर प्रहरी सहायक निरीक्षक खड्क बुढाले श्रीमतीलाई पुर्याइदिन्छु भने श्रीमतीलाई पुर्याइदिनु भनेपछि उक्त रकम ल्याएका थिए। चालकले चालककै योजनामा गाड़ी तोड़फोड़ र रकम लुटपाट गर्ने योजना बनाएको र त्यसपछि जंगलबाट आएका चारजनाले गाड़ीमा प्रवेश गरी नगद रहेको झोला लिएर फरार भएको अनुसन्धानमा खुलिएको छ। लुटिएको रकम 11,30,000 चालक मुकेशले नै लुकाइराखेको अवस्थामा घटनास्थल नजिकैको जंगलबाट बरामद गरिएको प्रहरी निरीक्षक उनले जानकारी दिनुभएको छ। घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी कार्य भइरहेको तथा पक्राउ परेका चालकमाथि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जनाएको छ। अब देश बाहिरको समाचार। पाकिस्तानका सेना प्रमुख आसिम मुनिर इरानको राजधानी तेहरान पुग्नु भएको छ। मुनिर हिजो तेहरान पुगेको पाकिस्तानी संचार माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। उहाँले इरान अमेरिका वार्ता क्षेत्रीय शान्ति तथा अन्य महत्वपूर्ण विषयमा छलफल गर्ने पाकिस्तानी संचार माध्यमहरूले जनाएका छन्। यस्तै अमेरिकी विदेश मन्त्री मार्को रूबियोले पनि आसिम मुनिरसँग निरन्तर सम्पर्क भइरहेको बताउनु भएको छ। उहाँले इरानसँग चाँडै कुनै समझदारी बन्न सक्ने आशा पनि व्यक्त गर्नुभएको खबरमा उल्लेख रहेको छ। इरानका विदेश मन्त्री अब्बास अराघसीले अमेरिका इरान वार्तामा केही सकारात्मक सन्देश संकेत देखिएको बताउनु भएको छ। तर इरानको युरेनियम भण्डारमा र हर्मुज जलमार्गको नियन्त्रण जस्ता संवेदनशील विषयमा अझै सहमति हुन सकेको छैन। अराघसीले सामाजिक सञ्जाल एक्स मार्फत वर्तमान तनावपूर्ण अवस्थाका बीच पनि वार्ता प्रक्रियाप्रति आफू आशावादी रहेको बताउनु भएको छ। दुई देशबीचको युद्धले हालसम्मका ठूलो आर्थिक र मानवीय क्षति पुर्याएको छ। विश्वभर तेल आपूर्तिमा अवरोधसँगै मूल्य तीव्र रूपमा बढ़ेको छ। इरानको तेल निर्यात लगभग ठप्प हुँदा उसको अर्थतन्त्रमा ठूलो दबाव परेको छ भने अमेरिका र युरोपमा पनि मुद्रास्फीति तथा इन्धन खर्च बढ़ेको छ। खाड़ी क्षेत्रका धेरै देशमा व्यापार हवाई सेवा र पर्यटन प्रभावित भएका छन्। विश्व शेयर बजारमा गिरावट लगानीमा अनिश्चितता र आर्थिक वृद्धि समेत सुस्त हुने चिन्ता बढ़ेको छ। विभिन्न रिपोर्ट अनुसार यो युद्ध लम्बिएमा विश्वव्यापी आर्थिक मन्दीको जोखिम समेत बढ़न सकने अनुमान गरिएको छ। अन्तिममा खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा सनराइज हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबीलाई हराएको छ। हैदराबादमा हिजो भएको खेलमा हैदराबाद 55 रनले पराजित भएको छ। टस जितेर पहिला ब्याटिङ गरेको हैदराबादले 4 विकेट गुमाएर 255 रन बनाएको थियो। हैदराबादका लागि ईशान किशनले 46 बलमा 69 रन बनाएका थिए। अभिषेक शर्माले 22 बलमा 56 रन र हेनरिक क्लोसेनले 24 बलमा 51 रन बनाएका थिए। 256 रनको लक्ष्य पछ्याएको आरसीबीले 4 विकेट गुमाएर 200 रन मात्र बनाएको थियो। आरसीबी पराजित भए पनि 14 खेलमा 18 अंकका साथ तालिकाको शीर्ष स्थानमा छ भने हैदराबाद समान खेलमा समान अंकका साथ रन रेटले पछि पर्दै तालिकाको तेस्रो स्थानमा रहेको छ। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 बजे पंजाब किंग्स र लखनऊ सुपर जायन्टसले खेल्दैछन्। हामी समाचार प्रभातको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षकहरू पुरै एकपटक। आज पनि एमाले सचिवालय बैठक बस्दै 12 जना नेताले बोल्ने कार्यसूची। रवि छवि र जीवीको संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा फिर्ता। लुम्बिनीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने। तापक्रम 40 डिग्रीको हाराहारीमा पुग्ने। आगामी 3 दिन सावधानी अपनाउन अपील। नेपाल पत्रकार महासंघ रोल्पाको 14 साधन सभा सम्पन्न। 2 पत्रकार सम्मानित। पर्यटन प्याकेज निर्माणको लागि रोल्पा नगरपालिकाद्वारा अभिमुखीकरण कार्यक्रम सम्पन्न। रोल्पाको सुनिल स्मृतिमा स्वर्गीय बुद्धिराम विकको उपचार अथवा संकलित सहयोग रकम हस्तान्तरण तथा शोकाकुल परिवारलाई राहत वितरण। रूकुम पश्चिममा लुटपाट घटनाका योजनाकार चालक बिक पक्राउ। 11,30,000 रकम बरामद। र अमेरिका र इरान बीच शान्ति वार्ताको तयारी तीव्र। पाकिस्तानी सेना प्रमुख आसिम मुनिर तेहरानमा। आईपीएल क्रिकेटमा हैदराबादले आरसीबीलाई हरायो। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljala संसारभरकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा संचार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी टेकमन विष्टलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रिता मगर विदा हुन्छु। ताजा खबर र जनपक्षी विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पहेँलो पिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोप हो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइ 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउनु शुरू गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाई र फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल गेडागुडीहरू हरेक दिन उपभोग गर्ने, मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वास्थ्य बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने,
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहित जारी सन्देश।
2: पोषणयुक्त खाना खुवाउनु पर्छ, आमा बच्चा स्वस्थ फुर्तिलो
3: हुन्छ। ए बाबु, अँध्यारो छ, चर्च बालेर जाऊ।
4: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
3: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
4: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
3: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
4: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
3: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
5: सतर्कता अपनाउने गरौ, सुरक्षित बनाऊ।
6: नेपाल सरकार विज्ञापन हो।
7: बाजे के भयो, किन गालामा हात?
8: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
7: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
9: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
10: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
7: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
9: हजुर, हाम्रा सेवाहरू
7: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
11: नदुखाइ दाँत निकाल्ने,
7: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
11: गिजाबाट रगत आउने, साथ बनाउने समस्याको सफल उपचार।
12: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
11: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
12: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
11: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 741 9095 94 14 652।
10: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलीचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
13: डिभिजन वन कार्यालय रोल्पाको अपील।
10: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाछा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
13: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
14: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौ।
13: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
10: वन क्षेत्रमा खुल्ला चरितरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
13: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
10: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तान गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
15: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
16: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
15: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
16: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
15: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
16: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
17: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
18: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
19: नेपाल सरकार विज्ञापन बोर्ड।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोसिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोसिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अन्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
1: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
2: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
0: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
2: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
1: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
2: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
0: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
2: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
0: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
2: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
1: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: सुनौला हजार दिनका आमालाई
4: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
5: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
4: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानु पर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
5: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा तीन महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले तीन महिनासम्म यो चक्की सेवन गर्नु पर्दछ।
4: गर्भवती भएको तीन महिना पूरा भएपछि एक मात्राको झुकाको औषधि खानु पर्छ। साथै गर्भवती भएको तीन महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एक पटक एक चक्की आइरन खानु पर्छ।
5: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानु पर्दछ।
4: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: मानसिक समस्याबाट बच्ने उपायहरू।
7: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
6: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
7: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
6: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
7: असल साथीहरूसँग मात्रै संगत गरौं।
6: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
7: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
6: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न, नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
3: हो अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? विविध सुलितुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर, हाम्रा सेवाहरू
5: दाँत बाँध्ने,
4: दाँत सफा गर्ने,
5: दाँतमा सिमेन्ट भर्ने,
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
4: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
7: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 9867067467। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुरचौर बजार, रोल्पा, युनिसा सुनचाँदी पसलको छेउमा।
6: साथै तार बाँध्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
8: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
11: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
10: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
11: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
10: शिक्षक सेवा आयोगका प्रावि, निमावी, मावी र शिक्षक लाइसेन्स,
11: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रासव शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
10: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत ग्याडेट,
11: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
10: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
11: विस्तृत जानकारी का लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अक्याडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849202754 र 9849793412।
10: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अक्याडमी घोराही दाङ।
3: खाना खानु नि सक्दिन।
5: हैन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
5: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
5: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्? छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्फर्म

0: ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट थिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि बियन्ड बी डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
0: बीएनबी डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त र जरुरी सूचना। झुङ बेला खिमरिदे गरम ओबोदिरी जेउ बेला सुनो फुरी कता ओचुदिरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए आउ ये जुनि प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नारी वातावरण मिलेने ल खेप्ता असर किएने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल भे लागिने सज जिमी जिमी लापरवाही सुनो चासो खेलगेमा दुख जन धनी खेता छेती खोकाई
3: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।
0: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
4: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हात जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुटुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
5: Radio Tha Sanchar, Studio Time.

हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो खा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: सूचना संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: समसामयिक विषयमा छलफल गर्न एमाले सचिवालय बैठक आज पनि बस्दै 12 जना पदाधिकारीले बोल्ने सूची।
0: बाढ़ी पहिरोले पाँचथरको याङबरक गाउँपालिकामा ठूलो क्षति, पुल र बाटो समेत भत्किँदा स्थानीयलाई समस्या।
1: विश्वको तापक्रम बढ़दो क्रममा तराईमा लू चल्ने जोखिम, सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह।
0: इरानसँग जारी वार्तामा केही प्रगति भएको अमेरिकी विदेश मन्त्रीको भनाई। नेटोका सहयोगी देशको व्यवहारप्रति असन्तुष्टि।
1: र आईपीएल क्रिकेटमा बेंगलुरू विरूद्ध हैदराबाद 55 रनले विजयी।
2: जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोभित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्रणाली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ। हिजोको बैठकमा 5 उपाध्यक्षले समीक्षात्मक धारणा प्रस्तुत गरेपछि स्थगित भएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास कुण्डुमा आज बिहान 11:30 बजे बस्ने बैठकमा पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा छलफल हुने भएको छ। पार्टीका उपमहासचिव लेखराज भट्टले हिजोको बैठकमा अहिलेको अवस्थासम्मको समग्र समीक्षा र निर्वाचनका बारेमा लामो छलफल भएको बताउनुभयो। आजको बैठकमा 12 जना पदाधिकारीले बोल्ने सूची छ। यसपछि नेताहरूको कार्यविभाजनको विषय आज छलफल हुने बताइएको छ। यसअघि हिजोको बैठकमा रामबहादुर थापा बादल बाहेकका 4 जना उपाध्यक्षले निर्वाचनमा हारको जिम्मेवारी लिँदै मार्ग प्रशस्त गर्न अध्यक्ष ओलीलाई आग्रह गरेका थिए। अरू बहुमत पदाधिकारीहरू तटस्थ बसेका थिए। ओली र पृथ्वी सुब्बा गुरूङबीच नेतृत्व छोड्ने विषयमा सवाल जवाफ नै भएको थियो। यससँगै ओली सचिवालय नै अल्पमतमा पर्ने अवस्था बनेको छ भने विद्यादेवी भण्डारीको सदस्यता नवीकरण भएसँगै राजीनामाको नैतिक दबाव बढ़ेको छ।
1: बाढ़ी र पहिरोले पाँचथरको याङबरक गाउँपालिका वड़ा नम्बर 1 र 2 ठूलो क्षति पुगेको छ। हिजो साँझ भारी वर्षापछि आएको बाढ़ी र पहिरोले सड़क, पुल, पुलिसा तथा सर्वसाधारणका घरमा क्षति पुर्याएको छ। दोबाने खोला, तमोर खोला तथा मध्यपाड़ी राजमार्ग आसपासका क्षेत्रमा आएको बाढ़ीले निर्माणाधीन मोटरेबल पुल पनि बगाएको स्थानीय प्रशासनले जनाएको छ। पाँचथर र 13 थुम जोड़ने तमोर नदीमा निर्माणाधीन लिम्बुनी पुलका सबै संरचना बाढ़ीले बगाएको छ। बाढ़ीका कारण याङबरक क्षेत्रको दोबाने खोलामा संचालित जलविद्युत आयोजना सहित विभिन्न संरचनामा पनि क्षति पुगेको छ। यस्तै पहिरोले याङबरक 3 र 7 को सीमावर्ती लाम्बा खोला, ढाड, एकराते क्षेत्रमा 2 घर बगाएको छ। स्थानीय ममलाल खवास र कविन्द्र खवासको घर पहिरोसँगै बगेको बताइएको छ। प्रभावित परिवार सुरक्षित स्थानतर्फ सरेका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिश कुमार कर्णका अनुसार निरन्तर वर्षा र टेलिफोन सम्पर्क अवरूद्ध भएका कारण क्षतिको विस्तृत विवरण संकलन गर्न कठिनाई भइरहेको छ। बाढ़ीले याङबरक 1, 2 र 3 का विभिन्न खोलामा रहेका झुलुङ्गी तथा पक्की पुलमा पनि क्षति पुर्याएको छ। उता सड़क माथिबाट पहिरो खसेका कारण मध्यपाड़ी राजमार्ग अन्तर्गत च्याङथापु थर्पू सड़क खण्ड अवरूद्ध बनेको छ। को यकीन विवरण संकलन हुन बाँकी रहेको जनाउँदै प्रशासनले प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।
0: जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो लहर, लू सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानीका लागि सार्वजनिक अनुरोध गरेको छ। विभागले देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार हिजो साँझ जारी बुलेटिनमा आगामी 3 दिन पनि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा सोभन्दा बढ़ी रहने तथा थोरै स्थानमा 40 डिग्री सेल्सियस वा सोभन्दा बढ़ी भई अत्यधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्न हुन तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो। विभागका मौसमविद संजीव अधिकारीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागहरूमा आगामी 3 दिनसम्म मध्यम तातो लहर तथा पहाड़ी भूभागमा तातो दिन हुने सम्भावना रहेको हुनाले सोको असरबाट बस्न आवश्यक सतर्कता अपनाउन विशेष बुलेटिन मार्फत अनुरोध गरिएको बताउनुभयो। उहाँका अनुसार सुदूरपश्चिम प्रदेशमा सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभाग तथा लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा यही जेठ छ गतेदेखि नै अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा सोभन्दा माथि मापन भएको छ। साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस भन्दा माथि मापन गरिएको छ। विभागका अनुसार सतर्कता अपनाउनु पर्ने जिल्लाहरूमा कञ्चनपुर, कैलाली, टोटी, बर्दिया, बाँके र दाङ रहेका छन् भने अध्यावधिक गर्नुपर्ने जिल्लाहरूमा बैतडी, डडेलधुरा, असम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रूपन्देही र कपिलवस्ती रहेका छन्।
1: नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेश लगायत बाँकी हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल, मध्य प्रदेशमा आंशिक बादल र बाँकी तराई भूभागको मौसम सफा रहनेछ। गण्डकी प्रदेशका थोरै स्थान र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मेघगर्जन र सत्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ। विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा, मध्य प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेश का तराई भूभागका थोरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। यस्तै गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
0: लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो 1 बजे बस्ने गरी बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ। बैठकमा विनियोजन विधेयक 2083 सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची छ। हिजो भएको छलफलमा 10 प्रदेशसभा सदस्यले भाग लिएका थिए। बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा आफ्ना धारणा राख्ने कार्यसूचीमा समावेश रहेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला। अनि घर त बेच्नु छोडेर यतातिर कता नि?
4: यो त साइड जब दाइ, यो चाहिँ
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
4: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ, त्यसले यही लिन आएको। विदेशमा पनि फोकाट र बेटरी प्रडक्ट नै युज हुन्छ। त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
4: जीवन।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई कार्यालय समयभन्दा अतिरिक्त समयमा काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीलाई प्रचलित कानून र निर्देशन अनुसार मात्र काममा लगाउनु पर्ने उल्लेख गरिएको छ। साथै कार्यालय समयभन्दा बाहिर काममा खटाइएमा अतिरिक्त पारिश्रमिकको व्यवस्था गर्नुपर्ने तथा कर्मचारीलाई जबरजस्ती अतिरिक्त समय काम गर्न बाध्य पार्न नपाइने व्यवस्था गरिएको छ। यस्तै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा साक्षर नभएका सेवाग्राहीलाई सहज रूपमा बैंकिङ सेवा उपलब्ध गराउन विशेष प्राथमिकता दिनुपर्ने व्यवस्था पनि गरिएको छ। निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले आपसी सहकार्यमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा शाखा अपाङ्ग मैत्री बनाउनु पर्नेछ। त्यस्ता शाखाको विवरण सम्बन्धित संस्थाले आफ्नो वेबसाइटमा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानसँग जारी वार्तामा केही प्रगति भएको बताउनु भएको छ। उहाँले उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सहयोगीहरूको व्यवहारप्रति पुनः एकपटक असन्तुष्टि व्यक्त गर्नुभयो। हेलसिङबर्गमा पत्रकार सम्मेलनमा विदेश मन्त्री रुबियोले इरान वार्ताले सकारात्मक संकेत देखाएको तर वार्ता सफल नभएमा अमेरिकासँग अन्य विकल्पहरू पनि रहेको बताउनुभयो। अमेरिकाको मुख्य रणनीतिक मागबारे रुबियोले वाशिङटनको धारणा अझै स्पष्ट रहेको बताउनुभयो। रुबियोले इरान ओमानलाई समावेश गरी एउटा प्रणाली बनाउन चाहेको भन्दै जस अन्तर्गत बन्द जलमार्गबाट जाने जहाजहरूलाई शुल्क लगाउन खोजिएको उहाँको दावी थियो। अमेरिका, इजरायल र इरानबीच अप्रिल 8 अस्थायी युद्ध विराममा हस्ताक्षर भएको थियो। यसले केही सातदेखि हुँदै आएको आक्रमणलाई रोकेको थियो तर इस्लामाबादमा प्रत्यक्ष वार्तासहित कयौं प्रयासका बावजूद अहिलेसम्म स्थायी सम्झौता हुन सकेको छैन। उता पाकिस्तानका आन्तरिक मामिला मन्त्री मोहसिन नकवी एक सातापछि दोस्रो पटक बुधबार इरान पुग्नु भएको छ।
1: अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरू लाई 55 रनले पराजित गरेको छ। बेंगलुरूलाई पराजित गर्दै हैदराबाद शीर्ष 3 स्थानमा उक्लिन सफल भएको छ। हारका बावजूद बेंगलुरू भने शीर्ष स्थानमा कायम छ। यस्तै गुजरात टाइटन्सले दोस्रो स्थानमा छ। शीर्ष 3 टोलीले समान 14 खेलमा 18 अंक जोडे पनि रन रेटमा हैदराबाद तेस्रो स्थानमा परेको हो। गैराति घरेलु मैदान अहमदाबादमा भएको खेलमा 256 रनको विशाल लक्ष्य पछ्याएको बेंगलुरूले पूरै 20 ओभरमा 4 विकेट गुमाएर 200 रन जोड्यो। ओपनर वेंकटेश अयरले 44, रजत पाटीदारले 56 तथा कृणाल पाण्डेले अभिजित 41 रन जोडे। त्यसअघि हैदराबादले पहिले ब्याटिङ गर्दै 4 विकेटको क्षतिमा 255 रनको विशाल स्कोर बनाएको थियो। उसका लागि ईशान किशनले 46 बलमा 79 रन बनाए भने अभिषेक शर्माले 22 बलमै 56 रनको विस्फोटक इनिङ खेले। हेनरिक क्लासेनले 51 तथा नीतिश कुमार रेड्डीले 29 रन बनाए। बेंगलुरूका लागि रसिक सलामले 2 विकेट लिए। आईपीएलमा आज लखनऊ सुपर जायन्ट्स र पंजाब सुपर किंग्स बीच प्रतिस्पर्धा हुनेछ।
0: बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: समसामयिक विषयमा छलफल गर्न एमाले सचिवालय बैठक आज पनि बस्दै 12 जना पदाधिकारीले बोल्ने कार्यसूची।
0: बाढ़ी पहिरोले पासरको याङबरक गाउँपालिकामा ठूलो क्षति। पुल र बाटो समेत पत्किँदा स्थानीयलाई समस्या।
1: देशभरको तापक्रम बढ़दो क्रममा, तराईमा लू चल्ने जोखिम। सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह।
0: इरानसँग जारी वार्तामा केही प्रगति भएको अमेरिकी विदेश मन्त्रीको भनाई। नेटोका सहयोगी देशको व्यवहार प्रति असन्तुष्टि।
1: र आईपीएल क्रिकेटमा बेंगलुरू विरूद्ध हैदराबाद 55 रनले विजयी।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौं। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समय देखि शरीर फटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जानु होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फटक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्मर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी डम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: मरे नि के हो?
3: हेर त, रगतै रगत भयो। म त त्यस्तो हेर्न नि सक्दिनँ।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो, केही ठेगान छैन।
2: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
4: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार मंगलवार र शुक्रवार नकुहिने र बुधवार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय चुलीचौर रोल्पा।
6: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
7: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
8: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
7: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
6: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
7: के यस विपत्तिको कुनै समाधान छैन त?
6: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
7: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
8: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
9: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कति घर चाहियो नि।
10: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
9: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
10: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
11: होइन, रात दिन खत खत के को झगडा हो यो?
10: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
11: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
9: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
10: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
11: ल सिधै फोन गर्न, मोबाइल नम्बर 9847197019 जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
12: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर शुरूआत। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
13: यो तपाईँको हातको औलाहरू दुख्ने र सुन्निने गर्दछन्। बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड कम्मर वा घोडाको समस्याले सताएको छ। चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पैतला पोल्ने समस्या छ। अब चिन्ता नलिनुहोस्, सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
14: हजुर, हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, हार जोड्नी तथा नसा च्यापिएको समस्याको परामर्श, युरिक एसिड जोड्नी जाम भएको, हड्डी खिएको समस्याको विशेष उपचार, साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार, छालामा चाउरी पर्ने, छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ। समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
13: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो जाने बाटो निर घोराही दाङ बुद्ध हस्पिटलको नजिकै। थप जानकारीका लागि सम्पर्क 0825916077, 9848076077, 9858873123। समयमै उपचार गरौं, स्वस्थ जीवन बाँचौं। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ।
15: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
16: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
15: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
16: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
15: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
16: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
15: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
16: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसादी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
15: र खोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, खोराहाई दाङ।
16: सम्पर्क मोबाइल 98578121105,
15: 98479802802,
16: 98095826605
15: र 98103940।
17: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्त जरुरी सूचना। झुङ बेला खेमरिदे गरम ओबोतिरी जेउ बेला सोनो फुरी कता ओचुगुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए। आउए दिने प्राकृतिक सम्पदा र तक्षेप्त जस खेम्नाले वातावरण मिलेने लखेप्पा असर किएने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सोनो नाखार नामे ल भे लागिने सज जिमी जिमी लापरवाही सोनो चाउसो खेलगेमा दुख झिमुगेको ठेल मेलागी नाते जन धने खेप्पा छेपी ताउजुगो खोकाई वन जङ्गल
18: नाङथाङ नाम्लो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि ढाल्ने छ अनुगमन दिने व्यवस्था चौसर गिरिए
17: गेछो छामेला खोरेर चाउसी पोरिए होरिदे तरिम गाई गेजो मेकेलाई जु अब नजिरे बनाए गेम एल गेजो मेकेमा लागे औले लायो के लागे
18: वन जङ्गल छ जुडिसियो घेन बारी ल बाली नाली चिउला चिउली झ्याप्रा र सताउँछु छिमी ने चाउसो सहिले के खेले यहाँ
17: वन जङ्गल मेला दुखेमाइए मेला
18: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
17: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।
19: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
20: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
19: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
20: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
19: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
20: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
19: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
20: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
22: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
23: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
22: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
23: यदि त्यसो हो भने आउनुहोस् चाँग बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही चाँगमा।
22: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाखे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाखे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
23: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
24: डाक्टर चन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
22: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
23: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासै, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
24: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा छ्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
22: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिभी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिरचिरापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिभी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
23: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
22: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
23: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
22: डाम बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाम।
25: भैया बद्दी मेरो त दात दुखिलो, के गर्ने होला अब?
26: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दात निको हुन्न।
27: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले।
26: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटका खाएको खाइ गर्छन् के होला र निको
27: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
26: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तड्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने
27: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा जिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड गोराहीदाङ थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराहीदाङद्वारा जारी सन्देश
21: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन तिमीलाई केही थाहा छ
0: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
21: त्यस्तो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
0: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै दिएर जाउँ न
21: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
0: यता आइज न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
21: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न
0: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
21: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
0: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ हतार नगरौँ न साथीहरू बन्छ
2: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू
0: बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
2: अब यतिकै छोड्नुहुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
21: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सडक धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी
6: अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती नीम टिमुर बोझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
7: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
6: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ।
7: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
6: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
7: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियम को पालना गरो, सवारी दुर्घटना बाट आफू बचौ अरूलाई पनि बचाऊ। मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ। यति क्षमता भन्दा बढी राखेर यात्रा नगरो। झुन्डिएर तथा छत में बसी यात्रा नगरो। सवारी साधन चलाउँदा मोबाइल फोन को प्रयोग नगरो। सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ। सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो। लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन न चलाओ। सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ। आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी दिएर मात्र यात्रा गरो। सडकमा राखिएका सडक चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो। जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो। जथाभावी ओभरटेक नगरो। लेन अनुशासनको पालना गरो। पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरो। घुम्ते मोडहरू तथा सडकमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ। अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरो र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो। ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याउ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: ल उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।
2: शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
3: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
2: हेर्नुहोस् है, यसरी बाली नालीमा बिसादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल बिसादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् है, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
4: नेपाल सरकार विज्ञापन हो।
5: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
6: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
7: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
6: जन्म, मृत्यु, विवाह, बसाई चराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
5: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
6: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
7: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
6: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
5: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमित आवश्यकता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
6: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
7: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जलयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
6: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
6: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
7: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
6: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ, सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले

0: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने हैन
1: हैन के भाछ र तपाईलाई
0: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या
2: अरे काका यसको लागि त घोराले दाँ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
3: हो यदि तपाईलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छालसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
4: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिराउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगा खोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
3: यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
4: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
3: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ लिएर

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेशनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
2: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
1: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
2: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
1: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु।
1: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसन आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
2: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-2038।
1: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रुगा 9481-68-697।
2: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9858-22-275।
1: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: यही डालमा होला दाना हालिदेऊ नानी
1: खै यो त दादा त छैन कहिले देखि भन्दा छ दाना छैन कहाँ बदल्याउने हो भनेर यी बुढाले सुन्ने छ नन्नन भने त्यो दिमाग खराब
0: ओहो भुसुक्कै बिर्सेछु जाउ जाउ दिमाग चुरी खेल्न जिते रुपा स्टोरबाट दाना लिएर आऊ त त्यही डालोमा होला दाना हालिदेऊ नानी
1: खै यो त दादा त छैन कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर

0: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुबोध मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9874505171 र 9855724171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ टुडीखेल रोल्पा।
1: ए भागु, अँध्यारो छ, टर्च बालेर जाऊ।
2: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौ, सुरक्षित बनाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: मानसिक समस्याबाट बस्ने उपायहरू।
0: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौ।
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौ।
0: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौ।
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
0: असल साथीहरूसँग मात्रै संगत गरौ।
3: मादक पदार्थ र लागू औषध सेवन नगरौ।
0: नियमित स्वास्थ्य परीक्षण गरौ। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौ।
3: स्वस्थ रहौ, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बासको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 9645778232।

0: भएको बताउनुभयो। आजको बैठकमा 12 जना पदाधिकारीले बोल्ने सूची छ। त्यसपछि नेताहरूको कार्य विभाजनको विषय पनि आजकै बैठकले टुंगो लगाउनेछ। यसअघि हिजोको बैठकमा रामबहादुर थापा बादल बागका 4 जना उपाध्यक्षले निर्वाचन हारको समीक्षा लिँदै मार्ग प्रशस्त गर्न केपी शर्मा ओलीलाई आग्रह गरेका थिए। बाढ़ी र पहिरोले 5 थरको याङबरा गाउँपालिका वडा नम्बर 1 र 2 ठूलो क्षति पुगेको छ। हिजो साँझ भारी वर्षापछि आएको बाढ़ी र पहिरोले सड़क पुल पुलिसा तथा सर्वसाधारणका घरमा पनि क्षति पुर्याएको हो। दोबाने खोला, तमोर खोला तथा मध्य पहाड़ी राजमार्ग आसपासका क्षेत्रमा आएको बाढ़ीले निर्माणाधीन मोटरेबल पुल पनि बगाएको स्थानीय प्रशासनले बताएको छ। 5 थर र 13 थुम जोड़ने तमोर नदीमा निर्माणाधीन लिम्बुनी पुलका साथै सबै संरचना बाढ़ीले बगाएको छ। बाढ़ीका कारण याङबरक क्षेत्रको दोबाने खोलामा संचालित जलविद्युत आयोजना सहित विभिन्न संरचनामा पनि क्षति पुगेको छ। याङबरक 3 र 7 सीमावर्ती लाम्बा खोला घाट 1 तारे क्षेत्रमा स्थानीय ममलाल खवास र कविन्द्र खवासको घर पहिरोसँगै बगेको छ। प्रभावित परिवार सुरक्षित स्थानतर्फ सरेका छन्। जिल्ला प्रहरी कार्यालय 5 थरका प्रमुख डीएसपी अनिश कुमार कर्णका अनुसार निरन्तर वर्षा र टेलिफोन सम्पर्क अवरूद्ध भएका कारण क्षतिको विस्तृत विवरण संकलनमा कठिनाई भइरहेको छ। जिल्ला कारागार झापामा 1 जना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ। 5 थरका 64 वर्षीय चन्द्रकुमार घिमिरेको आज बिहान बिर्तामोड स्थित बीएनसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। जबरजस्ती करणी मुद्दामा 10 वर्ष कैद सजाय भुक्तान गरिरहेका घिमिरेलाई जेठ 7 गते साँझ श्वास प्रश्वासमा समस्या देखिएपछि उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि सोही रात ओम साई पाथिबारा अस्पताल भद्रपुर लगिएको थियो। अस्पतालको सघन उपचार कक्ष आईसीयूमा राखेर उपचार भइरहेका बेला स्वास्थ्य अवस्था थप जटिल बनेपछि बिर्तामोड स्थित बीएनसी अस्पताल रिफर गरिएको थियो। उपचारकै क्रममा उनको आज बिहान मृत्यु भएको हो। मृतकको शव बीएनसी अस्पतालमा राखिएको छ। र नेपाल चीन सीमा सुरक्षा समन्वयात्मक बैठक सम्पन्न भएको छ। हिजो उपल्लो मुस्ताङको लोमानथाङमा बैठक सम्पन्न भएको हो। बैठकमा झोङबा काउन्टी सार्वजनिक सुरक्षा ब्यूरोका 8 जना चिनिया प्रतिनिधिमण्डलको सहभागिता थियो। चिनिया प्रतिनिधिमण्डलमा झोङबा काउन्टीका जन सरकारका उपकाउन्टी प्रमुख डुन्जु युजीए, सुरक्षा ब्यूरोका निर्देशक लेइङ, काउन्टीका सुरक्षा ब्यूरोका निर्देशक अधिकृत सिरियन साजी सासी र झोङबा काउन्टी सार्वजनिक सुरक्षा ब्यूरोका 5 जना कर्मचारीको उपस्थिति थियो। लोमानथाङमा आयोजित नेपाल चीन संयुक्त सीमा सुरक्षा बैठक द्विपक्षीय आपसी हितका विषयमा छलफल भएको मुस्ताङका प्रमुख जिल्लाधिकारी अजिता शर्माले बताउनुभयो। शर्माले कोरला नाका क्षेत्रको सीमा सुरक्षा कोरला नाकाको आवागमनमा कसरी सहज बनाउने र सीमा क्षेत्रमा हुन सक्ने सम्भावित अपराध, चोरी तस्करी र अवांछित गतिविधिको नियन्त्रणमा कसरी भूमिका खेल्ने भन्ने लगायतका विषयमा मौखिक छलफल भएको थियो। यसै गरी आगामी दिनमा दुई देशबीचको स्थानीय जनसरकार र प्रशासन बीचको सम्बन्धलाई थप प्रभावकारी र परिष्कृत बनाउँदै लैजाने भन्ने विषयमा पनि छलफल भएको शर्माले बताउनुभयो। बिहान 10 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिमछिमको खबर अब thahakhabar.com।
2: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
3: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
2: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
4: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो भन्याइदिन्छु।
5: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
6: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
2: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
8: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

बिहान 10 बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ। हिजोको बैठकमा पाँच उपाध्यक्षले समीक्षात्मक धारणा प्रस्तुत गरेपछि बैठक स्थगित भएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज बिहान 11:30 बजे बस्ने बैठकमा पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा छलफल हुने बताइएको छ। पार्टीका उपमहासचिव लेखराज भट्टले हिजोको बैठकमा अहिलेको अवस्थासम्मको समग्र समीक्षा र निर्वाचनका बारेमा लामो छलफल

0: के तपाई सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वन मार्ट सुपर मार्केट। हामी कहाँ घरका कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वन मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
1: 21 शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृदौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।
2: भाइ भाइ भाइ, सामान पुऱ्याउने अनि आइहाले, अरू सामान पनि पुऱ्याउनु छ।
3: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुभएको छ? एकदम ठिक छ, कुरा मिला।
2: नमस्कार।
3: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
2: यो त साइड जब दाई, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
2: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ, त्यसै त यही लिन आएको। विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ, त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
2: साँच्ची भन्दा
5: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com, जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: यो विक्रम भनी कुसुमको कथा हो। धेरै वर्ष पहिले पाल्रो बस्ने कुसुम स्याङ्जा मामा घर आएकी थिए। त्यही बेला विक्रम र कुसुम धेरै नसिब भएका थिए। विक्रमले बालापनबाटै कुसुमलाई औधी माया गर्न थालिसकेका थिए। कुसुम पछि पाल्पा फर्किन र पढाइ गर्न थाले, तर विक्रम गाउँमै किसानी गर्दै बस्न थाले। 15-16 वर्ष भइसक्यो विक्रम र कुसुमको भेट नभएको। धेरै पछि कुसुम एकपल्ट फेरि मामा घर आएकी छन्। हेरौँ अब विक्रम र कुसुम भेट हुँदै गर्दा के हुन्छ त।

0: जलजला ड्राइभ चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

बिहान 11 बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको विधान अनुसार नचल्ने जो कोहीलाई पनि कार्यवाही गर्ने चेतावनी दिनुभएको छ। आज बिहान विराटनगर स्थित शेखर कोइरालाको निवास पुग्नुभएका थापाले पत्रकारहरूसँग कुराकानी गर्दै सदस्यता नवीकरणमा कुनै असहजता नरहेको दावी गर्नुभयो। नवीकरणमा अवरोध गर्नेहरूलाई जिम्मेवारीबाट मुक्त गर्ने चेतावनी दिनुभएको हो। उहाँले पार्टीका सबै संयन्त्रहरू सहमति र सल्लाहकै आधारमा बनाउन आफू तयार रहेको समेत स्पष्ट पार्नुभयो। फरक प्रसंगमा थापाले राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन जानी जानी सार्वजनिक नगरेकोमा गम्भीर आरोप लगाउनु भएको छ। प्रतिवेदन सच्याउन आयोगमाथि ठूलो दबाव दिएको दावी गर्दै उहाँले तत्काल प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो। यही प्रसंगमा थापाले भदौ 24 गतेको घटनाको छानबिनका लागि तत्काल न्यायिक छानबिन समिति गठन गर्न पनि माग गर्नुभएको छ। सो घटनाको हिसाब किताब बाँकी रहेको बताउँदै सरकारले घटनालाई ढाकछेप गर्न खोजेको आरोप लगाउनुभयो। भदौ 23 घटनाको अनुसन्धानमा कंग्रेसको समर्थन रहे पनि 24 गते भएको व्यापक क्षतिको सत्य तथ्य बाहिर आउनै पर्ने बताउनुभयो। सरकारले 100 बुधे कार्यसूचीमा छुट्टै समिति 7 दिनभित्र बनाउ

0: भने पनि अहिलेसम्म कार्यान्वयनमा आएको छैन। पाँचतरमा बाढ़ी पहिरोले दुई घर बगाएको छ। याङबरा गाउँपालिका एक महमलाल खवासको घर र गोठमा गोठ बगाएको छ भने सोही ठाउँका कविराज राईको घर पनि बगाएको छ। बलबहादुर खालिङको भान्साघर पहिरोले बगाएको छ। बाढ़ी पहिरोले मध्य पहाड़ी लोकमार्गको थर्पू चिवा भन्ज्याङ खण्ड अवरूद्ध भएको छ। ठाउँ ठाउँमा पहिरो खसेको स्थानीयले बताएका छन्। दोबाने भन्ने स्थानमा डाइभर्सन बगाएको छ भने निर्माणाधीन पुल पनि बगाएको छ। पाँच थर र ताप्लेजुङ जोड्ने इन्द्रावती खोलाको पुलमा क्षति पुग्दा यातायात सेवा अवरूद्ध भएको छ। बाढ़ीले याङबारा एक स्थित च्याङ थापू र चामलिङ डाँडा जोड्ने झोलंगे पुल, च्याङ थापू एकराते जोड्ने र याङबरक दुई दोबाने स्थित नामरेक फलैचा जोड्ने झोलंगे पुललाई पनि बाढ़ीले क्षति गरेको छ। ओयाम बजार छेउमा पनि पहिरो गएको छ। यस्तै पाँचथरको हिलियाङ र ताप्लेजुङ जोड्ने गरी निर्माणाधीन लिम्बुनी मोटरेबल पुल पनि बगाएको छ। सिंचाई कुलो खानेपानी विद्युतमा पनि क्षति पुगेको छ। क्षतिको विवरण संकलन भइरहेको भए पनि फोन सम्पर्क हुन नसक्दा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। कैलालीको टीकापुरमा हिजो तालिम गर्दा बेहोश भएका प्रशिक्षार्थीको होश खुलेको छ। उपचाररत सबै छजना प्रशिक्षार्थी सशस्त्र प्रहरी जवानको होश खुलेको नेपाल एपीएफ अस्पतालले बताएको छ। अस्पतालका अनुसार सबैको उपचार जारी छ। हिजो टीकापुर स्थित सशस्त्र प्रहरीको राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा तालिमको क्रममा आठजना बेहोश भएका थिए, जसमध्ये छजनालाई उपचारका लागि काठमाडौँ ल्याइएको थियो। तालिमका क्रममा बेहोश हुनेहरूमा प्रशिक्षार्थी जवानहरू बलबहादुर बस्नेत, गणेश रावत, मानबहादुर बस्नेत, चीन बहादुर थामी, किरणनाथ योगी, धीरज थापा, सुरेश साई र भूपेन्द्र बस्नेत छन्। यसै गरी पूर्व गृहमन्त्री सुदन गुरूङ र सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले बलम्बु स्थित अस्पताल पुगेर तालिमका क्रममा बेहोश भएकाहरूको स्वास्थ्य स्थितिबारे जानकारी लिएको सशस्त्र प्रहरीले बताएको छ। एपीएफ अस्पतालका दर्जन बढ़ी विशेषज्ञ चिकित्सकहरू उनीहरूको निरन्तर उपचारमा संलग्न छन्। र जिल्ला कारागार झापामा एकजना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ। पाँचथरका 64 वर्षीय चन्द्रकुमार घिमिरेको आज बिहान बिरतामोड स्थित बीएनसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। जबरजस्ती करणी मुद्दामा 10 वर्ष कैद सजाय भुक्तान गरिरहेका घिमिरेलाई जेठ 7 गते साँझ श्वास प्रश्वासमा समस्या देखिएपछि उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि सोही रात ओम साई पाथिबारा अस्पताल भद्रपुर लगिएको प्रहरीले बताएको छ। अस्पतालको सघन उपचार कक्ष आईसीयूमा राखेर उपचार भइरहेका बेला स्वास्थ्य अवस्था थप जटिल बनेपछि बिरतामोड स्थित बीएनसी अस्पताल रिफर गरिएको थियो। उपचारकै क्रममा उनको आज बिहान मृत्यु भएको हो। शव बीएनसी अस्पतालमै राखिएको छ। बिहान 11 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
1: ए बाबु, अँध्यारो छ, चर्च बालेर जाऊ।
2: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: देश सुनसरी गांव पालिक पांच नारबांग क्षेत्र भीतर रह पूर्व में मावांग जयमा को सीमा उत्तर में सुनसरी गांव पालिक सात जेलबांग खिबांग सियारी को सीमा पश्चिम में सुनसरी गांव पालिक छ ढुंसी को सीमा र दक्षिण में हामजा च्यानधारा क्षेत्र भीतर पर्ने यी चार किला अंतर्गत का सार्वजनिक वन भीतर घास दौरा कर जड़ीबुटी संकलन कर पात पटिंगर घर घुर्रो लगायत का वन जन्य सामग्री संकलन नगर नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्र भित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्र भित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

ट्राफिक नियम को पालना गरो, सवारी दुर्घटना बाट आफू बचो अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन न चलाओ, सीट क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरो, लेन अनुशासनको पालना गरो, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरो, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरो र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: दाई ए दाई पक्नुहोस् त पक्नुहोस् के गर्नुभएको
1: देख्नु भएन औषधी हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् है यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो
0: सुन्नुहोस् है रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं स्थानीय जडीबुटीहरू तितेपाती नीम टिमोर बोझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं
4: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ
4: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ
4: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा
5: पोषण मैत्री हाम्रो नगर बनाउनु छ
6: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू
7: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पहेँलो बिगौती दुध खुवाउनु पर्छ यो शिशुको लागि पहिलो खोखो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ छ महिना पुरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ तर कम्तीमा 2 वर्ष पुरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ छ महिना पुरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन् त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यतापूर्वक खुवाउनु पर्छ
6: यसका साथै स्वस्थ रहनका लागि के गर्ने
7: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने दाल केरागुडीहरू हरेक दिन उपभोग गर्ने माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने खानामा नुनको प्रयोग कम मात्रामा गर्ने गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने पर्याप्त मात्रामा सफा पानी पिउने नियमित रूपमा शारीरिक परिश्रम गर्ने परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने पौष्टिक तत्त्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने
6: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
8: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
9: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
10: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
9: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
9: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
10: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
9: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
8: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
2: नेपाल सरकार विज्ञापन डिभिजन वन कार्यालय रोल्पाको अपील
11: बिना अनुमति वन जंगल प्रवेश नगरौं वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ वनमा रहेका रूख बिरुवा लाठा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं
7: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं
12: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौं वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौ
7: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने घर छाप्रो बनाउने खोरिया फडानी गर्ने ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं
11: वन क्षेत्रमा खुल्ला चरीचरण नगरौं वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं
7: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ
11: वन जंगल संरक्षण गरी असल नागरिक बनौ वन अपराधलाई दुरुस्त सहन गरौ डिभिजन वन कार्यालय लिबाङ रोल्पा

0: 네.
1: 뭐냐, 아니 마시고, 아니 마시고, 아, 맞다. 비싸야 아니, 어디, 비싸면 벌나봐요, 원나? 비싸봐.
2: 뱃사고 범위시야 함부로 하마차.
3: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
4: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्षभित्रमा 1000 दिनमा नै हुन्छ। यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवनभर नै रहन्छ।
3: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाह ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
4: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
3: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
4: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
3: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
4: हरेक दिन कम्तीमा निम्न अनुसार 4 प्रकारका खानेकुराहरू 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अण्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
3: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
4: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
6: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
5: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
6: यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त,
5: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
7: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
10: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
9: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
10: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
11: होइन, रात दिन खत खत के को झगडा हो यो?
10: हेर न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
11: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा 7 दूर जग्गामा बनेको 2 तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
9: हो, यस्तै घर हो हामीलाई चाहिएको।
10: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
11: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
10: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन,

0: डाक्टरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
1: अन्न तथा कन्दमूलहरू, गेडागुरी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दूध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
0: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानु पर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
1: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नुपर्दछ।
0: गर्भवती भएको 3 महिना पूरा भएपछि एक मात्राको जुकाको औषधि खानुपर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एक पटक एक चक्की आइरन खानुपर्छ।
1: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानुपर्दछ।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपल्ट पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ।
4: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू,
3: बाटो बन्छ समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
4: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: नेपाल सरकार विज्ञापन हो।
7: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
8: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि,
7: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
8: यदि त्यसो हो भने आउनुहोस् चाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाङमा।
7: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
8: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
9: डाक्टर कमल सुन चाहेद्वारा अनुहारमा चाया कालो पोतो आउने डन्डीफोर पुरानो दाग एलर्जी आउने अनुहारमा चाउरेपना आउने कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
10: गर्दन ढाड कम्मर दुख्ने जोर्ने जाम भएको युरिक एसिड बढेको हड्डी भाँचिएको शरीर लाटो हुने झमझमाउने नसा च्यातिएको हात गोडा जोर्ने अरो हुने हड्डी खिएको
11: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे हाड जोर्नी तथा नसा रोग विशेषज्ञ
9: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाथ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेंगु टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा च्यापिएको र जोर्ने दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेकजाँच तथा रिपोर्ट परामर्श
10: कम तौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिभी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा बिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिभी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
11: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
10: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
11: जसका लागि मोबाइल नम्बर छ 9858743173, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
10: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
12: ल बाबु नानी हो सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
13: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
12: अब के गर्ने रे? सिधा सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
14: हजुर, हाम्रा सेवाहरू
15: दाँत बाँध्ने,
14: दाँत सफा गर्ने,
15: दाँतमा सिमेन्ट भर्ने,
14: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
15: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
14: फिक्स दाँत लगाउने।
12: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
15: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
14: सम्पर्क नम्बर 9867067467। एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुनिचौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा।
12: साथै तार मान्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
16: मानसिक समस्याबाट बच्ने उपायहरू,
17: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
16: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
17: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
16: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
17: असल साथीहरूसँग मात्रै संगत गरौं,
16: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
17: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
16: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
19: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
20: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
19: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
20: ल उसो भए म सामान लिन गइहाले।
19: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
20: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
19: श्री स्वर्गदारी महापर्वको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
20: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग घोराही 15 दाङ।

0: मेरो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: बाजे के भो किन जलामा हात
2: यहाँ दुखेको छ त खानै दिन्न भा दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बात
1: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
3: ओ दाँतका सम्प
1: बाजे के भो किन जलामा हात

0: सुनिल स्मृति 4 सुलितौर रोल्पामा जानुहोस् निको हुन।
1: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
0: हजुर, हाम्रा सेवाहरू
2: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
3: नदुखाइ दाँत निकाल्ने,
2: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
3: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
3: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
3: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7 3 18 98 95 14 1452।
1: रोलपाली मुस्कान डेन्टल क्लिनिक, सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
4: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
5: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
4: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श,
5: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने,
0: यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याहको 12 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: विधान विपरीत गए जो कोहीलाई पनि कार्यवाही गर्ने कंग्रेस सभापति थापाको चेतावनी। जेएनजी आन्दोलनबारे मानवाधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग।
0: बाढ़ी पहिरोले पाँचथरको याङबरक गाउँपालिकामा ठूलो क्षति। पुल र बाटो समेत भत्किँदा स्थानीयलाई समस्या।
1: देशभरको तापक्रम बढ़दो। पश्चिम तराईमा लू चल्ने सम्भावना। सोमबारसम्म सतर्कता अपनाउन सरकारको आग्रह।
0: इरानसँग जारी वार्तामा केही प्रगति भएको अमेरिकी विदेश मन्त्रीको भनाई। नेटोका सहयोगी देशको व्यवहारप्रति असन्तुष्टि।
1: र आईपीएल क्रिकेटमा बेंगलुरू विरूद्ध हैदराबाद 55 रनले विजयी।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसरी त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपाली कंग्रेसका सभापति गगन थापाले पार्टीको विधान अनुसार नचल्ने जो कोहीलाई पनि कार्यवाही गर्ने चेतावनी दिनुभएको छ। आज बिहान विराटनगर स्थित शेखर कोइरालाको निवासमा पुग्नुभएका थापाले पत्रकारहरूसँग कुराकानी गर्दै सदस्यता नवीकरणमा कुनै असहजता नरहेको दावी गर्नुभयो। नवीकरणमा अवरोध गर्नेहरूलाई जिम्मेवारीबाट मुक्त गरिने उहाँको चेतावनी छ। उहाँले पार्टीका सबै संयन्त्रहरू सहमति र सल्लाहकै आधारमा बनाउन आफू तयार रहेको समेत स्पष्ट

0: पार्नुभयो। फरक प्रसंगमा थापाले भदौ 23 र 24 गतेका घटनाबारे राष्ट्रिय मानवाधिकार आयोगले प्रतिवेदन जानी जानी सार्वजनिक नगरेको गम्भीर आरोप लगाउनुभयो। प्रतिवेदन सच्याउन आयोगमाथि ठूलो दबाव दिइएको दावी गर्दै उहाँले तत्काल प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो। यी प्रसंगमा थापाले भदौ 24 गतेको घटनाको छानबिनका लागि तत्काल न्यायिक समिति गठन गर्न माग गर्नुभयो। यो घटनाको हिसाब किताब बाँकी रहेको बताउँदै सरकारले घटनालाई ढाकछोप गर्न खोजेको आरोप लगाउनुभयो। भदौ 23 को घटनाको अनुसन्धानमा कंग्रेसको समर्थन रहे पनि 24 गते भएको व्यापक क्षतिको सत्य तथ्य बाहिर आउनुपर्ने उहाँको भनाई छ। अर्को प्रश्नमा थापाले संविधान संशोधन कार्यदलको गठनमै प्रश्न उठाउनु भएको छ। कार्यदल गठन सर्वमान्य नभएको र अहिले विषयवस्तुमा जसरी कार्यदलले काम गरिरहेको छ त्यो आफैमा समस्याग्रस्त रहेको बताउनुभयो। संविधान संशोधनका नाममा झन जटिलता निम्तन सक्ने समेत उहाँको आशंका छ।
1: पाँचथरमा हिजो रातीको बाढ़ी पहिरोले दुई घर बगाएको छ। याङबरक गाउँपालिका एकका महमलाल खवासको घर र गोठ बगाएको छ भने सोही ठाउँका कविराज राईको घर पनि बगाएको छ। बलबहादुर खालिङको भान्साघर पनि पहिरोले बगाएको छ। बाढ़ी पहिरोले मध्यपाली लोकमार्गको थर्पू चिवा भन्ज्याङ खण्ड अवरूद्ध भएको छ। ठाउँ ठाउँमा पहिरो खसेको स्थानीयले जानकारी दिएका छन्। दोभानी भन्ने ठाउँमा डाइभर्सन बगाएको छ भने निर्माणाधीन पुल पनि बगाएको छ। पाँचथर र ताप्लेजुङ जोड्ने इन्द्रावती खोलाको पुलमा क्षति पुग्दा यातायात अवरूद्ध भएको छ। बाढ़ीले याङबरक एक स्थित च्याङथापु र चामलिङ डाँडा जोड्ने झोलंगे पुल, च्याङथापु एक राते जोड्ने र याङबरक दुई दोभाने स्थित नामरेक फलैचा जोड्ने झोलंगे पुल पनि बाढ़ीले क्षति गरेको छ। ओयाम बजार छेउमा पहिरो गएको छ। यस्तै पाँचथरको हिलियाङ र ताप्लेजुङ जोड्ने गरी निर्माणाधीन लिम्बुनी मोटरेबल पुल पनि बगाएको छ। सिंचाई कुलो खानेपानी विद्युतमा पनि क्षति पुगेको छ। क्षतिको विवरण संकलन भइरहेको भए पनि फोन सम्पर्क हुन नसक्दा केही समस्या भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
0: नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि जारी छ। अध्यक्ष केपी शर्मा ओलीको निवास कुण्डुमा आज पनि बैठक बसिरहेको हो। हिजो शुरू भएको बैठकमा पाँच उपाध्यक्षले समीक्षात्मक धारणा राखेका थिए। आज 12 जना पदाधिकारीले बोल्ने सूची छ। यसपछि नेताहरूको कार्यविभाजनको विषय आज छलफल हुने बताइएको छ। यसअघि हिजोको बैठकमा रामबहादुर थापा बादल बाहेकका 4 जना उपाध्यक्षले निर्वाचनमा हारको जिम्मा लिँदै मार्ग प्रशस्त गर्न ओलीलाई आग्रह गरेका थिए। अरू बहुमत पदाधिकारीहरू तटस्थ बसेका थिए। ओली र पृथ्वी सुब्बा गुरूङबीच नेतृत्व छोड्ने विषयमा सवाल जवाफ नै भएको थियो। यससँगै ओली सचिवालयमै अल्पमतमा पर्ने अवस्था बनेको छ भने विद्यादेवी भण्डारीको सदस्यता नवीकरण भएसँगै राजीनामाको नैतिक दबाव पनि बढ़ेको छ।
1: सरकारले पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अप्नाउन आग्रह गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै थोरै स्थानमा 3 दिनसम्म अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा सोभन्दा बढ़ी भई अत्यधिक गर्मी हुने सम्भावना रहेकाले सचेत रहन भनेको हो। यो क्रम सोमबार समय रहने प्राधिकरणले उल्लेख गरेको छ। प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर जिल्लालाई सतर्कता तथा कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, प्युठान, पाल्पा, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेलधुरा र बैतडीलाई अत्यावधिक रहनुपर्ने जिल्लाको सूचीमा राखेको छ। अहिलेसम्म यी जिल्लाहरूमा 37 डिग्री सेल्सियस आसपासमा तापक्रम मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागले पनि हिजो साँझ विशेष बुलेटिनमा जेठ 6 गतेदेखि तराईका केही भूभागमा तापक्रम तीव्र रूपमा बढ़ने बताएको छ। तातो हावाको लहरबाट बस्न चर्को घाम लागेका बेला वा दिउँसोको समयमा सकभर घरभित्रै बस्न, बाहिर निस्कने परे छाता ओढ़न वा पातलो कपड़ाले टाउको ढाक्न प्राधिकरणले आग्रह गरेको छ।
0: लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो 1 बजी बस्ने गरी बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ। बैठकमा विनियोजन विधेयक 2083 का सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने कार्यसूची छ। हिजो भएको छलफलमा 10 जना प्रदेशसभा सदस्यले भाग लिएका थिए। बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा आफ्ना धारणा राख्ने कार्यसूचीमा समावेश छ। थाहा संचार नेटवर्कमा थप समाचार माइकिनी छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर ट्रली नयाँ बानेश्वर काठमाडौँ फोन 4781 4780724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो महासञ्चार नेटवर्क समयको आवाज समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। कैलालीको टीकापुरमा हिजो तालिम गर्दा बेहोश भएका प्रशिक्षार्थीको होस खुलेको छ। उपचाररत सबै 6 जना प्रशिक्षार्थी सशस्त्र प्रहरी जवानको होस खुलेको नेपाली पीएफ अस्पतालले जनाएको छ। अस्पतालका अनुसार सबैको उपचार जारी छ। हिजो टीकापुर स्थित सशस्त्र प्रहरीको राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा तालिमको क्रममा 8 जना बेहोश भएका थिए, जसमध्ये 6 जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको थियो। तालिमका क्रममा बेहोश हुनेहरूमा प्रशिक्षार्थी जवानहरू बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चीन बहादुर थामी, किरण राज योगी, धीरज थापा, सुरेश साई र भूपेन्द्र बस्नेत रहेका छन्। यसैबीच पूर्व गृहमन्त्री सुदन गुरूङ र सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले बलम्बो स्थित अस्पताल पुगेर तालिमका क्रममा बेहोश भएकाहरूको स्वास्थ्य स्थितिबारे जानकारी लिएको सशस्त्र प्रहरीले बताएको छ। एपीएफ अस्पतालका दर्जन बढ़ी विशेषज्ञ चिकित्सकहरू उनीहरूको निरन्तर उपचारमा संलग्न छन्। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानसँग जारी वार्तामा केही प्रगति भएको बताउनु भएको छ। उहाँले उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सहयोगीहरूको व्यवहारप्रति पुनः एकपटक असन्तुष्टि व्यक्त गर्नुभएको छ। हेलसिङबर्गमा पत्रकार सम्मेलनमा विदेश मन्त्री रुबियोले इरान वार्ताले सकारात्मक संकेत देखाएको तर वार्ता सफल नभएमा अमेरिकासँग अन्य विकल्पहरू पनि रहेको बताउनुभयो। अमेरिकाको मुख्य रणनीतिक मागबारे रुबियोले वाशिङटनको धारणा अझै स्पष्ट रहेको बताउनुभयो। रुबियोले इरान ओमानलाई समावेश गरी एउटा प्रणाली बनाउन चाहेको भन्दै जस अन्तर्गत बन्द जलमार्गबाट जाने जहाजहरूलाई शुल्क लगाउन खोजिएको दावी गर्नुभयो। अमेरिका, इजरायल र इरान बीच अप्रिल 8 अस्थायी युद्ध विराममा हस्ताक्षर भएको थियो। यसले केही सातादेखि हुँदै आएको आक्रमणलाई रोकेको थियो, तर इस्लामाबादमा प्रत्यक्ष वार्तासहित कयौं प्रयासका बावजूद अहिलेसम्म स्थायी सम्झौता हुन सकेको छैन। उता पाकिस्तानका आन्तरिक मामिला मन्त्री मोहसिन नकवी एक सातापछि दोस्रो पटक बुधबार इरान पुग्नु भएको छ।
1: अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरूलाई 55 रनले पराजित गरेको छ। बेंगलुरूलाई पराजित गर्दै हैदराबाद शीर्ष 3 स्थानमा उक्लिन सफल भएको छ। हारका बावजूद पनि बेंगलुरू भने शीर्ष स्थानमा कायम छ। यस्तै गुजरात टाइटन्स दोस्रो स्थानमा छ। शीर्ष 3 टोलीले समान 14 खेलमा 18 अङ्क जोड़े पनि रन रेटका आधारमा हैदराबाद तेस्रो स्थानमा परेको हो। गैराती घरेलू मैदान अहमदाबादमा भएको खेलमा 256 रनको विशाल लक्ष्य पछ्याएको बेंगलुरूले पूरै 20 ओभरमा 4 विकेट गुमाएर 200 रन जोड्यो। ओपनर वेंकटेश अय्यरले 44, रजत पट्टीदारले 56 तथा कृणाल पाण्डेले अभिजित 41 रन जोड़े। त्यसअघि हैदराबादले पहिले ब्याटिङ गर्दै 4 विकेटको क्षतिमा 255 रनको विशाल स्कोर बनाएको थियो। उसका लागि इशान किशनले 46 बलमा 79 रन बनाए भने अभिषेक शर्माले 22 बलमै 56 रनको विस्फोटक इनिङ्स खेले। हेनरिक क्लासेनले 51 तथा नीतिश कुमार रेड्डीले 29 रन बनाए। बेंगलुरूका लागि रसिद सलामले 2 विकेट लिए। आईपीएलमा आज लखनऊ सुपर जायन्ट्स र पंजाब सुपर किंग्स बीच प्रतिस्पर्धा हुनेछ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: विधान विपरीत गए जो कोहीलाई पनि कार्यवाही गर्ने कंग्रेस सभापति थापाको चेतावनी। जेएनजी आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग।
0: बाढ़ी पहिरोले पाँचथरको याङबरक गाउँपालिकामा ठूलो क्षति। पुल र बाटो समेत भत्किँदा स्थानीयलाई समस्या।
1: देशभरको तापक्रम बढ़्यो। पश्चिम तराईमा लू चल्ने सम्भावना। सोमबारसम्म सतर्कता अपनाउन सरकारको आग्रह।
0: इरानसँग जारी वार्तामा केही प्रगति भएको अमेरिकी विदेश मन्त्रीको भनाई। नेटोका सहयोगी देशको व्यवहारप्रति असन्तुष्टि।
1: र आईपीएल क्रिकेटमा बेंगलुरू विरूद्ध हैदराबाद 55 रनले विजयी।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र बिदा हुन्छौं। नमस्कार।

0: 3メガ。
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
2: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
3: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
5: संघदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
6: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध
7: आफ्नो घर वरपर सधैँ सफा राखौ तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्
8: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्
7: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्
9: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्
7: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागु औषध दुर्व्यसनीमा फसेका त छैनन् उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने सम्झाउने बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस् यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्
8: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर व्यापारी कर जग्गा तथा घरको कर फोहोरको शुल्क पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्
7: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस् यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ
9: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस् यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्
7: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्
8: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान पर्यटकीय तथा धार्मिक क्षेत्रहरू जनयुद्ध स्मृति भ्यू टावर रक गार्डन काली पोखरी गुरुङ गाउँ संग्रहालय तथा होमस्टे मगर संग्रहालय जंकोट जलजला पदयात्रा स्याकाई र ओखेनी छेडा होमस्टे गुरिल्ला मार्ग तथा बंकरहरू दारबोट शहीद गेट खुमेल शहीद गेट लिबाङ टुडीखेल मार्डीचौर रंगशाला विभिन्न मन्दिरहरूको संरक्षण प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस् खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं
7: तपाईँ आफू पनि हिंसा नगर्नुहोस् यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस् सभ्य समाजको निर्माण गर्नुहोस्
9: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस् यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ
7: सुन्दर सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ
8: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा
10: सबैजना
3: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड। सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
0: सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ धुम्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
10: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
11: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
12: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
13: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
14: रोल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्र लिबाङ रोल्पाको सूचना। एक वर्षदेखि पाँच वर्षसम्मका बाल बालिकाहरूका लागि बच्चालाई नियमित स्वर्ण प्राशन गराउनाले हुने फाइदाहरू। बच्चाको स्मरण शक्ति र एकाग्रता बढाउँछ। शारीरिक र मानसिक स्वास्थ्यको वृद्धि विकास गर्नुका साथै पाँचौं शक्तिलाई सबल बनाउँछ। बच्चाको दीर्घकालीन स्वास्थ्यमा लाभ पुर्याउँछ।
15: स्वर्ण प्राशन खुवाउने मिति 2083 साल जेठ 7 गते बिहिबार,
14: असार 4 गते बिहिबार र असार 31 गते बुधबार।
15: समय बिहान 36 देखि 10 बजेसम्म।
14: स्थान रोल्पा आयुर्वेद स्वास्थ्य केन्द्र लिबाङ रोल्पा। सावधानी, ज्वरो, झाडा पखाला, आउ, मासी, रुगा खोकी लागेको अवस्थामा यसको प्रयोग नगर्ने। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9858724725 र 9858770027। स्वर्ण बिन्दु प्राशन गराउन आउँदा सकेसम्म खाली पेटमा आउनुहोला। अनुरोध, रोल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्र रोल्पा नगरपालिका 4 लिबाङ रोल्पा।
16: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
17: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
16: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
17: हुन मैले त सोचेकै थिइनँ। यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
16: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
17: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
18: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
19: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
22: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
21: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
22: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
21: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
22: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हर्जिकिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825-91-670, 98-578-43-123, 98-478-07-670।
21: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
23: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
24: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
21: वन डडेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
23: वन डडेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
21: वन डडेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
24: वन डडेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान
21: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
23: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
21: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
23: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
21: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
24: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: लु राजा बक्स यहाँ छ अधिकृत पनि यही छ
1: मलाई यहाँ किन ल्याउनु भयो हजुर
2: यो गाउँमा मैले सोचे जति भोट आए कि आएन पहिला यहाँ गन्ने अनि मात्र लाने
3: के तपाईँको हातको औलाहरू दुख्ने र सुन्निने गर्दछन् बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने जोड्ने दुख्ने ढाड कम्बर वा घुँडाको समस्याले सताएको छ चिसोमा काम गर्दा हात खुट्टा निलो हुने पैतला पोल्ने समस्या छ अब चिन्ता नलिनुहोस् सुपरिजित फार्मेसी नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर घोराही दाङमा आउनुहोस्
4: हजुर हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार हार जोड्नी तथा नसा च्यापिएको समस्याको परामर्श युरिक एसिड जोड्नी जाम भएको हड्डी खिएको समस्याको विशेष उपचार साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार छालामा चाउरी पर्ने छालामा डबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्
3: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ बुद्ध हस्पिटलको नजिकै थप जानकारीका लागि सम्पर्क 082-591-6770 98-478-076-77 98-578-43-123 समयमै उपचार गरौं स्वस्थ जीवन बाँचौं सुपरिजित फार्मेसी नेशनल बाथ रोग एन्ड स्क्रिन केयर सेन्टर ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ
5: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
4: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
5: भाषातर्फ अङ्ग्रेजी जापानिज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू
4: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
5: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
4: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू
5: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत ग्याडेट
4: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
5: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
4: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 98-490-2754 र 98-479-93412
5: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
6: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ
7: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढिरहेको छ हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्
8: पानीका मुहानहरू सुक्दैछन् खाने पानीको हाहाकार हुँदैछ खेतहरू बगर बन्दैछन्
7: खोला नदीको फैलावट बढ्दैछ र खेतीयोग्य जमिन मरुभूमिमा परिणत हुँदैछ
6: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ
7: के यस विपत्तिको कुनै समाधान छैन त
6: यसको एकमात्र समाधानको उपाय हो वन जङ्गलको संरक्षण र विकास
7: खाली जमिनमा बिरुवा रोपौँ रोपेका बिरुवा हुर्काउँ वन जङ्गलको संरक्षण गरौँ
8: आफू बाँचौँ र अरूलाई पनि बचाउँ डिभिजन वन कार्यालय लिबाङ रोल्पा
9: ल ल ल यता नआऊ है बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
10: 3 दिन भयो
9: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
10: केही हुन्न मुवा सुनेन उनी होइन कि सफा गरे भइहाल्यो नि
9: आ जेसुकै भन म छ उन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
10: मुवा महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
11: हो, तिमीले ठिक भन्यौ बुहारी। महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
9: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
12: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
15: ल बाबु नानी हो, सुन है, स्वच्छ हुन के गर्नुपर्छ अनि अरू के गर्नुपर्छ?
16: हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
15: अब के गर्ने रे? सिध सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
17: हजुर, हाम्रा सेवाहरू,
18: दाँत बाँध्ने,
17: दाँत सफा गर्ने,
18: दाँतमा सिमेन्ट भर्ने,
17: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
18: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
17: फिक्स दाँत लगाउने।
19: यति मात्र कहाँ हो र, हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
20: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
17: सम्पर्क नम्बर 98-67-67-467। एकपटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुलिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
19: साथै तार बाँध्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
17: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
21: होइन, के भाछ र तपाईँलाई
17: के भन्नु र नानी, भन्नै लाज लाग्ने, मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
21: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त, अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या।
22: अरे काका, यस्तो लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
23: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
0: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिर आउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगा खोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
1: त्यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
0: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
1: विकल्प आयुर्वेद क्लिनिक घोराई दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
2: खैया बद्दी मेरो त दादु खिलो के गर्ने होला अब
3: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दात निको हुन्न
24: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुकै गर्नुहोस् तपाईँले
3: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
24: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
3: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक 7 दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चारी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने
24: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश

ओ एमा कुरी, एउटा कुरा थाहा पाइस? त्यो काशीको दुइटै छोरीहरू त नि त्यो दुइटा आवारसँग लागेको रहेछ नि यार। यो कुरो कसैलाई नभन्ने, फेरि एक कान दुई कान मैदान होला।

0: नमस्कार सेनसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिका पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणै

दिउँसो एक बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। नेपाली कंग्रेसका सभापति गगन थापाले पार्टीको विधान अनुसार नचल्ने जो कोहीलाई पनि कार्यवाही गर्ने चेतावनी दिनुभएको छ। आज बिहान विराटनगर स्थित शेखर कोइरालाको निवास पुग्नुभएका थापाले पत्रकारहरूसँग कुराकानी गर्दै सदस्यता नवीकरणमा कुनै असहजता नरहेको दावी गर्नुभयो। नवीकरणका क्रममा अवरोध गर्नेहरूलाई जिम्मेवारीबाट मुक्त गरिने चेतावनी दिनुभएको हो। उहाँले पार्टीका सबै संयन्त्रहरू सहमति र सल्लाहकै आधारमा बनाउन आफू तयार रहेको समेत स्पष्ट पार्नुभयो। फरक प्रसंगमा थापाले भदौ 23 र 24 गतेका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन जानी जानी सार्वजनिक नगरेको गम्भीर आरोप लगाउनु भएको छ। प्रतिवेदन सच्याउन आयोगमाथि ठूलो दबाव दिएको दावी गर्दै उहाँले तत्काल प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो। यही प्रसंगमा थापाले भदौ 24 गतेको घटनाको छानबिनका लागि तत्काल न्यायिक समिति गठन गर्न पनि माग गर्नुभएको छ। यो घटनाको हिसाब किताब बाँकी रहेको बताउँदै सरकारले घटनालाई ढाकछोप गर्न खोजेको आरोप लगाउनुभयो। भदौ 23 घटनाको अनुसन्धानमा कंग्रेसले समर्थन गरे पनि 24 व्यापक क्षतिको सत्य तथ्य बाहिर आउनुपर्ने बताउनुभयो। अर्को प्रसंगमा थापाले संविधान संशोधन कार्यदलको गठनमै प्रश्न उठाउनु भएको छ। कार्यदल गठन सर्वमान्य नभएको र अहिले विषयवस्तुमा जसरी कार्यदलले काम गरिरहेको छ त्यो आफैमा समस्याग्रस्त रहेको बताउनुभयो। संविधान संशोधनका नाममा झन जटिलता निम्तन सक्ने समेत उहाँको आशंका छ। सरकारले लामो समयदेखि बन्द रहेको हेटौडा कपड़ा उद्योग पुनः संचालनमा ल्याउने तयारी तीव्र पारेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले हेटौडा औद्योगिक क्षेत्रको स्थलगत निरीक्षण पनि गर्नुभएको छ। निरीक्षणका क्रममा मन्त्री यादवले उद्योगको वर्तमान अवस्था, मेसिनरीहरूको स्थिति र पुनः संचालनका सम्भावनाबारे विस्तृत जानकारी लिनुभएको छ। यादवले उद्योग संचालनको प्रक्रियालाई कसरी द्रुत गतिमा अगाडि बढ़ाउन सकिन्छ भन्ने विषयमा सरकारवालासँग छलफल समेत गरिएको मन्त्री यादवको सचिवालयले बताएको छ। उहाँले आगामी आर्थिक वर्षको बजेटमा रुग्ण कपड़ा उद्योग संचालनका लागि बजेट विनियोजन गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको भौतिक प्रगति 68% पुगेको छ। आयोजना प्रमुख राजेश पौडेलका अनुसार आगामी सेप्टेम्बर महिनाभित्र सुरुङ मार्ग मार्फत यातायात सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। शुरूआती चरणमा केही कानूनी र प्राविधिक जटिलता देखिए पनि अहिले तीव्र गतिमा काम भइरहेको छ। यो आयोजनामा डिजाइन स्वीकृत र निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण व्यवसायीले रहने गरी इन्जिनियरिङ प्रोक्योरमेन्ट एण्ड कन्स्ट्रक्सन ईपीसी मोडलमा काम भइरहेको छ। निर्माण सम्पन्न भएपछि आगामी 5 वर्षसम्म सम्बन्धित ठेकेदार कम्पनीले नै यसको सञ्चालन, मरमत, सम्भार र सुरक्षाको जिम्मा लिने व्यवस्था गरिएको छ। आयोजनाको शुरूआती लागत अनुमान करिब 10 अर्ब रूपियाँ रहे पनि प्रतिस्पर्धात्मक ठेक्का प्रक्रिया मार्फत करिब 7 अर्ब रूपियाँमा सम्झौता भएको थियो। सिद्धार्थ राजमार्गको यो खण्ड अत्यन्तै जोखिमपूर्ण रहेकाले यात्राको दूरी छोट्याउनुभन्दा पनि पहिरो जन्ने जोखिमबाट जनधनको क्षति रोक्नु र सुरक्षित यात्रा सुनिश्चित गर्न सुरुङको निर्माण भइरहेको हो। र सरकारले पश्चिम तराईका जिल्लामा

0: त्यति गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा तीन दिनसम्म अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा सोभन्दा बढ़ी भई अत्यधिक गर्मी हुने सम्भावना रहेकाले सचेत रहन भनेको छ। यो क्रम सोमबारैसम्म रहने प्राधिकरणले उल्लेख गरेको छ। प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर जिल्लालाई सतर्कता तथा कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेलधुरा र बैतडीलाई अध्यावधिक रहनुपर्ने जिल्लाको सूचीमा राखेको छ। अहिलेसम्म यी जिल्लाहरूमा 37 डिग्री सेल्सियस आसपास तापक्रम मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागले पनि हिजो साँझ विशेष बुलेटिनमा जेठ 6 गतेदेखि तराईका केही भूभागमा तापक्रम तीव्र रूपमा बढ़ेको जनाएको छ। तातो हावाको लहरबाट बस्न चर्को घाम लागेका बेला वा दिउँसोको समयमा सकभर घरभित्रै बस्न, बाहिर निस्कनै परे छाता ओढ्न वा पातलो कपड़ाले टाउको ढाक्न प्राधिकरणले आग्रह गरेको छ। दिउँसो 1 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
1: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
2: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
1: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
2: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
1: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
2: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-2038,
1: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9481-68-697।
2: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857-22-275।
1: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही दादामा होला दाना हालिदेऊ नानी
1: खै यो त दादा चाहिँ छैन कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर यो बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर यदि तपाईँ पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेट्स वा गिरिरा चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9894705571 र 9855724171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 लिबाङ टुडेखेल रोल्पा
3: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्
4: हजुर हामी कहाँ पाइल्स फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ
3: दिशा गर्दा रगत आउने ती बग्ने मलद्वार च्यातिएको दिशा गर्दा मासु बाहिर आउने मलद्वारमा मासु फलाएको मलद्वार दुख्ने पोल्ने सिलाउने आदिको उपचार तथा परामर्श
4: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर कब्जियत पेट दुख्ने अमिलो पानी आउने खान मन नलाग्ने र गानुगोलाको उपचार
3: बाथरोग युरिक एसिड हाड जोड्ने दुख्ने हात खुट्टा सुन्निने झमझमाउने कटकट खाने रोगको उपचार तथा परामर्श
4: अनुहारको चाया पोतो डन्डीफोर दाग सेतो तथा कालो दुबीको उपचार
3: सेतो पानी बग्ने यौनी चिलाउने गन्हाउने पानी बग्ने निसन्तान मानसिक भय दिमागको बोधोपन निराशा खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ
4: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनसादी पसलसँग सटेको घरमा तुलसीपुर दाङ
3: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ
4: सम्पर्क मोबाइल 9857821105
3: 9479802
4: 9805682605
3: र 9910939940
5: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
6: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
7: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
8: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
9: संघदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
10: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध
11: आफ्नो घर वरपर सधैँ सफा राखौं तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्
12: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्
11: जन्म मृत्यु विवाह विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
10: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
11: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
12: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
11: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
10: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
11: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
12: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट सहित गेट, खुमेल सहित गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
11: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
10: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
11: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
12: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
7: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
13: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
7: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
13: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
7: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
13: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
7: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
14: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: यस सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ धुम्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरुपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भएँ। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
5: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवनभर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई फुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोसिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोसिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्न अनुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अण्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। रोल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्र लिबाङ रोल्पाको सूचना। 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूका लागि बच्चालाई नियमित स्वर्ण प्राशन गराउनाले हुने फाइदाहरू, बच्चाको स्मरण शक्ति र एकाग्रता बढाउँछ, शारीरिक र मानसिक स्वास्थ्यको वृद्धि विकास गर्नुका साथै पाचन शक्तिलाई सबल बनाउँछ, बच्चाको दीर्घकालीन स्वास्थ्यमा लाभ पुर्याउँछ।
2: स्वर्ण प्राशन खुवाउने मिति 2083 साल जेठ 7 गते बिहिबार,
1: असार 4 गते बिहिबार र असार 31 गते बुधबार।
2: समय बिहान 6:30 देखि 10 बजेसम्म।
1: स्थान रोल्पा आयुर्वेद स्वास्थ्य केन्द्र लिबाङ रोल्पा। सावधानी, ज्वरो, झाडा पखाला, आउ, मासी, रुगा खोकी लागेको अवस्थामा यसको प्रयोग नगर्ने। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9858724725 र 9858770027। स्वर्ण बिन्दु प्राशन गराउन आउँदा सकेसम्म खाली पेटमा आउनुहोला। अनुरोध, रोल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्र रोल्पा नगरपालिका 4 लिबाङ रोल्पा।
3: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3000 देखि 25000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
9: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
8: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
9: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
8: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: भाँचिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98578443123, 98478607070।
8: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
10: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
11: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
12: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
13: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
12: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
11: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चरा चुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
12: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
13: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
12: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
13: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
12: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
11: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाईको हातको औलाहरू दुख्ने र सुनिने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड कम्बर वा घोडाको समस्याले सताएको छ। चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पैतला पोल्ने समस्या छ। अब चिन्ता नलिनुहोस्। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
2: हजुर, हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, हार जोर्नी तथा नसा च्यापिएको समस्याको परामर्श, युरिक एसिड जोर्नी जाम भएको, हड्डी खिएको समस्याको विशेष उपचार, साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार, छालामा चाउरी पर्ने, छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ। समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ बुद्ध हस्पिटलको नजिकै। थप जानकारीका लागि सम्पर्क 082-591-670, 98-478-076-77, 98-578-43-123। समयमै उपचार गरौं, स्वस्थ जीवन बाँचौं। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ।
3: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
4: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
3: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
4: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
3: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
4: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
3: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
4: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
3: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
4: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्रणाली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98-490-2754 र 98-479-93-412।
3: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
5: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
6: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
7: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
6: खोला नदीको फैलावट बढ्दैछ र खेतीयोग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
5: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
6: के यस विपत्तिको कुनै समाधान छैन त?
5: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
6: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
7: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय, लिबाङ, रोल्पा।
8: ल यता नआउ है बुहारी, तलै बस, छाछुक नगर। आज कति दिन रे?
9: 3 दिन भयो।
8: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
9: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
8: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बाँड्नुपर्छ है, पछि जेसुकै गर।
9: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
10: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरूद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
8: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
11: महिनावारीलाई मर्यादित बना, विभेद अन्त्य गर्नु।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पहेँलो पिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोपो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि शुरू गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन शुरू गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्त्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
2: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
1: अब के गर्ने रे? तिमी त सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
3: हजुर, हाम्रा सेवाहरू
4: दाँत बाँध्ने,
3: दाँत सफा गर्ने,
4: दाँतमा सिमेन्ट भर्ने,
3: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
4: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
3: फिक्स दाँत लगाउने।
5: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
6: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
3: सम्पर्क नम्बर 98-67-0067-467। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुलिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
5: साथै तार बाँध्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
3: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
7: होइन, के भएको छ र तपाईँलाई?
3: के भन्नु र नानी, भन्नै लाज लाग्ने, मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
7: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या?
8: अरे काका, यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
9: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, छालसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
3: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने, जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
9: यति मात्र कहाँ हो र? हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
3: विस्तृत जानकारीका लागि सम्पर्क 082-65-8-3, 98-65-44-83-83।
10: विकल्प आयुर्वेद क्लिनिक घोराई दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
11: खैया बद्दी मेरो त दात दुखिलो के गर्ने होला अब
12: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दात निको हुन्न
13: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जेसुकै गर्नुहोस् तपाईँले
12: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
13: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
12: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
13: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ

0: गर्ने आर्चिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
1: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड गोराहीदाङ। थप जानकारीका लागि 082-562-3067 र मोबाइल नम्बर 98478-57569। यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ
2: यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 2 बज्यो। सदस्यता नवीकरणमा कुनै असहजता नरहेको दावी गर्नुभयो। नवीकरणमा अवरोध गर्नेहरूलाई जिम्मेवारीबाट मुक्त गर्ने चेतावनी दिनुभएको हो। उहाँले पार्टीका सबै संयन्त्रहरू सहमति र सल्लाहकै आधारमा अगाडि बढ्नुपर्ने बताउनु भएको छ। त्यसरी अगाडि बढ्दा आफू भने तयार रहेको स्पष्ट पार्नुभयो। एक फरक प्रसंगमा थापाले भदौ 23 र 24 गतिका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन जानी जानी सार्वजनिक नगरेको गम्भीर आरोप लगाउनु भएको छ। प्रतिवेदन सच्याउन आयोगमाथि ठूलो दबाव दिएको दावी गर्नुहुँदै उहाँले तत्काल प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो। यही प्रसंगमा थापाले भदौ 24 गतेको घटनाको छानबिनका लागि तत्काल न्यायिक समिति गठन गर्न माग समेत गर्नुभयो। उक्त घटनाको हिसाब किताब बाँकी रहेको बताउँदै सरकारले घटनालाई ढाकछोप गर्न खोजेको आरोप लगाउनु भएको हो। सरकारले लामो समयदेखि बन्द रहेको हेटौडा कपड़ा उद्योग सञ्चालनमा ल्याउने तयारीलाई पनि तीव्र गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति मन्त्री गौरी कुमारी यादवले हेटौडा औद्योगिक क्षेत्र स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा मन्त्री यादवले उद्योगको वर्तमान अवस्था मेसिनरीको स्थिति र पुनः सञ्चालनका सम्भावनाबारे विस्तृत जानकारी लिनुभएको छ। यादवले उद्योग सञ्चालनको प्रक्रियालाई कसरी द्रुत गतिमा अगाडि बढ़ाउन सकिन्छ भन्ने विषयमा सरकारवालाहरूसँग छलफल समेत गरिएको मन्त्री यादवको सचिवालयले जनाएको छ। उहाँले आगामी आर्थिक वर्षको बजेटमा रोक्न कपड़ा उद्योग सञ्चालनका लागि बजेट विनियोजन गरिने पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्ध बाबा सुरुङ मार्गको भौतिक प्रगति 68% पुगेको छ। आयोजनाका प्रमुख राजेश पौडेलका अनुसार आगामी सेप्टेम्बर महिनाभित्र सुरुङ मार्ग मार्फत यातायात सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। शुरूआती चरणमा केही कानूनी र प्राविधिक जटिलता देखिए पनि अहिले तीव्र गतिमा काम भइरहेको छ। यो आयोजनामा डिजाइन स्वीकृत र निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण व्यवसायकै रहने गरी इन्जिनियरिङ प्रोक्युरमेन्ट एण्ड कन्स्ट्रक्सन ईपीएस मोडेलमा काम भइरहेको हो। निर्माण सम्पन्न भएपछि आगामी 5 वर्षसम्म सम्बन्धित ठेकेदार कम्पनीले नै यसको सञ्चालन मर्मत सम्वाद र सुरक्षाको जिम्मा लिने व्यवस्था गरिएको छ। राज्य सरकारले पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा 3 दिनसम्म अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा सोभन्दा बढ़ी भई अत्यधिक गर्मी हुने सम्भावना रहेकाले सचेत रहन भनेको हो। यो क्रम सोमबारसम्म रहने प्राधिकरणले उल्लेख गरेको छ। प्राधिकरणले दाङ बाँके प्रदिया डोटी कैलाली र कञ्चनपुर जिल्लालाई सतर्कता तथा यस्तै कपिलवस्तु रूपन्देही अर्घाखाँची पाल्पा प्युठान रोल्पा सल्यान सुर्खेत अछाम डडेलधुरा र बैतडीलाई अध्यावधिक रहनुपर्ने जिल्लाको सूचीमा राखेको छ। अहिलेसम्म ती जिल्लाहरूमा 37 डिग्री सेल्सियस आसपास तापक्रम मापन भएको छ। जल तथा मौसम विज्ञान विभागले पनि हिजो साँझ विशेष बुलेटिनमा जेठ 6 गतेदेखि तराईका केही भूभागमा तापक्रम तीव्र रूपमा बढ़ेको जनाएको छ। तातो हावाको लहरबाट बस्न सर्को घाम लागेका बेला वा दिउँसो समयमा सकभर घरभित्रै बस्न र बाहिर निस्कनै परे छाता ओढ़न वा पातलो कपड़ाले टाउको ढाक्न आग्रह गरेको छ।

0: दिउँसो 2 बजेको थाहा अपडेट सकियो। कृष्ण बिदा हुन्छु, नमस्कार।
1: बाजे के भयो, किन जालामा हात
2: दुखेको छ? त खाने दिन भात दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुली चौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू,
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9800594652।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
6: नमस्कार स्वयंसेविका दिदी।
7: नमस्कार नमस्कार, दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
7: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
7: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: पोषण मैत्री हाम्रो नगर बनाउनु छ पुरा।
11: स्तनपानको महत्व र स्तनपान सम्बन्धी 3 नियमहरू।
12: शिशु जन्मिएपछि सकेसम्म चाँडो 1 घण्टा भित्र आमाको पहिलो पिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोपो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि 6 महिना पुरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10-12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ, जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पुरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ, तर कम्तीमा 2 वर्ष पुरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पुरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्, त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यतापूर्वक खुवाउनु पर्छ।
11: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
12: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरिया साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग न गर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।
11: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवनभर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई खुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोसिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोसिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका खानेकुराहरू 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अण्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने 2 प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ 2 प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरुन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउँ। रोल्पा नगरपालिकाको कारणले

0: सुनौला हजार दिन का आमालाई
1: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
2: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
1: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानु पर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
2: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पती दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म चक्की सेवन गर्नु पर्दछ।
1: गर्भवती भएको 3 महिना पूरा भएपछि एक मात्राको जुकाको औषधि खानु पर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एकपटक एक चक्की आइरन खानु पर्छ।
2: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानु पर्दछ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना जुहो बेला खेमृदे गरम ओबोतरी जेऊ बेला सुन फुरी कता ओचुदुरी जेऊ आउ बेला क वन जंगल ल भे लागिने मस्तक सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र तक्षेप्त जस खेम्नादे वातावरण मिलेने ल झेप्ता असर किएने रि उमुल र थङने भुछे ताने वायुमण्डल ल कार्बन मस्तक तानागे भने जलवायु परिवर्तन ल असर सकिने सुन नाखा नामे ल भे लागिने सज जिनी गिनी लापरवाही सुन चाउसो खेलगेमा दुख जिन्दगीको ठयल मिलागी नाते जन धनी नि खेप्ता छिपी ताउदुओ फोकाई
1: गेछो छानेला बल्ल हेलाकीले पुरा रहुदे नौ पुराले चौसो खेल गिरी
0: वन जंगल सर मेरा आयुरी बानी एमएल एमए ओ सथानेला नि सुपर फोटोग्राफले पार जगे रहते
1: सलाई लाइटर सियाउला ले सचाउने चीज राले जबाङजा र यामाडेले पोल गेले या इतौ चीज र रहिदे वन जंगल याले के भाबाय
0: पिकनिक वन भोज बाको नि सचाउसु छिनि नेले चौसो सैदे कि खनाले वन जंगल ओ सथानि दैके बारीको चुरोद विधि ओरे बनै कोबा
1: नान्थर नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बनी हो नि हालले च अनुगमन दिने व्यवस्था चाउसो गिरिए
0: गेछो छानेला खोरे ल चाउसी खोरिए होरिदे तरिम गाई गेज निकेलाई छु अब नजिरे बनाइ गेम यलो गेज निके नलाए औले नयो के नाइए
1: वन जंगल स जुबिसी हो गेम बारी ल बाली नाली चुला चुली झ्याप्रा रस्तो चाउसो छिने ने चाउसो सैले के खेले
0: वन जंगल मेला दिगे माइए लागि किनी पार्सना खर्नामा मिलिदे भनै सानो छ नि के छ ये
1: बतास उचली जु बेलाको हिजिनके कोटल ने के सताकीले हेन अखिम छिन्नी ने चासो के छ ये
0: ने लागि नि निदै के मने के पछिए सुनो अरुले मने के पछ या
1: के छ थामला पोयाल ने लागि किसन किनी के छ का ओडा कार्यालय प्रहरी कार्यालय सर्ज सुनछरी गाउँपालिका गाउँ कार्यपालिकाए उनि कार्यालयले खबर दिए
0: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
2: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं खाना पकाउने ग्यास सुरक्षित राखौं
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं पानीका स्रोतलाई व्यवस्थित गरौं समुदायसँग सहकार्य गरौं
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौं वन जंगल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं
2: घरमा मोमबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
1: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
2: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
1: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
0: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
1: के यस विपत्तिको कुनै समाधान छैन त?
0: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
1: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
2: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
4: सुन सहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुन सहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुन सहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
3: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका पुरा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ टोलपा।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भएँ। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
8: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
9: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
10: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
9: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू।
10: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
9: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
10: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रासव शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
9: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
10: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसन तालिम र आनन्द योग तथा प्राणायाम।
9: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
10: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204 र 9849393412।
9: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।

ट्राफिक नियम को पालना गरो, सवारी दुर्घटना बाट आफू बचौ अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ, सीट क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चाहिँ हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: मेरो लागि माइलका लागि त सुनसरी गाउँपालिका यो मस्त र जरुरी सूचना। झुङ बेला खिम्रिजे, गरम ओगोद्री जेऊ बेला सुनो, भुरी बता ओचुदुरी जेऊ आउ बेला क वन जङ्गल ल हे लागिने मस्त ज सम्भावना पाए। आउ हे जिमी प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नारी, वातावरण मिलेने ल घेप्पा असर केने, रि उमुल र थाउने, भुछे ताने, वायुमण्डल ल कार्बन मस्त ज तानाले भने, जलवायु परिवर्तन ल असर सकिने सुनो, नाखार नामे ल हे लागिने सज, जिमी बिमी लापरवाही सुनो, चासो खेलगेमा दुख,
3: वन
2: जङ्गल सज मेरा आइडेन्टी बानी एमएल एमए ओछो छान्देला युसोकर पोतोराले पार जगेर हटे
3: सलाई लाइटर स्याउला मे सचाउने चिजराले भिजा बाङ्जा र यामाले पोल गेले या इत्यौ चिज र रहे वन जङ्गल याद के भाइ
2: पिकनिक वनभोज बाको मे सचाउँछु छिन्नी मेले चाउसो सहीदेखि खेनाले वन जङ्गल ओछो छान्दै दाइके बारीको चुरोत विधि ओरे पनि कोबाजे
3: नाङथार नाम लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हाल्ने छ अनुगमन दिने व्यवस्था चाउसर गिरिए
2: गेचो छामेला खोलेर चाउसी पोलिए होलिदे तरिन गाई गेज निके लैजु अब नजिरे बने गेम एल गेज निके नलागे औले लायो के लागे
3: वन जङ्गल छ जुलिसी हो ढेङ बारी ल बाली नाली चिउला चिउली यात्रा र सताउँछु छिमी ने चाउसो सहिले के खेले यहाँ
2: वन जङ्गल मेला दिमाइए मेला
3: सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय ल खबर गिरिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।
4: ल बाबु नानी हो सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
5: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नु, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ। अब के गर्ने?
4: अब के गर्ने रे सिद सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने
1: हजुर हाम्रा सेवाहरू
0: दाँत बाँध्ने
1: दाँत सफा गर्ने
0: दाँतमा सिमेन्ट भर्ने
1: दाँत नभएको ठाउँमा दाँत रोप्ने
0: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने
1: ठिक दाँत लगाउने
6: यति मात्र कहाँ हो र हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ
0: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
1: सम्पर्क नम्बर 98760 4607 एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुनिचोर बजार रोल्पा रुनिसा सुनसादी पसलको छेउमा
6: साथै तार मान्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ

0: नेपाल सरकार विज्ञापन बोर्ड। मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हाजिकिएमा, खोक्रो भई, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भ पतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी डम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-07-670।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु किट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: लौन लौ लौ चटाङ पर्न आँटो सबैजना यता आउँदै यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चटाङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोछा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
6: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
7: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौ।
6: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ।
8: यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बज्यो।
9: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
10: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक
8: यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बज्यो।

0: लिएर हाड जोर्नी मांसपेशी वा बाँझको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ।
1: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
2: उफ, मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
1: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
2: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
3: होइन, रात दिन खचखच के को झगडा हो यो?
2: हेर न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
3: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
1: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
2: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भने सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
3: ल सिधै फोन गर न, मोबाइल नम्बर 98479719 जग्गा धनी किरण अधिकारीलाई अहिल्यै फोन गर, नत्र फेरि छुट्ला।
4: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
5: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
6: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
7: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
6: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
7: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
6: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
7: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
6: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
7: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
6: र खोरहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोरहाई दाङ।
7: सम्पर्क मोबाइल 98578121105,
6: 98479802,
7: 98095826605
6: र 98103940।
8: क्या खतरा समाचार आइसक्यो?
9: बाफ्रे,
8: अब चाहिँ के हुने हो?
1: खोजै के आयो त्यस्तो? यत्तिकै पत्ताइहाल्छ रोहन, सामाजिक

0: वास्तवमा आउँदैन यतिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नाति न यसो त जसले लेखिहाल्छ नि।
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
0: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
0: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
0: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: बाजे के भयो, किन जालामा हात
6: दुखेको छ त? खानै दिन्न भा, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाज।
5: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
7: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
8: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
5: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
7: हजुर, हाम्रा सेवाहरू
5: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
9: नदुखाइ दाँत निकाल्ने,
5: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
9: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
9: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
9: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
5: 9805614652।
8: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
10: के तपाई स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
11: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
10: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
11: यदि त्यसो हो भने आउनुहोस् चाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाङमा।
10: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने बनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
11: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
12: डाक्टर कमल शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग रुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
10: गर्दन ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
11: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासै, हात जोड्ने तथा नसा रोग विशेषज्ञ,
12: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाघ मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार,
13: डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक तथा रिपोर्ट परामर्श गरिने।
10: कम तौल, दूध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाघ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
11: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्, हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
10: यी सबै समस्याको उपचारका लागि धेरैमा नाम दर्ता गराउनुहोस्,
11: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
10: डाम बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
14: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
15: होइन, के भाषा र तपाईँलाई
14: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल साह्रै दुःख दिया छ।
15: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
16: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
14: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुगाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, बात, जोर्नीको दुखाइ, हातखुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पुल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
15: यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
14: विस्तृत जानकारीका लागि सम्पर्क 0825638703, 9865443383।
15: विकल्प आयुर्वेद क्लिनिक घोराही दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
17: हेलो हेलो, म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
18: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी, छोरी,
19: हजुर,
18: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
19: हेलो हेलो, भन्नुहोस् त।
17: हेलो हजुर
19: हजुर,
17: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
19: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
18: ए नानी, के भन्ने रहेछ, के भयो?
19: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
18: ल ल, किन दिन्छ?
7: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
0: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
7: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा हुजुरी वा जानकारी गराउँ।
0: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: कया बद्दी मेरो त दात दुखिलो, के गर्ने होला अब?
21: यिनी बद्दा पनि कराइरहन्छन्। यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दात निको हुन्न।
22: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुझै गर्नुहोस् तपाईँले।
21: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
22: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
21: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
22: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848757569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ, प्रत्येक छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक, घोराही दाङद्वारा जारी सन्देश।

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: ल उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
2: पोषण मैत्री हाम्रो नगर बनाउनु छ पुरा।
3: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
4: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पहेँलो बिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोपो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि 6 महिना पुरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10-12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पुरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि शुरू गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पुरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पुरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन शुरू गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर पकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
3: यसका साथै स्वस्थ रहनका लागि के गर्ने,
4: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरिया साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल गेडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वास्थ्य अनि बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।
3: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
6: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी 2 प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
7: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
6: जन्म, मृत्यु, विवाह, तथा बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
5: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
6: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
7: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
6: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
5: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
6: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
7: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
6: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवान्छित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडापत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
6: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
7: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अन्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: डिभिजन वन कार्यालय रोल्पाको अपील।
3: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
2: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
4: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौ।
2: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
3: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
2: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
3: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
5: नमस्ते डाक्टर साहब।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
6: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले

0: सुनौला हजार दिन का आमालाई पोषण के हो
1: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
2: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दूध, अण्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
1: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानुपर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
2: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा तीन महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले तीन महिनासम्म यो शक्ति सेवन गर्नुपर्दछ।
1: गर्भवती फाइलको तीन महिना पूरा भएपछि एक मात्राको छोटा औषधि खानुपर्छ। साथै गर्भवती भएको तीन महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एक पटक एक चक्की आइरन खानुपर्छ।
2: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानुपर्दछ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: त्यसभित्र हाम्रो गाउँको जनभेलाको समाचार जुगाउनु थियो। साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नुभयो। हाम्रो समूहको बचत पासबुक विद्यालयको खाताहरू कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला तपाईँ थाहा छ भने भन्छ
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? जो काम त रोजा समाचार साप्ताहिक रोजा अपडेट श्रेष्ठ स्टेसनरीमा गएर सबै काम त भइहाल्छ नि। त्यहाँ त रङ्गीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाए?
0: साँच्चै भन्छस् कि के हो, यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन छपाईका सम्पूर्ण काम स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ छुट्टीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचेरबाट पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि यस्तो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका रेडियो टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क
0: साथै गैर सरकारी कार्यालय संघ संस्था विद्यालय व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल भरपाई लेटर प्याड रजिस्टर रसिद साथै छपाई सम्बन्धी काम नाइलन छाप सेलको छाप लगायत सम्पूर्ण कामहरू सुपथ छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय संघ संस्था विद्यालय व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 98 68 60 34 12, कार्यालयको सम्पर्क नम्बर 086 44 2038,
0: टेलिटोर शाखाका लागि मोबाइल नम्बर 98 578 22 275, रेणुका रुगा 98 481 68 697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 98 578 22 275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अपडेट प्रेस।
2: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
3: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला आउ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
2: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
3: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: त्यही दाना होला दाना हालिदेऊ नानी
1: खै यो त दाना छैन कहिले देखि भन्दा छ दाना छैन कहाँबाट ल्याउने हो भनेर यो बुढाले सुन्ने काम नहुन्न भने
2: बुनु दाना लिनु
3: हजुर यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9894850571 र 9855724171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिबाङ थुडीखेत रोल्पा
4: के तपाईँको हातको औलाहरू दुख्ने र सुन्निने गर्दछन् बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने जोड्ने दुख्ने ढाड कम्बर वा घुँडाको समस्याले सताएको छ चिसोमा काम गर्दा हात खुट्टा निलो हुने पैतला पोल्ने समस्या छ अब चिन्ता नलिनुहोस् सुपरिजित फार्मेसी नेसनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर घोराही दाङमा आउनुहोस्
5: हजुर हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार हार जोड्नी तथा नसा च्यापिएको समस्याको परामर्श युरिक एसिड जोड्नी जाम भएको हड्डी खिएको समस्याको विशेष उपचार साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार छालामा चाउरी पर्ने छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्
4: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी नेसनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो जाने बाटो निर घोराही दाङ बुद्ध हस्पिटलको नजिकै थप जानकारीका लागि सम्पर्क 0825916770 9848076770 9558743123 समयमै उपचार गरौ स्वस्थ जीवन बाँचौ सुपरिजित फार्मेसी नेसनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौ स्थानीय जडीबुटीहरू तितेपाती नीम टिमोर बोझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौ
6: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ
4: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ
6: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ
4: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ
6: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा
1: बाजे के भयो किन गलामा हात
7: यहाँ दुखेको छ त खाने दिन्न भात दुखेको दुखेको छ दिन रात अनि गलामा हुन्न त हात गर्छन् बात
1: ल अब चिन्ता गर्नु पर्दैन रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
8: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन
9: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
6: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
8: हजुर हाम्रा सेवाहरू
6: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
10: नदुखाई दाँत निकाल्ने
6: दुखेको दाँत जरैदेखि उपचार गर्ने
10: गिजाबाट रगत आउने सास गनाउने समस्याको सफल उपचार।
11: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
10: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
11: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
10: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7340 3918 9895 14652।
9: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिली स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
12: नमस्कार स्वयं सेविका दिदी।
13: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
14: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
13: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
12: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
13: हो त,
14: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
13: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
15: नेपाल सरकार विज्ञापन हो।
16: पोषण मैत्री हाम्रो नगर बनाउनु छ पुरा।
15: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
17: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोपो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। छ महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि शुरू गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन शुरू गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाई र फकाई फुलाई धैर्यतापूर्वक खुवाउनु पर्छ।
15: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
17: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल गेडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने,
15: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समय भित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादक

0: को लागी सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुत्रपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232। बाँझोपन, मुत्रपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोक सांगीतिक अभिवादन टक्र्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोक सारथीमा। श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ? जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम लोक सारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोक सारथीमा हामी आज पनि उपस्थित भइसकेका छौ। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी प्रिया मगरको भनी आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौ भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ भने तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोक सारथी लेख्नु भयो भने तपाईँले त्यहाँबाट हामीलाई अडियो लाइभ पनि सुन्न सक्नुहुन्छ। अब म कति पनि ढिला नगरिकन जुन जुन रेडियोबाट कार्यक्रम लोक सारथी प्रसारण हुन्छ त्यो रेडियोको नाम तपाईँलाई जानकारी गराउँछु। हामीलाई रेडियो महिला आवाज 90 मेगाहर्ज खलंगा प्युठानबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, जहाँबाट सुशीला मगरले साथ दिइरहनु भएको छ। रेडियो झुलेनी 104.7 मेगाहर्ज प्युठानबाट यमुना धामी, रेडियो पाडिनी 99.1 मेगाहर्ज अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 मेगाहर्ज, रेडियो नरसिंह 107.1 मेगाहर्ज अर्घखाँचीबाट कोपिलाचार्य, सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमघास गल्मीबाट सुषमा मल्ला, सामुदायिक रेडियो छत्रभूमि 93.6 मेगाहर्ज।

हर्ष पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य रेडियो सारथी 107.4 मेगाहर्ज खरबाङ बागलुङबाट तिलक मगर रेडियो मोती 88.4 मेगाहर्ज छाप स्याङ्जाबाट कृष्ण बस्याल रेडियो मुक्ति 95.5 बुटबलबाट यति बेला सरु मरासिनीले साथ दिइरहनु भएको छ। सामुदायिक रेडियो कपिलवस्तु 104.2 मेगाहर्ज कपिलवस्तुबाट गुडियाभर सामुदायिक रेडियो देवघाट 102.6 मेगाहर्ज देवघाट तनहुबाट मीना गुरूङले साथ दिइरहनु भएको छ। दमौली एफएम 94.2 मेगाहर्ज दमौली तनहुबाट सन्देश चडाईले साथ दिइरहनु भएको छ। रेडियो फेमस एफएम 94.3 मेगाहर्ज कोहलपुर बाँकेबाट सुदीप कुमार थारूले साथ दिइरहनु भएको छ। रेडियो बन्दीपुर 88.8 मेगाहर्ज बन्दीपुर तनहुबाट प्रतीक गुरूङले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई रेडियो भोटेउडा 90.8 मेगाहर्ज लमजुङबाट प्रमिला रेग्मी रेडियो सुनवल 90.7 मेगाहर्ज नवलप्रासीबाट दुर्गा पौडेलले साथ दिइरहनु भएको छ। रेडियो भोटेउडा 90.8 मेगाहर्ज लमजुङबाट प्रमिला रेग्मी रेडियो सुनवल 90.7 मेगाहर्ज नवलप्रासीबाट दुर्गा पौडेल रेडियो जननी 90.6 मेगाहर्ज पोखराबाट प्रतिमा गुरूङ रेडियो क्रान्ति 90.4 मेगाहर्ज काभ्रे प्लान्च कोसीपारीबाट नकुल घरती रेडियो मौराखारा 106.5 मेगाहर्ज रेकुम पश्चिमबाट ज्ञानी खड्का रेडियो आफ्नो एफएम ओखलढुङ्गामा 104.8 मेगाहर्जबाट बिनु राई रेडियो आफ्नो एफएम 90.4 मेगाहर्ज चौरजहारी रेकुम पश्चिमबाट कृषा डागेले साथ दिइरहनु भएको छ। रेडियो भरतपुर 105.2 मेगाहर्ज भरतपुर चितवनबाट भीम निर्देश केसीले साथ दिइरहनु भएको छ। रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटाबाट जानु तामाङ रेडियो भोजपुर 93.8 मेगाहर्ज भोजपुरबाट एलिना श्रेष्ठ रेडियो बेलका एफएम 100.9 मेगाहर्ज उदयपुरबाट अजम्बर पुलामी रेडियो खबर पालिका 88.7 मेगाहर्ज धनकुटाबाट राज आठ पहाड़िया राईले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई रेडियो मन सरोवर 92.1 मेगाहर्ज हुम्लाबाट धनबहादुर भण्डारीले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो मेनछ्याम एफएम 103.4 मेगाहर्ज तेराथुमबाट यति बेला शारदा बासकोटाले साथ दिइरहनु भएको छ भने हामीलाई रेडियो झन्कार 97.5 मेगाहर्ज मन्थली रामेछापबाट यति बेला अनिता रसाईली अनुले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई साथ मिलिराखेको छ प्राविधिक निपथ्यबाट रेडियो भरोसा 104.9 मेगाहर्ज बाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी दीपक पुनको भने रेडियो सौगात 103.4 मेगाहर्ज बाट 103.6 मेगाहर्ज बाट यति बेला रेडियो सौगातबाट साथ मिलिराखेको छ। अझै विकल्प परिवर्तनको भने रेडियो मुटकी चुला 93.5 मेगाहर्ज डोल्पाबाट मंगला कुमारी बुढाले साथ दिइरहनु भएको छ। रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पाबाट मंगला मेनुका बुढा रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वतबाट सन्तोष प्राजुलीले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथी तपाईँ सुन्दै हुनुहुन्छ। फरक दिनमा फरक प्रस्तुतिको साथमा आउने गर्छौं, प्रत्येक दिन आउने गर्छौं। आज शनिबार व्यवसायमा पुराना लोक भाकाहरूको साथमा हामी आएका छौं। यो क्रममा तपाईँलाई जानकारी गराए पुराना लोक भाकाहरू सुनाउनका लागि तपाईँले फोन डायल गर्न पर्ने हुन्छ। 2070 सालसम्मका लोकगीतहरू मात्रै गाउन पाइन्छ, त्योभन्दा पछाडिका गीतहरू गाउन पाइने छैन। यो क्रम तपाईँलाई जानकारी गराए 98 68 39 40 को नम्बर 98 68 39 40 को नम्बरमा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। 98 68 39 40 फोन डायल गर्नुहोला। आज हामी धौलागिरी क्यासेट सेन्टरले बजारमा ल्याएका विभिन्न पुराना लोकगीतहरू तपाईँको लागि ल्याएका छौं, बजाउनेछौ। यो क्रममा तपाईँलाई जानकारी गराए। आउनुहोस् कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छौ। गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि

0: दैन्याख फरफरायो मनै हरायो यस्तै गीत तपाईको लागि प्रस्तुतिमा जोडिसकेका छौं। गाउँको खबर के छ, गाउँमा कस्तो छ, हैन प्रदेशमा बस्नेहरूले थाहा हुँदैन र प्रदेशको खबर कस्तो छ गाउँमा बस्नेहरूले थाहा हुँदैन। यही पीडा यही सुख दुःख र हाँसो रोदनको संघर्षका कथाहरूलाई पुराना गीत संगीतहरूले समेटेका हुन्छन् र त आजसम्म पुराना गीत संगीतहरू जस्ताको त्यस्तै भनौँ न हामीले सुन्न पाउँछौ र अझै पनि हामीले उत्तिकै प्रिय लाग्छ। यति बेला साथी हुनुहुन्छ, पहिलो साथी आज पुराना लोकगीतहरू गाउनुहोला, नयाँ गीतहरू नगाइदिनु होला, म तपाईँलाई आग्रह गर्छु। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु पहिलो साथी। नमस्कार हजुर।
1: हजुर नमस्ते।
0: नमस्ते, को बोल्नुभयो, कहाँबाट? मनिषा आरसी बोल्दै हुनुहुन्छ, रोल्पाको खद्दरबाट, होइन?
1: हजुर।
0: के छ मनिषाजी, खबर तपाईँको? हावा हुरी चलिराखेको छ, घाम लागेको छ, होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै धेरै खुसी लाग्यो र फेरि फेरिका बसाईमा यस्तै गरी तपाईँको सहभागितर्फ आज कुन गीत गाउनुहुन्छ? हिमाल सेती, होइन? हुन्छ, अहिलेको लागि तपाईँको गीत सुरु गर्नुहोस्।

0: हिमाल सेतै छ हस्ने बोल्ने हजारौं भाइनी यो मन त्यतै छ हैन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिको बसाईमा आउनु होला अहिलेको लागि तपाईँलाई विदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो मनिषा आरसी खद्दरबाट उहाँले पुरानो गीत गाएर गइसक्नु भएको छ 2070 सालसम्म आएका गीतहरू मात्रै गाउनुहोला 71 सालदेखि आजसम्मका गीतहरू नगाइदिनु होला किनभने आज पुरानो पुरानो गीत गाउने बसाई हो म तपाईँलाई आग्रह गर्छु 9868-6040-40 विभिन्न साझेदार रेडियोहरूबाट सुन्दै गर्नुभएका साथीहरूले फोन गर्नुहोला यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर को बोल्नुभयो कहाँबाट अञ्जना सुनार अलि टाठो आवाजमा बोल्नु पर्यो अञ्जना अनि अञ्जनाले के गर्दै हुनुहुन्छ यति बेला ल ठिक छ आज कुन गीत गाउनुहुन्छ तपाईँले ल सुरु गर्नुहोस्
1: धरती कुन्को आकाश निकै हो

ऐसी तुमको आकाश गुंजे।

0: को आकाश झुम्कै हो मैले दासा खाउँछ मै खाइसके जुनी जुनी मातमकै हो मैले दासा खाउँछ मै खाइसके जुनी जुनी मातमकै हो
1: मैले बाचा कसमै खाइसके जुनी जुनी म त हुन्कै हो होइन ल तपाईँले अब भन्नु पर्यो जुनी जुनी कसको हुनुहुन्छ तपाईँ त्यही त कसको भइसक्नुभयो
2: अब कस्तो हुनुहुन्छ
1: श्रीमानकै हुनुहुन्छ होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि आउनु होला अहिलेको लागि बिदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी अञ्जना सुनार उहाँसँग कुराकानी गरिसकेका छौं सुनिल स्मृति गाउँपालिका रोल्पाबाट फोन गर्नु भएको थियो आज पुराना पुराना लोकगीत गाउने बसाई हो फोन गर्नुहोला 98 68 39 40 को नम्बरमा यति बेला अर्को साथी हुनुहुन्छ हुनुहुन्न भन्ने कुरा आयो होइन 2070 सालसम्मका लोकगीतहरू गाउनका लागि आउनुहोला र आज हामी यताबाट पनि पुराना पुराना लोकगीतहरू बजाइराखेका छौं तपाईँको आवाजमा पनि पुराना पुराना लोकगीतहरू सुनिराखेका छौं यो कुरा म तपाईँलाई जानकारी गराए 98 68 60 39 40 को नम्बरमा फोन डायल गर्नुहोला नम्बर तपाईँका लागि हामी खुला गरेका छौं यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट धनकुटाबाट रूपाजले के गर्दै हुनुहुन्छ लाज कुन रेडियोबाट सुन्नुभयो रेडियो भोजपुर एफएमबाट सुन्दै हुनुहुन्छ लाज के गर्नुपर्छ जानकारी छ
2: मलाई जानकारी छ पुरानो लोक सङ गर्नुपर्छ
1: ल हुन्छ गाउनुहोस्
2: भाइ

I'm going to go to the hospital.

लाइसो बेसना यो गीत राम्रो गीत गाउनुभयो गीतका लागि तपाईलाई धन्यवाद अहिलेको लागि बिदा गर्छौ नमस्ते हामीलाई दिपेश खत्रीले कार्यक्रमलाई शेयर गर्नुभएको छ र म कमेन्ट गर्ने साथीहरूको नाम वाचन गर्छु किन आज धेरै साथीहरूले कमेन्ट नै गर्नुभएको छ होइन थोरै साथीहरूले कमेन्ट गर्नुभएको छ होइन सामाजिक सञ्जाल फेसबुकमा गएर कार्यक्रम लोक सारथी सर्च गर्नुभयो भने तपाईँले मलाई भेटाउन सक्नुहुन्छ अर्थात हामीलाई हाम्रो लाइभलाई भेटाउन सक्नुहुन्छ हामीलाई यति बेला रीता बाठाले रुकुम पश्चिमबाट सुन्दै रहेको जानकारी दिनुभएको छ टीकाराम सुनवारले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ यसै क्रममा सृजना मुखियाले पनि कार्यक्रम सुन्दै रहेको जानकारी सुरेश चापागाईले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ यसै क्रममा मिनु लम्तरी मगरले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ हामीलाई फूलमाया राईले पनि कार्यक्रम सुन्दै रहेको जानकारी ईश्वर गिरीजीले पनि कार्यक्रम सुन्दै रहेको जानकारी अस्मी सोताङले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ यसै क्रममा मनिषा आरसीले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ हामीलाई यति बेला या नाम मैले बुझ्न सकिनँ एकदमै कस्तो अर्कै नाम राख्नु भएको रहेछ उहाँले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ दिपेश खत्रीले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ विदेश साइनले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ ल म अब अर्को गीत राख्छु गीतपछि तपाईँको माझमा हामी फेरि आउँछौ यो गीत तपाईँको लागि गीतपछि फेरि आउँछौ

0: बैगुनीले माया मार्यो नि यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथी सँगै छौ यति बेला साथी हुनुहुन्छ त्यसपछि 9868309940 फोन डायल गर्नुहोला यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर
1: हजुर नमस्कार
0: को बोल्नु भयो कहाँबाट गणेश खत्री गुल्मी कुण्ठबाट भन्नुभयो चन्द्रकोट गाउँपालिका तीनबाट ल कार्यक्रममा आउनु भएको छ आज कुन गीत गाउनुहुन्छ तपाईँले
1: म काँचो सुन्तला भन्ने गाउँछु
0: यो पुरानो हो कि नयाँ हो
1: यो पुरानो हो त
0: लगाउनुहोस्
1: काँचै रहेछ सुन्तला सानो फल

0: हुन्छ कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिका बसाइमा आउनु होला। अहिलेको लागि तपाईँलाई बिदा गर्छौ, नमस्ते।
1: नमस्कार।
0: गुल्मीबाट आउनु भएको साथीले गीतकार गाइसक्नु भएको छ हामीलाई। यति बेला बिन्दु कुँवरले कार्यक्रमलाई सेयर गर्नुभएको छ, रामजी घिमिरेले कार्यक्रमलाई सेयर गर्नुभएको छ, पूर्ण बहादुर मगरले पनि कार्यक्रमलाई सेयर गर्नुभएको छ। सेयर गर्ने सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं। तपाईँलाई पनि सेयर गर्नुहोला। कार्यक्रम लोक सारथी नामक फेसबुक एकाउन्टबाट हामी अडियो लाइभमा छौं। यति बेला साथी नमस्कार हजुर।
1: नमस्कार
0: हजुर, के भन्नुभयो? के बहादुर बस्नेत भन्नुभयो? तेज बहादुर बस्नेत तेराथुम मेन्स्यामबाट, होइन रेडियो मेन्स्यामबाट हामीलाई सुन्दै हुनुहुन्छ। कार्यक्रम कस्तो लाग्छ तपाईँलाई?
1: साह्रै मजा लाग्यो, राम्रो लाग्यो। यो भर्खर भर्खर मेन्स्यामबाट बज्यो, पहिला त लोकगीत त बज्थ्यो,
0: अनि कस्तो महसुस गरिरहनु भएको छ? यस्तो यो कार्यक्रम सधैँभरि बजिरहोस् भन्ने चाहनुहुन्छ कि के छ भन्नुहोस् त?
1: यस्तै खालको कार्यक्रम बजिरहोस् भन्नको लागि त मैले आज कल गरेको।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज कुन गीत गाउनुहुन्छ तपाईँले?
1: यो मैले पहिलेदेखि रेडियो सुनिरहेको छुइनँ, अहिले भर्खरै मात्रै भयो रेडियो खोल्दाखेरि।
0: आज पुराना पुराना लोकगीतहरू मात्रै गाउनुपर्छ, 2070 सालसम्मका गीतहरू आउँछ भने गाउनुहोस्, लोकगीतहरू आउँछ भने गाउनुहोस्, होइन भने कार्यक्रमबाट विदा गर्नुपर्ने हुन्छ।
1: ल हुन्छ, म पुरानो एउटा पूर्वेली गीत गाउँछु है त।
0: ल हुन्छ, 2070 सालसम्मका गीतहरू हुनु पर्यो, 2071 सालदेखि आजसम्मका गीत गाउन पाइन्न है। हुन्छ गाउनुहोस्।
1: राथै लाग्छ नि डाँडा पारी बन, मुस्तुरीको मायाले चारु पार्यो जन, मुस्तुरीको मायाले चारु पार्यो जन। त्यति मात्रै हजुर भन्ने।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। अहिलेको लागि तपाईँलाई बिदा गर्छौ, नमस्ते। होइन, म हामीले आज छनौट गरिसकेका छौँ, आज तपाईँको रोजाएको गीत बजाउन मिल्दैन, बिहिबार व्यवसायमा मात्र हामी रोजाएको गीत बजाउँछौँ, यो कुरा म तपाईँलाई जानकारी गराए। हामी हाम्रो फेरि के छ भने कार्यक्रममा जे बसाई हो त्यही बसाईलाई मात्र हामी प्राथमिकता दिन्छौँ, यो भयो भने प्रत्येक बसाईको आफ्नै आफ्नै महत्व हुन्छ है, यो कुरा म तपाईँलाई जानकारी गराए। हामीलाई टिका खड्काले कार्यक्रमलाई सेयर गरेर साथ दिनुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ। अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर।
2: नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट?
2: म भोजपुरबाट राज बिरही।
0: राज बिरही भोजपुरबाट,
2: हजुर।
0: अनि राज बिरही हो कि तपाईँको पछाडिको कास्ट के हो, थर के हो?
2: राज बिरही बिक।
0: ए बिक, राज बिक बोल्दै हुनुहुन्छ होइन? अनि कुन रेडियोबाट सुन्नुभयो हामीलाई?
2: रेडियो भोजपुरबाट।
0: रेडियो भोजपुरबाट सुन्नुभयो। आज कुन, आज कस्तो खालको गीत गाउनुपर्छ जानकारी छ यहाँलाई? आज पुराना पुराना लोकगीत गाउनुपर्छ, लगाउनुहोस्। कार्यक्रममा यस्तै गर्नुपर्छ, 1 2 3 हामी भन्छौँ, 1 2 3 भन्न मिल्दैन, अङ्ग्रेजी हामी युज गर्दैनौ सकेसम्म, होइन यत्तिकै गाउनुहोस् ल।
1: खोला पानीले मिटेको, खोला पानीले मिटेको, वर्षा भयो मायालाई छैन बचेको, खुसी सलाहलाई एक
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरिको बसाइमा आउनुहोला, अहिलेको लागि बिदा गर्छौ, नमस्ते। अब म केही कमेन्टहरू वाचन गर्छु, त्यसपछि एउटा गीत राख्नेछौ तपाईँको लागि। यति बेला कमेन्ट गर्ने साथीको नाम म वाचन गर्छु। रामजी घिमिरेले कार्यक्रमलाई म पनि आए है चितवनबाट भन्नुभएको छ, कार्यक्रम सुन्दै हुनुहुन्छ हामीलाई। नमस्कार दाई, सन्चै आरामै हुनुहुन्छ? म पनि सुन्दैछु। गुल्मीको मान्छे हालबुटवलबाट इन्दु कुमार भन्नुभएको छ, धेरै धेरै बात ज्ञापन गर्छौ। गुडा नमस्कार हजुर, म रुन्टीगढी नौ रोल्पाबाट हाल मलेसियामा छु, कार्यक्रम सुन्दैछु भन्नुभएको छ। सौरभ केसीले पनि कार्यक्रम सेयर सुनेर साथ दिनुभएको छ, सेयर त गर्नुभएको छैन होइन उहाँले चाहिँ हामीलाई। यसै क्रममा डम्बर अधिकारीले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, सुपर हिट प्रोग्राम भन्नुभएको छ, एकदमै चर्चित कार्यक्रम भन्नुभएको छ। पवित्र छेत्रीले कार्यक्रम हेलो हजुर नमस्ते, सन्चै हुनुहुन्छ? म सुनिल स्मृति तेवाङबाट कार्यक्रम सुन्दैछु, दामी छ कार्यक्रम भन्नुभएको छ पवित्र छेत्रीले, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। प्रेमबो अधिकारीले यो हामीले तपाईँको आज तपाईँको रोजाएको गीत बजाउन मिल्दैन है, किनभने बिहिबार बसाईमा तपाईँको रोजाएको गीत बजाउने गर्छौं। अब अर्को गीत राख्छौं तपाईँको लागि, गीतपछि तपाईँको माझमा हामी फेरि आउँछौ, यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौं।

0: रामजी लक्ष्मी न्यूपानी र अन्य कलाकार साथीहरूको आवाजमा रहेको गीत तपाईको लागि हामी प्रस्तुतिमा जोडिसकेका छौं। आज आएका गीतहरू जति पनि छन् ती गीतहरू हामी धौलागिरी क्यासेट सेन्टरबाट उति बेला बजारमा आएको गीत र अहिले ती गीतहरूलाई डिजिटल माध्यमबाट धौलागिरी क्यासेट सेन्टरले डिजिटल गर्दैछ, होइन त्यो अपलोड गर्दैछ। तपाईँले त्यहाँ सुन्नुभयो भने त्यहाँ धेरै गीतहरू भेटाउन सक्नुहुनेछ। 9868309440 फोन डायल गर्नुहोला, यो नम्बर तपाईँको लागि हामी खुल्ला गरेका छौं। र आज पुराना पुराना गीतहरू गाउन पाउनुहुन्छ। आज आउनुभयो भने 4:40 गइसकेको छ हाम्रो स्टुडियोको घड़ीमा। यो कुरा पनि म तपाईँलाई जानकारी गराउँछु, विभिन्न साझेदार रेडियोहरूबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। 2070 सालसम्मका गीतहरू गाउनका लागि आउनुहोला। यति बेला साथी हुनुहुन्छ, आउनु भएको छैन भन्ने खबर आयो। कता हराउनुभयो साथीहरू? आउनुहोला कृपया, तपाईँले फोन डायल गर्नुहोला। पुराना पुराना लोक भाकाहरू, पुराना पुराना लोकगीतहरू गाउनका लागि तपाईँले हामीलाई फोन डायल गर्नुहोला। म तपाईँलाई आग्रह गर्छु, 9868309440 नम्बर तपाईँको लागि हामी खुला गरेका छौ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। हामीलाई यति बेला मिसुअल लेख्नु भएको छ सत्यकला इशाराले। यसै क्रममा आर्यन आलेले नमस्ते, नमस्कार हजुर, म सिन्धुली फिकलबाट आर्यन मगर सुन्दैछु है भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ आर्यनजीलाई। र यति बेला अर्को साथी आउनु भएको छ, म स्वागत गरे, नमस्कार हजुर।
1: हजुर नमस्कार,
0: को बोल्नुभयो कहाँबाट?
1: जाजरपुर जिल्ला छेडाघाट नगरपालिका वडा नम्बर 7 अमर बहादुर बुढा
0: मगर। अमर बहादुर बुढा मगर, के छ अमरजी खबर तपाईँको?
1: सबै ठिकै छ भन्नुपर्छ है।
0: यति बेला के गर्दै हुनुहुन्छ?
1: यतिखेर अब आज गोठालो गएर यसो घरतिर फर्केर अब प्रोग्राम सुन्दै घरतिर अब फर्किने तयारी
0: हुन्छ। कार्यक्रममा आउनु भएको छ, आज कुन गीत गाउनुहुन्छ?
1: आज मैले मुखै तित्तो बनायो तित्ते करेली भनेर गाउँछु भन्ने।
0: मुखै तित्तो बनायो तित्ते करेलीले राजु गुरुङ र शर्मिला गुरुङको आवाज हो।
1: हजुर हजुर,
0: लगाउनुहोस्।
1: मुखै तित्तो बनायो तित्ते करेली हे, मलाई लठै बनायो झिमझिम परेलीले, तिमलाई पाउना भनौ कि फुल भनौ यी बैसालु आँखाको फुल भनौ तित्ते करेलीले, मुखै तित्तो बनायो तित्ते करेलीले, मलाई लठै बनायो झिमझिम परेलीले, तिमलाई पाउना भनौ कि फुल भनौ यी बैसालु आँखाको फुल भनौ तित्ते करेलीले, मुखै तित्तो बनायो तित्ते करेलीले, मलाई लच्छै बनायो झिमझिम करेलीले। यति नै भनौँ है।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, राम्रो गीत गाउनुभयो, गीतका लागि तपाईँलाई धन्यवाद। अहिलेको लागि तपाईँलाई विदा गर्छौं, नमस्ते। अमर बहादुर बुढा आउनु भएको थियो, उहाँले राम्रो गीत गाएर जानुभएको छ। सन्ध्या गुरुङले हामीलाई मिस यु अल भन्नुभएको छ। कार्यक्रम लोकसारथीमा जम्मा 5 जना साथीले हेर्दै हुनुहुन्छ अनि सेयर पनि त्यति धेरै छैन। आज किन माया मार्नुभयो? टोन अलि सानो गर्नु है, ब्याकग्राउन्ड टोन। किन माया मार्नुभयो साथीहरूले? माया नमारिदिनु होला। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर। नमस्कार, को बोल्नु भयो कहाँबाट? कल्पना राई
2: भन्नुभयो।
0: ल कल्पनाजीको के छ हालखबर? अनि कुन रेडियोबाट सुन्नुभयो पास्तरमा हामीलाई? रेडियो मेन्स्यामबाट सुन्नुभयो होइन? कस्तो लाग्छ कार्यक्रम रेडियो मनस्याम मेन्स्यामबाट कार्यक्रम सुन्दै गर्दाखेरि?
2: राम्रो लाग्छ है दादा।
0: आज के गर्नुपर्छ भन्ने कुरा तपाईँले जानकारी पाउनु भएको छ कि छैन?
2: आज पुरानो लोक धेरै गाउनु पर्ने होला दादा।
0: त्यही त नि, पुराना लोकगीत गाउनुपर्छ। कुन गीत गाउनुहुन्छ आज?
2: आज पुरानो गाना नै गाउँछु होला त्यसले।
0: 2070 सालसम्मका गीतहरू मात्रै गाउनु होला है, म तपाईँलाई आग्रह गरे है। हुन्छ ल सुरु गर्नुहोस्
2: माथा उत्र डोली
0: कमसेकम एक टुक्का त गाउनुपर्छ तपाईँले एक टुक्का पनि पुरा गाउनु भएन ठिक छ अन्य विषयमा आउँदाखेरि कम्तीमा पनि एक टुक्का त गाउने गरी नै आउनु होला है त हुन्छ पुरै भन्दा पनि एक टुक्का पुरा गाउनु होला यति बेला साथी आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ छेत्री भाइले हेलो नमस्ते भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ तपाईँलाई र तपाईँ पनि फोन गर्न सक्नुहुन्छ कार्यक्रममा पुराना पुराना लोकगीत गाउनुपर्छ आजको बसाईमा र कार्यक्रमलाई सेयर गर्नुहोला कार्यक्रम लोक सारथी नेपाली अक्षरमा सर्च गर्नुभयो भने तपाईँले अडियो लाइभ भेटाउन सक्नुहुन्छ फेसबुकमा त्यहाँबाट कार्यक्रमलाई सेयर गर्नुहोला धेरैभन्दा धेरै सेयर गर्नुहोला जब पाँचजना साथीले सेयर गर्नुभएको छ हेर्नुहोस् त कार्यक्रमलाई चारजनाले हेर्दै हुनुहुन्छ यस्तो त गर्नु भएन क्या अरे धेरै ठाउँमा सेयर गर्नु पर्यो धेरैजना साथीहरूमा पुर्याइदिनु पर्यो कार्यक्रमलाई र यति बेला के छ साथी हुनुहुन्छ हुनुहुन्छ नमस्कार हजुर
3: हेलो नमस्कार
0: नमस्कार के बोल्नु भयो कहाँबाट
3: म लुङ्गरी गाउँपालिकाबाट विशाल परियार बोलेको
0: विशाल परियार लुङ्गरी गाउँपालिकाबाट बोल्दै हुनुहुन्छ
3: हजुर
0: के छ विशालजी खबर तपाईँको
3: ठिकै छ हावाहरू चलिरहेको छ घाम लागिरहेको छ भन्नुपर्छ
0: लाज कुन गीत गाउनुहुन्छ तपाईँले
3: म नलाउ जुटो पिराची बढी यसै ठिक छ भन्ने
0: यो गाउन पाइन नि आज पुरानो गीत हो भन्ने गाउनु गाउने बसाई हो भन्ने कुरा तपाईँलाई थाहा छैन अनि भर्खरै सुन्ने बित्तिकै फोन डायल गरिहाल्ने होइन नि त पहिला कार्यक्रमलाई राम्रोसँग सुन्ने कार्यक्रमको बारेमा बुझ्ने अनि मात्रै फोन डायल गर्ने ल हुन्छ अहिलेको लागि बिदा गर्छौ टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी नलाउ झुटो पिराती 2074 सालमा आएको गीत हो यो त्यसैले तपाईँले कार्यक्रमको बारेमा बुझेर मात्रै फोन डायल गर्नुहोला 2070 सालसम्मका गीतहरू मात्रै गाइदिनुहोला म तपाईँलाई आग्रह गर्छु 9868309040 नम्बर तपाईँको लागि खुला गरेका छौं फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला यो नम्बर तपाईँको लागि हामी खुला गरेका छौं सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोक सारथी नामक फेसबुक एकाउन्टबाट हामी अडियो लाइभमा छौं त्यहाँबाट पनि कार्यक्रममा यति बेला सुन्दै हुनुहुन्छ र हामीलाई त्यहाँबाट पनि सहभागिता जनाउन सक्नुहुन्छ यो कुरा म तपाईँलाई जानकारी गराएँ अब एउटा गीत छोटो गीत राख्छौ गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि

0: यो गीतको तपाईँलाई फेरि पनि स्वागत गर्छौ कार्यक्रम लोकसारथी सँगै छौ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। अब हामी कार्यक्रमको अन्तिमतिर छौ र यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी हुनुहुन्छ, म स्वागत गर्छु, नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट, अलि टाटो आवाजमा बोल्नु पर्यो है, सुरेन्द्र श्रेष्ठ बोल्दै हुनुहुन्छ तेह्रथुमबाट, हुन्छ कार्यक्रममा आउनु भएको छ, कार्यक्रममा के गर्छौ भन्ने कुरा जानकारी छ कि छैन सुरेन्द्रजीलाई, आउनु भएको थियो साथी, कृपया भर्खरै मात्रै मैले के भनेको छु तपाईँहरूलाई भन्दाखेरि कार्यक्रम सुन्ने बित्तिकै कार्यक्रममा सहभागिता जनाइहाल्ने होइन, गफ लगाउनको लागि फोन गर्छु भनेर सोच्नु भयो होला, नामै त गफाडी केटोसँग आएको होइन, गाह्रो छ कार्यक्रमलाई एकचोटि एकछिन राम्रोसँग सुन्नुहोस् बुझ्नुहोस् अनि मात्रै फोन डायल गर्नुहोस् है, म तपाईँलाई आग्रह गर्छु। आज पुराना पुराना लोकगीतहरू गाउने बसाई हो र पुराना पुराना लोकगीत गाउने बसाई भएको कारणले गर्दाखेरि गफ गरेर मात्र हुँदैन, कार्यक्रमको नियम अनुसार सहभागिता जनाउनुपर्छ, यो कुरा म तपाईँलाई जानकारी गराउँछु। 9868 60 39 40 को नम्बर तपाईँको लागि हामी खुला गरेका छौं, फोन डायल गर्नुहोला, नम्बर तपाईँका लागि हामी खुला गरेका छौं, तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि रहे पनि यति बेला हामीलाई सुन्दै हुनुहुन्छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेका छौं। अभागिनी राई अनिसाले मिस यू अल भन्नुभएको छ, यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट, के राई भन्नुभयो, मेलिना राई बोल्दै हुनुहुन्छ होइन, आज कुन गीत गाउनुहुन्छ मेलिना रे, तपाईँको आवाज सानो आइराखेको छ, तपाईँको मोबाइलमा मैले अस्ति नै भनेको थिएँ तपाईँको मोबाइलमा समस्या छ, अर्को मोबाइलमा सेट राखेर सिम राखेर प्रयास गर्नुहोस् भनेको मान्नुहुन्न, लगाउनुहोस् तपाईँको गीत लगाउनुहोस्, यो नयाँ गीत गाउनुभयो कि पुरानो गीत गाउनुभयो, ल हुन्छ कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरि आउनुहोला, अहिलेको लागि बिदा गर्छौ, नमस्ते,
1: नमस्ते।
0: 52 मिनट गइसकेको छ हाम्रो स्टुडियोको घडीमा, यति बेला 4 बजेर अब हामी कार्यक्रमबाट विदा भएर भन्दा पनि एकजना आउनुभयो भने एकजना साथीलाई लिन्छौं भन्ने कुरा छ, के छ साथी हुनुहुन्छ, हुनुहुन्छ, नमस्कार हजुर,
2: नमस्ते, नमस्कार हजुर,
0: को बोल्नुभयो, कहाँबाट,
2: गोराई 19 जानकी मगर,
0: जानकी मगर कुन रेडियोबाट सुन्नुभयो
2: हजुर,
0: कुन एफएमबाट हामीलाई सुन्नुभयो, जलजलाबाट सुन्नुभयो होइन, अनि आज कुन गीत गाउनुहुन्छ,
2: छोटो पुरानो गीत गाउँछु है त,
0: ल गाउनुहोस्,

0: को मिर्मीरे को घाम, मिर्मीरे को घाम, लड़के जो बान तिम्रै हो राम राम, दाते मरी जम डर छैन कादाको तिम्रै हो म न सम्झ कादाको मिर्मिरेको घाम, मिर्मिरेको घाम, लड़के जोबान तिम्रै हो राम राम, दाते मरी जम। हजुर यति नै त।
1: हुन्छ, फेरि फेरि आउनु होला, राम्रो गीत गाउनु भयो, गीतका लागि धन्यवाद, बिदा गर्छौ, नमस्ते।
0: नमस्ते, बाई।
1: हामीलाई दिपेश खत्रीले तीनवटा समूहमा सेयर गर्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। र अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ। एतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने प्राविधिक मित्र प्रिया मगर लगायतका सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष विशेष धन्यवाद ज्ञापन गर्छु। कार्यक्रम लोकसारथीमा बजेका जति पनि गीत गाउने सर्जक स्रष्टा हुनुहुन्छ, गीतलाई सिर्जना गर्ने सर्जक गाउने गायक र स्रष्टा जति पनि हुनुहुन्छ उहाँ सबै सबैलाई हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। कार्यक्रम कस्तो लाग्छ, मनपर्छ भने मनपर्छ भन्नुहोस्, मन पर्दैन भने सुझाव सल्लाह वा प्रतिक्रिया दिनुहोस्, आउनुहोस्। हामी कार्यक्रमको कहाँ कहाँबाट कार्यक्रम सुन्नुहुन्छ भन्ने पनि जान्न मन लाग्छ मलाई, म फेरि एकदमै जिज्ञासु मान्छे हो होइन, त्यो कारणले गर्दाखेरि 98644 17298 मेरो मोबाइल नम्बर हो, 98644 17298 फोन गर्नुहोला भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्, नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।
2: गीत पर्यो नि।

0: समुदाय को लागी सामुदायिक रेडियो जलजला एफएम छियानबे थुप्रो चार मेगा जलजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हात जोड्ने, मांसपेशी वा बाँझको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुथुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

बेलुकी 5 बजेको थाहा अपडेटमा दिनेशको नमस्कार। माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा पुनर्योगका लागि विद्यार्थीले दिएको निवेदनका आधारमा उत्तर पुस्तिका खोज्ने काम शुरू गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख 28 गते एसईईको नतिजा सार्वजनिक गरेको थियो। त्यसमा चित्त नबुझेका 33,851 विद्यार्थीले पुनर्योगका लागि निवेदन दिएको कक्षा 10 का परीक्षा नियन्त्रक बेलुकी 5 बजेको थाहा अपडेटमा दिनेशको नमस्कार। माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा पुनर्योगका लागि विद्यार्थीले

0: विद्यार्थीले दिएको निवेदनका आधारमा उनीहरूको उत्तर पुस्तिका खोज्न शुरू गरिएको उहाँले जानकारी दिनुभएको छ। पुनर्योगको नतिजा प्रकाशन हुन केही समय लाग्ने जनाइएको छ। पुनर्योगको नतिजा प्रकाशन भएपछि विद्यार्थीले आफ्नो उत्तर पुस्तिका पनि हेर्न पाउनेछन्। त्यसपछि पुनः परीक्षणका लागि निवेदन दिन सक्ने व्यवस्था गर्न लागि परीक्षा नियन्त्रक अधिकारीले बताउनु भएको छ। यस वर्षको एसईईमा 65.98% विद्यार्थी उत्तीर्ण भएका थिए। त्यस्तै 1,46,507 जना विद्यार्थी नन ग्रेजुएट भएका थिए। गत चैत 19 गतेबाट शुरू भएको यस वर्षको एसईई परीक्षा 29 गते सकिएको थियो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नेपालमा खोपको प्रभावकारी उपलब्धताका बारेमा खोपका लागि ग्लोबल एलायन्स गाभिका उच्चस्तरीय टोलीसँग छलफल गर्नुभएको छ। स्विजरल्याण्ड जेनेभामा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ को 79 विश्व स्वास्थ्य सभामा भाग लिने क्रममा गाभिका उच्चस्तरीय टोलीसँगको छलफलमा उहाँले संक्रमण कालमा खोप कार्यक्रमलाई प्रभावित हुन नदिन गाभिसँग निरन्तर सहकार्य अपरिहार्य रहेको बताउनु भएको छ। उहाँले नेपालको सार्वजनिक स्वास्थ्य खर्च अझै पनि कुल गारस्थ उत्पादनको करिब 5% हाराहारीमा मात्र सीमित रहेको अवस्थामा गाविसंघको निरन्तर सहयोग र घनिष्ठ समन्वय अपरिहार्य रहेको बताउनु भएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले बताउनु भएको छ। मन्त्री मेहताले स्वास्थ्य क्षेत्रको स्तर उन्नतिसँगै अन्तर्राष्ट्रिय अनुदानको ढाँचा परिवर्तन हुने र खोप खरिदमा नेपालले आफ्नै आन्तरिक लगानी क्रमशः बढ़ाउँदै लगेर अन्तत आफै सक्षम हुनुपर्ने अवस्था रहेको बताउनुभयो। छलफलमा पारस्परिक सहकार्यलाई निरन्तरता दिने र संक्रमणकालीन वित्तीय व्यवस्थापनलाई अवरोध नहुने विषयमा सहमति भएको मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले जानकारी दिनुभयो। सड़क सञ्जाल मार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अघि बढ़ाइएको एसियन हाइवे अन्तर्गत काकर भित्ताबाट लौकही सड़क खण्डमा भिटुमिन अलकत्राको अभाव भएपछि कालोपत्र गर्न ढिलासुस्ती भएको छ। भिटुमिन अभावका साथै गुणस्तरीय नपाएको कारण कालोपत्र गर्न ढिलासुस्ती भएको योजना अन्तर्गत पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले बताउनु भएको छ। उहाँका अनुसार 2 महिना अघिसम्म प्रति लिटर 100 देखि 110 रूपियाँसम्ममा पाइएको भारतीय भिटामिन अहिले 150 भन्दा बढ़ी पर्न थालेको छ। नेपाल भिटामिन तथा ब्यालर उद्योगले भने भिटामिनको अभाव नभई मूल्य भने अप्रत्याशित रूपमा बढ़ेको जनाएको छ। निर्माण शुरू भएको 30 महिना बितिसक्दा पनि करिब 40% काम सकिएको प्रमुख प्रजापतिले जानकारी दिनुभएको छ। उहाँका अनुसार भिटामिन अभाव भए पनि कंक्रीट सम्बन्धीको काम धमाधम भइरहेको छ। हाल ओभरपास अण्डरपास र सब बेस नाला लगायत संरचना निर्माण कार्य तीव्र रूपमा भइरहेको उहाँले जानकारी दिनुभयो। र नेपाल भारत जमुनाहा नाकामा सशस्त्र प्रहरीले तालिम प्राप्त कुकुरहरू परिचालन गरेको छ। सो नाकाबाट पछिल्लो समयमा लागू औषध ओसार पसार बढ़दै गएको भन्दै नियन्त्रणका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको हो। तालिम प्राप्त कुकुर परिचालन गरेर सुरक्षा व्यवस्था कड़ा पारिएको सशस्त्र प्रहरी बल नेपाल 30 नम्बर गण हेडक्वार्टर बागेश्वरीले जनाएको छ। जमुनाहा नाका स्थित 2 तालिम प्राप्त कुकुरले विशेष गरी हात हतियार र विस्फोटक पदार्थ तथा लागू औषध जाँचमा सघाइरहेको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल 30 नम्बर गण हेडक्वार्टर बागेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भीम बहादुर चन्दले सीमा सुरक्षालाई आधुनिक र प्रविधि मैत्री बनाउने उद्देश्य अनुसार अब नियमित रूपमा यस्ता तालिम प्राप्त कुकुरहरू सीमा नाकामा तैनात रहने जानकारी दिनुभयो। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। दिनेश बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रम
2: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: एक सुनसहरी गांव पालिका पांच नारबांग क्षेत्र भित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना उत्तरमा सुनसहरी गांव पालिका सात जेलबाङ खिबाङ च्यारीको सिमाना पश्चिममा सुनसहरी गांव पालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न जडीबुटी संकलन गर्न पात पटिङ्गर घर घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो सुन है,
3: स्वस्थ हुन के गर्नु पर्छ
2: अनि अरू के गर्नु पर्छ?
4: हो अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सिधा सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
5: हजुर, हाम्रा सेवाहरू
6: दाँत बाँध्ने,
5: दाँत सफा गर्ने,
6: दाँतमा सिमेन्ट गर्ने,
5: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
6: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
5: फिक्स दाँत लगाउने।
7: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
8: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 9867067467। एक पटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुलिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
7: साथै तार मान्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
9: ए लौ न लौ लौ, चटाङ पर्न आँटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
10: हुँदैन, चटाङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
11: हो र?
10: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
11: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
10: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
11: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
10: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: रोल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्र लिबाङ रोल्पाको सूचना। 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूका लागि बच्चालाई नियमित स्वर्ण प्राशन गराउनाले हुने फाइदाहरू, बच्चाको स्मरण शक्ति र एकाग्रता बढाउँछ, शारीरिक र मानसिक स्वास्थ्यको वृद्धि विकास गर्नका साथै पाचन शक्तिलाई सबल बनाउँछ, बच्चाको दीर्घकालीन स्वास्थ्यमा लाभ पुर्याउँछ।
13: स्वर्ण प्राशन खुवाउने मिति 2083 साल जेठ 7 गते बिहिबार,
0: असार 4 गते बिहिबार र असार 31 गते बुधबार,
13: समय बिहान 6:30 देखि 10 बजेसम्म,
0: स्थान रोल्पा आयुर्वेद स्वास्थ्य केन्द्र लिबाङ रोल्पा। सावधानी, ज्वरो, झाडा पखाला, आउ, मासी, रुगा खोकी लागेको अवस्थामा यसको प्रयोग नगर्ने। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9858-74725 र 9858-77027। स्वर्ण बिन्दु प्राशन गराउन आउँदा सकेसम्म खाली पेटमा आउनुहोला। अनुरोध, रोल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्र रोल्पा नगरपालिका 4 लिबाङ रोल्पा।
14: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
15: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
16: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
17: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: निशुल्क पढ़ाई हुने बारे अत्यन्त जरूरी सूचना।
20: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
19: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू।
20: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
19: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
20: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
19: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
20: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
19: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
20: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्रणाली, युट्युब र टिकटक आनन्द अक्याडमी दाङ। सम्पर्क मोबाइल नम्बर 9894204754 र 9894793412।
19: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोराही दाङ।
21: आया मम्मी दादु, क्यों म त खाना खान नि सक्दिन।
22: हैन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने। जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
23: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त, के पर्यो तपाईँलाई?
22: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
23: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चाहिँ हुन्छ।
22: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
23: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेज दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
22: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858043122 र 9858043123।
23: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
24: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
25: भारत
24: अब चाहिँ के हुने हो,
25: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त, मिथ्यारो भ्रामक सूचना हुनसक्छ। यस्तै नातिन, यस्तो त जसले पनि लेखिहाल्छ नि।
24: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
25: तिमीलाई थाहा थिएन?
24: थाहा थिएन।
25: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छन्।
24: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
25: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मेरो लागि माइलका लागि त सुनसरी गाउँपालिका यो मस्तक जरुरी सूचना। झुमो बेला खेमरिदे गरम ओबोतिरी जेउ बेला सुनो फुरी कटास ओचुगुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए आउए गिने प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नारी वातावरण मिले नेला झेप्ता असर किर्ने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखा नामे ल भे लागिने सज जिमे गिने लापरवाही सुनो चासो खेलगेमा दुख हिन्दे कोठाईलाई मेला किनाटे जन धने मेखेपा छेती ताउदु हो खोकाई
6: वन उपभोक्ता समूह राई सामुदायिक बलि हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था
5: वन
6: जङ्गल जुडिसी घेङबारी ल बाली नाली चिउला चिउली झाँक्रा र सताउँछु छिन्ने मे चाउसो सैदेखि खेले
5: वन जङ्गल
6: वडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर दिए
5: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति प्रोबाङ रोल्पा
8: ओहो काकी के को सिङ्गर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
26: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
8: के रे नानी त भर्खर 17 की लागि होइन र
26: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै थिए त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
8: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी विश्वास नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
26: ए हो र
27: नेपाल सरकार विज्ञापन बोर्ड
26: मेरो कपाल पनि झरिराखेको छ लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ के भएको होला मलाई अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ
28: ए नानी यता सुन त तिमीलाई बाथ रोग भएको हुन सक्छ यो सबै त बाथ रोगको लक्षणहरू हो नि
26: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला कि त भुटान कि त काठमाडौँ जानु पर्ने होला मसँग समय पनि छैन खर्च पनि धेरै लाग्ने होला
28: ल तिमीलाई यति पनि थाहा छैन बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
26: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
28: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: भाँचिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा, यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फटक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्मर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्याचिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोरा हिदान। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-07-670।
26: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
7: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
9: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
10: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
11: नेपाल सरकार विज्ञापन हो।
12: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
13: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
14: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
12: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
14: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
13: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
14: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
12: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
14: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
12: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप प्रकोप बढाउँछ।
25: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
15: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
16: डिभिजन वन कार्यालय रोल्पाको अपील।
12: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाछा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा जित्ने कार्य नगरौ।
16: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
15: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवाज गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौ।
16: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
12: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा परेको नगरौ।
16: यी सबै कार्य वन ऐन 2006 मजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
12: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्त गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: म्यूजिक नेपाल।

0: दीदी बनायो
1: दीदी
2: ओहो आज त धारामा कति धेरै धमिलो पानी आएछ है
3: अब वर्षा लाग्न थाल्यो यस्तो पानीले त झाडा पखाला आउ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि
2: हैन छोरी यो शुद्धिकरण भनेको चाहिँ के रहेछ
3: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका त्यति मात्र होइन पानी राख्ने भाँडो सफा हुनु पर्छ खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ
6: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्
7: पानीका मुहानहरू सुक्दैछन् खाने पानीको हाहाकार हुँदैछ खेतहरू बगर बन्दैछन्
6: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ
5: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ
6: के यस विपत्तिको कुनै समाधान छैन त
5: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास
6: खाली जमिनमा बिरुवा रोपौ रोपेका बिरुवा हुर्काऊ वन जंगलको संरक्षण गरौ
7: आफू बाँचौ र अरूलाई पनि बचाउ डिभिजन वन कार्यालय लिबाङ रोल्पा
8: दिनदिनै एउटै कुरा यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने बच्चाहरू पनि ठुला हुँदै गइसके अब त कति घर चाहियो नि
9: मैले प्रयास नगरेको कहाँ हो र हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन
8: तपाईँको प्रयास नै कमजोर छ नत्र त अहिलेसम्म घर भइसक्यो
9: ल अब तैले नै हेर म त घर खोज्दा खोज्दै दिक्क भइसके
10: होइन रात दिन खतखत के को झगडा हो यो
9: हेर्न बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ म त हेरेको हेरै छु राम्रो घर पाइने होइन
10: ए रामे त्यसो भए सुन हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि नजिकै वडा कार्यालय खेल मैदान स्वास्थ्य संस्था र स्कुल पनि एक किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि
8: ओहो यस्तै घर हो हामीलाई चाहिएको
9: ओहो साँच्ची यस्तो घर पाइन्छ र भन्या सम्पर्क कसरी गर्ने कहाँ सम्पर्क गर्ने हो ल भन त भन
10: ल सिधै फोन गर्न मोबाइल नम्बर 9847719 जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर नत्र फेरि छुट्ला
7: जहाँ इच्छा त्यही घर मजगाउँमा तपाईँको सुन्दर शुरूआत मौका आउँछ पर्खदैन बगेको खोला फर्कदैन
11: नमस्ते डाक्टर सर
12: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
11: हेर्नुहोस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
12: यहाँ उभ्याउनु है एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
11: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
12: हेर्नुहोस् अहिलेको समस्या नै यही बालबालिकालाई फोन या आइप्याड दिएर खाना खाँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैन विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
11: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
12: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
11: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त कुनै रहेछ है डाक्टर साहब
12: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा अपार छ
13: त्यस्तैले आफ्ना बालबालिकालाई स्मार्ट
0: ट्याप र टेलिभिजन कम्मलबाट जोगाउ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
0: दोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गोपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको उदानम तीन रुइनी परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय चुलीचौर रोल्पा।
13: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
14: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
13: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
14: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
13: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।

0: अनुहारको चाया पोतो डन्डी फोर दाग सेतो तथा कालो दुबीको उपचार
1: सेतो पानी बग्ने यौनि चिलाउने गन्हाउने पानी बग्ने निसन्तान मानसिक भय दिमागको बोधोपन निराशा खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
0: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनसादी पसलसँग सटेको घरमा तुलसीपुर डाङ
1: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही डाङ।
0: सम्पर्क मोबाइल 98578211105
1: 98479802
0: 98095
1: र 98103940।
2: हेलो
3: हेलो,
2: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
4: हजुर
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
4: हेलो हेलो भन्नुहोस् त।
2: हेलो हजुर
4: हजुर,
2: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
3: ए नानी, के भने रहेछ, के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल किन दिन्छ?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउँ।
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
8: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
7: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
8: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही टाङमा।
7: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछै घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
8: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
9: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
7: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
8: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ,
9: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
7: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, पिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु।
10: खारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिड़चिड़ापन, छारे रोग, मस्तिष्क ज्वरो, बाघ रोग, माइग्रेन, ग्रोथ पेन, छाती खिचा, दम, पीवी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
8: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
10: यी सबै समस्याको उपचारका लागि डेलैमा नाम दर्ता गराउनुहोस्।
8: जसका लागि मोबाइल नम्बर 98578443123, 98478403।

0: लुम्बिनी प्रदेश तथा आसपास का क्षेत्र में एफएम बैंड 96.4 मेगाहर्ट्ज राम्रो वेबसाइट zalzalapress.com तथा facebook.com/radio जलझलाबाट संसार भरेकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्यामा म वन्दना घरतीको तपाईलाई हार्दिक स्वागत छ। आरम्भमा सुरु गरौं समाचारका शीर्षकहरूबाट। नेपालमा हुने कुल मृत्यु मध्ये नसर्ने रोगको हिस्सा झण्डै 71% पुग्यो। अत्याधिक गर्मीका कारण पश्चिम तराईको जनजीवन प्रभावित। कांग्रेसको कोशी प्रदेश स्तरीय कार्यशाला 28 बुधे कोशी संकल्प जारी गर्दै सम्पन्न। पोखरा महानगर क्षेत्रभित्र 81,000 रोपनी भन्दा धेरै सार्वजनिक जग्गा। सुनसरी गाउँपालिकाको असल अभ्यास अवलोकन भ्रमण सम्पन्न। राप्ती साहित्य परिषद रोल्पाको 17 साधारण सभा सम्पन्न। 3 साहित्यकार सम्मानित। घोराईको संजीवनी हस्पिटलमा स्त्री रोगको विशिष्टकृत सेवा। बाहिर धाउनुपर्ने बाध्यता हट्यो। उप प्रमुख सहित 14 जना जनप्रतिनिधिलाई पदमुक्त गर्ने निर्णय विरूद्ध अन्तरिम आदेश। र भारत सरकारले आफ्नो वेबसाइट बन्द गरेको कक्रोच जनता पार्टीको दावी। आईपीएल क्रिकेटमा हैदराबादले आरसीबीलाई हरायो।
1: यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुनेवाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइन भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बङ्गटिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651-0-94-41 र 98162-90-118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
0: अब समाचार शुरू गरौं। नेपालमा हुने कुल मृत्यु मध्ये नसर्ने रोगको हिस्सा झण्डै 71% पुग्यो। सम्बन्धित प्रसंगबाट नेपालमा हुने कुल मृत्यु मध्ये

0: सनेरोको हिस्सा झण्डै 71% पुगेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सन् 2030 यो दर 79% पुग्ने प्रक्षेपण छ। स्वास्थ्य मन्त्रालयका अनुसार कुल मृत्युको 71% हिस्सा रहेको नसर्ने रोगले झण्डै 22% 30-70 वर्षको उमेरबीच अकाल मृत्युबाट र मृत्युमा पुर्याउने गरेको छ। नेपालमा मुख्य गरी उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मोटु र श्वास प्रश्वास सम्बन्धी लगायत नसर्ने रोग मृत्युको मुख्य कारण बन्दै गएका छन्। यो समस्या घटाउन नेपाल रेड क्रस सोसाइटीले स्वास्थ्य सेवा विभागसँगको सहकार्यमा पेन्डी प्याकेज नामक एक नयाँ कार्य ढाँचा विकास गरेको छ। यो प्याकेजले भूकम्प, बाढ़ी वा पहिरो जस्ता विपदको समयमा पनि नसर्ने रोगका बिरामीहरूलाई निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य राख्दछ। प्याकेज अन्तर्गत उच्च जोखिममा रहेका बिरामीको पहिचान, औषधिको पूर्व भण्डारण, मोबाइल स्वास्थ्य सेवा, टेलिमेडिएसन र सामुदायिक स्वास्थ्य कर्मी परिचालन जस्ता व्यवस्थाहरू समावेश रहेका छन्। कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाड़ी गाउँपालिकामा यो प्याकेज परीक्षण गरिसकेको छ। स्वास्थ्य विशेषज्ञहरूले भने पेन्डी प्याकेजलाई स्वास्थ्य प्रणालीभित्र आबद्ध गरी देशका सबै पालिकामा कार्यान्वयन गर्न आवश्यक रहेको जोड़ दिएका छन्। पश्चिमको तराई जिल्लामा अत्याधिक गर्मी बढ़ेसँगै जनजीवन प्रभावित भएको छ। दिउँसो पख चर्को घाम र तातो हावाका कारण मानिस बाहिर निस्किन नसक्दा सड़क सुनसान जस्तै देखिन थालेका छन्। गर्मी बढ़ेसँगै उखुको जुस र लप्सी पाउने ठाउँमा सेवाग्राहीको घुइँचो बढ़न थालेको छ। जल तथा मौसम विज्ञान विभागका कोहलपुरका प्रमुख रामप्रसाद अवस्थीका अनुसार पश्चिम तराईका सबैजसो जिल्लामा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्यो नजिक पुगेको छ। पछिल्लो समय तराईका जिल्लामा अत्याधिक गर्मी बढ़दै गएको र यसले सबैभन्दा बढ़ी विद्यालयका बालबालिका, दैनिक काम गर्ने श्रमिक बढ़ी प्रभावित भएको उहाँले बताउनुभयो। गर्मीले जनजीवन प्रभावित बनाइरहेका बेला विद्युत आपूर्तिमा समेत कठिनाई झेल्नु पर्दा सास्तै खेपिरहनु परेको नेपालगंजका शिव दत्त भट्टले बताउनु भएको छ। गर्मीमा शीतल बनाउने उपकरण बढ़ी चलाउँदा भार थाम्न नसकेर प्रसारण लाइनमा समस्या देखिएको विद्युत प्राधिकरणले जनाएको छ। नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुनसरीको लौकीहमा आयोजना गरेको कोशी प्रदेश स्तरीय दुई दिने परामर्श कार्यशाला 28 बुधे कोशी संकल्प जारी गर्दै सम्पन्न भएको छ। हिजो र आज चलेको कार्यशालामा कोशी प्रदेश र पालिका सरकारका जनप्रतिनिधि तथा पार्टीका केन्द्रदेखि पालिकासम्मका नेतृत्व सहभागी रहेका थिए। जारी संकल्पमा नागरिकमुखी जवाबदेही सरकार, वित्तीय अनुशासन, घर आँगनमा सेवा प्रभाव, स्वास्थ्य बीमा विस्तार र अत्याधिक तथा साहसिक पर्यटन विकासलाई प्राथमिकतामा राखिएको छ। यसै गरी विराटनगर र इटहरी औद्योगिक करिडोरलाई विशेष आर्थिक क्षेत्रका रूपमा संचालन गर्ने, भूमिहीन तथा दलित सुकुम्बासीको सम्मानजनक पुनर्स्थापना गर्ने र संघ प्रदेश तथा पालिका बीचसम्म नै सुदृढ़ गर्ने प्रतिबद्धता पनि संकल्पमा समेटिएको छ। पार्टी संगठन सुदृढ़ीकरणका लागि जरा अभियानलाई तीव्रता दिने र पार्टी सरकार समन्वय संयन्त्र तत्काल गठन गर्ने पनि यस संकल्पका प्रमुख बुधामा रहेका छन्। यसैबीच कांग्रेस सभापति गगन थापा, पार्टी एकताका लागि विशेष महाधिवेशन बाहिर रहेका तत्कालीन कार्यवाहक सभापति पूर्ण बहादुर खड्का र नेता शेखर कोइरालाहरूलाई वरिष्ठ नेता दिन तयार हुनुभएको छ। दुवै नेतालाई वरिष्ठ नेता सहित केन्द्रीय कार्य समितिमा आउन प्रस्ताव गरिएको महामन्त्री प्रदीप पौडेलले बताउनु भएको हो। खड्का र कोइरालाले व्यक्तिगत तहमा नभएर सामूहिक एकताको वकालत गर्दै आउनु भएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगर क्षेत्रभित्र 81,000 रोपनी भन्दा धेरै सार्वजनिक जग्गा रहेको जानकारी दिनुभएको छ। महानगरका विभिन्न क्षेत्रमा रहेका ढील, भीर, तालतैया, खोला नाला र जंगल सहितको विवरण संकलन गर्दा 81,155 रोपनी सार्वजनिक जग्गा देखिएको उहाँले बताउनुभयो। मेयर आचार्यले सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनका लागि महानगरले विशेष अभियान शुरू गरेको जानकारी दिनुभयो। उहाँका अनुसार महानगरले सबै वडाबाट अतिक्रमित जग्गाको विस्तृत विवरण माग गरी डेटाबेस तयार गरिएको छ। महानगरले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने क्रममा भौतिक संरचनाहरूलाई ध्वस्त गर्ने मात्र नभई तिनलाई सकारात्मक ढंगले प्रयोग उपयोग गर्ने नीति लिएको उहाँको भनाइ रहेको छ। तपाईले रेडियो जलजलाबाट समाचार सन्ध्या सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्राम, विश्रामपछि सुनसरी गाउँपालिकाको अभ्यास अवलोकन भ्रमण सम्पन्न, राप्ती साहित्य परिषद रोल्पाको सत्रौं साधारण सभा सम्पन्न, तीन साहित्यकार सम्मानित लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: बाजे के भयो, किन गलामा हात?
2: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गलामा हुन्न त हात गर्छन् बाजे।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू,
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7340 318 9905 94 1452।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
6: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मनमुटुमा गुन्जि रहने रोल्पाली आवाज, यो हो तपाईँको मनको आवाज, रेडियो साझा 96.4 MHz।
0: रेडियो झलझलाको समाचार सन्ध्यामा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा, रोल्पाको सुनसरी गाउँपालिकाले कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा पूर्वाधार, सामाजिक सुरक्षा, पंजीकरण, महिला तथा बाल बालिका, पोषण तथा रोजगार क्षेत्रका असल अभ्यासहरूको अध्ययन, अवलोकन तथा अनुभव आदान प्रदान गर्ने उद्देश्यले सञ्चालन गरेको अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाले 2083 जेठ 1 गतेदेखि 7 गतेसम्म विभिन्न स्थानीय तह तथा संस्थाहरूमा पुगेर अध्ययन अवलोकन गरेको हो। भ्रमण टोलीले इलाम स्थित कन्यामा चिया बगानमा चिया खेती, हरियाली संरक्षण, पर्यटन प्रवर्धन तथा पर्यटकीय पूर्वाधार व्यवस्थापन सम्बन्धी अध्ययन गरेको थियो। त्यस्तै धरान उपमहानगरपालिकामा स्थानीय शासन, सेवा प्रभाव, शहरी व्यवस्थापन, डिजिटल प्रणाली, सरसफाई तथा पूर्वाधार विकास सम्बन्धी असल अभ्यासहरूको अवलोकन गरिएको सुनसहरी गाउँपालिका चार सिउरीका वडाध्यक्ष हर्केराम बुढा मगरले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिनुभएको छ। स्वास्थ्य तथा पोषण क्षेत्र अन्तर्गत स्वास्थ्य संस्थाको सेवा प्रभाव, खोप कोल्ड चेन व्यवस्थापन, औषधि भण्डारण, पोषण कार्यक्रम तथा स्वास्थ्य पूर्वाधारको अध्ययन गरिएको थियो। महिला बालबालिका तथा सामाजिक विकासतर्फ महिला सशक्तिकरण, बाल अधिकार संरक्षण, सामाजिक समावेशीकरण तथा समुदायमा आधारित कार्यक्रमको अवलोकन गरिएको बुधा मगरले बताउनु भएको छ। त्यसै गरी सामाजिक सुरक्षा भत्ता विवरण वितरण, व्यक्तिगत घटना दर्ता, डिजिटल पंजीकरण प्रणाली तथा अभिलेख व्यवस्थापन सम्बन्धी अभ्यासहरूको समेत अध्ययन गरिएको थियो। श्रम संस्कृति पार्कमा श्रमको सम्मान, विकास, स्वरोजगार प्रबन्धन तथा युवामुखी रोजगार कार्यक्रम सम्बन्धी जानकारी लिइएको थियो। उष्णा प्रदेशीय बागवानी केन्द्रमा आधुनिक कृषि प्रविधि, सिंचाई व्यवस्थापन, कृषि उद्यम तथा कृषि पूर्वाधारबारे अध्ययन गरिएको थियो भने कालिका माध्यमिक विद्यालयमा नमूना विद्यालय व्यवस्थापन, प्रविधि मैत्री शिक्षण प्रणाली, विद्यार्थी अनुशासन खेलकुद विकास आविष्कार कक्ष तथा स्वास्थ्य व्यवस्थापन सम्बन्धी अभ्यासहरूको अवलोकन गरिएको गाउँपालिकाले जनाएको छ। भ्रमणबाट कृषि स्वास्थ्य शिक्षा पर्यटन सामाजिक सुरक्षा पंजीकरण रोजगार तथा पूर्वाधार विकासका प्रभावकारी अभ्यासहरूको बारे व्यावहारिक ज्ञान प्राप्त भएको सहभागीहरूले बताएका छन्। साथै जनप्रतिनिधि तथा कर्मचारी बीच सहकारी समन्वय र अनुभव आदान प्रदान थाप मजबूत बनेको उल्लेख गरिएको छ। गाउँपालिकाले भ्रमणबाट प्राप्त अनुभव तथा सिकाईलाई स्थानीय स्तरमा कृषि स्वास्थ्य शिक्षा सामाजिक सुरक्षा महिला तथा बालबालिका विकास पोषण सुधार रोजगार प्रवर्धन पर्यटन तथा पूर्वाधार विकासमा उपयोग गरिने विश्वास व्यक्त गरेको छ। भ्रमण कार्यक्रममा सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण जनप्रतिनिधि कर्मचारी सम्बन्धी संस्था पत्रकार तथा सहभागीहरूलाई गाउँपालिकाले धन्यवाद ज्ञापन गरेको छ। राप्ती साहित्य परिषद जिल्ला शाखा रोल्पाको 17 साधारण सभा पुरस्कार वितरण एवं रचना वाचन कार्यक्रम लिबाङ रोल्पामा सम्पन्न भएको छ। साहित्यिक गतिविधिलाई थप सशक्त बनाउने उद्देश्यसहित आयोजित कार्यक्रममा जिल्लाका साहित्यकार पत्रकार प्र तथा साहित्य प्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। राप्ती साहित्य परिषद जिल्ला शाखा रोल्पाका अध्यक्ष कविता उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय अंग्रेजी विभागका प्रमुख पूर्व विभागीय प्रमुख डाक्टर जीवलाल सापकोटा रहनुभएको थियो। कार्यक्रममा विशिष्ट वरिष्ठ साहित्यकार अतिथिका रूपमा डीबी घरतीको उपस्थिति रहेको थियो। त्यसै गरी कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष खुबिना सुनारी मगर जलजला बहुमुखी क्याम्पस रोल्पाका दामु मर्सिफुल जलजला बहुमुखी क्याम्पस रोल्पाका उपप्राध्यापक लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा साहित्य सृजना भाषा साहित्यको संरक्षण तथा नयाँ पुस्तामा साहित्यप्रतिको आकर्षण बढ़ाउने विषयमा समेत चर्चा गरिएको थियो। कार्यक्रमको अवसरमा तीनजना साहित्यकारहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा प्युठान फोपलीका तीर्थना सुवेदी रोल्पाको जुगारका साहित्यकार हिमा खड्का मनसुन तथा रोल्पाकै खुंगरीका समीक्षा पूर्ण सम्मान निध हुनुभएको छ। साहित्यिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उहाँहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा विभिन्न साहित्यकारहरूले कविता गजल मुक्तक तथा अन्य सृजनात्मक रचनाहरू वाचन गरेका थिए। रचना वाचनले कार्यक्रमलाई थप साहित्यिक र आकर्षक बनाएको सहभागीहरूले बताएका छन्। साहित्य राप्ती साहित्य परिषद जिल्ला शाखा रोल्पाका उपाध्यक्ष भानुभक्त सन्यासीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन पत्रकार तिलक घरती मगरले गर्नुभएको थियो। दाङको पछिल्लो समय दाङ र आसपासका क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार भइरहेको छ। यसै क्रममा दाङको घुराई तीन भानपुर स्थित सञ्जीवनी इन्स्टिच्युट अफ एडभान्स स्टडीज एण्ड टिचिङ हस्पिटल प्रालीले सञ्जीवनी टिचिङ हस्पिटलले महिला स्वास्थ्यलाई प्राथमिकता राख्दै आफ्ना सेवाहरूलाई थप परिष्कृत र अत्याधुनिक बनाएको छ। अस्पतालले विशेष गरी स्त्री रोग प्रसूति सेवा तथा अत्याधुनिक दूरबीण प्रविधि लाप्रास्कोपी मार्फत शल्यक्रिया सेवा प्रदान गर्दै आएको छ। अस्पतालमा कार्यरत प्रख्यात स्त्री तथा प्रसूति सेवा विशेषज्ञ एवं गाइनो लाप्रास्कोपकी सर्जन डाक्टर गोमा रिमालको नेतृत्वमा महिला जन्य स्वास्थ्य समस्याहरूको सफल उपचार भइरहेको छ। काठमाडौँ विश्वविद्यालय केयूबाट एमडी एमएस एमडी एमएस उपाधि प्राप्त गर्नुभएकी डाक्टर रिमाल नेपाल मेडिकल काउन्सिल यानिएमसी एनओएम 2096 दर्तावाला अनुभवी चिकित्सक हुनुहुन्छ। उहाँको दक्षता र अस्पतालको अत्याधुनिक पूर्वाधारका कारण यस क्षेत्रमा महिलाहरू जटिल उपचारका लागि भुटोल नेपालगंज वा काठमाडौँ धाउनुपर्ने बाध्यताबाट मुक्त भएका छन्। सञ्जीवनी टिचिङ हस्पिटलले उपलब्ध गराउँदै आएका प्रमुख सेवाहरू तिनको महत्व र विशेषताहरू बहिरंग र अन्तरंग सेवा अस्पतालले बिरामीको प्रारम्भिक जाँच परामर्श र भर्ना गरेर उपचार गर्नुपर्ने दुवै प्रकारका सेवाहरू चुस्त रूपमा सञ्चालन गरिएको छ। ओपीडी सेवा दैनिक रूपमा महिलाहरूको स्वास्थ्य परीक्षण प्रसूति पूर्वको जाँच र परामर्श प्रदान सेवा समेत प्रदान गरिएको छ। संजीवनी अस्पतालमा यस्तो जटिल अवस्थाको पहिचान गरी लाप्रोस्कोपी दूरबीन वा लाप्राटोमी चिरफार विधिद्वारा द्रुत र सुरक्षित व्यवस्थापन गरिन्छ। पाठेघर भित्री तथा तह वा पाठेघरको मुखबाट सानो मासुको टुक्रा बायोपिसी निकाली क्यान्सर वा अन्य गम्भीर रोग लागे नलागेको पत्ता लगाउने प्रयोगशाला परीक्षण गरिन्छ। नेपाली महिलाहरूमा बढ़ी देखिने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर एक हो। समयमै जाँच गरेमा यसलाई पूर्ण रूपमा रोकथाम गर्न सकिन्छ। अस्पतालले यसका लागि नियमित रूपमा स्क्रीनिङ सेवा प्रदान गर्दै आएको छ। विवाहको लामो समयसम्म पनि सन्तान सुख प्राप्त गर्न नसकेका दम्पतिहरूका लागि अस्पतालमा विशेष परामर्श र उपचार सेवा उपलब्ध छ। डिम्बा बहिनी नली खुल्ला छ कि बन्द छ भनी हेर्ने एक्सरे सेवा र विभिन्न हर्मोन तथा औषध उपचार विधिहरू पनि उपलब्ध रहेको छ। अत्याधुनिक प्रविधि भरपर्दो प्रयोगशाला र डाक्टर गोमा रिमाल जस्ता दक्ष एवं अनुभवी विशेषज्ञहरूको सेवाका कारण संजीवनी टिचिङ हस्पिटल दाङ क्षेत्रकै महिला स्वास्थ्यका लागि भरोसा योग्य केन्द्र बनेको छ। अस्पतालले सबैका लागि स्वास्थ्य हेरचाह केयरफुल अल भन्ने मूल नाराका स्वास्थ्य सेवा सुलभ र गुणस्तरीय बनाउने प्रतिबद्धता जनाएको छ। महिला जन्ने कुनै पनि स्वास्थ्य समस्या प्रसूति वा निसन्तानपन सम्बन्धी परामर्शका लागि सिधै अस्पताल प्रशासन वा उपलब्ध गराइएको मोबाइल नम्बरमा सम्पर्क गरी आफ्नो ओपीडी टिकट सुनिश्चित गर्न सकिने बताइएको छ। आठबीसकोठ नगरपालिकाका उपप्रमुख धनकुमारी शाही सहित रूकुम पश्चिमका 14 जना जनप्रतिनिधिको पदमुक्तको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले जनप्रतिनिधिलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। जनप्रतिनिधिहरूलाई पदमुक्त गर्ने निर्णय गर्दा नेपाली कम्युनिष्ट पार्टी नेकपाले सफाईको मौका समेत नदिएको भन्दै सर्वोच्च मुद्दाको अन्तिम टुङ्गो लाग्दासम्म पदमुक्तको निर्णय कार्यान्वयन नगर्न आदेश गरेको छ। प्रस्तुत निवेदनमा नेपाल कम्युनिष्ट पार्टी 2082 फागुन 30 केन्द्रीय कार्य समितिको यी निवेदकलाई निष्कासन गर्ने निर्णयमा यस कानूनी व्यवस्था अनुरूप केन्द्रीय समितिबाट सफाईको मौका प्रदान गरेको नदेखि सम्बन्धित तहको पार्टी समितिबाट माग भएको देखिएको र उल्लेखित कानून व्यवस्था अनुसार जाँचबुझ समिति समेत गठन भएको नदेखिएको प्रारम्भिक अवस्था देखिएको आदेशमा उल्लेख छ। यसरी प्रचलित कानूनी व्यवस्था गरे अनुसार विधि सम्बद्ध रूपमा सफाईको मौका नदी निर्वाचित पदबाट निष्कासन गर्दा निवेदकलाई अपूरणीय क्षति हुने देखियो। यसैले सुविधा सन्तुलनका दृष्टिकोणबाट यी निवेदकको निर्वाचित पद स्वतः रिक्त नभएको मान्ने भनी निर्वाचन आयोगबाट मिति 2083 वैशाख 29 भएको निर्णय र सो आधारमा मिति 2083/1/31 प्रकाशित सूचना कार्यान्वयन नगराउनु भनी विपक्षीका नाउँमा सर्वोच्च अदालत नियमावली 2074 नियम 49(2)(b) प्रस्तुति निवेदनमा टुङ्गो नलागेसम्म अन्तरिम आदेश जारी गरिएको छ। आदेशमा भनिएको छ आदेशको जानकारी विपक्षीलाई दिन समेत सर्वोच्चले भनेको छ। यथाशीघ्र विवादको निरूपण हेर्नु हुनुपर्ने देखिँदा लेखी जवाब परेको वा पर्ने अवधि नाघेको 7 दिनभित्र पेशीमा पालो आउने गरी प्राथमिकता दिई नियम अनुसार पेश गर्न पनि आदेशमा भनिएको छ। नेपाली कम्युनिष्ट पार्टीले 2079 सालको निर्वाचनमा निर्वाचित भएका 8 बिस्कोट नगरपालिकाका उपप्रमुख सहित 6 वडा अध्यक्ष कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिका सदस्य गरी 14 जना जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेको भनी केन्द्रीय कार्य समितिको निर्णयको प्रतिलिपि सहित आयोगमा जानकारी गराएको भन्दै आयोगले उक्त पद स्वत रिक्त रहेको सूचना जारी गरेको थियो। पदमुक्त हुनेमा 8 बिस्कोट नगरपालिकाकी उपप्रमुख धनकुमारी साई, सोही पालिकाका वडा नम्बर 10 अध्यक्ष गणेश कुमार शाह, वडा नम्बर 13 वडा अध्यक्ष टेक बहादुर थापा रहनु भएको थियो। त्यसै चौरझारी नगरपालिका वडा नम्बर 3 वडा अध्यक्ष लाल बहादुर बुढा, 5 वडा अध्यक्ष कुमबहादुर खड्का, सोही पालिका वडा नम्बर 10 वडा अध्यक्ष वीरेन्द्र रोकाए र 10-11 वडा अध्यक्ष तुसे ओली पनि पदमुक्त हुनुभएको थियो। अब देश बाहिरको समाचार. भारतमा केही दिन व्यापक चर्चा भइरहेको ककरोच जनता पार्टी सीजेपी का संस्थापक अभिजित दीपकले सीजेपी को वेबसाइट बन्द भएको जानकारी दिनुभएको छ. अभिजित दीपकले आज आफ्नो एक्स ह्यान्डलमा लेख्दै सरकारले आफूहरूको लोकप्रियता वेबसाइट बन्द गरिदिएको दावी गर्नुभएको छ. उहाँका अनुसार वेबसाइटमा 10 लाखको सदस्य बनेका थिए र उनीहरू मध्ये 6 लाखजनाले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेको निवेदनमा हस्ताक्षर गरिएका थिए. दीपकले सरकारका क्रोधसँग यति धेरै किन डराएको छ भन्ने प्रश्न गर्दै आफूहरू अहिले एउटा नयाँ घर बनाइरहेको र ककरोच कहिले नमर्ने बताउनु भएको छ. यसअघि आज आफ्नो एक्स ह्यान्डलमा लेख्दै अभिजित दीपकले सीजेपीको इन्स्टाग्राम पेज ह्याक भएको र एक्स अकाउन्टमा पनि रोक लगाएको बताउनु भएको थियो. सीजेपीको इन्स्टाग्राम पेजमा 2.20 करोड फलोअर्स पुगेका छन् जुन संख्या सत्तारूढ भारतीय जनता पार्टी भाजपाको इन्स्टाग्राम पेजमा भएको भन्दा 2.5 गुणा धेरै रहेको हो. दीपकले ककरोच जनता पार्टीको अब कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्ममा पहुँच नरहेको भन्दै यसपछि आउने कुनै पनि पोस्टलाई ककरोच जनता पार्टीको आधिकारिक धारणा नमान्न अपील गर्नुभएको छ. अन्तिममा खेल समाचार. इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा सनराइज हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबीलाई हराएको छ. हैदराबादमा हिजो भएको खेलमा हैदराबाद 55 रनले विजयी भयो. टस जितेर पहिलो ब्याटिङ गरेको हैदराबादले 4 विकेट गुमाएर 225 रन बनाएको थियो. हैदराबादका लागि ईशान किशनले 46 बलमा 79 रन बनाएका छन्. अभिषेक शर्माले 22 बलमा 56 रन र हेनरिक क्लासेनले 24 बलमा 51 रन बनाएका छन्. 256 रनको लक्ष्य पछाएको आरसीबीले 4 विकेट गुमाएर 200 रन मात्र बनायो. आरसीबी पराजित भए पनि 14 खेलमा 18 अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा छ भने हैदराबाद समान खेलमा समान अङ्कका साथ रन रेटले पछि पार्दै तालिकाको 3rd स्थानमा छ. आईपीएल क्रिकेटमा आज बेलुका 7:45 बजे पंजाब किंग्स र लखनऊ सुपर जायन्टसले खेल्नेछन्. हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौं. जाँदा जाँदै समाचारका शीर्षक पुनः एकपटक. नेपालमा हुने कुल मृत्यु मध्ये नसनी रोगको हिस्सा झण्डै 71% पुग्यो. अत्याधिक गर्मीका कारण पश्चिमा तराईको जनजीवन प्रभावित. कांग्रेसको कोशी प्रदेश स्तरीय कार्यशाला 28 बुधे कोशी संकल्प जारी गर्दै सम्पन्न. पोखरा महानगर क्षेत्रभित्र 81,000 रोपनी भन्दा धेरै सार्वजनिक जग्गा. सुनसरी गाउँपालिकाको असल अभ्यास अवलोकन भ्रमण सम्पन्न. राप्ती साहित्य परिषद रोल्पाको 17 साधारण सभा. 3 साहित्यकार सम्मानित. घोराईको संजीवनी हस्पिटलमा स्त्री रोग विशेषीकृत सेवा. बाहिर धाउनुपर्ने बाध्यता हट्यो. उप प्रमुख सहित 14 जना जनप्रतिनिधिलाई पदमुक्त गर्ने निर्णय विरूद्ध अन्तरिम आदेश. र भारत सरकारले आफ्नो वेबसाइट बन्द गरेको ककरोच जनता पार्टीको दावी. आईपीएल क्रिकेटमा हैदराबादले आरसीबीलाई हरायो. लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 MHz. हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljala संसारभरिको साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्या पूरा भएको छ. 7 बजे रेडियो नेपालबाट प्रसारित समाचार सुन्न सक्नुहुनेछ. त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी रितालाई धन्यवाद दिँदै समाचार कक्षबाट म वन्दना बिदा हुन्छु. ताजा खबर र जनपक्षीय विचारका लागि तपाईँको मनको आवाज रेडियो जलझला 96.4 MHz सुन्दै गर्नुहोला. नमस्ते.

तपाईको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाई इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@rolpa.com। हामी जलजला प्रेस .com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4।

0: नमस्कार, रेडियो कार्यक्रम लुंगरी सन्दर्भमा यहाँलाई हार्दिक स्वागत छ। म तिलक जी एम। रेडियो कार्यक्रम लुंगरी सन्दर्भ लुंगरी गाउँपालिकाको आर्थिक सहयोग तथा सामुदायिक रेडियो रोल्पा एफएम 93.8 मेगाहर्जको प्राविधिक सहयोगमा सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज, सामुदायिक रेडियो मालश्री 100.5 मेगाहर्ज र रेडियो सभ्यता 99.5 मेगाहर्ज सँगै आ आफ्नै अनलाइनहरूबाट हरेक साताको शनिबार साँझ 36 करिब 7 बजेसम्म सुन्न सक्नुहुनेछ। रेडियो कार्यक्रम लुंगरी सन्दर्भको मुख्य उद्देश्य भनेको लुंगरी गाउँपालिकाले गरेका हरेक गतिविधिलाई आम समुदायसम्म पुर्याउने र विकास निर्माणको क्रममा स्थानीयलाई सहभागी गराउँदै पालिकामा हुने हरेक गतिविधिलाई आम सर्वसाधारण समक्ष पुर्याउनु सँगै सेवा प्रवाहमा चुस्त दुरूस्त एवं पारदर्शिताको निगरानी गर्दै कर्मचारी र जनप्रतिनिधिहरूलाई सचेत बनाउनु रहेको छ। श्रोता, कार्यक्रम लुंगरी सन्दर्भको आजको यो विशेष श्रृंखलामा हामी लुंगरी गाउँपालिकाका प्रशासन शाखा प्रमुख लेपेन्द्र बुढाथोकीज्यूसँग खास गरी लुंगरी गाउँपालिकामा प्रशासनिक क्षेत्रका गतिविधिहरू के कस्ता भइरहेका छन् अथवा बजार अनुगमनका कुराहरू, मूल्य सूचीका कुराहरू, यसै गरी हामी उहाँसँग स्वास्थ्यसँग सम्बन्धित कुराकानी पनि गर्नेछौ भने सरकारको 100 कार्यसूची रहेको छ, यो अन्तर्गतका कामहरू के कस्ता भइरहेका छन् भन्ने विषयवस्तुलाई केन्द्रबिन्दुमा राखेर कुराकानी गर्ने प्रयास गरिरहेका छौं। यति बेला हामीसँग कुराकानीका लागि लुंगरी गाउँपालिका प्रशासन शाखाका शाखा प्रमुख लेपेन्द्र बहादुर बुढाथोकीजी हुनुहुन्छ, म उहाँसँग कुराकानी गर्छु। सर, यहाँलाई रेडियो कार्यक्रम लुंगरी सन्दर्भमा हार्दिक स्वागत छ।
1: धन्यवाद।
0: आराम हुनुहुन्छ सर?
1: आराम हुन्छ।
0: धेरैजनाले चिनिसक्नु भएको छ हजुरलाई लुंगरी गाउँपालिका, यसै गरी आसपासका पालिका र रोल्पावासी अथवा रेडियो सुन्दै हुनुहुने श्रोताहरूले चाहिँ तपाईँको आवाज योभन्दा पहिला पनि सुन्नु भएको छ यो अर्थमा पनि, तथापि पनि तपाईँको परिचय तपाईँकै मुखार बिन्दुबाट भनिदिनु भयो भने मलाई पनि सहज हुने थियो सर।
1: धन्यवाद तिलक सर। मेरो नाम चाहिँ लिपेन्द्र बहादुर बुढाथोकी, म चाहिँ लुंगरी गाउँपालिका प्रशासन शाखा फोरममा कार्यरत छु। घर पनि लुंगरी गाउँपालिका वार्ड नम्बर 6 पर्छु र म विगत स्थानीय तह शुरूआती चरणदेखि नै म स्थानीय तहमा विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको अवस्था छ।
0: के छ नयाँ भइरहेका गतिविधिहरूको बारेमा जानकारी गराइदिनुहोस् न।
1: अहिलेको हाल सालै भएको नेपाल सरकारले एउटा शासकीय सुधारका 100 कार्यसूचीमा पर्ने विभिन्न क्रियाकलाप छन्, त्यो अन्तर्गत स्थानीय तहले गर्नुपर्ने मूल्य सूची निर्धारणका कुराहरू छन्, त्यसै गरी यो बजारका कुराहरू छन्, त्यसै गरी अन्य विषयवस्तुहरू छन्। त्यो विषयमा चाहिँ लुंगरी गाउँपालिकाले यो लुंगरी गाउँपालिकाभित्र रहेका विभिन्न स्थानमा रहेका बजारहरूमा गई त्यहाँ बजारमा मूल्य सूचीहरू राखिएको छ कि छैन, एक्सपायरी सामानहरू छ कि छैन भन्ने विषयमा पनि ती कुराहरूलाई अब हामी अनुगमन गर्यौं र केही पसलहरूमा मूल्य सूचीहरू राखेको अवस्था छ र नराखेकाहरूले राख्न लगाएको अवस्था छ।
0: यो सरकारको 100 सूची पनि हजुरले भन्नुभएको छ अगाडि 100 यो समय अब नजिक पनि छ जस्तो लाग्छ मलाई, यो अवधिमा हजुरहरूले के कामहरू गरिराख्नु भएको छ?
1: यो भित्रमा हामीले गर्नुपर्ने लुंगरी गाउँपालिकाले गर्नुपर्ने सम्पूर्ण जुन नियमित क्रियाकलापहरू छ त्यो क्रियाकलापको साथसाथै अब विशेष गरेर 100 कार्यसूचीभित्र पर्ने कुराहरू पनि हामीले नियमित गरिराखेका छौँ। त्यसमा पनि विशेष गरेर हामी यो अघि नै मैले भनिसकेँ बजार अनुगमनका मूल्य सूचीका कुराहरू छन्, यी यावत कुराहरूलाई पनि हामी अगाडि बढाइरहेको अवस्था छ।
0: भनेपछि बजारमा मूल्य सूचीहरू अथवा त्यो कति यो परोपकारी तरिकाले बजार व्यवस्थापनको हिसाबले त्यहाँका सेवा प्रदायकहरूले कसरी गरिराख्नु भएको छ, यो कसरी हेरिराख्नु भएको छ, हजुरले अनुगमन पनि गरिराख्नु भएको होला?
1: सेवा प्रदायकहरूले ल्याउनु पर्ने त्यहाँबाट जुन सामानहरू उहाँहरूले किन्नुहुन्छ त्यो सामान त्यो उहाँहरूले राखेको दरेट अनुसार पाउनु भएको छ पाउनु भएको छैन भन्ने कुराहरू केही ग्राहकहरूलाई सोध्दै गर्दा पनि उहाँहरूले चाहिँ त्यही दरेट अनुसार नै पाएको अवस्था छ भन्ने कुरा गर्नुहुन्छ। र अहिले के हो भने यो अलिकति लुंगरी गाउँपालिकाका सबै वडाहरूमा यो भ्याउनु पर्ने अवस्था छ। अहिले हामी केही स्थानहरूमा मात्र गरेका छौँ र विगत केही दिनभित्रमा चाहिँ प्रत्येक वडाका जुन बजार त खासै छैन लुंगरी गाउँपालिकामा, तर विशेष गरेर बाटो क्षेत्रमा परेका भित्र गाउँभित्र रहेका केही दोकानहरू छन् ती दोकानहरूमा पनि गएर ती मूल्य सूचीको अवस्था के छ ती कुराहरू अनुगमन गर्नुपर्ने अवस्था छ।
0: तर जुन मूल्य सूची हो त्यही अनुसार कारोबार हुने हो खासमा, तथापि पनि कतिपय ठाउँहरूमा दर रेट फरक छ, तथापि त्यो हुँदाहुँदै पनि फरक मूल्यहरूमा व्यापार बिजनेस गरेका कुराहरू पनि पाइन्छ नि।
1: यो पक्कै पनि हो तिलक सर। अब यहाँ के छ भने अब यो ढुवानीका कुराहरू छन्, ढुवानी कुराहरूले गर्दाखेरि पनि अलिकति त्यो बजारको जुन मूल्यको जुन एकरूपता छ त्यो एकरूपता हुन सकेको अवस्था छैन। पक्कै पनि अब जस्तो किलाचरमा पाउने सामान लुङ्गरी गाउँपालिका वार्ड नम्बर 7 र 1 त्यो पाउन सकिँदैन, किन त्यहाँको भाडा त्यही अनुसारको लाग्छ र त्यही अनुसारको त्यहाँको व्यापारले त्यो भाडालाई पनि जोडेर त्यो सामानको मूल्य निर्धारण गरेको अवस्था हुन्छ। त्यसले गर्दा एकरूपता नभएको अवस्था हुन सक्छ।
0: अहिले पछिल्लो चरणमा हामीले सामाजिक सञ्जालहरूमा देखिरहेका छौँ कि विभिन्न कार्यालयहरूमा चाहिँ अन्य लुङ्गरी भन्दा बाहिरका नेपालीहरूमा आईडी कार्डका कुराहरू चलिरहेको छ। यसै गरी त्यहाँ चाहिँ कार्यालय समयमा चाहिँ कर्मचारी पुग्नुपर्ने अथवा पुगेको अथवा नपुगेको त्यस्ता खालका दृश्यहरू हामीले सामाजिक सञ्जालमा हेरिरहेका छौँ। यसलाई हजुरले कसरी हेरिराख्नु भएको छ?
1: यो पक्कै पनि तिलक सर, अब हामी एउटा राष्ट्र सेवक कर्मचारी भनिसकेपछि राष्ट्रले दिएका कुराहरू र राष्ट्रले निर्देश गरेका कुराहरूलाई हामीले त्यो पालना गर्नुपर्ने हामी कर्मचारीको दायित्वभित्र पर्छ। त्यो दायित्व हामीले निभाउनु पर्ने हुन्छ। अन्य ठाउँमा अहिले देख्दै गर्दा त्यहाँ के भयो कसो भयो भन्नुभन्दा पनि हामीले लुङ्गरी गाउँपालिकाभित्र हामीले गर्नुपर्ने शासकीय सुधार सुशासनका कुराहरू छन्, कर्मचारीले आफूले निभाउनु पर्ने दायित्वका कुराहरू छन्, त्यो दायित्व हामी निभाउन सकेका छौँ सकेका छौँ भन्ने सन्दर्भमा कुरा गर्दा लुङ्गरी गाउँपालिकाभित्रमा हामी अहिले नेपाल सरकारले 9 बजेदेखि 5 बजेसम्मको समय राख्दै गर्दा पनि हामी समयमै कर्मचारी हामी उपस्थित भएका छौँ, पोसाकमा उपस्थित भएका छौँ, आफ्नो परिचय खुल्ने आइडेन्ट कार्ड पनि भिरेर उपस्थित भएका छौँ र लाग्छ मलाई अझै त यो लुङ्गरी गाउँपालिकाभित्रमा हामीले गरेको अहिलेको सुधारको कुरा के मात्र भन्नुहुन्छ भने हामी एउटा लग बुक पनि बनाएको अवस्था छ। जस्तो 9 बजे कर्मचारी आयो, कर्मचारी आइसकेपछि हाजिर हुन्छ, हाजिर भइसकेपछि उहाँहरूले आफ्नो शाखामा गर्नुपर्ने कामहरू काम गर्नुहुन्छ र कुनै फिल्डमा जानुपर्ने, कुनै बिरामी भएर बाहिर जानुपर्ने अवस्था भयो भने आफूभन्दा माथिल्लो निकाय सर म्याडमलाई सोधेर त्यो कहाँ कसलाई सोधेको भन्ने किसिमबाट एउटा लग बुकमा त्यो राखेका छौँ। त्यो राखिसकेपछि कुन कर्मचारी कहाँ गएको छ भन्ने कुरा पनि हामी पहिचान गर्न सजिलै सक्छौँ। र अहिलेको सन्दर्भमा हेर्दाखेरि हामी 9 बजे होइन अब यो समयलाई पालना गर्ने हो, समयलाई पालना गर्दाखेरि हामीले 9 बजेलाई त्यो समय म्यानेज गर्ने हो भने मजाले सकिन्छ र हामी 9 बजेभित्र नै हामी आफ्नो सेवा दिने स्थानमा प्रवेश गरेर सेवा सुचारू सेवा गराई आएको खण्डमा हामी सेवा दिन तत्पर छौँ।
0: अहिले जुन सरकारले नयाँ सरकार बनिसकेपछि अहिले आइतबारलाई पनि विदाको सूचीमा राख्यो, कार्यालय समय 9 देखि 5 बनाएको छ, यसले कार्यालयहरूमा पारेका असरहरू के कस्ता छन् अथवा हजुरको अनुभव के छ यो विषयमा?
1: यो विषयमा भन्नुपर्दा मलाई त के लागेको भने म एउटा स्थानीयवासी भएको नाताले पनि यो 2 दिन बिदाले गर्दा त्यो 2 दिनको बिदालाई हामी स्थानीय कर्मचारीहरूले आफ्नो घरायसी कामकाजका लगायत विषयमा पनि सदुपयोग गर्न सक्यो भने धेरै फाइदा चाहिँ हुन्छ र विशेष गरी अहिले यसो मैले लाग्यो कि मात्र भने बाहिरका कर्मचारी साथीहरूलाई मात्र अलिकति के हो भने अलिकति गाह्रो भएको अवस्था छ। 2 दिन बिदा कटाउने उहाँहरूलाई गाह्रो भएको अवस्था छ। 1 दिन त कटाउनु थियो, अब जानुपर्छ फेरि 9 बजे, 10 बजे भइरहेको ठ्याक्कै अब आउने पनि हुन्थ्यो तर 9 बजे टाइम भएको हुनाले फेरि आउन ठ्याक्कै टाइममा आउनु पर्यो, टाइमभन्दा पछाडि आउनु पर्ने अलिकति नैतिकताले दिँदैन, त्यसले गर्दा बाहिरको साथीहरूलाई गाह्रो भएको अवस्था छ भने स्थानीय कर्मचारीको हकमा त आफूले एक्स्ट्रा आफ्नो आय आर्जनका कुराहरू, आफ्नो कृषि व्यवसायका कुराहरू, त्यसलाई पनि हामीले आफूले दैनिक उपभोग गर्ने तरकारी खेतीहरू गरेर पनि आफूले आफ्नो समय पनि व्यतीत हुन्छ र आफ्नो शरीर पनि स्वस्थ रहन्छ र त्यहाँबाट उत्पादन भएका चिजहरू, अर्ग्यानिक चिजहरू आफूले पनि खान पाइन्छ। मैले त विशेष गरेर अहिलेको यो 2 दिने बोलाए त म विशेष गरेर आफ्नो गृह ठाउँ घुपचाल गरेर तरकारी खेती लगाउने लगायतका कामहरू गरिरहेको अवस्था छ र अन्य साथीले त्यो गर्नुभयो होला जस्तो लाग्छ र बाहिर मलाई लाग्यो अहिले के मात्र भने बाहिरको साथीहरूलाई अलिकति चाहिँ समस्या, 2 दिन चाहिँ बिदा गराउने गाह्रो, सवारी साधनमा बाहिर घुम्न जाऊ भने सवारी साधन पर्याप्त नपाइने, सरकारी साधन प्रयोग गर्ने कुरो भएन, त्यो नैतिकताले दिँदैन, त्यसले गर्दा अलिकति बाहिरको साथीहरूलाई गाह्रो भएको अवस्था जस्तो लाग्छ मलाई। स्थानीय साथीहरूको हकमा त ठिकै जस्तो लाग्छ।
0: भनेपछि 9 बजे बिहान हाजिर हुनुपर्ने, साँझ पनि 5 बजे निस्किनु पर्ने, 1 घण्टा पहिला आउनुपर्ने, त्यो अवस्थाले गर्दाखेरि अलिकति समय व्यवस्थापन गर्न कति गाह्रो हुन्छ? बिहान खाना खान अथवा पहिला त 9 बजेसम्म खाना खाइसकेपछि बल्ल 10 बजे अफिस आउन पनि भ्याइन्थ्यो होइन?
1: पक्कै पनि तपाईँ यो कस्तो पनि हुँदो रहेछ, यो मानिसको यो मानव शरीरलाई हामी जस्तो बनाउँ त्यस्तै बन्छ। पक्कै पनि समय हो, समय अब 24 घण्टा हुन्छ, 24 घण्टालाई हामीले कसरी त्यसलाई सेटअप गर्ने त अब राज्यले 9 बजेदेखि 5 बजे भनिसकेपछि हामीले त्यो टाइमले अब पहिलेको 10 देखि 5 को त्यो टाइम सेटअप थियो भने अब हामी 9 देखि 5 को टाइमलाई यो 24 घण्टालाई कसरी कन्भर्ट गर्न सक्छ, कति बजे खाने, कति बजे सुत्ने, कति बजे मनोरञ्जन गर्ने लगायत यी कुरालाई हामीले टाइम सेटअप गर्यो भने त्यो पक्कै पनि त्यो लागू हुन्छ नै। तर के भने अहिलेको हकमा मलाई लाग्छ 8:30 बजेसम्ममा हामी खाएर अब धेरै अलिकति टाढाका साथीहरूलाई गाह्रो भएको अवस्था आउँछ, न त प्रायः जसो यही नजिकै वरपर डेरा गर्नुहुन्छ, डेराइ गर्दै गर्दा पनि हामीले आउने टाइम धेरै अब 5-10 मिनट भन्दा बढी लाग्दैन, अलि टाढाको साथीहरू गाह्रो हो तर नजिककोलाई खासै गाह्रो छ, तर त्यो टाइमलाई पनि हामीले अब व्यवस्थापन गर्न सक्यौँ भने खासै 1 घण्टाले त्यति फरक पार्छ जस्तो मलाई लाग्दैन।
0: हजुर एउटा प्रशासन क्षेत्रको मान्छे भए हुनाले प्रशासन प्रमुखको भूमिकामा रहनु भएको अर्थमा पनि मैले यो प्रश्न सोध्नै पर्छ। दैनिक यहाँ हाजिरीका कुराहरू त अगाडि आयो, यो पछि एउटा पोसाकका कुराहरू पनि आउला, कर्मचारीहरू नियमित पोसाकमा आउने कुराहरूलाई हजुरले कतिको ख्याल गर्नुहुन्छ, अथवा आइडी कार्डहरू लगाएको अथवा छ सबैको तथापि पनि कसैले नलगाएर आउने अथवा त्यसलाई चाहिँ गोजीमा राखेर आउने यो पनि देखिन्छ। र अहिले पछिल्लो चरणमा मैले अगाडि पनि जोडेको थिएँ, यो अलिक विवादित बनेको छ, हामी सञ्जालहरूमा देखिरहेका छौँ, यसलाई आइडी कार्ड यो कम्पलसरी हो अथवा कसरी बुझ्नुहुन्छ हजुरले?
1: यो कम्पलसरी भन्ने भन्दा पनि अब हामीले आफ्नो यो कर्मचारीको एउटा नैतिकता दायित्वभित्र पर्ने कुराहरू यो कर्मचारीले लगाउनै पर्छ, राज्यले भनेको कुराहरू हामी हिजो जागिरमा प्रवेश गर्दै गर्दा खाएका कसमहरू हामी भुल्न हुँदैन, त्यो कसम अनुसार हामी चल्नुपर्ने हुन्छ, राज्यले गर भनेका कुराहरू हामी गर्नुपर्ने हुन्छ। तथापि यो कुराहरू हामीले अहिलेको अवस्थामा हेर्दाखेरि हिजोको केही भएको थियो त्योसँग भन्दा पनि अहिलेको तत्कालीन अवस्थामा हामीले आफ्नो पहिचान खुल्ने, परिचय खुल्ने आइडेन्ट कार्ड र आफ्नो पोसाक त्यो चाहिँ अनिवार्य राख्नै पर्छ। त्यो राख्दा के हो भने आफ्नो पहिचान खुल्ने हो, जो पाए त्यो मान्छेले यो जुन हामीले लगाएको पोसाक छ, आइडेन्ट कार्ड छ, त्यो अन्य कसले लाउन सक्छ, त्यो हामी एउटा गौरव पनि मान्नुपर्ने अवस्था हुन्छ कर्मचारी भएपछि, किनभने अन्य जो पाए मान्छेले लाउँछु भनेर पाइन्छ त्यो त पाइँदैन, त्यो त हामी त यो पोसाक लाउनलाई यो हाइडी कानलाई त धेरै मेहनत गरे यो ठाउँमा आएको अवस्था हो, त्यसले गर्दाखेरि कुनै भारी पनि छैन फेरि होइन, त्यसले गर्दाखेरि त्यो जुन लाउने अब त्यो पोसाकको कुरा गर्ने हो भने पोसाक त हामी त राज्यले 10,000 त वार्षिक दिएकै छ होइन, त्यो पोसाक भयो त्यो पोसाक खर्चले त हामी आफ्नो पोसाक लगाउनै पर्छ, आखिरी हामी राज्यले दिएका कुराहरूलाई दिएर नदिएर पनि त गर भने गर्नुपर्ने अवस्था हुन्छ, दिएको अवस्थामा झन् गर्न त कुनै आपत्ति त होइन, त्यसले गर्दा यो पोसाकलाई हामीले आफ्नो पहिचान खुल्ने कुराहरूलाई कदापि कमजोसाई गर्नुहुन्न र हामीले लुगुरी गाउँपालिकाभित्र रहेका सम्पूर्ण वडा कार्यालयहरू अनि स्वास्थ्य संस्थाहरूमा पनि यो कुनै पनि कर्मचारीले यस्तो पोसाक बिना उपस्थित भएको खण्डमा भोलि आएर त्यसको जवाब आफै दिनुपर्ने अवस्था हुनसक्छ, त्यो पटक पटक हामीले देखेको अवस्थामा गाउँपालिकाले सोध्नु बाध्य छ भन्ने कुराहरू पनि जानकारी गराएको अवस्था छ। र अहिले हेर्दै जाँदाखेरि पनि प्रायः जसो कर्मचारी साथीहरू पनि फिल्डबाट आउँदा पनि आफ्नो आइडी कार्ड भेरेर ड्रेस लाएर आएको अवस्था छ, तर यहाँ आउँदा लाउने त होइन, तर सेवा दिने ठाउँमा लाउन हो, तर यहाँ आउनु त्यसको लागि धन्यवाद लाएर आउनु त राम्रै हो, तर आफ्नो सेवा दिने कार्यक्षेत्रमा चाहिँ अनिवार्य गर्नुहुन्न भने म यहाँको मिडिया मार्फत हार्दिक अनुरोध गर्न चाहन्छु।
0: कतिपय साथीहरूले भन्नुहुन्छ हामीले सञ्जालमा देखिरहेका छौँ आइडी चेक गरिरहेको, कहिलेकाहीँ हामीलाई पनि ठ्याक्कै बाटोमा भेटेर खै भनेर भिडियो खिच्दियो भने गाह्रो पर्छ भन्ने खालको कुरा पनि गर्नुहुन्छ।
1: 9 बजेदेखि 5 बजेसम्म हामी सरकारको कार्यान्ता हो, सरकारको कर्मचारी हौ, हामी त्यो आफ्नो पहिचान देखाउनु पर्छ, त्यसपछि हाम्रो आफ्नो सार्वजनिक जीवन छ, हाम्रो पनि आफ्नो सार्वजनिक जीवन व्यतीत गर्नुपर्ने हुन्छ, त्यसले गर्दा त्यसपछि लगाउन चाहिँ उपलब्ध हो जस्तो मलाई लाग्दैन, किनभने हामी त्यो पहिचान खुलेर त्यहाँ कुनै कतै जानु पनि छैन, यदि कुनै कार्यक्रममै जानु आवश्यक छ जानु छ भने त्यो पहिरन पोसाक र आइडेन्टका भिरेर जाँदा राम्रै हुन्छ, तर आफ्नो अन्य व्यक्तिगत कामको लागि जाँदा त्यो आवश्यक छ जस्तो लाग्दैन, हुन पनि पर्दैन।
0: अहिले हाम्रो पालिकामा सबै वडाहरूमा यी हाजिरीहरू लागू भएको छ कि छैन?
1: लुगुरी गाउँपालिकाका हाम्रो 7 वटा वडा हुन्, 7 वटा वडाहरूमा प्रत्येक वडाहरूमा यी हाजिरी सुचारू भएको अवस्था छ। एक दुईवटा ओडामा मात्र याजेरी शुरूआत भएको छैन। त्यहाँ के मात्र छ भने कर्मचारी लुङ्गरीको अलिकति के मात्र छ, लुङ्गरी मात्र नभएर मलाई त लाग्यो रोल्पा जिल्ला भनेको एउटा कर्मचारीहरूको भर्ती केन्द्र जस्तो लाग्छ। यहाँ बसेकै ल 20-22 वर्ष भइसक्यो यो रोल्पामा, कर्मचारी आउनुहुन्छ जानुहुन्छ सरभरि जानुहुन्छ, यहाँका थाई कर्मचारी थाईमा नाम निकाल्ने कर्मचारी पनि हुँदैन सरभरि जानुहुन्छ, त्यो सरह भएर जाँदै गर्दा उहाँको जुन ई हाजिरी छ जाने सरुवा भएर जाने क्रममा उहाँले त्यो लगाट गर्नुपर्ने रहेछ, तर त्यो नगरिसकेपछि त्यो ई हाजिरालाई फेरि सुचारू गर्न अलिकति समस्या हुने रहेछ। त्यसले गर्दा ती एक दुईवटा ठाउँहरूमा जस्तो यो हाटजङ छ त्यस्ता ठाउँहरूमा अब अर्को ई हाजिरी भए पनि हामी तत्कालै जोड्ने सायद लाग्छ, यो आउने हप्ताभित्रमा हामी त्यहाँ जोड्छौँ र लगभग सबै वडाहरूमा पूर्णता पाउँछ।
0: तपाईँ त स्वास्थ्य क्षेत्रसँग पनि निकट हुनुहुन्छ अथवा नजिक हुनुहुन्छ, यो अर्थमा पनि मैले हजुरलाई केही स्वास्थ्य सम्बन्धी कुरा पनि गर्छु हजुरसँग, स्वास्थ्यका गतिविधिहरू के छ अथवा तपाईँ ओभरअलमा भन्ने हो भने एउटा सहायक प्रशासकीय अधिकृतको हैसियतमा पनि हुनुहुन्छ, स्वास्थ्य सम्बन्धी गतिविधिहरू के भइरहेका छन् यसको बारेमा पनि केही जानकारी गराइदिनुहोस्।
1: धन्यवाद तिलक सर। अब म स्थानीय तह शुरूआत भएदेखि मैले 2081 आर्थिक वर्ष मसानसम्म पनि मैले यो जिम्मेवारी सम्हाल्दै गर्दा लुङ्गरी गाउँ पालिकाभित्रमा एउटा भौगोलिक विकटताका कारण जनताले पाउनुपर्ने सेवा लिनको लागि स्वास्थ्य सेवा लिनको लागि टाढा टाढा जानुपर्ने अवस्था हुन्थ्यो भने अहिले आफ्नो पाएक पर्ने ठाउँहरूमा यो लुङ्गरी गाउँपालिकाभित्रका 7 वडामा त 5 वटामा स्वास्थ्य रोगी छँदैछ, 2 वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र छ, त्यो हुँदै गर्दा पनि अझै पाएक नपर्ने त्यो ठाउँमा पनि गएर सेवा लिन गाह्रो भएको अवस्थामा चाहिँ सामुदायिक स्वास्थ्य इकाइहरू पनि खुलिएको छ र अहिले लाग्छ हामीसँग लगभग 7 वडाका स्वास्थ्य संस्था अनि 13 सामुदायिक स्वास्थ्य केन्द्र 20 छन्। 20 त्यो खोल्दै गर्दा पनि हिजोको समस्या के मात्र थियो सरकार भने यो खोल्न त खोल्यो यसलाई निरन्तरता दिन सकिँदैन, प्लस अर्को कुरा के पनि थियो भने योमा हामी खोलेर मात्र त भएन, एउटा दोकाने कोठा जस्तो बनाएर मात्र पनि त्यो सेवा दिन सकिँदैन, त्यसले गर्दाखेरि अब यसलाई भौतिक संरचना अभाव थियो, यो संरचना कसरी बनाउने भन्ने विषयमा हाम्रो आदरणीय गाउँपालिका अध्यक्षज्यू एकदम बहुत चिन्तित हुनुहुन्थ्यो, तत्कालीन इन्फर्म प्रशासन पनि त्यतिकै चिन्तित हुनुहुन्थ्यो, त्यो हुँदै गर्दा पनि यसलाई कसरी समाधान गर्ने भन्ने विषयमा हामीहरू विशेष अनुदान तर्फको स्वास्थ्य विशेष अनुदान कार्यक्रममा हामीले त्यो भवन चाहिँ राष्ट्रिय योजनाबाट समानीकरण हुँदा आइसक्यो, त्यसलाई चाहिँ हामीले प्रत्येक स्वास्थ्य संस्था सामुदायिक स्वास्थ्य एघारमा 3 कोठे र एउटा शौचालय सहितको पक्की भवन बनाऊ, त्यो पक्की भवन बनाउनको लागि आवश्यक पर्ने जग्गाहरू त्यो समुदायका व्यक्तिहरूले पनि त्यो जग्गा उपलब्ध गराउनु भयो, सबै कुराहरू प्रक्रियाहरू पूरा गरी अहिले त्यो ठाउँबाट सेवा सञ्चालन भएको अवस्था छ र अहिले तत्कालीन हामीसँग हामी भौतिक पूर्वाधार बिना नभएको कुनै पनि स्वास्थ्य संस्था छैन र अलिकति एउटा मात्र कम भएको जीर्ण पनि भएको थियो, धेरै पुरानो पनि हो, हाटजङ स्वास्थ्य जोगीको भवन चाहिँ कच्ची भवन थियो, त्यो पनि अहिले काम पक्की भवन भन्दैछ, एउटा स्वास्थ्य चौकीको मापदण्ड अनुसार निर्माण कार्य सुरु भइरहेको अवस्था छ, त्यो भयो भने लुङ्गरी गाउँपालिकामा स्वास्थ्य संस्थाका भवनहरू पर्याप्त मात्रामा छन्, कुनै ठाउँ थप गर्नुपर्ने त्यो भोलिका दिनहरूमा छ, कुनै सेवा अझै थप गर्नु पर्यो भने त्यो अनुसारको थप्न सकिन्छ, तर अहिलेको अवस्थामा चाहिँ भौतिक पूर्वाधारले सम्पन्न भएकै अवस्था छ।
0: हजुर, हाम्रो पालिका अहिले पूर्ण खोप मुक्त भइसकेको हो,
1: लुङ्गरी गाउँपालिका पनि अब पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम पनि सम्पन्न भइसकेको अवस्था छ। अब यो हामीले के हो त भने प्रत्येक वर्ष गर्नुपर्ने हुन्छ, यो वडा लेभल हुँदै पालिकामा गर्नुपर्ने हुन्छ, यो गर्ने क्रममा हामीले अब विगतका वर्षदेखि नै हामी एउटा यो सचेतना कार्यक्रम हो एवेरनेसका कुराहरू कसरी अब बच्चाहरूलाई पूर्ण खोप लगाउने पूर्ण खोप सम्बन्धी सचेतना गराउनकै लागि यी कार्यक्रमहरू राज्यले तय गरेको छ, त्यो तय गरेको कार्यक्रमलाई हामीले स्थानीय सरकारको हैसियतले पनि वडा लेभलदेखि सिङ्गल गाउँपालिकाले पूर्ण यो पूर्णको सुनिश्चित तथा दिगोपना घोषणा कार्य सम्पन्न भइसकेको अवस्था छ र अहिले हेर्दै जाँदाखेरि लुङ्गरी गाउँपालिकाको एउटा पूर्ण संस्थागत सुत्केरी पालिका पनि घोषणा गर्नुपर्ने अवस्था छ, त्यो हुँदै गर्दा पनि अब म स्वास्थ्य शाखामा जिम्मेवारी लिँदै गर्दा पनि त्यो कुराहरूलाई अलिकति अगाडि बढाउँ भन्ने चाहिँ अलिकति हामी मैले अघि नै भनिसकेँ जनशक्तिकै कारणले गर्दाखेरि केही कुराहरू मापदण्ड नपुगेको कारणले गर्न सकेको अवस्था थिएन र अब हामी निकट भविष्यमा त्यो किसिमको जनशक्ति पनि व्यवस्थापन भएको छ र हामी निकट भविष्यमा यो लुङ्गरी गाउँपालिकाले तत्कालै भनौँ अथवा केही महिनापछि हामी लुङ्गरी गाउँले पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गर्ने जमर्कोमा छौँ, पक्कै पनि यो स्वास्थ्य शाखा पनि त्यो किसिमको लागिरहेको अवस्था लागिरहेको छ मलाई र लाग्छ हामीले लुङ्गरी गाउँपालिकाभित्रमा अलिकति भौगोलिक विकटताका कारणले गर्दाखेरि पनि अलिकति बर्थिङ सेन्टरहरू पनि अलिकति टाढा भएको कारणले गर्दा त्यहाँ सम्पूर्ण अलिकति कर्मचारीहरू एउटा एसडिए भन्छ दक्ष प्रसुतिकर्मीको अभावकै कारणले गर्दा गर्न नसकेको अवस्था हो र अहिलेको अवस्थामा त्यही हाम्रै करारबाट भएका कर्मचारीहरूलाई पनि एसडिए तालिम दिएर त्यो संस्थामा पठाएको अवस्था छ र लाग्छ अब केही महिना भित्रै हामी चाहिँ घोषणा गर्ने
0: हजुर पछिल्लो समयमा एउटा कस्तो समस्या देखिएको छ भने नसर्ने रोगका समस्याहरू धेरै देखिरहेका छन् यो किन यसरी यो बढ़िरहेको होला हजुर एउटा अनुभवको हिसाबले पनि यसलाई कसरी हेर्नुहुन्छ पछिल्लो जन्म यो सरुवा रोग भन्दा पनि नसर्ने रोगहरूको समस्याहरू अलिक धेरै देखिरहेको छ
1: एकदम राम्रो सान्दर्भिक प्रश्न उठाउनुभयो यो जहाँ चाहिँ मलाई लागेको खट्केको विषय के हो मात्र हो भन्नुहुन्छ भने यो हिजोको दिनमा म जागिर खाँदै गर्दा सरुवा रोगले आक्रान्त हुन्थ्यो मान्छे धेरैले ज्यान गुमाउनु पर्ने अवस्था हुन्थ्यो अब विशेष गरेर झाडा पकला आउँ हैजा यावत यी कुराहरूले गर्दाखेरि के हुन्थ्यो त भने मान्छे आक्रान्त उनीहरू मृत्युको मुखमा पुग्नु पर्थ्यो मृत्यु सम्भावना भएको अवस्था थियो भने अहिले अलिकति हामी शिक्षित भयौं चेतनशील पनि भयौं सरसफाइप्रति बढी ध्यान दिने भयौं त्यो ध्यान दिँदै गर्दा हामी एउटा बानी त उता सुधारेको अवस्था छ तर हाम्रो जीवनशैली र हाम्रो खानपान हामी सुधार गर्न सकेको अवस्था छैन त्यसले गर्दाखेरि अहिले हामीले अघि मैले भनिसकेँ हामीले सबै कुरा बजारमुखी निर्भर छौँ यो बजारमुखी भइसकेपछि त्यो बजारमा आएका आयातित चिजहरूमा कुनै चिज त्यो जीवित राख्नको लागि त्यो उत्पादन भएको कहाँ हो त्यो उत्पादन भइसकेपछि आए हामीले उपभोग गर्दासम्म त्यो जुन जीवित जुन अवस्था देखिन्छ त्यो जीवित अवस्था राख्ने भनेको कुनै एउटा केमिकलहरू छ त्यो केमिकलले गर्दाखेरि त्यसलाई जीवित राखेको अवस्था छ हाम्रो आँखा नजरले देख्यो भने अब बजारमा जानुहुन्छ भने हरियो सागपात बढीहरू दुनियाँ तरकारीहरू देखिन्छ त्यो चिज देख्दा ओहो आजै टिपेको हो जस्तो तर टिपेको त धेरै दिन छ तर त्यो अवस्थामा राखिराख्नको लागि त केही न केही केमिकल प्रयोग गरेको छ तर त्यो हामी लिइराखेको अवस्था छ त्यसले हाम्रो के हो त शरीरलाई एउटा स्लो पोइजन हामी लिइरहेको अवस्था छ त्यस्तै गरेर अन्य जङ्क फुडहरू छन् बजारमा विभिन्न प्याकेजिङका खानाहरू छन् मैदा आइटमका कुराहरू छन् ती कुराहरू पनि हामी लिइरहेको अवस्था छ भनेदेखि त्यस्तै गरेर बजारमा यो तारेको तेल छ तारेको तेलहरू हामी विशेष गरेर खाइरहेको अवस्था छ अब यसले गर्दा के हो भने नसर्ने रोगहरू अनि प्रेसरका कुराहरू त्यस्तै डायबिटिजका कुराहरू छन् लगायत विभिन्न सरुवा रोगहरूले एकदम आक्रान्त परेको अवस्था छ र मलाई लाग्छ प्रत्येक वर्ष यो लुरी गाउँपालिकामा यही कारणले गर्दाखेरि पनि नेपाल सरकार प्रदेश सरकारले पनि औषधि उपचार बापतका रकम पनि उपलब्ध गराएको अवस्था छ र केही पालिकाले पनि व्यवस्था गरेको अवस्था छ तर त्यो हामीले अब त्यो त्यसमा लगानी मलाई लागेको त के हो भने त्यसमा लगानी लाउनुभन्दा नेपाल सरकार प्रदेश सरकार र स्थानीय सरकारले अब यो सम्बन्धी कसरी हामी अवेरनेस अगाडि बढाउँ त कार्यक्रम अगाडि बढाउँ लाग्छ तपाईँलाई क्यान्सरको लागि अहिले औषधि उपचारको लागि प्रदेशले 2 लाख दिन्छ सङ्घले 2 लाख दिन्छ 4 लाख जान्छ राज्यको त्यत्तिकै त्यो बालुवामा पानी पोख्या जस्तै हो किनभने त्यो मान्छे क्यान्सर लाग्यो लगभग मान्छे पहिलो चरणमा गए त ठिक छ त्यो ठिक हुन सक्छ अब हाम्रो गाउँहरूमा के देखिन्छ भने थर्ड फोर्थ स्टेजमा गएपछि डक्टर कहाँ पुग्नुहुन्छ त्यहाँ पुगिसकेपछि उहाँको अवस्था जीर्ण भइसकेको अवस्था छ तर राज्यले त दिनुपर्ने दिन्छ त्यो स्थान तहबाट हामी त्यो किसिमको डकुमेन्ट त बनाउँछौँ त्यो गइसकेपछि केही महिना केही वर्ष बढीमा वर्ष हो नत्र महिना त्योभन्दा बढी बाँच्न सक्नुहुन्न अहिले हामीले देखेको डाटा त्यही छ र हामीले भोगेको पनि त्यही छ त्यसले गर्दाखेरि यहाँतिर भन्दा पनि हामीले अब यस्ता जङ्क फुड लगाए बजारबाट आयातित विषाक्त तरकारी छन् खाद्यान्नका अन्य आइटमहरू छन् ती कुराहरूलाई हामीले चाहिँ परहेज गरेर हामीले आफ्नै घरबारीमा स्थानीय स्तरमा हामीले उत्पादन के गर्न सकिन्छ आफ्नो ठाउँ अनुसारको अन्न बालीहरू हुनसक्छ तरकारी हुनसक्छ दलहरू हुनसक्छ ती कुराहरू उत्पादन गर्यो भने हामीले त्यहीमा निर्भर गर्यो भने पक्कै राम्रो हुन्छ तर हिजोको दिनमा तपाईँलाई लाग्छ तपाईँहरू त सानै हुनुहुन्थ्यो होला जस्तो हाम्रो बाबुहरूले बजारबाट ल्याउने चिज भनेको हामीले आयातित चिज खाने भनेको के खान्थ्यौँ एउटा नुन हो नुन त हामी सबैले खान्थ्यौँ नुनमा त्यस्तो केमिकल पनि मिसिन थियो समुद्रमा जे चिज छ त्यही हामी ल्याएर खान्थ्यौँ त्योभन्दा एक्स्ट्रा भनेको एउटा भेली हुन्थ्यो होइन त्यो भन्दा हामी त केही खाएन तर हिजोको मान्छे धेरै बाँचे यस्तो भयो उस्तो भन्छ पुरानो पानी खाएको भन्छौँ कि तर त्यो पुरानो पानी होइन पानी त उयो हो पुरानो र नयाँ हुँदैन तर हाम्रो जीवनशैली उहाँहरूको राम्रो थियो अहिले हाम्रो चाहिँ गयो गुज्रेको छ र हेर्दै जाँदाखेरि अहिले हामी एउटा करेसा बारीमा एउटा बोट खोर्सानीसम्म पनि हामी लगाउन सक्दैन कि बजारको बजारबाट खोर्सानी किनेर खानुपर्ने रहेछ भन्ने पूर्वनिर्भर छ भने चाहिँ अरू त परै जाओस् त्यसले गर्दाखेरि अब मैले त यहाँको मिडिया मार्फत मैले के अनुरोध गर्न चाहन्छु भने हामी जग्गा जमिन भएका सुकुम्बासी हामी होइनौँ हाम्रा जग्गा जमिन छन् त्यो जग्गा जमिनमा आफूले आफ्नो समय अनुकूल त्यो ठाउँमा हुने जे तरकारीहरू हुन्छ अन्नहरू हुन्छ त्यो उत्पादन गर्यो त्यही कुराहरू हामी उपभोग गर्नुपर्छ भन्ने चाहिँ हो र लाग्छ मैले यो कुरो अलि लामो पनि गयो मलाई लाग्छ हिजोको दिनमा अब अहिले सहर बजारका मान्छे अलिकति पढे लेखा हुने खानाले धेरै कुराहरू बुझ्नु भएको छ त्यसले हामी हिजोको दिनमा गाउँघरमा हामी कोदो ढिँडो मकै खाने मान्छेलाई ए ढिँडो मकै है गरिब भन्ने हुन्थ्यो अलिकति भात खाने मान्छेहरूलाई हामी के भन्थ्यौँ धनी भन्थ्यौँ एकदम है अहिले त्यो वर्ग सचेत भयो त्यो धनी भन्ने मान्छे सचेत भयो यो चाहिँ त खाना हुन रहेछ हामी चाहिँ यो कोदो मकै गहुँ जौँ यही चिजहरू खानुपर्ने रहेछ भने उहाँहरू सचेत हुनुभयो तर हामी के भइरहेछौँ भने बजारमा आएको चामल ल्याएछौँ त्यो चामललाई बनाउनु छैन उस्तै गरेर त्यसलाई पखाल्ने पनि म देख्दैन यसो गाउँघरमा हेर्छु ठ्याक्कै पानी हाल्यो पकाउन सजिलो उनलाई सजिलो हुँदो रहेछ अनि त्योमा त्यो कहाँ उत्पादन भएको त्यो हामीले लाग्छ मलाई यो हेर्दै जाँदाखेरि आफूले उत्पादन गर्यो गाउँघरमा उत्पादन गरेको चिज छ भने चाँडै किरा लाग्छ हेर्नुहोस् त्यो देखिन्छ हामी त्यही भएर हामी निम पत्ताहरू लगायत यावत राख्छौँ असुरा राख्छौँ गाउँहरू अर्ग्यानिक त्यो छ अब त्यो जीवित राख्नको लागि त्यो फ्रेस चामलहरू आउँछ कि ओहो कति राम्रो चामल भने हामी मकै पर्छौँ तर त्यसमा त केही चिज त मिसाएको छ त्यो जीवित राख्नु त्यो देखिनलाई होइन तर त्यो हामी बुझिरहेका छौँ हाम्रो आँखालाई र जिब्रोलाई मात्र हामी खाना खाइरहेका छौँ तर हाम्रो शरीरको लागि हामी खाना खाएको छैनौँ त्यसले गर्दाखेरि अलिकति हामीले आफ्नो घरबारीहरूमा घरबारी नभए पनि आफ्नो घरमा बस्नेछ भने करेसा बारीमा केही कुराहरू तरकारीहरू लगायौँ भने पनि केही हदसम्म भने त्यो विषाक्त चिजको केही मात्रा चाहिँ घटाउन सकिन्छ त्यसले गर्दाखेरि हामीले वर्षको अहिले यी बजारे चिजलाई निर्सात गरी यस्ता जङ्कपोटहरू हामी मात्र होइन आफ्ना घरका परिवार मात्र परिवारका अन्य सदस्यहरूलाई त्यो किसिमको सचेतना हामी बढाउन सक्यौँ भने पक्कै पनि यो अहिलेको नसर्ने रोग छ नसर्ने रोगको यो आक्रान्तबाट केही हदसम्म भने हामी राहत पाउँथ्यो कि भन्ने जस्तो लाग्छ यसमा हामी सबै लाग्यौँ भने अब यो हामी एउटा व्यक्ति मात्र लागेर होइन हामी सबैले त्यही किसिमको काम गर्यौँ भने पक्कै पनि यसमा कमी आउन सक्छ
0: हजुर अत्यन्तै महत्वपूर्ण कुरा राख्नु भएको छ हजुरले जस्तो कि सबैजनाले पढे लेखेका छन् चेतना पनि छ जनचेतनाको कमी पनि छैन चेतना हुँदाहुँदै पनि हामीले आफैले चटपटे पसलमा गएर चटपटे सेवन गरिरहेका छौँ चाउचाउ सेवन गरिरहेका छौँ बिस्कुट सेवन गरिरहेका छौँ अब अगाडि हजुरले जोड्नु भएको थियो एउटा मैदाजन्य खानेकुराहरू खाइरहेका छौँ यस्ता कुराहरूलाई चाहिँ हामी सचेत मान्छेहरूले चाहिँ व्यवस्थापन गर्न सक्यो अथवा त्यसलाई निरुत्साहित गर्न सक्यो भने चाहिँ स्वास्थ्यले राम्रो बनाउन सकिन्छ भन्ने पनि आजको कार्यक्रमको सन्देश हो र अर्को अगाडि हजुरले एउटा नसर्ने रोगको कुरा प्रसंग जोड्दै गर्दाखेरि बाहिरबाट आउने फलफूलहरू खानेकुराहरू जो कि अहिले सरकारले भत्ता त दिएको छ त्यस्तो दीर्घ रोगीहरूलाई तथापि पनि त्यो भत्ताको ठाउँमा त्यस्ता खालका सामानहरू कसरी आउँछ त्यसले व्यवस्थापन गर्न सक्यो भने राम्रो हुन्थ्यो भन्ने पनि आजको कार्यक्रमको निष्कर्ष रहेको छ र हामी यो छोटो समयमा थुप्रै विषयवस्तुहरू अझै बाँकी थिए हजुरसँग गर्नको लागि कुराकानी गर्नको लागि तर पनि आजको समय सकिसकेको छ यो अर्थमा पनि मैले तपाईँलाई सोध्न छुट्याएका थुप्रै कुराहरू छन् मलाई थाहा छ र हजुरले भन्न चाहेका पनि थुप्रै छन् फेरि अर्को पछाइमा जोड्नेछौँ र जो कि तपाईँलाई भन्नै पर्नेछ यो जो कुराहरू यहाँबाट मिडियाबाट चाहिँ आउट हुनै पर्ने कुराहरू छन् त्यस्ता कुराहरू छ भने छोटोमा राखिदिनुहोस् सर
1: धन्यवाद तिलक सर अब समय लगभग अन्तिममा हजुरको पनि कार्यव्यस्त तर मेरो पनि कार्यव्यस्त कारणले गर्दाखेरि पनि अलिकति हामी पुरै
0: थुप्रै विषयवस्तुहरू अझै बाँकी थिए हजुरसँग गर्नको लागि कुराकानी गर्नको लागि तर पनि आजको समय सकिसकेको छ यो अर्थमा पनि मैले तपाईँलाई सोध्न छुट्याएका थुप्रै कुराहरू छन् मलाई

0: गर्दा पनि हामी मलाई अहिले लाग्यो के मात्र हो भने हामी म एउटा लुङ्गीवासी भएको नाताले पनि मलाई के लाग्छ भन्नुहुन्छ नि यो लुङ्गी गाउँपालिकाले दिनुपर्ने सेवा हामी सेवा दिँदै गर्दा पनि हामी कर्मचारी कम छौं दरबन्दी अनुसार कर्मचारी कम छौं त्यो कम हुँदै गर्दा पनि हामीले यहाँ आएका सेवा गराएका छौं त्यो सेवा गरेरलाई कुनै पनि हालतमा उहाँलाई सेवाबाट वञ्चित गरेका छैनौं उहाँलाई छिटो छरिटो कसरी हुन्छ हामी सेवा दिन तत्पर नै छौं त्यो सेवाबाट उहाँहरू वञ्चित हुनुहुन्न त्यो हुँदै गर्दा पनि सामाजिक सञ्जाल मार्फत केही व्यक्तित्वहरूले सेवाप्रति जुन राख्नुहुन्छ त्यो गुनासो कमेन्ट गर्नुहुन्छ त्यो कमेन्ट भन्दा पनि अहिले त हामी त यही पालिकावासी हौ हामी एउटा फोन मार्फत भए पनि एउटा सामाजिक सञ्जाल त अहिले आएका कुरा हो हामी एउटा सम्पर्कको माध्यम भने त फोन छ फोन मार्फत केही आफ्ना लागेका गुनासोहरू छन् भने पनि त्यो गुनासोलाई सिधै फोन हामीसँग फोन नम्बर गाउँपालिका वेबसाइटमा नम्बर छ कार्यालय प्रमुखको नम्बर छ अध्यक्षको छ उपाध्यक्षको छ लगायत अन्य विषयगत शाखाको पनि छ नम्बर त्यो फोनमा अलिकति फोन गरेर सम्झाइदिए अझै हामी त्यो आफूले गएर काम गर्ने मान्छे गल्ती गर्छ नै गल्ती गर्ने क्रममा केही कुराहरू फोन मार्फत नै हामीलाई झकझगाइदिए अझै हामी काम गर्नमा ऊर्जा थपिदियो तर के भने सामाजिक सञ्जालमा जुन कमेन्टहरू देख्छ त्यो कमेन्टले के गर्छ भने यो वास्तविकता के हो भन्ने कुराहरू त्यो लेखेकै भरमा सबै कुराहरू पूर्णता पाउँदैन तर त्यहाँको अवस्था के हो सिचुएसन के हो ती कुराहरू नबुझेर एउटा सामाजिक सञ्जालमा हालिदियो भने त्यो अलिकति सामाजिक सञ्जालले गर्दा यो लुङ्गी गाउँले अलिकति कहिलेकाहीँ भाइरल भएको अवस्था छ विवादित बन्छ तर वास्तविक धरातल के हो भन्ने कुराहरू यहाँ जुन राख्ने साथीहरूलाई मैले के अनुरोध गर्न चाहन्छु भने नम्बर छ त्यो नम्बरमा प्लिज फोन गर्नुहोस् के हो वास्तविक त्यसपछि चित्त बुझेन भने त्यसपछि राख्नुहोस् भन्ने चाहिँ म यही अनुरोध गर्न चाहे जस हजुरले पनि मेरा आफ्ना कुराहरू राख्ने मौका दिनुभयो यसलाई सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु
1: समय समाजको लागि धेरै धेरै धन्यवाद छ
0: हवस् धन्यवाद
2: अहिले तपाई कार्यक्रम लुङ्गी सन्दर्भ सुनिरहनु भएको छ यो कार्यक्रम सामुदायिक रेडियो रोल्पा एफएम 93.8 मेगाहर्ज सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज सामुदायिक रेडियो मालसुरी 100.5 मेगाहर्ज र सुलिचौरमा रहेको रेडियो सभ्यता 99.5 मेगाहर्ज र आफ्नै अनलाइनहरूबाट एकैसाथ सुनिरहनु भएको छ श्रोता अब भने हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौ तपाईलाई आजको कार्यक्रम कस्तो लाग्यो कृपया जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन नभुल्नुहोला जसको लागि हाम्रो ठेगाना रहेको छ लुङ्गी गाउँपालिकाको कार्यालय किला चौर र तपाईहरूले सुनिरहनु भएका रेडियो मार्फत पनि आफ्ना सल्लाह सुझाव एवं प्रतिक्रियाहरू दिन सक्नुहुनेछ हवस् त यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुहुने तपाई सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै धन्यवाद छ अर्को साता फरक विषयवस्तुमा कुराकानी गर्न उपस्थित हुने नै छौ त्यतिन्जेलसम्मका लागि सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी मित्रहरूलाई धन्यवाद दिँदै म पनि बिदा हुन्छु शुभ सन्ध्या

0: को आवाज तपाई को मन को आवाज मोहो रेडियो जलजिला 96.4 मेगाहर्ट्ज।
1: लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता त्यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।

0: धेरै जसो ट्रक ट्याङ्क चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
3: यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जल्दै लेखिहाल्छ नि।
2: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
3: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
3: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
3: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
6: नेपाल सरकार, विज्ञापन हो।
7: निःशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
8: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी भोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
7: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
8: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
7: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
8: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पराश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
7: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
8: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसन तालिम र आनन्द योग तथा प्राणायाम,
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
8: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204 र 9849793412।
7: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
9: हेलो
10: हेलो,
9: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
10: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
11: हजुर,
10: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
11: हेलो, भन्नुहोस् त।
9: हेलो हजुर,
11: हजुर,
9: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
11: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
10: ए नानी के भने रहेछ के हो के भयो
11: हेर्नुहोस् ल ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
10: ल ल ल म किन दिन्छु
12: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ
13: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
12: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा हुजुरी वा जानकारी गराउँ
13: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
12: नेपाल सरकार विज्ञापन बोर्ड
14: ल बाबु नानी हो सुन है स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ
15: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ रात भरि सुत्नै दिनुहुन्न अनि दाँत किराले पनि खान्छ
14: अब के गर्ने रे सिध सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने
16: हजुर हाम्रा सेवाहरू
17: दाँत बाँध्ने
16: दाँत सफा गर्ने
17: दाँतमा सिमेन्ट भर्ने
16: दाँत नभएको ठाउँमा दाँत रोप्ने
17: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने
16: ठिक दाँत लगाउने
14: यति मात्र कहाँ हो र हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ
13: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
16: सम्पर्क नम्बर 98-67-0-67-4-67 एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुरी चौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा
14: साथै तार मान्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ
11: नमस्ते डाक्टर सर
10: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
11: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
10: यहाँ उभ्याउनुहोस् है एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
11: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
10: हेर्नुहोस् अहिलेको समस्या नै यही बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
11: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
10: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
11: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
10: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
13: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
12: नेपाल सरकार विज्ञापन बोर्ड

0: छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट टिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: ओहो काकी, के को सिंगर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
3: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
2: के रे, नानी त भर्खर 17 की लागि होइन र?
3: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
2: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, विश्वसँग पुगी बिहे गर्ने गराउने, दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
3: ए हो र,
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
7: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना। झुङ तेला खेमृदे गरम ओबरी जेउ तेला सुनो फुरीकत ओचुरी जेउ आउ तेला क वन जङ्गल ल भे लागिने मस्तक सम्भावना ताए आउए गिने प्राकृतिक सम्पदा र त खेप्त जस खेम्नाले वातावरण मिलेने ल खेप्ता असर किने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्तक तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखा नामे ल भे लागिने सज जिनी किमी लापरवाही सुनो चाउसो खेलगेमा डुक
8: वन
7: जङ्गल सर मेरा आयुर्वेदी एमएल एमए सोछामेला दिउँसोको पोतोलाई पार्दै हटाए
8: सलाई लाइटर्सी आउला ले सचाउने चिजरालाई जबाङजा र यामाडेने पोल के नै यहाँ चिजर हराइदिए वन जङ्गल यहाँ के भयो
7: वन भोज बाँसो छिन्नी चाउसो सहीदेखि खेनाए वन जङ्गल ओसो छाम्ने चुरोट विधि ओरे पनि कोबाजे
9: ढुङ्गे माथि
8: नाङखर नाम्रो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हालले च अनुगमन दिने व्यवस्था चौसङ्गी दिए
9: गेछो छानले लाखोरे ल चाउसी पोलिए हरिदे तरिम गाई गे जम हेके लैजु अब नजिरे बनाए गेन ये ल गे जम हेके मालाए औलेम लायो के लाइए
8: वन जंगल स जुलिसियो घेङबारी ल बाली नाली कुचिला चिउली यात्रा र सताउसु छिनि ने चौसो सैले के खेले या
9: वन जंगल मेला दिगे माइए नेवला दिकि नि पार जना खरना नार मिदि दे बनाई सानो जम हेके सैले
8: बतासु चुलिजु बेला त हिजिमके कोटल ने के सताकि ने हेनोखे म छिनि ने चौसो के सैया
9: ने लागि नि मिताई के मने के बसिए सुनो अरुले मने के बसया
8: के छ थामला पोयाल ने लागि के सन्ति नि के छटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनछरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय ल खबर दिए
9: अनुरोध सुनसारी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
4: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ सलाई लाइटर मट्टितेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं खाना पकाउने ग्यास सुरक्षित राखौं
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं पानीका स्रोतलाई व्यवस्थित गरौं समुदायसँग सहकार्य गरौं
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौं वन जंगल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं
4: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
10: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
11: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
12: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए
13: म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
14: धुम्रपान गर्न छोडौं स्वस्थ जीवन बाँचौं नेपाल सरकार विज्ञापन बोर्ड

0: सामाजिक रूपान्तरणको लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। तराईमा तीन दिनसम्म लू चल्ने, सुदूरपश्चिमका जिल्लामा 40 डिग्रीसम्म तापक्रम पुग्ने चेतावनी, डाक्टरद्वारा उच्च सतर्कता अपनाउन आग्रह।
1: 40 डिग्री सेन्टिग्रेड भन्दा बढी टेम्परेचर यदि बाहिरी छ भने त्यस्तोमा निस्किनु हुँदैन, अलिकति पातलो खालको कपड़ाहरू लाउनुपर्छ, लुज फिटिङ कपड़ाहरू लाउनुपर्छ।
0: कांग्रेसद्वारा कोशी संकल्प, सार्वजनिक समावेशी विकासमा जोड़, एमाले भित्र नेतृत्व परिवर्तनको बहस सर्किँदै नेतृत्व परिवर्तनको माग अप्रत्याशित नभएको राजनैतिक विश्लेषकको दावी।
2: सबैतिर नि त्यो नेतृत्व परिवर्तनको आवाज हो, अब यतिखेर हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ अब ती पार्टीका मान्छेले विचार गर्नु पर्यो।
0: नेपालगंजको हलपुर सड़क क्षेत्रमा अतिक्रमित संरचना हटाउन 30 दिने समय सीमा जारी, तिपलाटा नाका पुनः सञ्चालनमा, पाँच थरमा बाढ़ी पहिरोको कहर, याङवरका स्थानीय समस्यामा,
3: खवासको दुईटा घर बगाएको अनि माथि दुईटा घर पनि बस्न नहुने गरी क्षति पुर्याएको, त्यहाँको मान्छे अन्त्य सारिएको, तीन नम्बर वडामा तीनटा घर बगाएको क्षतिग्रस्त।
0: र चीनको कोइला खानी विस्फोटमा 90 जनाको मृत्यु, सयौं कामदार प्रभावित, काभा महिला भलिबलमा भारतको लगातार दोस्रो जीत, मालदिव्स पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: प्रेस काउन्सिलको अध्यक्षको पदपूर्तिका लागि दरखास्त आह्वान भइरहँदा कस्ता अध्यक्ष छनौट होलान् भनेर चासो व्यक्त भइरहेका छन्। फेरि प्रेस काउन्सिल सक्षम, स्वायत्त र अधिकार सम्पन्न भयो भने समाज र सरकारसँग संचारकर्मीको प्रत्यक्ष द्वन्द पनि कम हुन्छ। राज्यका अन्य निकायले पत्रकारलाई दुःख दिन सक्दैन, पत्रकारले पनि एउटै नियामक निकायको संहिता र नियम पालना गरे पुग्छ। काउन्सिल अर्ध न्यायिक प्रकृतिको निकाय हुनाले ती काम गर्न सक्ने पदाधिकारी छनौट हुनु अत्यावश्यक छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: आजदेखि पर्सिसम्म तीन दिन तराईका धेरै स्थानमा तातो हावाको लहर अर्थात लू चल्ने सम्भावना देखिएकाले विशेष सावधानी अप्नाउन सरकारले आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाले आज तातो दिन तथा तातो लहर लू सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानीका लागि अनुरोध गरेको हो। महाशाखाले विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानहरूमा तातो बढ़ने जनाएको छ। अधिकतम तापक्रम 38 डिग्री सेल्सियसदेखि 40 डिग्री सेल्सियससम्म वा सोभन्दा बढ़ी भई अत्याधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्न र सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध समेत गरेको छ। सतर्कता अपनाउनु पर्ने जिल्लाहरूमा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् भने अध्यावधिक गर्नुपर्ने जिल्लाहरूमा बैतडी, डडेलधुरा, अछाम, सुकेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घखाँची, रूपन्देही र कपिलवस्तु रहेको महाशाखाका मौसमविद रोजन लामिछानेले बताउनुभयो।
6: विशेष गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराईको भूभागहरूमा चाहिँ अलिकति तातो हावाको लहर चल्न सक्ने सम्भावना चाहिँ बढ़ी छ र जुन सुदूरपश्चिम प्रदेशको पहाड़ र लुम्बिनी प्रदेशको पहाड़ी भूभागहरूमा विशेष गरी तल्लो पहाड़ी सुरेको पहाड़ी भूभागहरूमा चाहिँ अथवा भ्याली खोँचहरूमा चाहिँ तातो दिन हुन सक्ने सम्भावना देखिन्छ भने अन्य जुन क्षेत्रहरू छ देशको अन्य भूभागहरू छ जस्तै अब कोशी मधेस बागमती गण्डकी र जुन कर्णाली प्रदेशको पनि पहाड़ी हिमाली भूभागहरूमा चाहिँ बाटोलाई नै पानी पर्न सक्ने सम्भावना छ। तापक्रम बढे पनि केही समयपछि विशेष गरी अपराह्नपछि चाहिँ ढाट हुन सक्ने सम्भावना चाहिँ देखिन्छ।
5: विभागले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरूमा थकाई लाग्ने, कमजोरी हुने, बढ़ी तीर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाहुरिने, चक्कर आउने, बेहोश हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने देखिएकाले सोबाट बस्न पनि अनुरोध गरेको छ। विभागले तातो हावा तथा तातो लहरबाट बस्न, बढ़ी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिर चर्को घाममा नजाने, हल्का सुतीको कपड़ा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने टोपी लगाउन पनि सुझाव दिएको छ। त्यस्तै नियमित पटक पटक पानी तथा झोल पदार्थ जुस शर्बत आदि प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्य कर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन सक्ने समेत डाक्टरहरूले सुझाव दिएका छन्। सीआईएमसँग कुरा गर्दै डाक्टर रोशन झाले भन्नुभयो,
1: एउटा कुरा के बुझ्नु पर्छ भने 38 डिग्री सेन्टिग्रेड भन्दा यदि बाहिरी टेम्परेचर बढ़्यो भने हाम्रो शरीरको लागि अनुकूल नहुने रहेछ। 40 डिग्री सेन्टिग्रेड भन्दा बढ़ी टेम्परेचर यदि बाहिरी छ भने त्यस्तोमा निस्किनु हुँदैन। त्यस्तोमा चाहिँ अलि हामी चाहिँ सेड भएकै ठाउँमा घरभित्रै बस्नुपर्छ, अलिकति पातलो खालको कपड़ाहरू लाउनुपर्छ, लुज फिटिङ कपड़ाहरू लाउनुपर्छ, अनि त्यसमा चाहिँ तपाईँको कस्तो भने अलिकति पानी हाइड्रेसनहरू मेन्टेन गर्नुपर्छ। सो बच्चाहरू स्कूलमा अहिले चाहिँ एसेम्ब्लीमा या कुनै स्पोर्ट्सहरू भइरहेको हुन्छ, बिहान तिनीहरूलाई गेम चाहिँ खेलाइरहेको हुन्छ, होइन, आजकल त एक्स्ट्रा करिकुलम भनेर विभिन्न किसिमका गेमहरू पनि खेलाउँछन्। त्यसमा चाहिँ अब बाबुहरू आउँदाखेरि भन्छन् आज त पापा तीन चारजना ढल्यो, बाबुलाई पनि गाह्रो भइरहेको हुन्छ। सो यस्तोमा हामीले के भन्छौँ भने गर्मी यदि बाहिरी टेम्परेचर बढ़िरहेछ भने त्यस्तो अवस्थामा हामीले कि सेड भएको ठाउँमा एसेम्ब्ली गर्नु पर्यो, बच्चाहरूले पानी प्रोपर खाएछ कि छैन, अत्याधिक मात्रामा बच्चाहरूले पानी खानलाई हामीले चाहिँ इन्करेज गर्नु पर्यो। अर्को चाहिँ हामीले चाहिँ सक्दो यदि बढ़ी गर्मी छ भने बाटोमा जस्तो बसमा आउँछन्, बसहरू एसी छैन, होइन, कतिपय बच्चा हिँडेर स्कुल जान्छन्, होइन, त्यस्तो अवस्थामा छाताहरू ओढेर जाने। यदि 40 भन्दा माथि टेम्परेचर छ भने अनलाइन क्लास गरेर भए पनि बच्चाहरूलाई 8-10 दिन चाहिँ बिदा राख्नु नै उत्तम उपाय हो गर्मीबाट जोगिने भनेको।
5: नेकपा एमाले भित्र नेतृत्व परिवर्तनको बहस चर्किँदै गएको छ। पछिल्लो शीर्ष नेताहरूबाट एमालेमा नेतृत्व परिवर्तनको माग बढ़दै गएको हो। हिजो पछिको सचिवालय बैठकमा नेता विष्णु पौडेल र कृतिविश्वा गुरूङले नैतिकताको आधारमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मार्ग प्रशस्त गर्नुपर्ने माग गर्नुभएको थियो। बैठकमा शीर्ष नेताहरू नै चुनावमा त्यस्तो पार्टी हुनुमा नेतृत्व नै जिम्मेवार रहेको भन्दै सांगठनिक पुनर्गठन र पुनर्जागरणको ढोका खोल्न अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने अडान समेत राखेका थिए। नेता ईश्वर पोखरेलले पनि आत्मसमीक्षा र पुनर्गठनको बाटो अवलम्बन गर्न सुझाव दिनुभएको छ। आज पछिको बैठकमा पनि राजीनामाको विषय उठेको छ। नेताहरू योगेश भट्टराई, महासचिव शंकर पोखरेल लगायतका नेताहरूले अध्यक्ष ओलीले राजीनामा दिनुको विकल्प नभएको समेत बताएका छन्। एमाले उपमहासचिव लेखराज भट्टले बैठकका बारेमा जानकारी दिँदै भन्नुभयो,
7: पार्टीको अनुशासन विधि पद्धतिमा जे दिनुपर्ने हो त्यो दिनुपर्छ, बाहिर आफ्ना लागेका विषयवस्तुहरू हाम्रो कमिटी छ, त्यो कमिटीमा गर्ने कुरा हुन्, जमिन कमजोरीहरू कहाँ कहाँ छन् त्यसको समीक्षा गरेर जान सच्याउनु पर्ने हो, जसका छन् ती कमी कमजोरीलाई हटाएर पार्टी एकमना एकता एकताबद्ध भएर अगाडि जानुपर्छ र अहिलेको नेपालको परिस्थिति जे छ त्यो संकट जे छ आइरहेको त्यो संकटका विरूद्ध पार्टीले एकताबद्ध भएर एक रूपतामा जानुपर्छ, अघि बढ्नुपर्छ र आम तलैसम्मका कार्यकर्तामा जो उदासीनता छ त्यसलाई ऊर्जामा बदल्नुपर्छ भन्ने नै सार।
5: नेता अष्टलक्ष्मी साकेले पनि सामाजिक सञ्जालमा लेखेर अध्यक्ष ओलीको राजीनामाको माग गर्नुभएको छ। पार्टीलाई पुनर्जीवित गर्न अध्यक्ष ओलीको राजीनामाको विकल्प नभएको उहाँले बताउनु भएको हो। पछिल्लो समय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता खुलाएसँगै एमालेभित्र नेतृत्व परिवर्तनको बहस चुलिएको छ। 11 महाधिवेशन सम्पन्न भएको एक वर्ष नबित्दै पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चल्नुलाई कसरी लिन सकिन्छ? राजनैतिक विश्लेषक श्याम श्रेष्ठले सीआईएनसँग भन्नुभयो,
2: जुन पराजय भोग्यो नि एमाले त्यहीदेखि यो कुरा उठेको थियो, सबभन्दा अगाडि पनि यो कुरा थियो तर मनमा कुरा उठाउन नसक्ने स्थिति अगाडिपट्टि परेर सबै डराएको स्थिति भयभीत स्थिति त्यस्तो खालको स्थिति हो। अब अहिले चाहिँ अब उनीहरू चाहिँ डरबाट अलिकति माथि उठेर कुरा उठाउनु खोजेको स्थिति त्यो हो। त्यो नेतृत्व परिवर्तन हुनुपर्छ भनेर अब अलि अगाडिदेखि नै कुरा थियो तर त्यो अगाडि आउन सकेका थिएन, अहिले आएको मात्रै हो।
5: जस्तो चुनावलाई मात्रै लिन सकिन्छ या अरू कुनै त्यस्ता कारण हुन सक्छन्?
2: त्यो पार्टी विधानमा 70 वर्ष पुगे पछाडि नेतृत्व सोध्ने भन्ने कुरा थियो, त्यो कुरालाई योभन्दा अगाडि नै सच्याएर फेरि केपी ओली नै कन्टिन्यू गर्ने भन्ने कुरा गरियो, त्यो कुराप्रति अब गर्न त गरियो तर सन्तोष चाहिँ अब युवा नेताहरूको थिएन किनभने उनीहरूको पालो चाहिँ कहिले पनि नआउने भयो मरुन्जेल पनि नआउने भयो भन्ने खालको मनस्थिति त्यहाँ भइरहेका बुझ्छु होइन
5: के त्यसो भए नेकपा एमालेको नेतृत्व परिवर्तनको बहस अहिलेको समयमा आउँदा उपयुक्त हो या अरू कुनै हुनुपर्ने
2: त्यो सबै पार्टीमा एमालेको मात्र कुरा होइन एमाले माओवादी नेपाली कंग्रेस सबैतिर नै नेतृत्व परिवर्तनको लागि त्यो आवाज उठेको थियो कंग्रेसमा चाहिँ त्यो लागू भयो अरूमा चाहिँ भएन त्यति मात्रैको कुरा हो सबैतिर नै त्यो नेतृत्व परिवर्तनको आवाज हो अब यतिखेर हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ अब त्यही पार्टीका मान्छेले विचार गर्नु पर्यो
5: नेपाली कंग्रेसको सुनसरीको लौकहीमा सम्पन्न दुई दिने प्रदेश स्तरीय परामर्श कार्यशालाबाट 28 बुधे कोशी संकल्प सार्वजनिक भएको छ संकल्प पत्रमा कोशी प्रदेशको पहिचान भाषा संस्कृति कृषि पर्यटन र प्राकृतिक स्रोत संरक्षणलाई प्राथमिकता दिँदै समावेशी विकासमा जोड़ दिएको छ ताजा खबरमा अब विदेशका खबर उत्तरी चीनमा एक कोइला खानीमा भएको भीषण विस्फोटमा 90 जनाको मृत्यु भएको छ सान्सी प्रान्त स्थित लिउ सेनु कोइला खानीमा ग्यास विस्फोट हुँदा आगलागी भएको थियो दुर्घटनाका समयमा खानीभित्र 247 कामदार रहेको चिनिया संचार माध्यमले जनाएका छन् अब अन्त्यमा खेल खबर काबा महिला भलिबल च्याम्पियनशीपमा भारतले लगातार दोस्रो जीत निकालेको छ त्रिपुरेश्वर स्थित प्रस्तुत रंगशालाको कवर हलमा आज भएको समूह एकको खेलमा भारत भारतले मालदिवसलाई 25-9 25-14 र 25-17 पराजित गरेको हो पहिलो खेलमा भारतले घरेलु टोली नेपाललाई 3-2 पराजित गरेको थियो मालदिवसको यो लगातार दोस्रो हार हो दुई जीतपछि भारत 5 अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ भारतले समूहको अन्तिम खेल सोमबार किर्गिजस्तानसँग खेल्नेछ
0: पाल्पा नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला बन्न सफल
8: स्वास्थ्य संस्थामै गएर सुत्केरी सेवा लिनलाई अनि सुत्केरी भइसकेपछि पनि सुत्केरी त्यहाँ गर्नलाई चाहिँ स्वास्थ्य संस्थामा पठाउँछ हाम्रो गाउँमा सबैजनाले त्यही सेवा लिनुहुन्छ
0: मातृ तथा शिशु मृत्युदर कम हुने अपेक्षा रिपोर्टसँगै देउरागीत नेपालको पहिचान बन्दै विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
9: रामे यो के दोलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि सासै फेर्न गाह्रो भयो
10: यसरी दोलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू
11: रामे दाईको कुरा त ठिकै हो तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छ यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ
9: छुवाली पराल र मकैको ढोटबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ
12: नमस्कार नमस्कार कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त
10: ए जनप्रतिनिधि नानी पनि आउनुभएछ नि
12: हो नि यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि
10: ओहो धन्यवाद नानी अब त म जलाउँदै जलाउँदिन अवशेष त मेरो धन रहेछ नि
5: भारी अवशेष जलाउँदा धुवा प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश
0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरी तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब बाँकी खबर। लगातार परेको पानीका कारण पाँचथरको याङवर गाउँपालिकाका स्थानीय प्रभावित भएका छन्। बाढ़ी पहिरोले घर पुल गोठ सड़क बगाएपछि जनजीवन प्रभावित भएको हो। याङवर गाउँपालिका वडा नम्बर 1, 2 र 3 बाढ़ी पहिरोले घर गोठहरू सड़क झोलुङ्गे पुल जलविद्युत आयोजना लगायतमा क्षति पुर्याएको याङवर गाउँपालिकाका उपाध्यक्ष बाबा मेनयाङ बोले सीआईएनसँग बताउनुभयो।
3: अहिले जम्मा 1 वडामा 3 झोलुङ्गे पुल बगाएको, खवासको 2 घर बगाएको अनि माथि 2 घर पनि बस्न नहुने गरी क्षति पुर्याएको, त्यहाँको मान्छे अन्त्य सारिएको, 3 वडामा 3 घर बगाएको क्षतिग्रस्त, अनि एउटा महादेव थान भनेर एउटा मन्दिर निर्माण गर्दै गरेको त्यो पनि सबै बगाएको, त्यहाँदेखि यो मध्य पारी लोकमा गयो जो दार्चुलादेखि चुवा भन्छन् भारत सिक्किमसँगको सिमाना, त्यो बाटोमा चाहिँ सम्पूर्ण बाटोहरू अवरुद्ध, आवाज जात नै बन्द भएको। अहिले गाउँपालिकाले हामी जान सक्ने अवस्था भएन, वडालाई जिम्मेवारी दिएर सुरक्षित ठाउँमा उहाँलाई राखिएको छ, अनि अब त्यहाँ के हुन्छ उहाँलाई घाँस बाँस कपास आवश्यकता कुराहरूलाई चाहिँ पालिकाले हेरिरहेछ।
0: सड़क डिभिजन कार्यालय नेपालगंजको जमुनाहा नेपालगंज कोहलपुर चिसापानी सड़क खण्डमा पर्ने सड़क सीमाभित्रका अनाधिकृत संरचनाहरू हटाउन परिपत्र गरिएको छ। कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै 30 दिनभित्र संरचना हटाउन निर्देशन दिएको छ। ताप्लेजुङको तिमलाता नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ। सतलानुङ गाउँपालिका 7 वडाध्यक्ष छेतेन लामाका अनुसार ओलाङचुङ गोलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो। पाल्पा नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला बनेको छ। यो सँगै पाल्पामा अधिकांश गर्भवती महिलाले स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति सेवा लिने सुनिश्चितता भएको हो। यसले घरमै असुरक्षित प्रसूति गर्ने पुरानो अभ्यास मेटाउँदै मातृ तथा शिशु मृत्युदर कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
13: लुम्बिनी प्रदेश सरकारले जारी गरेको पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धी मापदण्ड 2080 पूरा गरेपछि पाल्पालाई औपचारिक रूपमा नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषणा गरिएको छ। जिल्लाका सबै 10 स्थानीय तहले आवश्यक सूचक पूरा गरेपछि पाल्पाले यो ऐतिहासिक उपलब्धि हासिल गरेको ऐनादेवी छहरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन राणा बताउनुहुन्छ।
14: सुत्केरी भएकोलाई हामी एकिन गर्छौँ, एकिन गरिसकेपछि हामी घरेलु अभियान सञ्चालन गर्छौँ, जहाँ हामीले सुत्केरी कहाँ भएको हो र कतिपटक सुत्केरी जाँच भयो घरेलु अभियानमा सबै कुरा सोध्छौँ, त्यसपछि स्वास्थ्य कार्यालय पाल्पामा पठाउँछौँ, कार्यालय पाल्पाले पनि फेरि पुनः यो ठिक छ कि छैन, एकिन यो यथार्थ हो कि होइन भनिसके भनेर एकिन गर्न स्वास्थ्य कर्मी फेरि जिल्लाबाट पठाउँछ। खास गरेर चाहिँ लुम्बिनी प्रदेशले छुट्टै प्रजनन सम्बन्धी एउटा छुट्टै ऐन बनाएको छ, कार्यविधि बनाएको छ, हामीले त्यसैमा टेकेर चाहिँ यो पूर्ण संस्थागत सुत्केरी स्थानीय तह हुँदै जिल्ला घोषणा गरेको छौँ।
13: घोषणा सँगै पाल्पा ग्रामीण स्वास्थ्य स्वयं सेविकाको भूमिका सबैभन्दा महत्वपूर्ण मानिएको छ। गाउँघरमा पुगेर गर्भवती महिलालाई नियमित गर्भजाँच स्वास्थ्य संस्थामै प्रसूति र सुत्केरी सेवा लिने प्रेरित गर्ने काम स्वयं सेविकाले गर्दै आएका छन्। तेलगाकी स्वास्थ्य स्वयं सेविका सिर्जना विष्ट यस घोषणा सँगै जिम्मेवारी बढेको बताउनुहुन्छ।
15: गर्भवती महिलालाई हामीले गर्भमा बच्चा रहेदेखि चेक गर्न पठाउँछौँ, प्रसूति हुने बेलामा पनि स्वास्थ्य संस्थामै गएर सुत्केरी सेवा लिनलाई अनि सुत्केरी भइसकेपछि पनि सुत्केरी जाँच गर्नलाई चाहिँ स्वास्थ्य संस्थामा पठाउँछ। हाम्रो गाउँमा सबैजनाले चाहिँ सेवा लिनुहुन्छ।
13: पूर्ण संस्थागत प्रसूति सेवायुक्त बन्न प्रत्येक वडाले मापदण्डका सूचक 90% भन्दा माथि पूरा गरेको हुनुपर्छ। यसपछि पालिका र जिल्ला तहबाट पटक पटक अनुगमन तथा मूल्याङ्कन गरिन्छ। सबै प्रक्रिया पूरा भएपछि मात्रै पालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त घोषणा गरिन्छ। बङ्गसकाली गाउँपालिका भने 2076 सालमै पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भइसकेको थियो। स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारी,
16: बङ्गसकाली गाउँपालिका 2076 सालदेखि नै पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका हो। हामीले हरेक वर्ष सुनिश्चित गरिरहेका छौँ, यस वर्ष पनि हामीले यो पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका सुनिश्चित गरेर पालिका जिल्लामा पेश गरिसकेपछि जिल्ला पनि घोषणा भएको छ. हामीले पालिका सुनिश्चित गर्यौँ र पालिका सुनिश्चित गरिसकेपछि जिल्लामा सबै पालिकाहरू पेश गरिसकेपछि जिल्ला घोषणा चाहिँ भएको छ.
13: यस घोषणाले पाल्पामा स्वास्थ्यका सूचकहरू क्रमशः सुधार हुँदै गएको देखाउँछ. लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री खेम बहादुर सारूले पाल्पाले नेपालमै पहिलो पटक यस्तो उपलब्धि हासिल गर्नु गौरवको विषय भएको बताउनुभयो. उहाँले अब प्रदेशका बाँकी 11 जिल्लालाई पनि पूर्ण संस्थागत प्रसूति सेवायुक्त घोषणा गर्दै लुम्बिनीलाई नै पूर्ण संस्थागत प्रसूति सेवायुक्त प्रदेश बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो.
17: पाल्पा जिल्लाले आज पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला हामी नेपालमै पहिलो घोषणा गरिआउँदाखेरि अब पाल्पा जिल्लाबाट सुरुवात भएर अब बाँकी 11 जिल्लाहरूले पनि पूर्ण संस्थागत प्रसूतियुक्त सेवायुक्त जिल्ला घोषणा गरेर प्रदेशलाई घोषणा गर्ने गरी हामी अगाडि बढ़िरहेका छौँ.
13: नेपालको जनगणना 2078 अनुसार देशमा मातृ मृत्यु दर प्रति 1,00,000 जीवित जन्ममा 151 रहेको छ भने लुम्बिनी प्रदेशमा यो दर 207 छ. यो अवस्थामा पाल्पाको उपलब्धिलाई मातृ तथा शिशु स्वास्थ्य सुधार तर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ. मापदण्ड अनुसार कम्तीमा 90% गर्भवती महिलाले 4 पटक गर्भजाँच गर्नुपर्ने र 95% स्वास्थ्य संस्थामै दक्ष स्वास्थ्य कर्मीबाट प्रसूति सेवा लिनुपर्ने व्यवस्था छ. भुवन राय माझी, सीआईएन रेडियो मुक्तिनाथ पाल्पा.
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. सुदूरपश्चिमको देउडा गीतप्रतिको मोह बढ्दो तर प्राथमिकता कम.
18: रियल म्युजिक मन पराउने मान्छेहरूको संख्या युवाहरू पनि त्यता इन्सपायर भइरहेछ जस्तो लाग्छ क्या. मलाई चाहिँ कल्चरल हुन्छ नि, ब्याक टु कल्चर क्या.
0: केही युवा कलाकारहरू देउडाको प्रचार र संरक्षणमा जुट्दै विशेष संवाद शनिवार्य विशेष बाँकी नै छ. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
19: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना. बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्. क्लासिक टेक छोयो कि चल्यो.
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अब शनिवार्य विशेष. सुदूरपश्चिमको देउडा गीत प्रतिको मोह बढ़दो तर प्राथमिकता कम छ. पछिल्लो समय प्रदेश सरकार र स्थानीय सरकारले यसमा धेरै बजेट खर्च गरे पनि भने जस्तो उपलब्धि हासिल हुन सकेको छैन. तर कलाकारहरूले भने सक्दो प्रचार गरिरहेका छन्. देउडा गीतको बारेमा साथी सन्तोषी रावलले गायक विष्णु भट्टसँग कुराकानी गर्नुभएको छ.
20: घाटी कैनौ गेडी बनु की

0: भाइयो खोला तानी लान्छु झुमकी जसो होला होला आए तानी लान्छु झुमकी जसो होला होला
1: यो गीत चाहिँ निकै रुचाइयो होइन चारैतिर
2: एकदम चर्चामा आएको गीत हो होइन यो शब्द पनि अनि यो संगीत होइन लय साह्रै मिठो के यसमा चाहिँ यो गीत गाउँदाखेरि चाहिँ तपाईँले थप बढी चर्चा पाउनुभयो
1: झुम्कीलाई मैले बनाउँदाखेरि जस्तो झुम्की हो झुम्की मतम्रै हुम्की होइन घाँटीकै नौगेडी भनौँकी दैलेख पनि त हाम्रो एउटै कल्चरल सिमिलारिटी छ नि त दैलेख तली खेलने भने देउडा खेल्ने होइन त्यो थली भनेको मैदान ठाउँ दैलेख तली खेलने थली तुमलाई म पियारी भनौँ कि अनि चालिसे घट्टको ढुङ्गो टुटी बाइग्यो खोला पानी लान्छु ओ झुम्की जसो होला होला होइन अब यो शब्द टिपिकल्ली हाम्रो डोटी डडेलधुरा असाम बजाङ त्यहीँको होइन हाम्रो सुदूरपश्चिमै शब्द हो यो गीतको फेरि अनौठो कहानी छ यो गीत अहिले आएको होइन यो पाँच वर्ष अगाडि आएको पाँच वर्ष अगाडिको सिर्जना हो यो तर चर्चा चाहिँ अहिले पायो यो गीतको चाहिँ यस्तो भएको हो जस मलाई चाहिँ के लाग्छ भने मैले हरेक सिर्जना मिहिनेत गर्छु अब अडियन्सहरूको डिमान्ड अनुसार चाहिँ म आफू पनि देखिएको छु बिङ एज अ पार्ट अफ आर्टिस्ट होइन भिडियो आर्टिस्टको रूपमा
2: तपाईँलाई देखिन कतिको मन लाग्छ नि
1: होइन मलाई चाहिँ यस्तो के मलाई माया गर्ने मान्छेहरूले मलाई चाहिँ इन्सपायर गरिरहेछ क्या तपाईँले पनि आउनु पर्यो टाइपको फेरि म चाहिँ कस्तो भने त्यो मान्छेले भनिदिँदाखेरि मक्क परिहाल्छु
2: जस्तो सुदूरपश्चिममा त अघि भने जस्तै देउडा गीतहरू ठाडी भाका गीतहरू मन पराउने होइन अब युवा पुस्ताहरू अलिकति आधुनिकतिर जाँदैछन् कि होइन युवाले यो देउडा गीतलाई नबुझेको हो कि
1: तर सिचुएसन ठ्याक्कै अपोजिट भइदिइरहेछ क्या अहिले चाहिँ जस्तो हाम्रो टिपिकल देउडा पनि होइन करोड क्लबभन्दा माथि गइसक्यो होइन करोडभन्दा माथि भ्यूहरू छ क्या टिपिकल देउडाको पनि दुई तिन वर्षमै होइन त्यो करोडभन्दा माथि हेर्ने दर्शक भनेको त समग्र नेपाली नै हो नि त भने अहिले एक्ज्याक्ट कस्तो छ भन्नुहुन्छ भने रियल म्युजिक मन पराउने मान्छेहरूको संख्या युवाहरू पनि त्यता इन्सपायर भइरहेछ जस्तो लाग्छ क्या मलाई चाहिँ कल्चरल हुन्छ नि ब्याक टु कल्चर क्या होइन पहिला वेस्टर्न होइन पाश्चात्य संगीतको प्रभाव थियो तर अहिले ब्याक टु कल्चर क्या आफ्नै जुन ओरिजिन होइन आफ्नो जुन ओरिजिनल कल्चर हो नि कल्चरल म्युजिक हो नि त्यतातिर फर्किरहेको देख्छु मैले चाहिँ त्यो भएर टिपिकल चिजहरूको पनि मार्केट त्यस्तै छ
2: जस्तो कतिपय अहिले पछिल्लो समयमा भाइरल भन्ने शब्द छ नि
1: होइन
2: यो भाइरलले धेरैलाई राम्रो ठाउँमा पनि पुगाएको छ अनि यो सामाजिक सञ्जाल भाइरलले गर्दाखेरि मान्छेहरू पसारिएको पनि छ नि त होइन
1: कस्तो छ भने भाइरल भने यहाँ कस्तो भन्नुहुन्छ नि यो भनेको शब्द नै तपाईँको शब्दमै क्लियर डेफिनेसन छ क्या भाइरल भनेको जस्तो हामी भाइरल ज्वरो हुन्छौँ नि भाइरल ज्वरो भन्छौँ ज्वरो व्यापक आउँछ क्या तर एन्टिबायोटिक खाइदियो भने ठिक हुन्छ है तर त्यस्तै भाइरल फेरि कति युगपछि आउने हो फिक्स नै हुँदैन अथवा कति वर्षपछि त्यो भाइरलबाट आफू इन्फेक्टेड हुने हो भन्ने थाहा हुँदैन क्या अब एउटा सिर्जना अथवा एउटा केही चिज भाइरल होला तर त्यसको तपाईँको एउटा आर्टिस्टिक भ्याल्यु कति छ भन्ने कुराले डिटरमाइन गर्छ क्या जस्तो मेरो झुम्की त्यतिखेर मान्छेले मन पराए त्यसपछि अहिले त्यस मन पराउने क्रम चाहिँ चलिरहेकै छ क्या होइन जस्तो अब झुम्की सुदूरपश्चिमको टोन हो नि त सुदूरपश्चिमको रङ्ग छ नि त अब म पूर्वमा पनि सुन्छु झापामा पनि बजिरहेको
2: यो गीतहरू जस्तो पूर्वेली गीतहरू अलिक कम सुन्थ्यो पहिला अहिले त अब पूर्वेली गीतहरू पनि सुन्न थाले जस्तो देउडा गीतहरू चाहिँ हाम्रो सुदूरपश्चिममा मात्रै सुन्छन् होला कि या पूर्वतिर पनि यो देउडा गीत सुन्छन् होला जस्तो लाग्छ तपाईँलाई
1: होइन सिर्जना चारैतिर सुनिरहेको छ देउडा गीतहरू चारैतिर सुनिरहेको जस्तो कतिपय हाम्रो टिपिकल देउडा गीतहरू पनि त पूर्वतिर बजिरहेको हुन्छ क्या होइन त्यो भएर कसो छ नि हाम्रो सुदूरपश्चिमको एउटा मलाई लाग्छ होइन मेरो संस्कृति हो मेरो हुन्छ नि मेरो संस्कृति हो मेरो म्युजिकल एउटा क्षेत्र हो त्यो होइन अब हाम्रो देउडाको एउटा मिठास बेग्लै छ क्या होइन टिपिकल टाइपमा चिजहरूमा एउटा छुट्टै मिठास छ अझ शब्द नबुझे पनि त्यो शब्द उच्चारण शैली डिफ्रेन्ट छ होइन त्यो कारणले सबैतिर सुन्छ
2: हामीले यो सुदूर कर्णालीको कुरा गर्दै गर्दा फेरि पनि सुन्ने श्रोताहरूले गीत गाइदिन होला त्यही भएर
1: हाम्रो सुदूरपश्चिमेली भाषामा लेखिएको गजल रेकर्ड गरेका थिएँ त्यही म गुनगुनाउन चाहे स्याउली हाले
0: रुमाल मी मुफर्किन बेला भयो।

0: तीन दिनसम्म लूको जोखिम, लुम्बिनी सुदूरपश्चिमका जिल्लामा 40 डिग्रीसम्म तापक्रम पुग्ने चेतावनी, डाक्टरहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। कांग्रेसद्वारा कोशी संकल्प सार्वजनिक समावेशी विकासमा जोड़, एमालेभित्र नेतृत्व परिवर्तनको बहस सर्किँदै नेतृत्व परिवर्तनको माग अप्रत्याशित नभएको राजनीतिक विश्लेषकहरूको दावी रहेको छ। र चीनको कोइला खाने विस्फोटमा 90 जनाको मृत्यु, सयौं कामदार प्रभावित भएका छन्। काभा महिला भलिबलमा भारतको लगातार दोस्रो जीत, मालदिव्स पराजित भएको छ।
1: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो।
2: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171562459 र 98645 78232।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: पार्टी सदस्यताको विवादले बाह्रबार रासोपाको बैठकमा फूलदंगा, कांग्रेसको देउबा समूहका नेताको पद बार्गेनिङले समस्या, एमालेमा ओलीको विकल्प खोजिँदै।
0: भोलि र पर्सि पनि अत्याधिक गर्मीको सम्भावना, सतर्कता अपनाउन आग्रह, चर्को घाममा बाहिर ननिस्कन चिकित्सकको सुझाव।
1: संखुवासभाको मकालुमा पहिरोले भेरीकोट पुरिदा 200 बढ़ी भेडा बेपत्ता, यात्रीको नतिजा, पुनर्योगका लागि उत्तर पुस्तिका खोज्न शुरू, 33,000 निवेदन।
0: अमेरिकाद्वारा नयाँ अध्यागमन नीति घोषणा, ग्रीन कार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने।
1: र काभा महिला भलिबल च्याम्पियनशीपमा नेपालको पहिलो जित, आईपीएल क्रिकेटमा पंजाब विरूद्ध लखनऊ टस हारेर ब्याटिङ गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाङ, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाङ ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर टाली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको पार्टी सदस्यताको विवादले बाह्रमा हुलदंगा भएको छ। बारा जिल्लाका संस्थापक अध्यक्ष चन्दन स्वर्णकार सहित 15-16 जनाको सदस्यता खारेज गरिएपछि आज कलयमा आयोजित विस्तारित बैठकमा पुगेका जिल्लाका 4 सांसदहरूमाथि नै कार्यकर्ताले आक्रोश पोखेका छन्। संस्थापक पक्षमाथि दबाव सिर्जना गर्न खोजेको आरोप लगाउँदै आक्रोशित कार्यकर्ताले सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको पार्टी सदस्यताको विवादले बाह्रमा हुलदंगा भएको छ। बारा जिल्लाका

0: शाखा क्षेत्र नम्बर एक का गणेश धिमाल र क्षेत्र नम्बर दुई का चन्दन सिंहलाई बैठक स्थलबाट बाहिर निस्कने अवस्था सिर्जना गरेका हुन्। सांसद धिमालले भने कार्यक्रम सकिएपछि सुरक्षाकर्मीले सुरक्षित रूपमा बाहिर निकालेको बताउनु भएको छ। दृश्यलाई केही संचार माध्यमले अतिरञ्जित गर्दै गलत प्रचार गरेको उहाँको टिप्पणी छ।
1: उहाँलाई देख्यो कुनै भिडियो हेर्नुभयो हजुरहरूले भाग्दाखेरि त दुई हात अगाडि पछाडि हुनु पर्ला, लखतीमा अगाडि चार हात पछाडि होला, भागी मार्नेहरू दुई हात अगाडि होला होइन, के भनिया छ भाग्य भने त्यही उसमा आधिकारिक कार्यक्रम सम्पन्न भएर 600-700 भन्दा बढी प्रतिनिधिको बीचबाट निस्किँदै गर्दाखेरि सुरक्षाकर्मी र या हाम्रो पार्टीको र्याकका साथीहरूले हातले लाम्बो त गरेर निकाल्दै गर्दा त्यो भिडबाट छिटल्दै गर्दा निकालेकोलाई भिडलाई भिडियोलाई भागेको भनेर बनाउँदा अब यसमा आफ्नो तरिकाले मिडियाहरूले राखिरहनु भएको छ। यो सबै भागेको होइन, कार्यक्रम सकिसकेपछि अहिले पनि अहिलेको मिडियाबाट मान्ने लगायत केन्द्रबाट आएको साथीहरू जिल्लामै छौँ।
0: राष्ट्रपाका निवर्तमान सभापति श्री भगवान महतोले भने सांसदहरूले आफ्नो सुरक्षामा खटिएका प्रहरीसँगै बाउन्सर ल्याएर शक्ति देखाउन खोजेको आरोप लगाउनु भएको छ। सांसदहरूकै सक्रियतामा संगठनमाथि हस्तक्षेप गर्न खोजिएको भन्दै उहाँले सत्य तथ्य छानबिनको समेत माग गर्नुभएको छ। उहाँले संगठन हाइज्याक गर्ने प्रवृत्ति विरूद्ध आफूले अझै पनि प्रतिवाद गर्ने थाहा संचार नेटवर्कसँग बताउनुभयो।
2: के हो कि सत्य तथ्य छानबिन हुनु पर्दछ होइन, सांसद मान्यजीहरूले आफ्नो त्यो गरेर होइन, अब केन्द्रीय कार्यालय त आउनु पर्दैन, उहाँहरू काठमाडौँ नै बस्नुहुन्छ, सभा पारेर दुमुटा आरोपहरू ल्याएर संगठन हाइज्याक गर्न खोज्नु भइरहेछ भने त्यसको हामी घोर विरोध गर्छौ।
0: चुनावको बेला आर्थिक चलखेल गरेको, अरू दललाई सघाएको लगायतका आरोपमा पार्टीको केन्द्रीय अनुशासन आयोगको सिफारिशमा गत वैशाख 30 गते बसेको केन्द्रीय समितिको बैठकले स्वर्णकार सहितको सदस्यता खारेज गर्ने निर्णय गरेको थियो। तर प्रमाण बिना कार्यवाही गरेको भन्दै उनीहरूले दोषी करार गर्न चुनौती दिएका छन्।
3: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा पनि अहिले सदस्यता विवादले दुई पक्ष आमने सामने भएका छन्। सभापति गगन थापाले सदस्यता वितरणमा असहयोग गर्ने वडा सभापतिलाई हटाउने चेतावनी दिएपछि पूर्व सभापति शेरबहादुर देउवा समूहका नेताहरूले आपत्ति जनाउँदै आएका छन्। आज बिहान विराटनगर स्थित शेखर कोइरालाको निवासमा पुग्नुभएका सभापति थापाले पार्टीको विधान अनुसार नचल्ने जो कोहीलाई पनि कार्यवाही गर्ने चेतावनी दिनुभएको छ। पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले आज पनि नवीकरणमा अवरोध गर्नेहरूलाई जिम्मेवारीबाट मुक्त गरिने चेतावनी दिनुभयो। त्यसको केही घण्टामै नेता मोहन बस्नेतले पार्टी सभापति थापालाई चेतावनी दिनुभएको छ। देउवा समूहको गण्डकी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले पार्टीका नेता तथा कार्यकर्तालाई निष्कासन गरेर आफू अनुकूल नियुक्ति गर्न खोजिए सानेपाबाटै नेतृत्वलाई हटाउने अवस्था आउने चेतावनी दिनुभएको हो। यसअघि सुर्खेत पुगेर पूर्व उपसभापति पूर्णबहादुर खड्काले पनि यही विषयमा आपत्ति जनाउनु भएको थियो। संस्थापन पक्षले पार्टीलाई एकताबद्ध बनाउन आफूहरू सधैँ तयार रहे पनि इतरले न्यू खोजिरहेको दावी गरिरहेको छ। संस्थापन पक्षका नेता तथा पार्टी प्रवक्ता देवराज चालिसेले कुनै आग्रह पूर्वाग्रह नराखी सबै पक्षसँग छलफल गर्न र जिम्मेवारी दिन आफूहरू तयार रहेको बताउनुभयो। देउवा समूहका पुराना नेताहरूको पदका लागि बार्गेनिङ बढ़ेपछि विधानले नचिनेका पद सृजना गरेर जिम्मेवारी दिन नसकिने उहाँको भनाइ छ।
4: अधिवेशनको सुनिश्चितता गर्ने प्रणालीको लागि छलफल गर्न सकिन्छ। सदस्यताको वितरणदेखि लिएर सबै चिज कहाँ कहाँ शंका लागेको, उहाँहरूलाई आफू बहिष्कृत हुन्छु भन्ने लागेको, ती कुराहरूमा सहभागी र सुनिश्चित गर्न सकिन्छ। तर विधानले नचिनेका पद, विधानले व्यवस्था नगरेका संरचनाहरू समाधान लागू गर्न सक्दैन। प्रश्न के भन्छ भने पार्टीमा उपलब्ध भएका संरचनामा हामी कुनै आग्रह समायोजन गर्न हामी तयार छौं।
3: देउपा समूहले भने संस्थापन पक्षले आफूहरूसँग संवाद गर्न नचाहेको आरोप लगाएको छ। देउपा समूहका नेता श्याम घिमिरेले हालै सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, नेता पूर्णबहादुर खड्का र डाक्टर शेखर कोइरालासँग भेटवार्ता भएको जानकारी दिनुभयो। उक्त भेटमा भोलिपल्ट पुनः बसेर विवाद टुंग्याउने सहमति भएको पनि त्यसपछि सम्पर्कविहीन बनेको नेता घिमिरेको दावी छ। फोन सम्पर्क गर्दा समेत संस्थापन पक्षबाट कुनै प्रतिक्रिया नआएको उहाँले बताउनुभयो।
5: यस्तो औपचारिक प्रस्ताव

0: पनि भएको छैन. उहाँहरूले त्योभन्दा अगाडि लगभग 15-20 अगाडि पूर्ण खड्का र डाक्टर शेखर कोवाललाईसँग भेट गर्नुभएको थियो. लगभग सौहार्दपूर्ण ढङ्गले पनि कुराकानी भयो. भोलि आएर कुरा टोक्ने आउने भनेर उहाँहरू हिँड्नुभयो त्यहाँबाट. त्यसपछि उहाँहरूले आउँदा पनि आउनु भएन, फोन पनि गर्नु भएन, फोन गर्दाखेरि रिसिभ पनि गर्नु भएन, म्यासेजको पनि रिसिभ गर्नु भएन. भनेपछि उहाँहरूले रेस्पोन्स गरेको देखियो.
1: विशेष महाधिवेशनपछि उत्पन्न भएको काँग्रेसभित्रको विवाद अझै समाधान हुन सकेको छैन. गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट चुनिएको थापा नेतृत्वलाई अदालतले आधिकारिकता दिएको एक महिनाभन्दा बढ़ी भइसक्दा पनि पार्टीभित्र समानान्तर गतिविधि जारी छन्.
2: अर्को विपक्षी दल नेकपा एमालेको सचिवालय बैठक भने भोलि सकिने भएको छ. अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा हिजो शुरू भएको बैठकको दोस्रो दिन आज 6 घण्टासम्म चलेको बैठकमा महासचिव, 3 जना उपमहासचिव र 5 जना सचिवहरूले धारणा राखेका छन्। 19 सदस्यीय सचिवालयमा 9 जना सचिव छन्। 4 जना सचिवले भोलि धारणा राखेपछि अध्यक्ष ओलीले निर्देशनात्मक भनाई राख्ने र बैठक सकिने उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभएको छ. त्यसपछि कार्यविभाजन, कार्यदल गठन गर्ने लगायतका 11 एजेण्डामाथि निर्णय गरेर बैठक सकिनेछ. आज दिनभरको बैठकपछि भट्टले हिजोको बैठकमा भएका विषय अतिरञ्जित तरिकाले संचार माध्यममा आएको भन्दै आपत्ति जनाउनुभयो.
3: अब हिजो कैयौं बैठकमा भएका चिजहरू अलि अतिरञ्जित पाराले बाहिर आएका छन्। मलाई के लाग्छ भने म जुन स्कुलिङबाट आएको छु, हरेक चिजहरू बैठकमा गरिने कुरा ती के हुन्छन् भने त्यहाँभित्र विभिन्न प्रवृत्तिहरू आउँछन् र ती प्रवृत्तिमा बोल्ने भन्ने लागेका विषयवस्तु हुन्छन्, तर त्यसलाई चाहिँ हामीले जे पार्टीको मुख्य लाइन हो त्यो लाइन बाहेक बाहिर बोल्नुहुन्न भन्ने लाग्छ मलाई.
2: हिजोको बैठकमा उपाध्यक्ष रामबहादुर थापा, बादल बाहेकका 4 जनाले निर्वाचन हारको जिम्मा लिँदै मार्ग प्रशस्त गर्न ओलीलाई सुझाव दिएका थिए. अरू बहुमत पदाधिकारी तटस्थ बसेका थिए. ओली र पृथ्वी सुब्बा गुरूङ बीच भने नेतृत्व छोड्ने विषयमा सवाल जवाल वा चर्का चर्किने भएको बताइएको थियो. त्यससँगै ओली सचिवालयमै अप्रबन्धमा पर्ने अवस्था बनेको छ. तर भट्टले बैठकको भात ओलीलाई नै निरन्तरता दिएर जानुपर्छ भन्ने आफूले देखेको तर्क गर्नुभएको छ.
3: मलाई लाग्छ हिजो त्यस्तो नेतृत्वलाई राजीनामा गरिहाल्नु पर्छ भन्ने आजको भाव के थियो भने नेतृत्व चाहिँ अब हाम्रो पार्टीभित्र जे समस्या छ त्यसको समाधान अध्यक्षकै नेतृत्वमा समाधान गरेर फेरि उहाँकै कमान्डमा अघि बढ्नुपर्छ भन्ने नै भाव थियो मेरो बुझाइमा. त्यो लाग्छ
2: एमालेकी नेत्री अष्टरश्मी साकेले पनि आज सामाजिक सञ्जाल मार्फत ओलीलाई सम्मानपूर्वक अध्यक्ष पदबाट विदा लिन आग्रह गर्नुभएको थियो. विद्यादेवी भण्डारीको सदस्यता नवीकरण भएसँगै ओलीमाथि राजीनामाको दबाव पढ़ेको, तर भण्डारीले मदन भण्डारीको 75 औं जन्म जयन्तीका अवसरमा आज काठमाडौँमा आयोजित मीडियामा मदन भण्डारी विमर्श तथा बहस कार्यक्रममा पार्टीको नेतृत्व परिवर्तनबारे मुख खोल्नु भएन. भण्डारीको विचार र योगदान आज पनि नेपाली राजनीतिमा सान्दर्भिक रहेको धारणा व्यक्त गर्नुभएकी विद्याले सचिवालय बैठकको तापक्रम बारे कुनै अभिव्यक्ति नै दिनु भएन. नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला.
4: नागरिकले नगदमा राख्न सक्ने नगद परिवर्तीय विदेशी मुद्रा सम्बन्धी जानकारी. विदेशी विनिमय कारोबार गर्ने सम्बन्धमा नेपाल राष्ट्र ब्याङ्कबाट जारी गरिएको एकीकृत परिपत्रमा गरिएको व्यवस्था बमोजिम नेपाली नागरिकले विदेशमा रोजगारी वा विदेशमा व्यवसाय गरी आर्जन गरेको वा विदेश भ्रमणका लागि सतही सुविधा अन्तर्गत प्राप्त विदेशी मुद्रा मध्ये बचत हुन आएको विदेशी मुद्रा लगायत अन्य वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा भविष्यमा उपयोग गर्ने प्रयोजनका लागि अधिकतम अमेरिकी डलर 1,500 वा सो बराबरको परिवर्तीय विदेशी मुद्रासम्म नगदमा राख्न सक्छन्। यस्तो रकम जतिसुकै पटकको स्रोत भए तापनि कुल रकममा सो सीमा नाग्न हुँदैन। सम्बन्धित व्यक्तिले आफू विदेशबाट नेपाल आउँदा साथमा ल्याएको वा नेपालभित्र प्राप्त गरेको परिवर्तीय विदेशी मुद्रा उपयुक्त सीमाभन्दा बढ़ी भएमा 35 दिनभित्र सटही गर्नु वा नेपाल स्थित ब्याङ्कमा परिवर्तीय विदेशी मुद्राको खाता खोली राख्नुपर्दछ। विदेशी विनिमयको ज्ञान सुरक्षित आर्थिक व्यवस्थापनको पहिचान. वित्तीय चेतनाका लागि नेपाल नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा फोन नम्बर 01-5719-605 गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np
5: गुणस्तरीय प्लम्बिङको परिपूर्ण नाम
6: मार्बल कास्टिङ पीवीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित रोगाड ब्रान्ड साथै मार्बलका यूपीवीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको जीवन
8: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
2: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
1: पछिल्लो केही दिन यता गर्मी बढ़ेको छ भोलि र पर्सी तराईमा अत्यधिक गर्मी हुनका साथै तातो हावाको लहर चल्ने सम्भावना छ दिउँसोको समयमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा सोभन्दा बढ़ी भई अत्यधिक गर्मी हुने सम्भावना छ अत्यधिक गर्मी र तातो हावाको लहरका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीरसम्म असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैमा आग्रह गरेको छ साथै सबै निकायले आवश्यक पूर्व तयारी र प्रतिकारीका लागि तयारी अवस्थामा रहन समेत प्राधिकरणले भनेको छ मौसम पूर्वानुमान महाशाखाले पनि देशका विभिन्न स्थानमा गर्मी बढ़दै जाने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ एक सामग्री माधव तिमल सेनाबाट
9: सुदूरपश्चिम र लुम्बिनी प्रदेशको हामीले पहाड़ी भूभागमा तातो दिन तथा तराई भूभागमा तातो लहर हुने सम्भावना भनेर दिएको थियौ अझै पनि तातो दिनको सम्भावना चाहिँ छ है हामीले अलिकति सतर्कता चाहिँ अपनाउनु पर्ने हुन्छ लु चाहिँ सबै ठाउँमा छैन एक दुई ठाउँमा उसमा छ
2: वरिष्ठ मौसमविद विभूति पोखेल अबका केही दिन गर्मी कम हुने सम्भावना नरहेकाले दिउँसोको समय सकेसम्म बाहिर ननिस्कन उहाँले सुझाव दिनुभयो लुम्बिनी प्रदेशका बाँकी सहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित भएको छ जल तथा मौसम विज्ञान विभाग कोहलपुरका प्रमुख रामप्रसाद अवस्थीले बाँकी आसपासको तापक्रम 40 डिग्री भन्दा माथि पुग्न थालेको बताउनुभयो
10: चलबल अलिक कम नै छ भाइ तातो हावा नै चलेको अवस्था त होइन होइन तापक्रम चाहिँ बढेको छ बाँकेको भगवानपुर 40 छ होइन नेपालगंजको खजुरामा चाहिँ 39.8 छ हिजोको भन्दा जे आज बढी हो तापक्रम बढ्ने क्रम जारी नै रहन्छ
2: अत्यधिक गर्मीका कारण थकाई लाग्ने कमजोरी हुने बढी तिर्खा लाग्ने टाउको दुख्ने खुट्टा बाउडिने चक्कर आउने बेहोश हुने मांसपेशीहरू दुख्ने बान्ता हुने लगायत स्वास्थ्य समस्या देखिन सक्ने चिकित्सकको भनाइ छ तातो हावाको लहरबाट बस्न चर्को घाम लागेका बेला वा दिउँसोको समयमा सकभर घरभित्रै बस्न बाहिर निस्कनै परे छाता ओढ्न वा पातलो कपडाले टाउको ढाक्न चिकित्सकको सुझाव छ वरिष्ठ जनस्वास्थ्यविद डाक्टर बाबुराम मरासिनी गर्मीबाट हुने जल वियोजनबाट बस्न झोलिलो पदार्थ अत्याधिक मात्रामा सेवन गर्न आग्रह गर्नुभयो
11: पानी लगायत अरू चियाहरू पिउने शरीरबाट चाहिँ एकदमै धेरैभन्दा धेरै पसिनाबाट पानी निस्किरहेका हुन्छ त्यही चाहिँ जल वियोजन समय आउने सम्भावना हुन्छ त्यो जल वियोजनलाई सुधार्नको लागि चाहिँ शरीरमा पानीको कमी कमजोरीलाई चाहिँ घटाउनको लागि पानी त पर्याप्त मात्रामा पिउनुपर्छ रक्सी खायो भने रक्सीले पानी ज्यादा निकालिदिन्छ अनि सुरुमा चाहिँ पसिना आएको जस्तो गुम्म बनाएर अनि त्यसपछि मान्छेलाई चाहिँ असर गर्न सक्छ
2: गर्मीसँगै लामखुट्टे र विभिन्न किसिमका रोगको जोखिम पनि बढ्दै जाने उहाँको भनाइ छ गर्मीको मौसम सरुवा रोगको जोखिम हुने भएकाले बालबालिका वृद्ध वृद्धा र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाले विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो स्वास्थ्यमा ध्यान दिन नसके गर्मीकै कारण मानिसको मृत्यु समेत हुन सक्ने डाक्टर मरासिनीले बताउनुभयो
11: एकाकी लु आयो भने चाहिँ अब मान्छेहरू चाहिँ बेहोस हुने समङ्गको अवस्था आउँछ अनि त्यही अनि कसै कसै लाग्छ त्यो चाहिँ अनि शरीरको तापक्रम अत्यन्त उच्च भएर त्यो चाहिँ क्रमले गर्दा मानिसको मृत्यु पनि हुन सक्छ
2: शंखासभाको मकालो गाउँपालिका 5 माङसिङमा स्थित फोक्टेमा पहिरोले भेडी गोठ पुरिँदा 200 भन्दा बढी भेडा बेपत्ता भएका छन् आज बिहान खसेको पहिरोले मकालु पाँचका स्थानीय दलबहादुर गुरूङको भेडीकोट बगाउँदा 218 भेडा पुरिएर बेपत्ता भएको जिल्ला प्रहरीकारले संखुवा सभाका प्रहरी नायक उपरीक्षक कुमार प्रसाद मैनालीले जानकारी दिनुभयो। वर्षापछि फोक्टे क्षेत्रमा अचानक पहिरो खसेको पहिरोले स्थानीय दलबहादुरका 250 भेडा मध्ये 218 भेडा पहिरोमा पुरिएर बेपत्ता भएका हुन्। पहिरोमा पुरिएका 32 भेडा मात्रै जीवित अवस्थामा फेला परेका छन्। बाढ़ीमा परेर भेडा गोठालाको काम गर्दै आउनुभएका स्थानीय 20 वर्षीय झलक गुरूङ घाइते हुनुभएको छ। उहाँको हात र खुट्टामा चोट लागेको छ। अर्का गोठाला 30 वर्षीय कमल गुरूङ सकुशल रहनु भएको छ। घटनास्थल दुर्गम क्षेत्रमा पर्ने भएकाले उद्धार र खोजी कार्यमा कठिनाई भएको छ। घटनास्थल नुम प्ररी चौकीबाट करिब 40 किलोमिटर टाढा र करिब 10 घण्टा पैदल दूरीमा पर्दछ। घटनापछि नुम प्ररी चौकीबाट प्ररी टोली स्थानीयवासी उगार तथा खोजी कार्यका लागि घटनास्थल गएका छन्।
1: माध्यमिक शिक्षा परीक्षा एसएको नतिजा पुनर्योगका लागि विद्यार्थीले दिएको निवेदनका आधारमा उत्तर पुस्तिका खोज्न शुरू गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख 28 गते एसएको नतिजा सार्वजनिक गरेको थियो। त्यसै ता चित्त नबुझेका 33,851 विद्यार्थीले पुनर्योगका लागि निवेदन दिएको कक्षा 10 परीक्षा नियन्त्रक टुक राज अधिकारीले बताउनुभयो। विद्यार्थीले दिएको निवेदनका आधारमा उनीहरूको उत्तर पुस्तिका खोज्न शुरू गरिएको उहाँले बताउनु भएको छ। पुनर्योगको नतिजा प्रकाशन हुन केही समय लाग्ने जनाइएको छ। पुनर्योगको नतिजा प्रकाशन भएपछि विद्यार्थीले आफ्नो उत्तर पुस्तिका पनि हेर्न पाउनेछन्। त्यसपछि पुनः परीक्षणका लागि निवेदन दिन सक्ने व्यवस्था गर्न लागि परीक्षा नियन्त्रक अधिकारीले बताउनु भएको छ। यस वर्षको यासीमा 65.98% विद्यार्थी उत्तीर्ण भएका थिए। त्यस्तै 146,507 विद्यार्थी नन ग्रेडेड भएका थिए। गत चैत 19 गतेबाट शुरू भएको यस वर्षको यसै परीक्षा 29 गते सकिएको थियो।
2: सरकारले लामो समयदेखि बन्द रहेको हेटोडा कपड़ा उद्योग पुनः संचालनमा ल्याउने तयारी तीव्र पारेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले हेटोडा औद्योगिक क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा मन्त्री यादवले उद्योगको वर्तमान अवस्था, मेसिनरीहरूको स्थिति र पुनर्संचालनका सम्भावना बारे विस्तृत जानकारी लिनुभएको छ। यादवले उद्योग संचालनको प्रक्रियालाई कसरी द्रुत गतिमा अघि बढ़ाउन सकिन्छ भन्ने विषयमा सरकारवालासँग छलफल समेत गर्नुभएको हो। उहाँले आगामी आर्थिक वर्षको बजेटमा रुग्ण कपड़ा उद्योग संचालनका लागि बजेट विनियोजन गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद चैतका समाचार बाँकी नै छन्।

0: आपको एकमात्र डीटीएस के बाद डिस्काउंट
1: टेशो खुशी को कनेक्शन
2: यू हो हाँ संचार नेटवर्क रत्नपाई सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। नेपाल भारत जमुनाहा नाकामा सशस्त्र प्रहरीले तालिम प्राप्त कुकुरहरू परिचालन गरेको छ। सो नाकाबाट पछिल्लो समयमा लागू औषध ओसार पसार बढ़दै गएको भन्दै नियन्त्रणका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको हो। तालिम प्राप्त कुकुर परिचालन गरेर सुरक्षा व्यवस्था कड़ा पारिएको सशस्त्र प्रहरी बल नेपाल 30 नम्बर गढ़ हेडक्वार्टर बागेश्वरीले जनाएको छ।
3: मकनपुरको मकनपुर गढ़ी 2 शिखर कटेरीमा बसले स्कूटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। काठमाडौँबाट बिरगंजतर्फ जाँदै गरेको बसले घुम्तीमा विपरीत दिशाबाट आउँदै गरेको स्कूटरलाई आज ठक्कर दिएको हो। दुर्घटनामा स्कूटर चालक स्थानीय 55 वर्षीय दूरसी रत्न योजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकनपुरले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते योजनलाई उपचारका लागि एटोटा स्थित सीएमसी चुरे हिल अस्पतालमा पुर्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो। स्कूटरलाई ठक्कर दिने बस चालक काभ्रेको चौरी देउराली गाउँपालिका 2 41 वर्षीय शिवबहादुर चौलागाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
4: प्रहरीले नेपालगंजमा अवैध लागू औषध अफिम र चरे सहित एकजनालाई पक्राउ गरेको छ। बेनवी कालाबन्जरबाट खटिएको सशस्त्र प्रहरी टोलीले आज नेपालगंज उपमहानगरपालिका 15 पिप्रहवा सीमा इलाकामा जाँच गर्ने क्रममा 5.5 किलोग्राम अफिम र 5 ग्राम चरेस बरामद गरेको हो। उक्त लागू औषध सहित पक्राउ परेका व्यक्तिले आवश्यक अनुसन्धान तथा कानूनी कार्यवाहीका लागि नेपाल प्रहरीले बुझाइने जनाइएको छ।
3: इलामको फाकफोकथुम गाउँपालिकाले किसानलाई व्यावसायिक नगदे बालीतर्फ आकर्षित गर्न विभिन्न प्रजातिका बिरुवा उत्पादन गरी वितरण गरिएको छ। गाउँपालिकाले 3 वर्ष अघि अलैची कफी सुन्तला कागती खुर्सानी एभोगाडो लगायत बिरुवाको नर्सरी राखेको थियो। अहिले ती बिरुवा किसानलाई वितरण गर्न थालेको गाउँपालिकाले जनाएको छ।
4: कञ्चनपुरको शुक्लाफाटा नगरपालिका 10 ढलारीमा स्थानीय किसानको कृषि उत्पादनलाई व्यवस्थित बजार उपलब्ध गराउने उद्देश्यले हाट बजार सञ्चालनमा ल्याउन भौतिक पूर्वाधार निर्माण शुरू गरिएको छ। कृषि उपज बिक्रीका लागि स्थानीय स्तरमा स्थायी बजारको अभाव झेलिरहेका किसानले लक्षित गर्दै नगरपालिका र संघीय सरकारको सहकारीमा हाट बजार स्थल निर्माण अघि बढ़ाइएको हो।
3: सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्ध बाबा सुरु मार्गको भौतिक प्रगति 68% सकिएको छ। आयोजनाका प्रमुख राजेश पौडेलका अनुसार आगामी सेप्टेम्बर महिनाभित्र सुरुङ मार्ग मार्फत यातायात संसारमा ल्याउने गरी तयारी तीव्र पारिएको छ। यसै बीपी राजमार्गको मर्मत तथा पुननिर्माण अन्तर्गत चुनौतीपूर्ण मानिएको 420 खण्डको नयाँ ट्र्याक आगामी 10 दिनभित्र संसारमा ल्याइने भएको छ। संघीय संसदको पूर्वाधार विकास समितिका सभापति एवं रासपाका सांसद आशिष गजुरेले सो क्षेत्रको स्थलगत अनुगमन गरी निर्माण कार्यको प्रगतिबारे जानकारी लिनुभएको हो।
4: यस्तै सड़क सञ्जाल मार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढ़ाइएको एसियन हाइवे अन्तर्गत काँकरभित्राबाट लौकही सड़क खण्डमा बिटुमिन को अभाव भएपछि कालोपत्र गर्न ढिलाचुक्ती भएको छ। भिटामिन अभाव साथै गुणस्तरीय नपाएको कारण कालोपत्र गर्न ढिलाचुस्ती भएको आयोजना अन्तर्गत पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले बताउनु भएको छ।
3: नेपाल टेलिकमले डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र काकोटमा 4G सेवा शुरू गरेको छ। समुद्री सतहदेखि 4200 मिटर उचाइमा अवस्थित मुकोट स्थित टावरमा 4G उपकरण जडान गरी माइक्रोवेभ रेडियो मार्फत सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकमका प्रवक्ता डाक्टर कमल लामिछानेले जानकारी दिनुभयो। यससँगै टेलिकमको 4G सेवा पुगेका स्थानीय तहको संख्या 750 पुगेको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले नयाँ अध्यागमन नीति घोषणा गरेको छ जस अन्तर्गत स्थायी बसोबास अनुमति पत्र लिन चाहने आप्रवासीले अमेरिका छाड्नुपर्ने र विदेश स्थित अमेरिकी दूतावास वा वाणिज्य दूतावास मार्फत आवेदन दिनुपर्ने व्यवस्था गरिएको हो। अमेरिकाभित्र अस्थायी रूपमा बसिरहेका विदेशी नागरिकले ग्रीन कार्डका लागि आवेदन दिन आफ्नै देश फर्किनुपर्ने नयाँ नीति लागू गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अमेरिकी नागरिकता तथा प्रवासन सेवाले नयाँ नीति सार्वजनिक गर्दै अमेरिकाभित्रबाटै बसाई स्थिति परिवर्तन गरेर स्थायी बसोबास अनुमति लिन नपाइने स्पष्ट पारेको हो। अवैध आप्रवासन नियन्त्रण गर्ने अभियान अन्तर्गत चालिएको यो कदमले भिसावाहक तथा आगन्तुकलाई अमेरिकामै रहँदा ग्रीन कार्डका निम्ति आवेदन दिन अनुमति दिने कानूनी छिद्र बन्द गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले जनाएको छ। पुरानो प्रणालीले लामो आवेदन प्रक्रियाका क्रममा परिवारलाई सँगै बस्न सहज बनाउँदै आएको थियो, तर नयाँ नीतिका कारण ग्रीन कार्डको आशामा अमेरिका छाड्ने केही आप्रवासीका निम्ति पुनः त्यहाँ फर्कन गाह्रो वा असम्भव हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार। काबा महिला च्याम्पियनशीपमा पहिलो जित हात।
5: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
6: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
5: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
6: उनीहरूलाई सही र गलत
3: जितसँगै दुई खेलबाट चार अंक जोडेको नेपाल समूह एको दोस्रो स्थानमा छ। नेपालको सेमी फाइनल सम्भावना जीवितै छ। पराजित किर्गिस्तान दुई खेलबाट तीन अंकका साथ तेस्रो स्थानमा छ। पहिलो खेलमा नेपाल भारतसँग 3-2 सेटमा पराजित भएको थियो।
4: इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा अहिले पंजाब किंग्स र लखनऊ सुपर जायन्ट्स बीच प्रतिस्पर्धा भइरहेको छ। लखनऊको इकाना स्टेडियममा पंजाबले टस जितेर फिल्डिङ रोजेपछि घरेलु टोलीले ब्याटिङको निम्तो पाएको छ। ताजा अवस्थामा लखनऊले 7.2 ओभरको खेल सकिँदा 3 विकेटको क्षतिमा 72 रन बनाएर खेलिरहेको छ। पंजाबका लागि आजको खेल निकै महत्वपूर्ण छ। लगातार 6 खेल हारेको पंजाबलाई प्लेअफको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाव छ। लखनऊ विरूद्ध जित हार पारे पनि पंजाबले भोलिका अन्य खेलहरूको नतिजामा निर्भर रहनेछ। लखनऊ भने प्लेअफ दौड़बाट बाहिरिसकेको छ।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: पार्टी सदस्यताको विवादले बारामा रासोपाको बैठकमा फुलदंगा। कांग्रेसको देउबा समूहका नेताको पद बार्गेनिङले समस्या। एमआरएमा ओलीमाथि राजीनामाको दबाव।
3: भोलि र पर्सि पनि अत्याधिक गर्मीको सम्भावना। सतर्कता अपनाउन आग्रह। चर्को गाममा बाहिर ननिस्कन चिकित्सकको सुझाव।
4: संघ सभाको बकालुमा पहिरोले भेडीगोठ पोडिँदा 200 बढ़ी भेड़ा बेपत्ता। यात्रीको नतिजा पुनर्योगका लागि उत्तर पुस्तिका खोज्न शुरू। 33,000 निवेदन।
3: अमेरिकाद्वारा नयाँ अध्यागमन नीति घोषणा। ग्रीन कार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने।
4: र काबा महिला भलिबल च्याम्पियनशीपमा नेपालको पहिलो जित। आईपीएल क्रिकेटमा पंजाब विरूद्ध लखनऊ टस हारेर ब्याटिङ गर्दै।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। माधव अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
5: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
6: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
5: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
6: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
5: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
6: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
8: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
7: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जानु होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
8: ल तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
7: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हाजिकिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटीमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखीमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
7: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
5: खै जन्मदाता दिनुहोस् त।
9: जन्मदाता गरेको छैन नि म्याडम।
5: लौ, जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
9: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
9: पहिला कसैले भनेन?
10: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनु पर्छ।
11: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
10: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
11: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
8: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
7: होइन, के भएको छ र तपाईँलाई?
8: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
7: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि। हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
8: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने,
12: पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डीफोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने, जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
13: यति मात्र कहाँ हो र हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
12: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
13: विकल्प आयुर्वेद क्लिनिक घोराई दान सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: हैया बद्दी मेरो त दाद्दु खिलो के गर्ने होला अब
2: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
3: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले
2: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
3: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
2: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तड्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
3: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सबै हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दान थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98478-57569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-592-8970 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौ प्रत्येक छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दानद्वारा जारी सन्देश
4: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
5: अहिले के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
4: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
6: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु
7: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
8: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
4: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोली दिए धन्यवादै बाबु
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
10: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: ए निकेश हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो हाम्रो समूहको बचत पासबुक विद्यालयको खाताहरू कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो कहाँ जाने होला तलाई थाहा छ भने भन् त
13: होइन यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ यो काम त रोल्पा समाचार साप्ताहिक रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि थाहा पाए
12: साँच्चै भन्छस् कि के हो, यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
13: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचरमा पनि शाखा छ नि यसको।
12: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
13: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
12: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, शेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
13: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868603412, कार्यालयको सम्पर्क नम्बर 086440238।
12: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857222775, रेणुका रोका 9481868697।
13: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857222775।
12: प्रकाशक तथा व्यवस्थापक मान सिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
5: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
6: अङ्कल अङ्कल आउनुहोस्, मलाई बाटो काटाइदिन्छु।
7: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
8: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
10: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
14: त्यही डालोमा होला दाना, हालिदेऊ नानी।
6: खै योमा त दादा छैन, कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने यस्तो दिमाग खराब।
14: ओहो, भुसुक्कै बिर्सेछु, जाउ जाउ दिमाग चुरी खेल्न जिते, रुपा स्टोरबाट दाना लिएर आऊ त।
10: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848705571 र 9858247171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ टुडीखेल, रोल्पा।
15: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
16: लो किन नि, के भयो सन्चो भएन?
15: होइन, यतिकै जानै मन लागेन।
16: यतिकै पनि हुन्छ?
15: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
16: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
17: नमस्ते, कति टाइमले पाल्नु भयो?
16: आज रिनाले स्कुल जान्न भनी साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
17: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
15: हस् म्याडम।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
18: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
19: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
18: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
19: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
18: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
19: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्? उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
18: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
19: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
18: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
19: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
18: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौ।
19: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आर्थिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
18: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
19: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
18: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
20: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
21: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
20: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
21: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
0: नेपाल सरकार विज्ञापन बोर्ड। आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिका पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: अश्वामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
1: हो र? होइन होला त्यस्तो त।
2: सोइता, तिमीहरूको के खास खुस कुरा आउँदैछ? के भयो भन त?
3: के भएन मिस?
2: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
7: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
6: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
7: लौ उसो भए म सामान लिन गइहाले।
6: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
7: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578-30504।
6: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
7: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।
8: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ, यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
9: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
10: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए, म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
11: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
7: के तपाईँको हातको औँलाहरू दुख्ने र सुन्निने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड कम्बर वा घुँडाको समस्याले सताएको छ, चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पैतला पोल्ने समस्या छ? अब चिन्ता नलिनुहोस्, सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
6: हजुर, हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, हार जोड्नी तथा नसा च्यापिएको समस्याको परामर्श, युरिक एसिड जोड्नी जाम भएको, हड्डी खिएको समस्याको विशेष उपचार, साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार, छालामा चाउरी पर्ने, छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ। समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
7: थप जानकारीका लागि सम्पर्क सुपरि

0: समुदाय को लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुठोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।
3: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुल्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सृजना त कतै मनको बहहरू यसै भनु भनु जस्तै लाग्छ।
4: दिनभरी थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
3: तिनै थकाइ र छटपटीको एक मात्रा हामी बन्छौ साथी। आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
4: प्रत्येक राति 9-10 बजेसम्म
1: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 मेगाहर्जबाट सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला
4: कार्यक्रम गुड।

हजुर नमस्कार नमस्कार नमस्कार निहार्दिक स्वागत एवं न्यानो अभिवादन टक्र्याउँछौं तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइटमा कार्यक्रम गुड नाइट लिएर हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी रीता मगरको भनी आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजल एफएम 96.4 मेगाहर्ज लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन तपाईँले हामीलाई विभिन्न रेडियोहरूबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। हामी यति बेला सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमघास गुल्मीबाट पनि प्रसारणमा छौ भने माइक अलि कम गर्नु न यति ठिक छ है। हामी यति बेला कार्यक्रम गुड नाइटमा छौं र सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमघास गुल्मीबाट पनि प्रसारित छौं। त्यहाँबाट सुषमा मल्लले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो भोजपुर 93.8 मेगाहर्ज भोजपुरबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ जहाँबाट हामीलाई यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी एलिना श्रेष्ठको भने रेडियो धनकुटा 106.2 मेगाहर्ज धनकुटाबाट सञ्जिता लिम्बुले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथी तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम गुड नाइट तपाईँ सुन्दै हुनुहुन्छ सरी म लोकसारथी भन्न पुगेछु होइन। हरेक रात 9 बजेदेखि 10 बजेसम्म प्रसारण हुने कार्यक्रम गुड नाइट तपाईँ सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा रहेर हामी के गर्छौं भन्ने कुरा तपाईँलाई जानकारी नै छ होला। आज शनिबार व्यवसायी हो। शनिबार व्यवसायमा हामी तपाईँसँग भएका जुनसुकै प्रतिभा पनि आजको कार्यक्रममा स्थान दिनेछौ जुनसुकै प्रतिभालाई पनि आजको कार्यक्रममा स्थान दिनेछौ। यो क्रममा तपाईँलाई जानकारी गराए 98-68-60-39-40 को नम्बर तपाईँका लागि खुला गरेका छौं। 98-68-60-39-40 को नम्बरमा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यो नम्बर तपाईँका लागि हामी खुला गरेका छौं। फोन डायल गर्नुहोला 98-68-60-39-40 फोन गरेर कार्यक्रम गुड नाइटमा सहभागिता जनाउँदै गर्नुहोला। हामी भने एउटा गीत राख्छौं। गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि गीतपछि फेरि आउँछौं।

0: यो गीत प्रसाद तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा छौँ। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा आज जुनसुकै प्रतिभा पनि सुनाउन पाइन्छ आजको दशाईमा। यो कुरा म तपाईँलाई जानकारी गराउँछु, तसर्थ फोन गर्नुहोला 9868309940 को नम्बर तपाईँको लागि खुला गरेका छौँ। फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौँ। राज जुनसुकै प्रतिभा पनि सुनाउन पाउनुहुन्छ, गजल मुक्तक भावना शायरी गीत गजल होइन, तपाईँलाई के आउँछ के मनपर्छ सही अनुसारको प्रतिभा तपाईँले सुनाउन सक्नुहुनेछ, जसका लागि फोन गर्नुपर्ने हुन्छ 9868309940 को नम्बर तपाईँका लागि खुला गरेका छौ। हामी कार्यक्रम गुड नाइटमा छौँ। के छ साथी आउनु भएको छ? प्राइमी मित्र साथी आउनु भएको छ कि छैन? आउनु भएको छ, म स्वागत गर्छु। नमस्कार हजुर। हेलो
1: हजुर, नमस्ते।
0: नमस्ते हजुर, के भन्नुभयो कहाँबाट?
1: राजु कटवाल भोजपुरदेखि आउँदैछु भन्नुपर्छ है हजुर।
0: राजु कटवाल भोजपुरबाट आउँदै हुनुहुन्छ, बल्ल बल्ल आउनुभयो होइन?
1: बल्ल बल्ल भन्दा नि फस्दैछु, ठिकै छ, अब त्यति बल्ल बल्ल
0: नभनिहाल्दा पनि त्यही त नि, कार्यक्रममा आउनु भएको छ, फर्स्टमै आउनुभयो। अनि के छ आज दिनहरू कसरी बिताउनु भयो, के काम गर्नुभयो?
1: दिनहरू यसो भराइटी काम गर्दै बिते, दिनचर्याहरू यताउता गर्यो, त्यसै बित्छौ भन्नुपर्छ है त।
0: यताउता गर्यो, घराइसी काम त्यस्तै बितिहाल्छ होइन?
1: हजुर, सन्चै आरामै हुनुहुन्छ हजुर?
0: एकदम सन्चै आरामै छौ। यति बेला ठ्याक्कै के गर्दै हुनुहुन्थ्यो तपाईँ?
1: यति बेला लगभग अब खाना खाने बेला हुँदैछ, आज पहिलो फर्स्टमा फोन लाएर चाहिँ खाउँला भन्ने कुरा भएर हामी यसो कार्यक्रमतिर फर्स्टमै जाउँ न त भनेर आइदिइहालेको नि त।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, कार्यक्रममा फोन गर्नु, कार्यक्रममा सहभागिता जनाउनु त राम्रो कुरा हो होइन?
1: है, फेरि बानी भएपछि तपाईँको एकचोटि लाउँ न त जे होला अब भन्ने कुरा नै हुन्छ। अब अलिक प्रतिभा अब आफूले जानेको छ भने यसो लायो, अब अलिक आफूलाई आउँदैन, अब नजान्ने भइयो भने त्यो अनुसारको यसो सुनेर साथ दिनुपर्छ भन्छु म चाहिँ।
0: आज के सुनाउनुहुन्छ त तपाईँले? आज के सुनाउनुहुन्छ ल भन्नुहोस्।
1: आज एउटा गीत गाउँछु ल।
0: लगाउनुहोस्।
1: जिन्दगी त आज कि भोलि हो, जिन्दगी त आज कि भोलि हो, अजम्बरी चाहिँ तिम्रो भोलि भो, अजम्बरी चाहिँ तिम्रो भोलि भो, हिजो हजार गाउँको नगर एटो हजार नगर
0: केटो गाउँको भनेर हेला नगर होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरि व्यवसायमा आउनु होला, अहिलेको लागि तपाईँलाई बिदा गर्छौँ। नमस्ते, त्यही भन्दा पनि गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: हुन्छ, सबैभन्दा पहिला त हजुरलाई गुड नाइट शुभ सपनीको कामना गरे, त्यस्तै गरी हाम्रो प्राविधिकमा रहेर साथ दिनुहुने मिसलाई पनि गुड नाइट शुभ सपनीको कामना गरे, नै जुन जुन रेडियोबाट साथ दिनुभएको छ हाम्रो प्राविधिक सर मिसहरू सम्पूर्ण टिमहरूलाई नै गुड नाइट शुभ सपनीको कामना भने, लगभग मलाई जो जति साथीहरूले चिन्नुहुन्छ अथवा चिन्नुहुन्न सम्पूर्णलाई गुड नाइट शुभ सपनीको कामना गर्दै यो बसाइबाट सबैलाई जय होस्।
0: हुन्छ, अहिलेको लागि बिदा गर्छौँ। टेलिफोन सम्पर्कमा राजु कटवाल आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। अब पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940 को नम्बर तपाईँको लागि खुला गरेका छौँ। अर्को साथी हुनुहुन्छ, म स्वागत गरे, नमस्कार हजुर। टेलिफोन सम्पर्कमा साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
2: हेलो,
0: नमस्कार हजुर।
2: हजुर नमस्कार,
0: को बोल्नुभयो कहाँबाट?
2: मेरो नाम विश्व तामाङ, म धनपुर नौबेलाबाट।
0: के तामाङ भन्नुभयो?
2: विश्वास तामाङ।
0: विश्वास तामाङ,
2: हजुर।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, धनकुटामा कुन रेडियोबाट हामीलाई सुन्नुभयो? रेडियो धनकुटाबाट सुन्नुभयो है? ल आज के सुनाउनुहुन्छ विश्वासले? खाना खानुभयो कि खानु भएको छैन? पहिला यतातिरबाट जाउँ न होइन? खाना खाइसक्नु भएको हैन आज के सुनाउनुहुन्छ त हामीलाई
2: हैन गीत सेलेक्ट गर्न मिल्छ कि मिल्दैन
0: तपाईले कार्यक्रम सुन्नु भएको छ छैन उसो भए हामी तपाईँलाई विदा गर्छौँ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी उहाँसँग कुराकानी गर्न सकेनौ होइन कार्यक्रम सुनेर मात्रै आइदिनु होला है अब सुन्ने भन्ने बेला धनकुटा एफएमबाट कार्यक्रम सुनेको छु भन्नुभयो फेरि सुन्नु फेरि गीत सेलेक्ट गर्न मिल्छ कि मिल्दैन अरे होइन मैले सुरुदेखि भनिरहेको छु प्रतिभा सुनाउन पाइन्छ जुनसुकै प्रतिभा पनि सुनाउन पाइन्छ गीत रोज्ने बसाइ त बुधबार सबै छ नि होइन त्यो कारणले गर्दाखेरि कार्यक्रमको बारेमा बुझेर मात्र फोन डायल गर्नुहोला म तपाईँलाई आग्रह गर्छु सबै साथीहरूलाई आग्रह गर्छु है कार्यक्रमको बारेमा बुझेर मात्रै फोन गर्नुहोला सुन्ने बित्तिकै साथीहरूको हतारो गर्ने बानी के साथीहरूको हतारो गर्ने बानीले लतारोमा पुगिन्छ होइन सुन्ने बित्तिकै फोन डायल गरिहाल्ने होइन पहिला कार्यक्रमको बानी के रहेछ कार्यक्रम भन्दा दुई तिनजना साथीहरूको फोन कल बुझ्ने सुन्ने त्यसपछि मात्रै फोन डायल गर्नुभयो भने सबै साथीहरूले कार्यक्रमको बारेमा बुझ्नु भएको हुन्छ होइन यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु के छ हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट विमला मगर के छ विमला हालखबर तपाईँको ठिक छ है यति बेला के गर्दै हुनुहुन्छ खाना खाएर सुत्न लाग्नु भएको कुन ठाउँबाट भन्नु सुनसरीबाट होइन ल विमलाले आज दिनहरू कसरी बिताउनु भयो आज त स्कुल लागेन होला शनिबार होइन मकै खन्ने गाई बाख्रा हेर्ने होइन हुन्छ कार्यक्रममा आउनु भएको छ आज के सुनाउनुहुन्छ हामीलाई ल सुनाउनुहोस्
3: मेरो रुको मै मन
0: मालुम कोठैमा नजर नलगाऊ लाली ओठैमा होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरि आउनु होला अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस् नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा साथी उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो फोन गर्नुहोला 9868304040 अब एकजना साथीको कल लिन्छौँ त्यसपछि एउटा गीत राख्छौँ है एउटा गीत राख्छौँ त्यसपछि तपाईँको माझमा फेरि आउनेछौँ अब 9868304040 अर्को साथी हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर नमस्कार हजुर को बोल्नुभयो कहाँबाट आवाज सानो आयो मेलिना राईको आवाज जहिले सानो आइराखेको हुन्छ होइन अलि तपाईँको मोबाइल बनाउनु पर्यो है तपाईँको उता हाम्रो मिक्सरबाट तपाईँले फोन गर्ने बेला ठुलो आवाज दिनपर्छ कि फुल दिनपर्छ अनि बल्ल के भन्नुभयो के भन्नुभयो अलि बुझेन के थाहा छ तपाईँलाई भन्नुहोस् त के थाहा छ तपाईँलाई भन्नुहोस् त के भन्नुभयो यो कल हामी लिन सक्दैनौँ काट्दिनु होला है फोन काट्दिनु होला उहाँको उहाँले के भनिरहनु भएको छ न त हामी उहाँको कुरा बुझ्छौँ न त उहाँले हामीले भनेको बुझ्नुहुन्छ के गर्ने गाह्रो छ तपाईँले मोबाइललाई राम्रोसँग रिपेयर गरेर मात्रै फोन डायल गर्नुहोस् ल म तपाईँलाई आग्रह गरेँ घरि आवाज सानो आउँछ घरि ठुलो आउँछ फोन काट्नु हाम्रो बाध रहर होइन नि हाम्रो बाध्यता हो होइन तपाईँको आवाज बुझिँदैन तपाईसँग हामी सहज रूपमा राम्रोसँग कुराकानी गर्न सक्दैनौ अनि के गर्ने त होइन त्यसैले गर्दाखेरि मैले मेलिनालाई मैले हिजो अस्तिदेखि भनिरहेको छु तपाईँको मोबाइलमा समस्या छ तपाईँले अर्को मोबाइलमा सिम कार्ड राखेर फोन डायल गर्नुहोस् तपाईँको आवाज राम्रो आयो भने हामी कुराकानी गर्न सक्छौ भनेको थिएँ तर उहाँले चाहिँ अब त्यही मोबाइलबाट फोन भनौँ न डायल गरिरहनु भएको छ अनि हामीलाई आवाज बुझ्नका लागि गाह्रो पनि भइराखेको छ हुन त उहाँले पनि बाध्यता होला एउटै मोबाइलबाट एउटै मोबाइल छ होला अनि त्यही मोबाइलबाट फोन गर्नुपर्छ होला होइन उहाँले पनि बाध्यता होला तर के गर्ने गाह्रो छ हामी पनि त उहाँको आवाज घरि सानो आउँछ घरि ठुलो आउँछ उहाँले बोलेको कुराहरू पनि हामी बुझ्नु पर्यो होइन अनि त्यो अनि पो हामी राम्रोसँग कुराकानी गर्न पाउँछौँ त सक्छौँ त होइन तपाईँसँग यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर
4: नमस्कार
0: को बोल्नुभयो कहाँबाट
4: हजुर इस्मादेखि टिकाराम बस्नेत
0: टिकाराम बस्नेत इस्माबाट
4: हजुर सर
0: के छ इस्मा तिराको हालखबर टिकारामजी
4: सर आरामै छ हजुर
0: आरामै छ होइन हुन्छ कार्यक्रममा आउनु भएको छ आज के गर्छौ तपाईँलाई जानकारी छ होला कि अरे खाना खानुभयो हेलो टिकारामजी तपाईँको आवाज आएन है
4: आएको छैन सर
0: खाना खानुभयो कि नै
4: खाना खाइयो सर
0: खाना खानुभयो होइन दिनहरू कसरी बिताउनुहुन्छ टिकारामजीले
4: घरैसी काममा सर
0: अनि कुन रेडियोबाट हामीलाई सुन्नुभयो
4: मेगा हर्जबाट सर
0: कति मेगा हर्ज
4: 90 सर
0: 90 मेगा हर्जमा त कुनै रेडियो छैन त गुल्मीमा
4: बागलुङ मेगा हर्ज सर
0: तपाईँ कति मेगा हर्जबाट सुन्दै हुनुहुन्छ भन्नुहोस् त
4: अहिले तपाईँको बेस जलजला
0: होइन 90 मेगाहर्ज त रेडियो जलजलाको मेगाहर्ज त होइन त
4: हजुर
0: 90 मेगाहर्ज रेडियो जलजलाको मेगाहर्ज होइन त होइन पहिलो पटक साथी भए पनि आफूले सुनिरहेको रेडियोको मेगाहर्ज कति हो कुन रेडियोबाट सुन्दैछु भन्ने त थाहा हुन्छ नि होइन
4: हजुर
0: त्यो थाहा पाउनु पर्यो होइन
4: पहिलोपटक फोन गरेको सर कन्फ्युज भन्छ
0: होइन कन्फ्युज त हुन्छ कि तर कुन रेडियो सुन्दैछु भन्ने कुरा नि कन्फ्युज त हुनु भएन नि भन्न खोज्या कि
4: होइन
0: हुन्छ कार्यक्रममा आउनु भएको छ आज के सुनाउनुहुन्छ होला भन्नुहोस्
4: हजुरले भन्नु थियो भने एउटा गीतसम्म सुनाउन सके
0: ल एउटा गीत गाउनुहोस्
4: जाऊ है सानु पर
0: टिकारामजी खै त टिकारामजीको नेटवर्क कहाँ हरायो ठिक छ
4: ब्यालेन्सको कमी पर्यो सर त्यही कारणले
0: ब्यालेन्सको कमी पर्यो अब अब आउने बेलामा चाहिँ राम्रोसँग ब्यालेन्स पर्याप्त ब्यालेन्स राखेर आउनु होला अहिलेको लागि बिदा गर्छौँ है त
4: नमस्ते
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी टिकाराम बस्नेत बोल्दा बोल्दै ब्यालेन्स सकियो अलिकति ब्यालेन्स चेक गरेर आउनु होला है अब एउटा गीत राख्छौँ तपाईँको लागि गीतपछि तपाईँको माझमा फेरि आउँछौँ यो गीतपछि तपाईँको माझमा फेरि आउँछौँ यो गीत तपाईँको लागि

0: युगी प्रसिद्ध बाला फेरि पनि स्वागत छ। मिज्यो फिल्मको गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौ। मिज्यो फिल्म देशभरिका फिल्म हलमा प्रदर्शन भइराखेको छ। एउटा खुसीको कुरा के हो भने रोल्पाको लिबाङमा पनि जहाँ फिल्म हल छैन भनेर फिल्म लगाइँदैन थियो, अहिले मिज्यो फिल्म चाहिँ यहाँ पनि प्रदर्शन भइराखेको छ। यो किन प्रदर्शन भयो भन्दाखेरि रोल्पामा सुटिङ गरिएको थियो, त्यसैले रोल्पामा सुटिङ गरिएको थियो र यहाँ पनि दयाहाङ राई, सौगात मल्ल, तेरिया मगर लगायतका कलाकारहरू महोत्सवको बेलामा सुटिङ गर्नका लागि आउनुभएको थियो। त्यही सेरोफेरोमा, रोल्पाकै सेरोफेरोमा बनाइएको चलचित्र भएकोले यहाँ चाहिँ प्रदर्शन भइराखेको छ। जिल्ला समन्वय समितिको सभा हलमा 200 रुपियाँको टिकट राखेर भनौँ न सोहरू भइराखेको छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। 9868-6040-40 नमस्कार हजुर।
1: हजुर नमस्ते।
0: नमस्ते, को बोल्नुभयो कहाँबाट?
1: मनिषा
0: आरसी। के छ मनिषा आरसीको खबर?
1: ठिकै छ, अब सुत्ने बेला भइसकेछ।
0: सुत्ने बेला भइसकेछ है? अब सुत्नु भएन कि?
1: अब सुत्ने हो कि सुतेको छैन, कार्यक्रम सुनेरै बसेको।
0: कार्यक्रम सुनेरै बस्नु भएको होइन? ल त, कार्यक्रममा आउनु भएको छ। आज मनिषाले दिनहरू कसरी बिताउनु भयो, के गर्नुभयो?
1: गाई बाख्रा हेरेर दिन बिताउँदै गइसकेको अवस्था, त्यति बेला भइसक्यो।
0: अब यता लिबाङतिर आउनु पर्यो क्या फिल्म हेर्न?
1: के गर्नु अरे?
0: फिल्म हेर्न लिबाङतिर आउनु पर्यो क्या?
1: ए हुन्छ हुन्छ, कुनै दिन आउँला नि समय
0: मिलेपछि। समय प्रदर्शन अहिले भइरहेछ, तपाईँले फेरि कुनै दिन आउँला अरे होइन? हुन्छ मनिषाजी, कार्यक्रममा आउनु भएको छ, आज के सुनाउनुहुन्छ हामीलाई?
1: छोरी गीत सुनाउँछु है त।
0: ल सुनाउनुहोस्।

0: हाम्रो जिन्दगी
1: आज त कहाँ कहाँ भोलि यस्तै छ हाम्रो जिन्दगी होइन कहाँ जाने विचार छ र भोलि तपाईँलाई गीतमा मात्र हो कि साँच्चै कति कति जाने योजना बनाउनु भएको छ कि होइन छोरी मान्छेको मन बुझ्न ज्योतिषलाई पनि गाह्रो हुन्छ भन्छन् क्या अरे
0: मेरो मन त जाँदैन हे
1: जाँदैन होइन ल ठिक छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो अहिलेको लागि साथीहरूलाई गुड नाइटको शब्दहरू राख्नुहोस्
0: फर्स्टचोटि हजुरलाई गुड नाइट
1: धन्यवाद
0: अनि मेरो घर परिवारमा भएका सबै जतिजना छन् उतिलाई गुड नाइट भन्दै म पनि बिदा हुन्छु नमस्ते
1: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी मनिषा आरसी उहाँसँग कुराकानी गरिसकेका छौँ मिठो भनौँ न गीत गाएर जानुभएको छ पालो तपाईँको हो 9867039440 को नम्बरमा फोन डायल गर्नुहोला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर को बोल्नुभयो कहाँबाट हजुर ओम प्रसाद कटेल होइन के छ ओम प्रकाश जी ओम प्रसाद होइन तपाईँ नाम
2: ओम प्रसाद
1: कटेल ओम प्रसाद जी के छ हालखबर तपाईँको
2: एकदम राम्रो छ दादा अब खाना साना खाइयो अनि जस्तो यसो बाहिर बसिरहेछु अब जुन कार्यक्रम सुन्दै पानी आउनलाई एकदम मौसम अध्ययारो हुँदैछ
1: होइन मौसम अध्ययारो हुँदैछ होइन हुन्छ कार्यक्रममा आउनु भएको छ आज हामी के गर्छौँ तपाईँलाई थाहै छ होला क्या दिनहरू कसरी बिताउनु भयो के गर्नुभयो भन्नुहोस् त
2: दिनहरू अहिले ठिकै छ रमाइलो छ अब आज यसो रुद्रप्रस्थ भवन अब सामुदायिक भवनमा त्यो गएर यसो आँखु गरियो आज यसो रमाइलो साथीभाइसँग रमाइलो भेटघाट गरियो होइन
1: भेटघाट भयो होइन ल ठिक छ कार्यक्रममा आउनु भएको छ आज के सुनाउनुहुन्छ त हामीलाई आज
2: अब म जति आउँछ इङ्ल्यान्ड इङ्ल्यान्ड जति हुन्छ गीतै सुनाउँछु नि
1: त ल सुनाउनुहोस् हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि व्यवसायमा आउनुहोला अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्
2: अब सर्वप्रथम त हजुरलाई नै सम्झन्छु त्यस पछाडि प्राविधिकमा बसेर कार्यक्रम सञ्चालन गरिरहनु भएको जति पनि सम्पूर्ण रेडियोमा काम गर्ने सहकर्मीहरूलाई अनि त्यस पछाडि गएर मेरो घरमा परिवारमा रहनुभएको आमा मेरो श्रीमती निर्मला छोरीहरू रोजिमा रञ्जना र सानो भाइ रोशनलाई सम्झिन चाहन्छु र सम्पूर्ण मलाई हुन्छ सत्यपिल भनेर किनभने विसर्जनहरूमा लाई के
1: हुन्छ अहिलेको लागि बिदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा होम प्रसाद कटेल भोजपुरबाट फोन गर्नुभएको थियो बालु तपाईँको फोन गर्नुहोला अब फोन गर्नुहोला 9867039440 नम्बर तपाईँको लागि खुला गरेका छौँ फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौँ यो कुरा म तपाईँलाई जानकारी गराए 37 मिनट गइसकेको छ अब एकजना साथीको कल लिन्छौँ त्यसपछि एउटा गीत राख्नेछौँ यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर कहाँदेखि को बोल्नुभयो धनकुटा नगेन्द्रजी तपाईँको आवाज सानो आयो खोइ त लाउड स्पिकर गर्नु भएको छ भने बन्द गर्नुहोस् एयरफोन लगाउनु भएको छ भने बन्द गर्नुहोस् है अनि तपाईँको आवाज सानो आइराखेको छ हुन्छ कार्यक्रममा आउनु भएको छ नगेन्द्रजीले दिनहरू कसरी बिताउनु भयो के गर्नुभयो घाँसपात गर्ने रेडियो सुन्ने होइन हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज के सुनाउनुहुन्छ हामीलाई? तपाईँको आवाज सानो आइरहेछ, मैले लाउड स्पिकर बन्द गर्नु एयरफोन नलगाउनु भनेको छु, तपाईँले खै त तपाईँको आवाज सानो आइराखेको छ। तपाईँको मुक्तक सुनाउनुहोस्।
3: मत उचाई मत गहिराई, मत उचाई मत गहिराई, यो मनको बनोट कस्तो, आफ्नो लाल कहिल्यै नहेरी, राम्रै रोज्ने अनोट कस्तो, मत उचाई मत गहिराई, बनोट कस्तो। धन्यवाद।
1: यो मुक्तक भन्दा पनि यो भावना तपाईँले सुनाउनु भयो होइन? हुन्छ, फेरि फेरि बसाइमा आउनु होला। अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्। टेलिफोन सम्पर्कमा आउनु भएको थियो, गुड नाइटको शब्दहरू राख्नुहोस् भनेर फोनै काट्नु भयो, त्यस्तो काम चाहिँ गर्नु भएन। एउटा गीत राख्छौँ तपाईँको लागि, गीत पछाडि तपाईँको आवाजमा फेरि आउँछौँ। र अब तपाईँको आवाज सानो आयो भने हामी डाइरेक्ट फोन काटिदिन्छौँ है, यो अलिकति धेरै सानो आयो कि तपाईँको आवाज, उता मिक्सरबाट फुल आवाज गर्नुपर्छ अनि बल्ल तपाईँको आवाज राम्रो सुनिन्छ। तपाईँको आवाज सानो आयो भने हामी एक दुईचोटि भन्छौँ, यदि त्यसमा पनि ठुलो भएन भने हामी तपाईँको फोन लिन सक्दैनौँ, किनभने हाम्रो पनि बाध्यता हुन्छ होइन। तसर्थ तपाईँले एयरफोन नलगाइदिनुहोला, लाउड स्पिकर नगरिदिनुहोला, म तपाईँलाई आग्रह गर्छु। यति बेला गीत राख्छौँ, गीत पछाडि तपाईँको आवाजमा फेरि आउँछौँ।

0: योगित श्रोताहरूलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा। छौँ तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा हामी छौँ र हरेक रात 9 बजेदेखि 10 बजेसम्म तपाईँले कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा तपाईँ पनि फोन गर्न सक्नुहुन्छ 9868603040 नम्बर तपाईँको लागि हामी खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ, यो नम्बर तपाईँको लागि हामी खुला गरेका छौं। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। को बोल्नुभयो? कहाँबाट? सीताबोली सल्यान भएको छ। के छ सीता, अलिक ठुलो आवाजमा बोल्नु पर्यो सीताजी। खै त तपाईँको आवाज हल्का हल्का सानो सानो आइरहेछ होइन? लाउड स्पिकर गर्नुभएको छ नि, बन्द गर्नु ल। हुन्छ, कार्यक्रममा आउनु भएको छ, दिनहरू कसरी बिताइरहनु भएको छ? तपाईँको आवाज घरि ठुलो आउने घरि सानो आउने भयो के? बुझ्नुभयो? तपाईँको आवाज घरि ठुलो आउने घरि सानो आउने भयो, के गरौँ भन्नुहोस् त? ल अहिले चाहिँ एकदम राम्रो आवाज आएको छ है, अहिले यस्तै गरे बोल्नुहोस् ल। ल कार्यक्रममा आउनु भएको छ, अनि दिनहरू कसरी बिताउनु भयो भन्नुहोस् त? गोठालो गएर बिताउनु भयो। ल आज के सुनाउनुहुन्छ हामीलाई? ओके, ल गीत गाउने प्रयास गर्नुहोस्।
1: सासुले भनी छोरालाई खाइदे, ससुरा के भला, समझले पनि फलानी साराई हसिना के भला, सुरा सारा खे गारा सोधी जाने

0: Chimrai boli,
1: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। र अब तपाईँले गीत गाउँदै गर्दाखेरि घरि ठुलो आउने, घरि तपाईँको आवाज दबिने भयो होइन, नभए तपाईँले लाउड स्पिकर नगर्नु भन्दा मान्नुहुन्न, के गर्ने, गाह्रो छ। अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्। नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो सीता ओली, उहाँसँग कुराकानी गरिसकेका छौँ। उहाँले बोल्दाखेरि त राम्रै आवाज आयो, गीत गाउने बेलामा घरि ठुलो घरि सानो, घरि दबिने घरि राम्रो आउने भयो है। गीत गाउने बेलामा साथीहरूले लाउड स्पिकर अन गराएका हुनुहुन्छ कि आज जस्तो लाग्यो मलाई, त्यस्तो चाहिँ नगर्नु होला। जस्तो जसरी बोल्दाखेरि बोल्नुहुन्छ आवाज राम्रो आउँछ, त्यसरी नै गीत गाउँदाखेरि गाउनु भयो भने तपाईँको आवाज राम्रै आउँछ जस्तो लाग्छ मलाई होइन। अब त्यहाँ यदि मैले भनेको कुरामा विश्वास लाग्दैन भने तपाईँको आफ्नो आवाजलाई फेसबुक लाइभमा गएर सुन्न सक्नुहुन्छ है, त्यहाँ फेसबुक लाइभमा सुरक्षित राखिएको हुन्छ, त्यहाँ गएर कस्तो आ रहेछ भन्ने कुरा त्यहाँबाट पनि थाहा पाउन सक्नुहुन्छ। म तपाईँलाई आग्रह गर्छु 9868309440 फोन गर्नुहोला यदि साथी हुनुहुन्छ। नमस्कार हजुर।
2: हेलो दादा, नमस्ते। नमस्कार।
1: नमस्ते, नमस्कार, के बोल्नुभयो, कहाँबाट?
2: हजुर, म जाजरकोटबाट तुलसा न्युपाने बोलिरहेको है।
1: ओहो, जाजरकोटबाट तुलसा न्युपाने होइन?
2: हजुर हजुर।
1: के छ तुलसाजी, खबर तपाईँको? मैले त खाना खाइसकेँ, तपाईँले खानुभयो कि नै?
2: मैले पनि खाइसकेँ दादा।
1: के खानुभयो भन्नुहोस्?
2: मैले साग रोटी खाएँ।
1: ए, साग रोटी खानुभयो नि?
2: हजुर।
1: अनि तुलसाले जाजरकोटमा दिनहरू कसरी बिताउनुहुन्छ, के गर्नुहुन्छ, पढ्नुहुन्छ कि के गर्नुहुन्छ?
2: हजुर, पढ्ने।
1: कतिमा पढ्ने हो?
2: म अहिले 10 क्लासमा हो।
1: ए, 10 क्लासमा पढ्दै हुनुहुन्छ हैन?
2: हजुर।
1: आज के सुनाउनुहुन्छ हामीलाई?
2: म एउटा शायरी सुनाउँछु दादा।
1: ओके, ल सुनाउनुहोस्, शायरी सुनाउनुहोस्।
2: 100% माया छ भने कल गर्नु, 50% माया छ भने एसएस गर्नु, 0% माया छ भने भयो मलाई डिस्टर्ब नगर्नु।
1: है,
2: हजुर।
1: 100% माया गर्ने मान्छेले तपाईँलाई कल गर्नु पर्यो होइन?
2: हजुर हजुर, हजुरले नै कल गर्नु पर्यो त।
1: अनि अब 100% माया गर्ने मान्छेले तपाईँ एउटा मलाई गुनासो गर्नु भएको थियो कि?
2: हजुर, के होला
1: बिचरा, 100% मान्छे, अब 100% माया गर्नेले फोन गर्नु त भन्नुहुन्छ तर बिचराले नम्बरै दिनुहुन्न अरे। होइन, के भन्दाले तपाईँको मनको मान्छेले कोही कोहीसँग गुनासो गर्नुभएको थियो अरे होइन? त्यो गुनासोलाई सम्बोधन गर्नु होला अहिलेको लागि। गुड नाइटको शब्दहरू राख्नुहोस्।
2: नमस्ते,
1: तुलसा न्युपाने आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। उहाँले साइरी गोडा गजब सुनाउनु भयो। 100% माया भए फोन गर्नु, 50% माया भए घाँसेज गर्नु, 0% माया भए भनौँ न डिस्टर्ब नगर्नु रे होइन, भावना हो, भावना आफ्नो सृजना हो, सृजना गर्न भनौँ न एकदमै सृजनाले सबै कुराहरू बोलेको हुन्छ, आफ्नो मनका कुराहरू बोलेको हुन्छ, आफ्ना भनौँ न वरपर घटेका घटनाहरूको बारेमा पनि बोलेको हुनसक्छ सृजनाले, सृजना त सृजना हो होइन। यति बेला 9868309440 को नम्बर तपाईँको लागि खुला गरेका छौँ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ भन्छु। र यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर।
3: नमस्ते,
1: को बोल्नुभयो, कहाँबाट? तेर्सनाजी, लाउड स्पिकर बन्द गर्नु ल। अनि यति बेला के गरिदिनुहुन्छ?
3: अहिले त अब
1: रेडियो सुन्दै बस्दै गर्नु भएको छ होइन?
3: हजुर।
1: अनि के छ दिनहरू, के गरेर बिताउनुहुन्छ, कसरी बित्छ तपाईँको?
3: आज भोलि त भर्खर कस्तो, मैले लाउड स्पिकर अन गरेर छोकेर आइरहेको छ नि।
1: लाउड स्पिकर बन्द गर्नु पर्यो नि त नि,
3: होइन? मैले गरेको छु तर पनि आवाज ठोकेर आइरहेको छ त।
1: ए, तपाईँको आवाज तपाईँतिरै ठोकेर आयो?
3: हजुर।
1: यसो हाम्रो उता स्पिकरको आवाज, स्पिकरमा तपाईँको बोलीको आवाज ठोकेकोलाई यता पनि राम्रै आइरहेछ।
3: आज भोलि त बल्ल आज मकै सक्यो अब गर्मी छ त्यही हो
1: ए गर्मी छ होइन
3: हजुर
1: त्यो गर्मीलाई हटाउने उपाय चाहिँ के होला
3: के होला के हुन्छ कि हाम्रो त हावा चलेपछि अलि कम हुन्छ राति त छैन गर्मी दिउँसोको टाइममा हुन्छ
1: होइन हाम्रो लिवाङतिर कि हाम्रो लिवाङतिर घाममा हिँड्यो भने पसिना आउन्न हो त्यस्तो छ हुन त तपाईँहरू अब घाँस दाउरा गोठालो जाने मान्छे भारी सारी बोक्ने मान्छे अब हुन्छ होला हामीलाई त अब भारी नै बोक्नु पर्दैन त्यस्तो गरुङको काम पनि गर्नु पर्दैन उकालो उरालो गर्नु पनि पर्दैन त्यो भएर पनि होला सायद होइन
3: अनि हाम्रो त हाम्रो पनि दिउँसो 11 बजेदेखि लगभग 3 बजेको बिचमा बाहिर काम गर्न सकिन्न अरू त ठिक छ मौसम
1: त्यही त नि यता पहाडी भूभागतिरको मौसम त ठिक छ कि उता बुटोलतिर जाने हो भने त टाउकोमा अन्डा पकाउन सकिन्छ कि जस्तो गर्मी हुन्छ होइन अनि हुन्छ कार्यक्रममा आउनु भएको छ आज के सुनाउनुहुन्छ तपाईँले
3: आफू सिर्जना गरेको केही पनि छैन त्यो गीत गाउँछु है
1: ल गीत गाउनुहोस् ल
3: नसुन्नु होला
1: पुगिनी पुगोस् नपुगिनी नपुगोस् तर गाउन चाहिँ गाउनुहोस्
3: नियम त पुरा गर्नु पर्यो
1: ल ठिक छ ठिक छ
3: बिछोडको तरौतिलो जाँदा जाँदै बाटोको बाटो साथ्यो एउटा बाटो तर देश अर्को घर देश परदेशी र घर देशीको अहिले होला बेट बिछोडको करौतिलो जाँदा जाँदै बाटोको दुइटा बाटो साथ्यो
1: बिछोडाको करौतीले काट्नु मन काट्यो होइन हुन्छ कार्यक्रममा आउनु भएको छ आज जो बिछोडको तपाईँ अब बिछोडिनु भएको छ कोही कोहीसँग होइन अनि त्यसपछि बिछोडाको करौतीले काट्नु मन काट्यो आमामामा अनि होइन मिलन भए पो बल्ल मिलन भयो हो मेरो मायालु भन्न पाइन्छ होइन बिछोड रहेछ त एकैछिन भिडियो कल गर्यो होइन एउटा एउटा एउटा भनाइ छ कि एउटा गीत थियो कि फोन आउँदा त सँगै छौ झै लाग्छ फोन राखेपछि रुन मन लाग्छ भने जस्तै हुन्छ होला होइन
3: अनि हाम्रो नेट पनि चल्दैन अनि गाह्रो छ हौ घरदेखि र परदेशीले कुरा गर्न पनि
1: त्यही त नि अब बालिन सरकार आएको छ अब परदेशीलाई पनि घरदेशी फर्काउँछ कि रोजगार दिन्छ कि भन्ने हो होइन होइन अब यहाँको यहाँ भन्दा पनि अब देशकै नेतृत्व लिइसकेपछि देशकै लागि गर्नु पर्यो नि यहाँ र उहाँ भन्दै हुन्न नि होइन
3: यहाँ भने चाहिँ हाम्रो देशको हो कुरा मात्रै होला काम त गाह्रै होला त्यही पनि हेरौँ कस्तो गर्छन्
1: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिको बसाइमा आउनु होला अहिलेको लागि तपाईँलाई विदा गर्नुपर्ने छ तर त्योभन्दा अगाडि गुड नाइटको शब्दहरू राख्नुहोस्
3: यतिखेर रेडियो सुनेर बस्नुभएका सम्पूर्णलाई मिठो निधरी सुन्दर सपनीको कामरासँग गुड नाइट भन्ने छुट्टे नमस्ते
1: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा यति बेला साथी उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो फोन गर्नुहोला 9868-6040 को नम्बर तपाईँका लागि खुला गरेका छौँ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ यो नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ तपाईँ कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ जहाँ जस्तो अवस्थामा भए पनि के छ विदा हुने ल ठिक छ अब हामी कार्यक्रम अन्तिमतिर आइसकेका रहेछौँ होइन आज म यतातिर अलिकति अध्ययारो अध्ययारो छ स्टुडियो होइन त्यो भएर अलिकति टाइम पनि मिसो भएन र ल त आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह प्रतिक्रिया हामीलाई दिन सक्नुहुन्छ जसका लागि फोन गर्नुहोला 9864417298 फोन गर्नुहोला 9864417298 फोन गर्नुहोला तपाईँको लागि नम्बर मैले दिइहालेँ होइन तपाईँलाई तपाईँ कहाँ कहाँबाट कार्यक्रम सुन्दै गर्नुहुन्छ तपाईलाई कार्यक्रम कतिको मन पर्छ अथवा के छ कमी कमजोरी छ कि छैन हैन हामीलाई भन्न सक्नुहुन्छ 98644 17298 मा फोन गर्नु होला भन्दै घर बाहिर कुनै सामान राख्नु भएको थियो भित्र ल्याउनु पर्ला भन्नु भएको थियो बिर्सनु पो भयो कि यसो सम्झिनु होला अनि औषधि खानुपर्ने मान्छे बिरामी हुनुहुन्छ औषधि खानुभयो भान्साकोठामा आगो खाना पकाइसकेपछि ग्यासमा खाना पकाइसकेपछि आगो निभाउनु भयो होला ग्यासको चुल्हा राम्रोसँग बन्द गर्नु भयो होला होइन कि बिर्सनु भएको छ बिर्सनु भएको छ भने बन्द गर्नु होला भान्साकोठामा अनावश्यक बत्तीहरू बलिराखेका छन् कि यसो त्यतातिर पनि हेर्नु होला बिरामी मान्छेहरूले औषधि खान नबिर्सनु होला खानेपानी आफूसँगै राखेर सुत्नु होला चाँडै सुत्नुहोस् बिहान चाँडै उठ्नुपर्छ आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु नमस्कार तपाईँको बाँकी पल शुभ रहोस् गुड नाइट शुभ सपनी शुभ निदारी

0: समुदाय को लागी सामुदायिक रेडियो जलजला एफएम 94.4 मेगाहर्ज जलजला ट्रैक चेक यति बेला हाम्रो स्टुडियोको घडीमा रातको 10 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुघाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी चुहिएर हात जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुथुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171562459 र 98645 78232।

0: जीवन को आधार हो तर स्वच्छ पानी स्वस्थ जीवन को आधार। हिमालयज ऑन टॉप लांगटांग हिमाल को स्वच्छ प्राकृतिक पानी अब तपाई को हाथ में। अंतरराष्ट्रीय स्तर को अत्याधुनिक प्रविधि प्रशोधित ऑन टॉप ब्रांड का पानी 500 देखि 900 मिलीलीटर का आकर्षक पेट बोतल में उपलब्ध छ। थप जानकारी का लागि हिमालय स्प्रिंग वाटर ट्राली नया बानेश्वर काठमांडू फोन 4781-4780-7024 व himalayswater.com.np लॉग इन गर्नुहोस्।
1: आई भाई भाई सामान पुराने अनि आइले अरु सामान पुराउँछ।
2: मार्बल को पाइप जलन गरेको घरलाई पनि के भन्नु पर्छ? एकदम ठीक छ, कुरा मिला।
1: यो ओ मन्दै नमस्कार।
2: अनि घर सर बेच्न छोडेर यतातिर कता नि?
1: यो त साइड जब दाई, यो चाहिँ मेन जाउ न।
2: यो मेरो छोरा विदेशबाट आको नयाँ घर बनाएको पाइप किन्न आएको।
1: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ त्यसैले त यही लिन आएको।
3: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
1: साथ जीवन भरको।
0: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities, and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation, and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.

हार्दिक नमस्कार प्रणाम। वरपर सर्र सर्र हावाको सरसराहट, आफ्नै शैलीमा फुलिरहेका बगैँचाका सुन्दर फूलहरू, उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू, चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदीनाला एवं चहरा छाँगहरू, यी सबै सबै कति दिव्य छन्, कति सुन्दर छन्। यिनकै उपस्थितिमा यो प्रकृति पनि कति सुशोभित देखिएको छ, कति दिव्य र ऊर्जादायिनी देखिएको छ। प्रिय सज्जन, यो सुन्दर समयमा तपाईँसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्न तपाईँका घर आँगन घरद्वारहरूमा उपस्थित भएको छु। म लक्ष्मण भण्डारी, कार्यक्रम जीवन गङ्गा लिएर। कार्यक्रम जीवन गङ्गाको एउटा नयाँ प्रवाहमा म तपाईँलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु। प्रिय सज्जन, जीवन गङ्गामा हामीले विभिन्न सन्दर्भहरूमाथि सत्सङ्ग गरेका छौँ, चिन्तन मनन गरेका छौँ, विभिन्न दृष्टान्तहरूका सन्देश, ती सन्देशहरूमाथिको चिन्तन सत्सङ्ग हामीले गर्यौँ। विभिन्न विद्वानहरूले विभिन्न विचारहरू व्यक्त गर्नुभएको छ, विभिन्न विषयहरूमाथि विभिन्न विद्वानहरूले गर्नुभएका अनेकन विचारहरूमाथि पनि, उहाँहरूका धारणाहरूमाथि पनि हामीले चिन्तन गरेका छौँ, सत्सङ्ग गरेका छौँ। त्यस्तै अन्य जीवन भोगाइसँग सम्बन्धित सामान्यदेखि लिएर सामान्य विषयहरूमाथि पनि हामीले चिन्तन गरेका छौँ, सत्सङ्ग गरेका छौँ। प्रसिद्ध ग्रन्थ गीताका वचनहरूमाथि पनि हामीले विश्लेषण गरेका छौँ, चिन्तन गरेका छौँ, सत्सङ्ग गरेका छौँ। जे होस्, यी सबैको उद्देश्य, सबैको अर्थ, सबैको सत्सङ्गको एउटै उद्देश्य, हामी जीवनप्रति जागृत बनौँ, हाम्रा मूल्यहरूप्रति जागृत बनौँ, हाम्रा उद्देश्यहरूप्रति स्पष्ट हुन सकौँ। वास्तविक रूपमा नदी जस्तै पवित्र र निर्मल जीवन बाँच्न सकौँ, गङ्गा जस्तै हाम्रो जीवन पवित्र होस्। बस निष्कर्षमा, निचोडमा, जीवन गङ्गामा हामीले प्रस्तुत गर्ने विषयहरू, हामीले सत्सङ्ग गर्ने विषयहरूले यही कुरा बताएका छन्, बताउने छन्। प्रिय सज्जन, भगवान गौतम बुद्धका बारेमा हामीले चर्चा गरेका छौँ विभिन्न समयमा, विभिन्न श्रृङ्खलाहरूमा, सर्वसाधारणदेखि लिएर आफ्ना शिष्यहरूलाई विभिन्न समयमा भगवान गौतम बुद्धले जीवन उपयोगी शिक्षाहरू प्रदान गर्नुभएको छ। मनुष्य जीवनलाई कसरी जागृत गर्ने, जीवनमा आउने जटिलताहरूलाई कसरी सरलीकरण गर्ने, यी आदि सन्दर्भमा मनुष्य मात्रका निमित्त भगवान गौतम बुद्धले व्यक्त गर्नुभएका उपदेशहरू धम्मपदमा समेटिएका छन्। आउनुहोस्, धम्मपदका बुद्धका वचनहरूमाथि अब सत्सङ्ग गरौँ, चिन्तन गरौँ। भगवान गौतम बुद्धले भन्नुभएको छ पाली भाषामा, मनो पुब्बङ्गमा धम्मा मनो सिट्ठा मनोमया मनसा चे पदुठेन भाषति वा करोति वा ततो नम दुःखमन्वेति चक्कम वा बहतो पदम। ये पाली भाषा हो, बुद्ध भाषा। इसको संस्कृत अनुवाद यस्तो हुन्छ, मनः पूर्वङ्गमा धर्मा मनः श्रेष्ठा मनोमया मनसा चित प्रदोष्टेन भाषति वा करोति वा तत एनम दुःखमन्वेति चक्रमिव बहतः पदम। अर्थात सबै कार्य मनबाट आरम्भ हुन्छ। मनो उबङ्गमा धम्मा, मनो सिट्टा मनोमया,
मन नै सर्वोपरि छ, संसार मनोमय छ। मनमा दुराशय राखेर बोल्ने अथवा काम गर्ने मानिसलाई दुःखले त्यसै गरी पछाइरहन्छ जसरी गोरु गाडाको पाङ्राले गोरुलाई पछ्याइरहन्छ। प्रिय सज्जन, भगवान गौतम बुद्धले के भन्नुभयो त भन्दा, सबै कामहरू मनबाट सुरु हुन्छन्, मनको संकल्प अनुसार हाम्रा व्यवहारहरू निश्चित हुन्छन्। हामीले व्यवहार गर्नु पूर्व सबैभन्दा पहिला हाम्रो मनले धारणा निर्माण गर्दछ, कसरी काम गर्ने, कस्तो किसिमको काम गर्ने, कसको सहयोग लिने, के कस्तो सामग्रीको प्रयोग गर्ने आदि इत्यादि विभिन्न किसिमका धारणाहरूको निर्माण हाम्रो मनले गर्दछ। मनले गरिसकेपछि ती बिस्तारै व्यवहारमा कार्यरूपमा परिवर्तित हुन्छन्। त्यसैले सबै कार्य मनबाट आरम्भ हुन्छ। त्यसैले यो मन सर्वोपरि छ भन्ने भगवान गौतम बुद्धको बनायो। व्यक्ति मात्रै मनोमय छैन, यो सारा संसार मनोमय छ। प्रिय सज्जन, जहाँ मनुष्य छ त्यहाँ मन छ, जहाँ जहाँ मनुष्यका कर्म र तिनका फलहरू देखिन्छन् ती सबैका पछाडि मनुष्यको मनको ठूलो भूमिका रहेको हुन्छ। त्यसकारण मनभित्रका अनेकन धारणाहरू, अनेकन विचारहरू प्रत्यक्ष हाम्रो व्यवहारमा प्रतिबिम्बित हुने भएका हुनाले मनमा दुराशय कहिले पनि आउन नपाओस् भनेर हरेक व्यक्ति सचेत हुनुपर्दछ। दुराशयले दुःख दिन्छ। प्रिय सज्जन, मनभित्र यदि कसैप्रति गलत धारणा छ भने, कसैप्रति दुराशयको भावना छ भने, प्रतिशोधको भावना छ भने, त्यो दुराशय त्यो प्रतिशोधले अर्को व्यक्तिलाई त खान्छ नै, तर सबैभन्दा पहिला हामी स्वयंलाई खान्छ। हामी स्वयंलाई किन खान्छ त भन्दा, मानौ तपाईँको कसैसँग रिस उठेको छ, कसैलाई तपाईँले मन पराउनु भएको छैन, कसैप्रति गलत धारणा राख्ने बित्तिकै तपाईँको हृदयको ढुकढुकी बढ्न थाल्छ, मुटुको स्पन्दन ढुकढुकी बढ्न थाल्छ, रक्त प्रवाह तीव्र हुन थाल्छ, श्वास प्रश्वास पनि तीव्र हुन थाल्दछ, तपाईँले दाँत किट्न थाल्नुहुन्छ। त्यो व्यक्तिप्रतिको तपाईँको मनमा आएको जुन दुराशयको धारणा छ, नकारात्मकताको धारणा छ, त्यसले सबैभन्दा पहिला तपाईँलाई प्रभावित गर्न सुरु गर्दछ। जुन व्यक्तिप्रति तपाईँले दुराशयको भावना राख्नुभएको छ ऊ त टाढा छ, उसम्म पुगिसकेको छैन, उसम्म अवश्य प्रभाव पर्छ तर नजानेको रूपमा। त्यसको प्रभाव सबैभन्दा पहिला तपाईँ स्वयंमा नै पर्दछ। त्यसैले हाम्रा मनभित्र जे जस्ता नकारात्मक वृत्तिहरू उत्पन्न हुन्छन्, दुर्वृत्तिहरू दुर्भावनाहरू उत्पन्न हुन्छन्, तिनले सबैभन्दा पहिलो आक्रमण हामी स्वयंलाई गर्दछ। त्यसरी आक्रमण गरिसकेपछि दुखी हामी भयौँ। त्यसैले भगवान गौतम बुद्धले भन्नुभयो, मनमा दुराशय राखेर बोल्ने काम गर्ने मानिसलाई दुःखले त्यसै गरी पछ्याइरहन्छ जसरी गोरु गाडाको पाङ्राले गोरुलाई पछ्याइरहन्छ। गोरुको गाडा हामीले देखेका छौँ, गोरु अगाडि हिँडिरहेको हुन्छ, गाडाको पाङ्रा पछि पछि गोरुका पछि हिँडिरहेको हुन्छ, गुडिरहेको हुन्छ, गोरुलाई पाङ्राहरूले पछ्याइरहेका हुन्छ। हामी हिँडिरहेका त हुन्छौँ, हामी मानिसहरूसँग बोलिरहेका पनि हुन्छौँ, हाम्रो व्यवहार प्रकट भइरहेको हुन्छ। हाम्रो व्यवहारका पछाडि मनभित्रको हाम्रो दुराशयको जुन भावना छ त्यो हिँडिरहेको हुन्छ। प्रिय सज्जन,